0: है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौं।
2: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
1: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिकट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
2: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
1: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौंडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
2: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459011120 र 98162561087।
3: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
4: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
3: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
4: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
3: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमणि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077778।
6: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
8: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू बडादशैं अन्तर्गत शरदीय नवरात्रको तेस्रो दिन आज हिन्दू धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्र घण्टा देवीको भक्तिपूर्वक साथ पूजा तथा आराधना गर्दैछ। नवरात्रको अवसरमा आज बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घर घरमा देवी चन्द्र घण्टाको उपासना गरी नै छ। धर्मशास्त्रमा वर्णन गरे अनुसार मस्तिष्कमा घण्टीको आकार जस्तै अर्धचन्द्र धारण गरेकी हुनाले यिनको नाम चन्द्र घण्टा रहन गएको हो। आयोजना एकम अन्तर्गतका पदमार्गमा पदयात्री पर्यटनको आगमन उत्साहजनक देखिएको छ। एकम सार्वजनिक गरेको दैनिक पदयात्री आगमन आधिकारिक विवरण अनुसार असोज 25 गते आइतबार मात्र 1836 जना पदयात्रीहरू अन्नपूर्ण क्षेत्रमा विभिन्न प्रवेश नाकाबाट प्रवेश गरेको छन्। पदमार्ग सुरक्षित रहेको र पर्यटकीय अनुकूल मौसमका कारण दैनिक रूपमा उल्लेखनीय संख्यामा पदयात्रीहरू क्षेत्रमा पुगेका छन् भने सोही दिन विभिन्न चेकआउट नाकाहरूबाट 815 जना पदयात्री पदयात्रा सफलतापूर्वक पूरा गरी बाहिरिएका छन्। दशैं कोरोना सँगै तनहुँका बुखानी गाउँपालिका एकदेशले चाँदीमूल यानचोकका बारीमा सयपत्री फूल पहेँला फूल बनेका छन्। 3 वर्ष अघि शुरू गरेको व्यावसायिक फूल खेती अहिले 45 रोपनी क्षेत्रफलमा विस्तार भएको छ। फूल खेतीको स्थानीय 45 महिलाहरूलाई उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढ़ाएको छ। सामूहिक रूपमा फूल खेती गर्दै आएका महिला यति बेला फूल टिप्न र बजारमा बिक्री गर्न व्यस्त रहेका छन्। पहिलो टिपेमा 50 किलो फूलको माग आएपछि समूहमा उत्साह थपिएको छ। स्थानीय स्तरमै उत्पादन भएको फूल बिक्री गरेर आमदानी गर्ने पाउँदा महिलाहरूलाई आफ्नो श्रमबाट आर्थिक रूपमा सफल बन्ने अवसर मिलेको छ। महिला समूहकी अध्यक्ष सुन्तली गुरुङका अनुसार फूल खेतीलाई व्यावसायिक रूपमा अघि बढ़ाउँदै आएका महिला शनिबारदेखि फूल टिप्ने र बिक्री गर्ने काममा जुटेका छन्। पहिलो चिपाइमा मागाउनाले फूल खेतीको बजार व्यवस्थापनलाई थप उत्साहजनक बनाइएको उहाँले बताउनुभयो। दमौलीमा कुशेलीगढ सञ्चालन गर्दै आउनुभएकी उद्यमी कल्पना गौलीले 50 किलो फूलको माग गरेकोले टिप्न शुरू गरेका छौं गुरूङले भन्नुभयो। शास्त्रीको नोबेल पुरस्कार अमेरिकाका रोबर्ट हल र माइकल बुरफोर्डलाई प्रदान गरिने भएको छ। न्यू केनिसियन्स प्याराडाइममा भनिने अर्थशास्त्रको एक शाखाको माध्यमबाट आर्थिक चक्रका उतार चढ़ावहरूलाई सन्तुलित बनाउन विश्वभरका नीति निर्माताहरूलाई सहयोग पुर्याउने कामका लागि उहाँलाई पुरस्कृत गर्न लागि नोबेल समितिले जनाएको छ। समितिका अनुसार उहाँका मोडेलहरूले प्रभावकारी स्थिरीकरण नीति कार्यान्वयन गर्ने हाम्रो क्षमतामा उल्लेखनीय सुधार गरेका छन्। अर्थशास्त्री हल र बुरफोर्सले संयुक्त रूपमा 1 करोड 10 लाख स्वीडिश क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नेछन्। यो सँगै यस वर्षको नोबेल पुरस्कार पाउने विजेताको नाम घोषणा भएको छ। गएको सोमबार चिकित्सक शास्त्र, मंगलबार भौतिक शास्त्र र बुधबार रसायन शास्त्र, बिहिबार साहित्य र शुक्रबार शान्तितर्फका विजेताहरूको नाम घोषणा भएको थियो। विगत 12 महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिहरूलाई नोबेल पुरस्कार प्रदान गरिने गरिन्छ। महिला फुटबल अरबौं डलरको उद्योग बन्ने दिशामा अघि बढ़िरहे पनि धेरै व्यवसायी खेलाड़ीहरूले अझै पनि न्यून पारिश्रमिकमा परि पाइरहेकाले प्रतिवेदन सार्वजनिक भएको छ। खेलाड़ीहरूको संघ बिफ्रोले 800 भन्दा बढ़ी धेरै फुटबल खेलाड़ीहरू मात गरेको विश्वव्यापी संरक्षणको नतिजाले यो खुलासा गरेको बीबीसीले जनाएको छ। सर्वेक्षणमा सहभागी झण्डै 49% खेलाड़ीहरूले आफूलाई योजनाबद्ध अगाडि नै फुटबलबाट विदा लिने बारे सोचिरहेको बताएका छन्। तीमध्ये 59% आर्थिक कारण र 46% मानसिक तनावलाई यसको कारणका रूपमा उल्लेख गरेको बीफ्रो प्रोमा महिला फुटबल संघ फुटबल प्रमुख एलेक्सा कल्विनले बढ़दो सार्वजनिक चर्चा, आर्थिक असुरक्षा र अपर्याप्त सहयोग प्रणालीले खेलाड़ीहरूलाई तनावमा रहेको बताएका छन्। महिला खेलाड़ीहरूको विश्वव्यापी आमदानी सन् 2024 झण्डै 581 मिलियन अमेरिकी डलरबाट बढेर सन् 2027 1 अर्ब डलर भन्दा धेरै पुग्ने अनुमान छ। बैरी नदी सुनेर बाँध फुर्दा बुढी गण्डकीमा बाढी आएको सिङ्गोहरूको प्रारम्भिक निष्कर्ष। बुढी गण्डकी बाढीमा उत्तरी रोपेका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित। बुढी गण्डकी बाढीमा 321 जनाको उद्धार। 6.17 टन राहदुवानी भुटेको सी बाढीमा विफलता भएकाहरूको आधिकारिक विवरणी किन गर्न विशेष प्रक्रिया निर्धारण। विश्वमा गरिब पर्दा नेपालमा भने गरिबको संख्या र दर दुवैमा उल्लेखीय कमी। मानसिक स्वास्थ्यका 80% बिरामीले उपचार पाउन नसकेको सरकारकै स्वीकार। तनावमा दुई दुर्घटना, दुईको मृत्यु, 8 घाइते। अन्नपूर्ण क्षेत्रमा एक दिन 1,836 पद्धति बितिए। नवरात्रको तेस्रो दिन आज माता चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै अमेरिकाका हल र वुडफोर्सलाई अर्थशास्त्र तर्फको नोबेल पुरस्कार र महिला फुटबल खेलाडीले चाँडै अवकाश लिन बाध्य हुँदै

0: अवश्य हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म रिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 065-414-378 इमेल news@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोभाइडर गम बहादुर केसी, केसी इलेक्ट्रोनिक्स एनजीके साउन्ड सिस्टम, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 98-560-62-505। प्रोभाइडर धन बहादुर थापा, ढोरबराही फेन्सी, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। फोन 98-460-81-399। प्रोभाइडर बिपिन वागले, डिजी लिंक नेटवर्क प्रणाली, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। फोन 98-560-62-618। प्रोभाइडर पूर्ण बहादुर आले, पूर्ण कपड़ा पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। फोन 98-460-81-395। प्रोपाइटर विमल प्रसाद रिमाल, रिमाल हार्डवेयर, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 98-560-20-521।
4: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
5: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
4: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँ घरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
5: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
4: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
5: हुन्छ नि, जाउ जाउ।
4: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4 दुलेगौडा।
5: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज शोरूमको आडैमा।
6: फोन नम्बर 97-155-065-55, 97-156-056-66।
4: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोपाइटर राजु विश्वकर्मा, स्याङ्जा धनलक्ष्मी, सुनचारी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 98-141-33-222।
4: शेयर धनी सदस्य सरस्वती सिग्देल, शुक्ला गण्डकी 4 दुलेगौडा।
2: प्रोपाइटर मुक्ति प्रसाद शर्मा, सोनोपसी सप्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 98-560-63-827।
4: प्रोपाइटर लक्ष्मी राज वागले, दीर्घायु फर्निचर शोरूम, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 98-560-60-268।
2: प्रोपाइटर सुजल खार ठकुरी, भगवान सेनेटरी, शुक्ला गण्डकी 2 गाछे पानी। फोन 98-560-20-675।
7: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
7: पुराना गरगहना सँग नयाँ सात फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौं रातनहु, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
9: हार्दिक शुभकामना, नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोपाइटर सुजित हिराचन, हिराचन किचन वेयर, शुक्ला गण्डकी 4 खैरेनी टार, फोन 9841164647।
10: प्रोपाइटर सुजन श्रेष्ठ, तीन तारा केबल नेटवर्क प्रणाली, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 9855622186।
2: प्रोपाइटर थान प्रकाश न्यौपाने, गण्डकी सिसा पसल एन्ड फर्निचर, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 9855633878।
10: प्रोपाइटर ईश्वर अधिकारी कृति फेन्सी, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 9855077987।
2: शेयर धनी सदस्य राजन रिमाल, शुक्ला गण्डकी 3 टार।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855414।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 6 बज्यो।
5: वर्षभर भित्रने रेमिट्यान्सको झण्डै 25% भदौदेखि कार्तिकसम्म भित्रने गरेको तथ्याङ्क।
6: प्रभावित प्रस्तावित राजदूतको सुनवाई सुरु, सुनार विरूद्ध महिला हिंसा र थापा विरूद्ध पीआरको आरोप।
5: भारतको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्न नपाइने, प्रदर्शनका लागि 3 नयाँ ठाउँ तोकिए।
6: र विश्वकप क्रिकेट लिग 2 मा नेपालले आज ओमानसँग खेल्दै।

यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: छ आठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड उड्नुहोस् र ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आइएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्, 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: काया कैरनमा अब खबरको सिलसिला। बूढ़ी गण्डकी नदीमा अस्ति आइतबार बिहान आएको बाढ़ीले चुन्नुम्री सिर्दीवासदेखि आरूघाटसम्मका 200 भन्दा धेरै घर बगाएपछि विस्थापितहरू यति बेला ओतको खोजीमा छन्। बाढ़ीले सड़क र मनास्लु पैदल मार्ग समेत ठाउँ ठाउँमा कटान गरेपछि उत्तरी गोरखाका दुई पालिकाका बस्तीको आवागमन विच्छेद भएको छ। स्थानीय जनप्रतिनिधिले उद्धार राहत वितरणका लागि पनि हेलिकप्टरकै भर पर्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन्। घरबार गुमाएकाहरूलाई सुरक्षित ठाउँमा बसोबासको चिन्ता छ भने बाटो सड़क अवरूद्ध भएका कारण उद्धार राहत र दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा समेत कठिनाई देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ीले गोरखाका चुम्नुम्री, धार्के र आरूघाट गाउँपालिका र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका गरी 204 घरमा क्षति पुगेको जनाएको छ। बूढ़ी गण्डकी बाढ़ीमा 200 घर बगेका र ओत खोज्दै स्थानीय बासिन्दा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच बूढ़ी गण्डकी बाढ़ीका कारण उत्तरी गोरखाको दुईवटा गाउँपालिकाका झण्डै 5,000 घरधुरी विद्युत विहीन बनेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। आइतबार बिहान चुम्नुम्री गाउँपालिका छ उङलिङलुङ खोलाबाट बूढ़ी गण्डकीमा आएको बाढ़ीले चुम्नुम्री 3 जगतको जलविद्युत आयोजनामा क्षति पुगेको थियो। त्यसैका कारण हजारौं घरधुरी विद्युत विहीन भएको स्थानीय बासिन्दाले बताएका छन्। बाढ़ीले जलविद्युत आयोजना बगाएपछि चुम्नुम्री गाउँपालिका 3 र 6 विद्युत अवरूद्ध बनेको सिर्दीवास उहिया लघु जलविद्युत आयोजनाका अध्यक्ष सुजन गुरूङले बताउनु भएको छ। उहाँका अनुसार चुम्नुम्रीको लोकपा, दुङला, न्याक, फिलिम, चिसापानी, आंगा, सरस्यू, न्याकचेत, घट्टेखोला, पाङसिंह, जगत, सल्लेरी, पैयू, भलुवन, सिर्दीवास र जगतमा बिजुली अवरूद्ध छ, जसका कारण 971 घरधुरी प्रभावित बनेको उहाँले बताउनुभयो। त्यस्तै अरू ठाउँमा पनि विद्युत सेवा अवरूद्ध छ। यसैबीच बूढ़ी गण्डकी बाढ़ीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटकहरू भने सुरक्षित रहेका जिल्ला प्रशासन कार्यालय गोर्खाले जनाएको छ। चुम्लुम्री गाउँपालिका 6 खोलामा आएको सुक्खा पहिरोपछिको बाढ़ीका कारण बूढ़ी गण्डकीमा आएको लेदो सहितको बाढ़ीले मनास्लुको चुम उपत्यका पुगेका 87 जना पर्यटकहरू समस्यामा परेका थिए। त्यस्तै मनास्लु क्षेत्रको इन्ट्री पोइन्ट जगतमा अलपत्र परेका 98 पर्यटक र 73 जना गाइड तथा भरियाहरू पनि सुरक्षित रहेका मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापले जनाएको छ। आयोजनाका अनुसार बाढ़ीले मनास्लु पद मार्गमा भने क्षति पुर्याएको छ। एमक्यापले अहिले चुम उपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरेको जनाएको छ। चुम्नुम्री 6 लोकपा स्थित सारदी भीरमा रहेको क्यान्टिलिभर पुल बाढ़ीले बगाएपछि चुम उपत्यकाको पदमार्ग अवरूद्ध बनेको हो।
2: पृथ्वी राजमार्गको धादिङको गजुरी गाउँपालिका वड़ा नम्बर 5 रहेको गलौदीमा सड़क मरमत कार्य भइरहेकाले केही बेरमा सड़क सञ्चालनमा आउने भएको छ। गैराती 11 बजेदेखि सड़क मरमतका लागि काम भइरहेको र सड़कमा थुप्रिएको माटो हटाउने काम केही बेरमा सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ। केही बेरमा दुईतर्फी नै सड़क सञ्चालनमा ल्याउने काम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ। गलौदी क्षेत्रमा रहेको त्रिशुली नदीको कटानका कारण भाषी को सड़कमा यसअघि भित्तो काटेर सञ्चालनमा ल्याइएको थियो। त्यहाँ थप मरमत गर्नुपर्ने भएकाले गैराती गाड़ी आवागमन पूर्ण रूपमा बन्द थियो। अहिले दशैंको समय पनि भएकाले पृथ्वी राजमार्गमा गाड़ीको चाप अत्यधिक छ। यो बेला पानी परिहालेमा हिलोमा गाड़ी फस्ने जोखिम उच्च रहेकाले सड़क मरमत गरिएको सड़क विभागले जनाएको छ। विभागका अनुसार यो खण्डको झण्डै 70 मिटर सड़कमा समस्या रहेको छ।
1: फेरि पनि सड़कै खबर। कालीगण्डकी नदीमा गएको असोज 11 गते आएको बाढ़ीले क्षति पुर्याएको बागलुङ पर्वत जोड्ने क्याम्सन पुलको पहुँच मार्ग सञ्चालनमा आएको छ। 15 दिनदेखि ठप्प रहेको यातायात हिजोदेखि शुरू भएको हो। सड़क डिभिजन कार्यालय पोखराका प्राविधिक टोलीसहितको कामदारले 24 घण्टा काम गरेपछि हिजोदेखि पुल सञ्चालनमा आएको थियो। बाढ़ीले पुलको पर्वतपट्टिको पहुँच मार्ग बगाएपछि बागलुङ सहित रोल्पा, रूकुम, जाँजरकोट, डोल्पा, सल्यान लगायत पश्चिम नेपालका दर्जनौ जिल्लाको आवागमन प्रभावित भएको थियो। दशैंको मुखैमा पुलको पहुँच मार्ग बगाउँदा यातायात प्रभावित हुँदै आएको हो। पुल सञ्चालनका लागि बागलुङबाट नेपाल प्रहरी नेपाली सेना र सशस्त्र प्रहरी समेत परिचालन गरिएको थियो। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले कालीगण्डकी करिडोर यसै हप्ताभित्र संचालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार कालीगण्डकी करिडोर यो हप्ता खोल्ने गरी तयारी भइरहेको छ। यस्तै बीपी राजमार्ग, त्रिभुवन राजपथ, नारायणगढ़ मुगलिन लगायतका सड़क भने यति बेला संचालनमा छन् र पृथ्वी राजमार्गमा रातिको समयमा निर्माणका लागि केही समय सड़क बन्द गरिएकोमा अहिले केही बेरपछि खुल्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
2: अमेरिका इरान युद्धपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको सर्वत्र असर भदौ 10 भोटे कोशीमा आएको बाढ़ी आए यता पटक पटक ठूलो वर्षा बाढ़ी पहिरो र

0: देखि कार्तिकसम्ममा वर्षभर आउने रेमिट्यान्सको 25% भित्रने गरेको खबर छापेको छ। वर्षभरमा भित्रने रेमिट्यान्स मध्ये 25% यी तीन महिनामै आउने गरेको छ। भदौ असोज र कार्तिक तीन महिनामा तीज दशैं र तिहार जस्ता पर्व पर्ने र अरू बेला भन्दा बढ़ी खर्च हुने गर्छ। यसकारण यो अवधिमा रेमिट्यान्स आप्रवाह पनि बढ़ने गरेको हो। चाड़पर्वमा हुने आर्थिक गतिविधिका लागि विदेशमा रहेका नेपालीले आफ्नो घरमा रकम पठाउने भएकाले पनि यस अवधिमा तुलनात्मक रूपमा बढ़ी रेमिट्यान्स भित्रिने गरेको जानकारहरू बताउँछन्। चाड़ पर्वको बेला घर फर्किने परिवारलाई खर्च पठाउने र किनमेलका लागि रकम जुटाउने क्रम बढ़दा रेमिट्यान्स बढ़ने र त्यसले बजारमा उपभोग पनि बढ़ाउने उनीहरूको तर्क छ। यस वर्ष नेपालमा भएको प्राकृतिक प्रकोप, भटेकोशी बाढ़ी लगायतका कारण नेपाली र नेपालको पक्षमा रहेर सबै मनी एक्सचेन्ज कम्पनीहरूले शून्य शुल्कमा पैसा पठाउने सुविधा समेत दिएका छन्। अहिले नेपालमा आउने रेमिट्यान्सको झण्डै 40% पश्चिम एसियाबाट आउने गरेको छ। पछिल्ला महिनामा यो इच्छा केही घट्दो छ। अहिले खाड़ी देशको क्षेत्रमा झण्डै 19 लाख नेपाली श्रमिक कार्यरत छन्। रोजगारीका लागि हरेक वर्ष विदेशिने 7 लाख नेपाली मध्ये खाड़ीका देशमा मात्रै झण्डै 65% अर्थात 4.5 लाख पुग्ने गरेका छन्। काया कैरनमा मलेसियामा कामदार पठाउन अहिले भइरहेको विवाद र यसको समाधान बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला। खेतबारीमा मल हाल्ने बेला पनि भयो। माटोको अवस्था के छ? कुन बालीमा कति मात्रामा मल हाल्ने? सधैँ अलमल हुने, के गर्ने होला?
1: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
2: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ।
3: वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
1: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514-14982 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
2: वाट्सएप नम्बर 98514-14982 होइन त? अनि त्यसपछि
1: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
2: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
1: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
4: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
1: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
5: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
6: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
7: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि,
8: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
8: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
8: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
8: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 98261-52067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
8: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
10: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
11: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
10: चाड पर्वको

0: अवसरमा माछापुछ्रो बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3,000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5,000 सम्मको खरिद गर्दा दुईवटा कुपन।
1: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, दुई दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
0: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
1: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, माछापुछ्रे बैंकको भवन।
1: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 98560-65870।
0: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
2: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
0: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
2: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
0: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
2: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानाडा वा USA, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
0: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
2: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिप्रे ढुङ्गा पोखरा।
0: मोबाइल 98028-53995, फोन 061-586-559।
3: र अनि त्यसपछि विदेशी रोजगारीमा जाने चिज चाहिँ सम्भव हुने हो, सम्बन्धित देशले भिसा दिएमा र श्रम स्वीकृतिहरू दिएमा। हाम्रो सन्दर्भमा चाहिँ नेपाल सरकारले ज जसलाई लाइसेन्स दिएको छ डिमान्डहरू लिएर आएर, अनि त्यो डिमान्ड बमोजिमको चाहिँ क्वालिफिकेसन भएका, स्किलहरू भएका वर्करहरूलाई चाहिँ रिक्रुट गरेर पठाउने हो। हाम्रो कानुन, विदेशी रोजगार कानूनले नै त्यही भन्छ। त्यो कारणले गर्दाखेरिमा यसमा चाहिँ होइन म फलानुले पठाएकोलाई मात्रै म लिन्छु, अर्कोले पठाएको चाहिँ लिन्न भन्नु चाहिँ एउटा यो डोमेनभित्र चाहिँ कुनै गन्तव्य देश चाहिँ प्रवेश गर्ने होइन। किनभने यो चाहिँ एउटा राष्ट्रको चाहिँ जुन छ लाइसेन्सिङ थ्रु चाहिँ एउटा राष्ट्रले चाहिँ आफ्नो अधिकार अथोरिटी प्रत्याजन गरे हो रिक्रुटरहरूलाई, रिक्रुटमेन्ट एजेन्सी चलन चल्दीको भाषामा म्यान पावरहरूलाई। भनेपछि यसमा चाहिँ तिमीले जुन लाइसेन्स दियो त्यो नै ठिक छैन भन्ने अर्थ लाग्यो नि त।
4: भनेपछि जसरी म्यान पावर कम्पनीहरूले चाहिँ मलेसियाले सिन्डिकेट लगाउन खोज्यो भन्ने एउटा आरोप लगाउँदै आइरहेका छन्, तपाईँको कुराबाट पनि लगभग त्यही नै हो भन्ने कुरा बुझ्नु पर्यो।
3: मेरो धारणा पनि यो अर्थ जुन छ, सिन्डिकेटको अर्थ जो लगाइन्छ त्यस तात्विक भिन्नता छैन। यद्यपि म सिन्डिकेट भन्ने शब्द प्रयोग नगरे तापनि यसरी नेपाल सरकारले लाइसेन्स दिएको भनेको उसले प्रक्रिया पूरा गरेर दिएको छ। कानून बमोजिम दिएकोलाई म मान्यता दिन्न भनेर सर्टेनलाई मात्रै दिन उसले चाहिँ, अथवा 25 वटालाई दिन्छु अथवा त्यसको एसोसिएट अरू 10 वटालाई दिन्छु भन्ने हिसाबले गर्नु भनेको चाहिँ यो चाहिँ लिमिट गरेको हो। र कम्पिटेटिभ खुला कम्पिटिसन नहुनुले चाहिँ के हुँदो रहेछ भने एक्सप्लोइटेसन र एब्युसिभ रिक्रुटमेन्टको चाहिँ सम्भावनाहरूलाई चाहिँ उचो बनाउँछ अथवा बढाउँछ।
4: कि म्यान पावर कम्पनी जुन 250-275 जतिको संख्या छ त्यसमा उहाँहरूले मलेसिया श्रमिक नै पठाउनु भएको छैन भन्ने कुरा पनि गर्नु भएको छ, आएको छ। अब यसलाई चाहिँ कसरी हेर्ने?
3: त्यसले चाहिँ शंका उत्पन्न गरायो वास्तवमा। र यो चाहिँ केवल नाफिया जो विदेशी रोजगार व्यवसायी संघको मात्रै आर्गुमेन्ट हो कि उनीहरूले कतै आफ्नो स्वार्थलाई मात्रै पो हेरे कि भनेर शंका गर्ने हो भने पनि त्यो शंका गर्ने ठाउँ पनि यसले चाहिँ त्यति दिएन। किनभनेदेखि चाहिँ जसरी 25 वटालाई सेलेक्ट गरियो भने त्यो 25 वटालाई सेलेक्ट कसरी गरियो त त्यसको कुनै पनि ट्रान्सपरेन्ट आधारहरू देखिएन। केही समय अगाडि के भनेको थियो भने कमसेकम 5 वर्षसम्म मलेसिया वर्कर चाहिँ रिक्रुट गरिसकेको हुनुपर्ने अथवा यति स्क्वायर फिटको चाहिँ अफिस भएको हुनुपर्ने अथवा यो भएको हुनुपर्ने भन्ने जो क्राइटेरियाहरू तोकिएको थियो भनेर एकातर्फ भनियो पहिला। त्यही क्राइटेरिया चाहिँ फेरि अहिले 25 वटा तोक्ने बेला चाहिँ त्यो क्राइटेरियाहरू चाहिँ मिट नगरेको भन्ने भनाइ नाफियाको आयो।
4: भोलि गएर यस्तो भयो फेरि जस्तो अहिले मलेसियाले गर्यो, त्यो अरू ठाउँ UAE गर्यो, कतारले गर्यो, अर्को देशले गर्यो भने त के होला?
3: यो दुर्भाग्यपूर्ण हुन्छ। र यसले चाहिँ के हुन्छ भने एउटा सोभरेन कन्ट्रीको जो ल सिस्टम छ त्यो सिस्टमको कुनै अर्थ नै छैन भन्ने किसिमको चाहिँ अवस्थामा पुर्याइदिन सक्छ अथवा निरीह अवस्थामा पुर्याउन सक्छ। यसमा चाहिँ दुईटै सरकारले चाहिँ एउटा डिप्लोमेटिक डायलग जुन छ नि यो लेबर डिप्लोमेसीको तहमा अरू किसिमका डिप्लोमेसीहरू पनि हुन्छन् किनभने यो नेपालको लागि पनि तत्कालको लागि आवश्यक छ। मलेसिया एउटा राम्रो श्रम गन्तव्य हो भने मलेसियाको लागि पनि त नेपालीहरूले त उसको चाहिँ जुन श्रम शक्ति छ त्यसमा त ठूलो सोल्जरिङ भनेको काँध हालिदिइरहेछ चिसिन नै सक्छ। त्यस कारणले गर्दा गर्नुपर्ने चाहिँ के भने नेपाल सरकारले पनि डिप्लोमेटिक तहबाट होइन तिमीले मलाई पेल्यो भने म पनि तिमीलाई छोड्दिन भन्ने त्यो टकरावको स्थितिमा जानु हुँदैन। लेबर डिप्लोमेसीलाई चाहिँ अलिकति धारिलो बनाउनुपर्छ।
5: श्रम तथा प्रवासनका विज्ञ रामेश्वर नेपालसँग नेपाल मलेसियाको बीच श्रमिक पठाउन बारे अहिले भइरहेको विवाद यसको असर र समाधान केन्द्रित कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला दशैंका लागि काठमाण्ड उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण शुरू भएको छ। सरकारले काठमाण्ड उपत्यकामा मुख्य 10 वटा ठाउँ अर्थात बजारमा खसीबोका च्याङ्रा र रागा भैंसीको स्वास्थ्य परीक्षण शुरू गरेको हो। दशैंमा काठमाण्ड उपत्यकामा मासुका लागि धेरै संख्यामा पशुपंक्षी खपत हुने र बिरामी अस्वस्थकर पशु भित्र नसक्ने भएकोले बेच्ने ठाउँमा नै स्वास्थ्य परीक्षण थालिएको पशु सेवा विभागले जनाएको छ।
6: दोलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशुपन्छीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफे को भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 98660 86925 98560 34881 र 98460 47580।
7: साटेर सफा राखौ। सर्पले टोकी हालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौ। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्सन।
1: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
4: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया खैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। सरकारले आवेदन नै खुलाएर प्रतिस्पर्धाबाट राजद नियुक्ति प्रक्रिया अघि बढ़ाए पनि विवाद रहित भने हुन सकेन। सिफारिश भएका राजदूतको हिजो शुरू संसदीय सुनवाईमा दुईजना विरूद्ध गम्भीर उजुरी परेका छन्। साउदी अरबका लागि प्रस्तावित गिरी बहादुर सुनार विरूद्ध महिला हिंसादेखि आर्थिक अपचलनसम्मको आरोप लागेका छन्। यसैगरी जापानका लागि प्रस्तावित राजदूत जिगम्यान कुमार थापा विरूद्ध जापानको पीआरडीएको आरोप सहितको उजुरी पनि समितिमा परेको छ। संसदीय सुनवाई समितिमा परेका दुवैजना विरूद्धका उजुरीमा आरोपित व्यक्तिहरूलाई राजदूत नियुक्तिका लागि अनुमोदन नगर्न माग गरिएको कान्तिपुरमा खबर छ।
5: अब विदेशको खबर। भारतीय प्रहरीले नयाँ दिल्लीको क्षेत्र जन्तर मन्तरको सट्टामा विरोध प्रदर्शनका लागि तीनवटा वैकल्पिक ठाउँ तोकेको छ। अब रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिने गरी ठाउँ तोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। मतदाता नामावली र निर्वाचन व्यवस्थापनमा अनियमितता भएको भन्दै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै केही दिन यता विरोध प्रदर्शन भइरहेको बेला प्रहरीले पछिल्लो निर्णय गरेको हो। भारतको संसद भवन तथा प्रमुख संघीय सरकारी कार्यालय नजिकै रहेको ऐतिहासिक खगोलीय वेधशाला जन्तर मन्तर लामो समयदेखि भारतका प्रमुख विरोध प्रदर्शन स्थलमध्ये एकका रूपमा परिचित रहेको छ। रणनीतिक ठाउँमा अवस्थित भएकाले यो राजनीतिक तथा सामाजिक मुद्दामा आवाज उठाउने प्रदर्शनकारीको प्रमुख गन्तव्य स्थल बन्दै आएको छ। जन्तर मन्तरमा प्रदर्शन गर्न नपाइने निर्णयले राजधानीमा विरोध प्रदर्शनका लागि उपलब्ध ठाउँहरूको व्यवस्थापनमा परिवर्तन ल्याउनेछ।
6: अब खेल सम्बन्धी खबर। नेपालले क्रिकेट विश्वकप लीग टूमा आज घरेलु टोली ओमानको सामना गर्नेछ। ओमानको मस्कटमा भइरहेको श्रृंखलामा दुवै टोलीले पहिलो खेलमा सफलता पाएको थियो। दुवैले क्यानाडालाई हराएको हो। ओमानले शुक्रबार क्यानाडालाई 41 रनले हराएको थियो। यस विजयले ओमानलाई लीग टूको अंक तालिकामा शीर्ष चारभित्र पर्ने सम्भावना लगभग निश्चित गरेको थियो। नेपालले आइतबार क्यानाडामाथि 21 रनको जित पाएको हो। यो जितले नेपाल पुनः शीर्ष छ भित्र पुगेको थियो।
5: अब केही खबर संक्षेपमा। पछिल्लो 24 घण्टामा छिटफुट बाहेक पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईमा मौसम मुख्यतया सफा नै रहने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै ठाउँ र बाँकी हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको भने सम्भावना छ। महाशाखाका अनुसार अहिले पश्चिमी वायु र मनसूनी वायुको आंशिक प्रभाव छ। भोलि प्राय सबैजसो भागमा मौसम सफा रहनेछ। बागमती, गण्डकी र लुम्बिनीको पहाड़ी र हिमाली क्षेत्र साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका एक ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ।
6: नयाँ तथा पुराना गाड़ीको दर्ता तथा नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार अब गाड़ी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि गाड़ी दर्ता तथा नामसारी गर्न सकिनेछ। पूर्वाधार विकास मन्त्रालयका अनुसार संशोधित व्यवस्थाले गाड़ी को दर्ता, नामसारी, बीमा तथा नवीकरण सम्बन्धी प्रक्रियालाई सरल र सेवाग्राही मैत्री बनाउने अपेक्षा गरिएको छ। नयाँ व्यवस्था अनुसार डिलरबाट गरिएको गाड़ी जाँचलाई नै अन्तिम मान्यता दिइनेछ।
5: र देशकै सबैभन्दा पुरानो इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयको शैक्षिक स्तर केही वर्ष यता निरन्तर खस्किदो छ। टाइम्स हायर एजुकेशन ओल्ड युनिभर्सिटी टीएचई रैंकिङको पछिल्लो प्रतिवेदन अनुसार त्रिभुवन इतिहासकै कमजोर स्थानमा पुगेको छ। विश्व भएकोका विश्वविद्यालय मध्ये 1801 दुई हजारको समूहमा सीमित भएको छ। तिर्वीको ओह्रालो यात्रा पछिल्ला केही वर्षमा क्रमश खस्किँदै गएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको
6: बोटको नुन र ल्हासाको सुन
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: बुढी गण्डकीको बाढ़ीले 200 घर बगे, ओत खोज्दै प्रभावित 5000 घर धुरी अन्धकारमा, चुम उपत्यकाको पदयात्रा स्थगित।
5: यस वर्ष मुख्य चाड़ पर्वमा अत्यावश्यक वस्तुको भाव अचाक्ली बढ़दा उपभोक्ता मर्कामा वर्षभर भित्रने रेमिट्यान्सको झण्डै 25% भदौदेखि कार्तिकसम्म भित्रने गरेको तथ्याङ्क।
6: प्रस्तावित राजदूतको सुनवाई शुरू, सुनार विरूद्ध महिला हिंसा र थापा विरूद्ध पीआरको आरोप।
5: भारतको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्न नपाइने, प्रदर्शनका लागि 3 नयाँ ठाउँ तोकिए।
6: र विश्वकप क्रिकेट लीग 2 नेपालले आज ओमानसँग खेल्दै।
5: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले बनाउनु भएको पुरानो कार्टुन। यो कार्टुन खाना पकाउने ग्यास अभावसँग सम्बन्धित छ। यहाँ एकजना ग्यासै ग्यास सिलिण्डरको चाङमाथि छन्। उनी फोनमा कसैसँग कुराकानी गर्दैछन् अनि भन्दैछन्, बर्बादै भयो, ग्यासै पाइन्न, 20 सिलिण्डर भरेर राखौं भनेको 19 अड्किरहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: Shuklagandha KFM 97.6.
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी, सेवाग्राही, शुभेच्छुक तथा समस्त नेपालीहरूमा सुस्वास्थ्य एवं आर्थिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोपाइटर उमेश यादव, सगरमाथा डेन्टल, शुक्लागण्डी 4, दुलेगौड़ा, मोबाइल 98560974979।
3: प्रोपाइटर पास्ता राजु श्रेष्ठ, स्याङ्जा चस्मा घर र स्याङ्जा मेडिकल हल, शुक्लागण्डी 4, दुलेगौड़ा, बनकेवा चोक, मोबाइल नम्बर 98063131095।
4: प्रोपाइटर सुन्दर बस्सेल, कालिका मेडिकल, शुक्लागण्डी 6, खैरेनी टार, हुलाक अगाडि 3 खोले जाने बाटो, मोबाइल नम्बर 98462887658।
5: बुद्ध डेन्टल केयर, शुक्लागण्डी 4, दुलेगौड़ा, मोबाइल 98468552712। दाँत सफा गर्ने, टल्काउने, दाँत भर्ने, दाँत राख्ने, निकाल्ने, जरीदेखि उपचार गर्ने तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ।
2: अब पद्म फार्मेसीमा छाला, कपाल, यौन तथा कुष्ठरोग विशेषज्ञ सेवा, शुक्लागण्डी 4, दोलेगौड़ा स्थित पद्म फार्मेसीमा हरियो खर्क अस्पताल पोखरामा कार्यरत छाला, कपाल, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर कुशल गुरुङ प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार आउनुहुने भएकाले छाला, सौन्दर्य, कपाल, यौन तथा कुष्ठरोगसँग सम्बन्धित बिरामीले सम्पर्क गरी लाभ लिनुहोला।
6: छाला, कपाल, यौन तथा कुष्ठरोगको सफल उपचार,
2: स्किन र कपाल परीक्षण,
6: मुसा तथा कोठी आधुनिक मेसिनद्वारा हटाइने,
2: साथै गुणस्तरीय औषधि र प्रयोगशाला सम्बन्धी सेवाको लागि सम्झनुहोस्।
6: पद्मा फार्मेसी, शुक्लागण्डी 4, दुलेगोण्डा,
2: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकै,
6: शुक्लागण्डी युवा क्लबको सटरमा।
2: प्रोपाइटर भीम शाह, मोबाइल 98271461444।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: प्रोपाइटर धर्मराज पोखरेल, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, शुक्लागण्डी 4, दुलेगौड़ा, फोन 98171909120।
8: प्रोपाइटर सुमन सापकोटा, बाराही यूपीवीसी एन्ड आल्मुनियम, शुक्लागण्डी 4, गाछेपानी, फोन 98560229338।
7: प्रोपाइटर विकास श्रेष्ठ, व्हाइट हाउस पार्टी प्यालेस, सिर्जना चोक पोखरा, फोन 98560336504।
8: प्रोपाइटर रामकुमार श्रेष्ठ, फुलबाराई डेभलपर्स प्राली, शुक्लागण्डी 4, दुलेगौड़ा, फोन 98560662055।
7: प्रोपाइटर सन्दीप श्रेष्ठ, दुलेगौड़ा सपिङ सेन्टर, शुक्लागण्डी 4, दुलेगौड़ा, फोन 98560285587।
9: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
10: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
9: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
10: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
9: शाखा कार्यालय शुक्लागण्डी 4, दुलेगौड़ा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
10: फोन गर्नुहोस् 0635905511।
0: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल,
9: होइन कति पुन मोबाइल भन्दै कराएको।
10: दुलेगोडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
9: कहाँ छ पुन मोबाइल?
10: यही दुलेगोडामा तरकारी पसलको आदैमा छ।
9: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ।
11: साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
12: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
11: प्रोपाइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848480000।
13: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: प्रोपाइटर सुभाष चन्द्र गिरी, न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, हेल्प पोस्ट चोक नजिकै। फोन 9856206030।
14: प्रोपाइटर केशर बहादुर तिमसेना, तिमसेना फेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन 9856006078।
11: प्रोपाइटर कमल चन्द्र लम्साल, लम्साल होटल एन्ड लज, शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन 9841195442।
14: प्रोपाइटर राजेन्द्र पौडेल, सुलभ मोबाइल एन्ड एसेसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन 9843623111।
11: प्रोपाइटर दिनेश घिमिरे, चण्डिकालीका सुनसादी पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन 9855062069।
15: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
16: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
15: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
17: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोपाइटर कुलकुमार कुमाल, मोबाइल 9860026617 र 9811638981।
12: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा समाजका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
18: अध्यक्ष शिव कुमारी कार्की एवं ढोरेली सेवा समाज काठमाडौँ परिवार।
19: अध्यक्ष कमल बहादुर आले एवं झुल बहादुर स्मृति प्रतिष्ठान, रिसिङ सात गिरिङथोक परिवार।
20: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
21: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
20: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
22: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
20: पुराना गरगहना सँग नयाँ सात फेर,
22: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
20: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602609।
23: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभ चिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: प्रोपाइटर एक नारायण गौतम, गौतम दाना पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा बेपी चोक, मोबाइल 9841609023। हामी कहाँ विभिन्न जातका चल्लाहरू, पशु पंक्षीका दाना, चोकर, कोदो, मकै, पिना,
1: अण्डाका क्रेट, त्रिपाल, दाना पानीका भाँडाहरू, टनेल, प्लास्टिक, कृषि औजार, उन्नत जातका बिउ बिजन, बेर्नाहरू साथै पशु पंक्षीका भिटामिन पाइन्छ।
3: प्रोप्राइटर रमानन्द चौधरी, चौधरी तरकारी पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, मोबाइल 9846066289।
19: प्रोप्राइटर सुनिल कुमार शाह, सुनिल मिठाई पसल एन्ड चार्ज सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा, तनहुँ, माछापुर्से ब्याङ्कको आडमा, मोबाइल नम्बर 9811975732।
1: प्रोप्राइटर सलिम मिया, एरोमा अनम सस्तो कस्मेटिक पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, मोबाइल 9841659028।
4: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9855309982 र 9705620209।
5: TVS साथ छ हाम्रो।
24: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर अर्जुन सापकोटा, सापकोटा निर्माण सेवा, शुक्ला गण्डकी 6, खैरेनी टार, मोबाइल 9855023420, 9801454674। ढुङ्गा, बालुवा, गिटी, बोल्डर, माटो, चोकर, प्लास्टर बालुवा, ग्राभेल बालुवा आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर कुल बहादुर लम्साल, दुलेगौंडा भेटेरिनरी सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा, मोबाइल 9855034881।
1: प्रोप्राइटर बलराम पाण्डे, पाण्डे लाइट हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा, मोबाइल 9842957704।
19: प्रोप्राइटर रामकुमार श्रेष्ठ, श्रेष्ठ जिप्सन इन्टरप्राइजेस, शुक्ला गण्डकी 2, गाछे पानी, मोबाइल नम्बर 9807677625।

0: फर्ज सिधै 10 लाखसम्म स्योर सट क्यास उपहार, फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्न उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो,
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम, शुक्ला गण्डकी 4 दुले गौडा। सम्पर्क 0658902969 र 98561699।
0: हिरो सिजी मोटर्स।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा समाजका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: बेल बहादुर श्रेष्ठ अध्यक्ष एवं हरिदेव नेव पुच सेवा कोष सुलेगौड़ा परिवार। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा समितिमा आबद्ध प्राविधिक एवं विद्युत तथा प्लम्बिङ पेशासँग आबद्ध साथीहरू, निर्माण तथा हार्डवेयर व्यवसायी, सेवाग्राही, शुभेच्छुक, शुभचिन्तक एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष भान बहादुर भुजेल एवं शुक्ला गण्डकी विद्युत तथा प्लम्बर सेवा समिति परिवार।
5: शुक्ला गण्डकी एफएम 97.6।
6: का काम कारवाहीका विषयहरूमा पनि उठि नै रहेका छन्। जुन ग्यापमा चाहिँ वा ग्राफमा चाहिँ आज नेपाली कंग्रेस छ, यसले सत्तालाई खबरदारी गर्ने र देशमा उन्नत लोकतन्त्रलाई जगेर्ना गराइराख्ने र जनताका आवाजहरूलाई सुसूचित गरिराख्ने तौरमा चाहिँ आज कंग्रेस छ कि छैन?
7: एकदम छ। हामीले जनताका कुरा भन्दा जनतालाई केन्द्रबिन्दु सरकारले बनाएन, जनताका जनसवाल जनजीविकालाई पनि मुखरित गरेन भने हामी जहिले पनि सशक्त प्रतिपक्षको रूपमा सदनभित्र प्रस्तुत भइरहेका छौँ, अझ यसलाई सशक्त बनाउँछौ। अझ जनताबाट सरकार टाढा भाग्यो, एकाङ्गी भयो भने हामी संगठन र सड़कबाट पनि त आवाज उठाउन पछि पर्ने छैनौ। तर राम्रा कुरा आए, राष्ट्र र जनतालाई मुखरित छन् भने सधैँ विरोधको लागि विरोध गर्ने पद्धति र प्रवृत्तिबाट टाढा रहेर रचनात्मक प्रतिपक्षको पनि भूमिका हामीले खेलिसकेका छौं, त्यो भूमिका फेरि हामी खेल्नेछौ।
6: अब डाक्टर साहब, सम्पूर्ण पदाधिकारीहरूको त नतिजा आइ नै सकेका छ, अब केही नतिजा आउन अझै पनि बाँकी छ, काउन्टिङ भइ नै रहेको छ। यसले कंग्रेसलाई एक दिक्का बनाएर अगाडि बढ़ायो कि फेरि अब यही कंग्रेसको पनि संस्थापन र इतर बनायो यो महाधिवेशनले?
7: अब नेपाली कांग्रेसमा संस्थापन र इतर पक्ष भन्ने छैन, गुणतन्त्रको अन्त्य भएको छ। सधैँ नेपाली कांग्रेसको अधिवेशन हुँदै गर्दा पक्ष विपक्ष तपाईँले भने जस्तो धेरै गुटहरू जन्मिने, त्यही गुटको आधारमा नेतृत्व स्थापित हुने परम्परा थियो। त्यो परम्परालाई 15 महाधिवेशनले तोडेको छ। जति साथीहरू जितेर आउनु भएको छ सबै मतदाता महाधिवेशन प्रतिनिधिज्यूहरूले मत प्रदान गरेर जित्नु भएको छ। त्यसैले कांग्रेसमा अब गुट छैन। हामी सबै राष्ट्रियता, लोकतन्त्र र समाजवाद आदरणीय सभापति गगन कुमार थापाको नेतृत्वमा एकताबद्ध भएर लागेका छौं।
6: अब गुट छैन भन्नुभएको छ, फेरि असन्तुष्टहरूलाई जाने ढोका पनि ओपन छ नि त फेरि?
7: त्यसलाई सबै साथीहरू जसरी 15 महाधिवेशनबाट तल्लबाट नै सहभागी भएर प्रत्युत्व गरेर आउनु भएको छ, ती साथीहरू नेपाली कांग्रेसलाई बनाउन आउनु भयो, नेपाली कांग्रेसलाई नयाँ ढंगले लैजान आउनु भयो, कांग्रेसभित्र रूपान्तरण गर्न आउनु भयो, कांग्रेसलाई शून्य सहनशीलता भ्रष्टाचारमा पुर्याउन आउनु भयो, जनतालाई चाहिँ कसरी सेवा गर्ने भनेर आउनु भयो। त्यसै कारणले गर्दा सबैको उद्देश्य र लक्ष्य एउटै भएको हुनाले अब हामी अर्को बाटो पकड्नु पर्ने अवस्था छैन, बाटो एउटै छ, त्यो राष्ट्र जनता
6: जाँदा जाँदै 15 महाधिवेशनले अब कंग्रेस एक ढिक्का छ, कंग्रेस बलियो भएर आउँछ, युवाहरूको पार्टी कंग्रेस हो, जिन्जी पुस्तालाई पनि कंग्रेसले समेटेको छ, विवादरहित कंग्रेस बन्दैछ भन्ने कुराको चाहिँ दावी कसरी गर्न सक्नुहुन्छ?
7: अहिलेको 15 महाधिवेशनले मैले अघि नै भनिसके काङ्ग्रेस विभाजित छैन, एकताबद्ध छ र एउटा लक्ष्य जहिले पनि थियो जेएनजी विद्रोह पछाडि युवा नेतृत्वमा आउनुपर्छ। आज 21 युवाहरू चुनिएर नेतृत्वमा पुग्दै हुनुहुन्छ, पेसाकर्मी विभिन्न वर्ग तह र तबकाका साथीहरू पनि पुग्दै हुनुहुन्छ। सबैले आफ्ना सवालहरू आफ्ना मुद्दाहरूलाई मुखरित गर्नुहुन्छ, त्यसैले नेपाली काङ्ग्रेस हेर्दा विभिन्न जात जाति भाषा भाषी वर्ग समुदाय सबैको साझा फुलबारी हो। सबैले अपनत्व महसुस हुने गरी सबैले सबै हामी एकताबद्ध छौं भन्ने देखिने गरी हामी एकताबद्ध छौं, हामी कतै फर्किएका छैनौं, कतै टुक्रिएका छैनौं, कतै देखा परेका छैनौं। हाम्रो एउटा केन्द्रबिन्दु भनेको सम्मानित जनता समुन्नत देश हो।
6: हस् डाक्टर साहब, आगामी कार्यकालको पनि धेरै धेरै शुभकामना छ, बधाई पनि छ।
7: धेरै धेरै सम्पूर्ण महाधिवेशन प्रतिनिधि देश विदेशबाट आउनु भएको छ, 7,000 भन्दा बेसी सबैमा आभार प्रकट गर्छु, हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। धन्यवाद।
6: हुनुहुन्थ्यो नेपाली कंग्रेसका नवनिर्वाचित महामन्त्री डाक्टर डिला संग्रौला। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।

0: एकमात्र डिटिएल सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोड़ सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: हर विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
2: ग्लोबल आइडी बैंक सबैका लागि बैंक
3: डिस होम इन्टरनेट।
4: यतिखेर हाम्रो बीचमा नेकपाका नेता एवं पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल हुनुहुन्छ। पौडेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: नमस्ते।
4: नेपाली कम्युनिष्टका सहयोद्धा अझ भन्दा मार्क्सवादी अर्थशास्त्रीका चिन्तक डाक्टर विजय कुमार पौडेलको निधनले धेरैलाई स्तब्ध बनाएको छ। उहाँलाई कसरी चिन्नुहुन्छ?
5: उहाँ एकदमै म व्यक्तिगत रूपमा चाहिँ मसँग मिल्ने साथी पनि हुनुहुन्थ्यो। उहाँको बुवाको साहित्यिक क्षेत्रको चाहिँ योगदान प्रगतिवादी साहित्यमा निकै चर्चामा रहेको छ र उहाँको छोराको हैसियतले पनि उहाँको अलग प्रकारको परिचय पहिचान थियो र स्वयं डाक्टर विजय पौडेल आफै पनि एउटा योग्य प्रबुद्ध व्यक्तित्वको रूपमा, सरल हकी एकदमै मिलनसार व्यक्तित्वको रूपमा उहाँ नेपाली समाजमा कहिले मीडियाको क्षेत्रबाट, कहिले बौद्धिक क्षेत्रबाट, कहिले राजनीतिक क्षेत्रबाट निरन्तर आफ्नो उपस्थिति जनाइरहेको एउटा प्रखर एउटा बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो र व्यक्तिगत हिसाबले मसँग एकदमै नजिकै भएर मिल्ने, सहजतापूर्वक चाहिँ सहकार्य गर्ने हाम्रो एक प्रकारको प्रतिबद्धता पनि थियो। आज खास गरी हिजो मैले यो जुन समाचार सुने त्यसले चाहिँ एउटा नेपाली समाजको एउटा योग्य प्रबुद्ध व्यक्ति गुमाएको चाहिँ महसुस भएको छ। त्यही रूपमा मैले उहाँलाई चिन्छु, उहाँप्रति हार्दिक श्रद्धाञ्जली, उहाँको परिवार आफन्त एवं शुभचिन्तक सबैप्रति हार्दिक समवेदना पनि म व्यक्त गर्न चाहन्छु।
4: अब पौडेलजी, देश राष्ट्रिय स्वतन्त्र पार्टीले हाकिरहेको छ, प्रधानमन्त्रीमा बालेन शाह हुनुहुन्छ, देशमा धेरै ठूला वितण्डाहरू, बाढ़ीका वितण्डाहरू पनि हामीले सामना गरिराख्नु परेको एउटा परिस्थिति छ। अहिले सरकार चाहिँ अलिकति सुशासनको क्षेत्रमा, जस्तो तपाईँहरू पनि 10 वर्षे सशस्त्र द्वन्दबाट उदय भएर 2064 सालदेखि आजसम्म आइपुग्दाखेरि अनवरत रूपमा देशको विकास र भ्रष्टाचारको समूल नष्ट र लोकतन्त्र गणतन्त्रलाई संस्थागत गर्ने अभियानमा लाग्नुभयो। त्यसको उपजमा अहिले नयाँ पार्टीहरू आएका छन्, परिष्कृत भएर चाहिँ नयाँ युवाहरू चाहिँ भनौँ न त्यो राजनीतिक दलमा चाहिँ उभिएका छन्, रिफर्म गर्न खोजिरहेका छन्। देश सही ट्र्याकमा छ, विकास र समृद्धिको पक्षमा सही तरिकाले हिँडिरहेको छ?
5: हजुर,
4: देश सही तरिकाले हिँडिरहेको छ, सही ट्र्याकमा छ,
5: सही तरिकाले हिँडेको छैन। खास गरी प्राकृतिक विपत्ति त मानवीय रूपमा चाहिँ कसरी ल्याएको होइन, प्राकृतिक रूपमा नै आएको हो। त्यसपछि प्रकट भएका प्राकृतिक विपत्तिका कारणले व्यक्त भएका प्रकट भएका परिघटनाहरूको समायोजन, व्यवस्थापन र त्यसलाई ठिक ठिक ढंगले चाहिँ समयमा नै उद्धार, राहत, पुननिर्माण जस्ता विषयहरू फेरि चाहिँ सरकारको, राज्यको, नागरिकको, हामी सबैको साझा जिम्मेवारीको रूपमा पर्छ। त्यसमध्ये पनि खास गरी सरकारले चाहिँ संयोजनकारी भूमिका, सबै पक्षलाई सँगै लिएर जाने, आपतमा जनतालाई अपील गर्ने, देशका संघ संस्थाहरू, राजनीतिक पार्टीहरू, अन्तर्राष्ट्रिय समुदायहरूलाई अपील गर्ने र चाहिँ दुःख र चाहिँ अप्ठ्यारो परिस्थितिमा सँगै लिएर जाने जुन प्रकारको व्यवस्थापकीय भूमिका सरकारको हुनुपर्थ्यो त्यो चाहिँ नभएको देख्दाखेरि र खालि स्टन्ड प्रचारमा, तपाईँलाई एक शब्दमा भन्दाखेरि अरूको आलोचनामा आफ्नो भविष्य देख्ने, आफ्नो भविष्य पुष्टि गर्ने र अरूको आलोचना गरिसकेपछि देश समृद्ध बन्छ भन्ने चाहिँ प्रकारको झुट सपना सम्प्रेषण गर्ने र तपाईँले अहिले भन्नुभयो जस्तै यस्ता कतिपय क्रियाकलापहरूमा सरकार यो विपत्तिको प्रकरणमा पनि व्यक्त भएको मैले पाएको छु र त्यसको साथसाथै सुशासनको क्षेत्रमा, महँगी नियन्त्रणको क्षेत्रमा जनतालाई जसरी पहिला चाहिँ घर घरमा पासपोर्ट, घर घरमा राहत, घर घरमा चाहिँ डेलिभरीका कुराहरू दिइनेछ भनेर प्रचार हल्लाखल्ला गरिएको थियो, घर घरमा रोजगारीको कुरा गरिएको थियो, विदेशमा गएका नागरिकहरूलाई, युवाहरूलाई देशमै रोजगारी सिर्जना गर्ने जुन प्रकारको चाहिँ आवश्यकभन्दा बढी हल्ला गरेर सरकारलाई, यो सरकार गठनको निम्ति जनताले समर्थन पनि गरे र सरकारले त्यो प्रकारको प्रचार पनि सरकार आएपछि पनि गर्यो, पहिला पनि गरेको थियो। तर आज परिणाम आउँदाखेरि ग्यास एउटा चाहिँ तपाईँको थोरै बाटो तलमाथि भएर कहीँ न कहीँ चाहिँ त्यो हुँदाखेरि ग्यास जनताले प्राप्ति नगर्नु, गत सालको यही समयावधिभन्दा 5 गुणा झण्डै महँगी वृद्धि हुनु र त्यसको साथसाथै सुशासनको क्षेत्रमा पनि प्रतिशोध बाहेक परिणाममा कहीँ कतै पनि काम प्रकट नहुनु, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि कहीँ कतै पनि परिपक्वतापूर्वक कूटनीतिक प्रणाली अगाडि बढाउन नसक्नु, यी कतिपय क्रियाकलाप गतिविधिहरूले भर्खरै हेरको जुन स्थितिमा हामी थियौं त्यो अवस्था अहिले रहेन। सरकार एकदमै चाहिँ अपरिपक्व उरेन्ठ्याउलो र कहीँ कतै पनि संयोजनको भूमिकाकारी प्रभावकारी भूमिकामा नरहने गरी व्यक्त भएको मैले महसुस गरेको छु।
4: देवेन्द्र पौडेलजी, तपाईँहरूको दिनचर्या पनि सरकारको आलोचना गर्ने, सरकारको विरोध गर्ने, बस्ने होइन?
5: बिल्कुल होइन। सरकारले गरेका कतिपय राम्रा कामहरूको हामीले समर्थन गरेका छौं, गर्छौं, र कतिपय चाहिँ खालि विरोधको निम्ति मात्रै विरोध होइन, तर अब यो हाम्रो मात्रै कुरा होइन, जनताले समेत राखेको कुरा हो। त्यसो भएको हुँदाखेरि आलोचनामा मात्रै रमाउने हाम्रो होइन, सरकार भइसकेपछि अरूको आलोचना ग्रहण पनि गर्ने, आलोचनाको अतिरिक्त चाहिँ डेलिभरी पनि दिने, जनतालाई चाहिँ भरोसा र अभिभावकीय भूमिकामा सरकार छ भन्ने कुराको प्रत्याभूति दिलाउने त सरकारको काम हो नि। त्यो नभएको हुँदाखेरि टिप्पणी गर्नु त लोकतन्त्रको हामीले प्राप्त गरेको ल्याएको यो प्रणालीको विशेषता नै हो। त्यसो भएर आलोचना गर्नु लोकतन्त्रको चाहिँ सुन्दर पक्ष हो, त्यसलाई चाहिँ सरकारले सकारात्मक रूपमा ग्रहण गर्नुपर्छ।
4: तर अहिले चाहिँ अब जुन तरिकाले छिमेकीहरूका सम्बन्धका विषयहरू, कूटनीतिकका विषयहरू, संयुक्त राष्ट्र संघमा गएर गरेको सम्बोधनका विषयहरूदेखि लिएर हरेक कुरामा चाहिँ सरकारले अब यो विपदको बेलामा अन्तर्राष्ट्रिय समुदायलाई चाहिँ आफू केन्द्रित वा चाहिँ नेपाल केन्द्रित बनाउन त सफल बनेको छ नि त, होइन?
5: अब यो मैले भनिसकेँ अघि पनि, अब सरकारले संयुक्त राष्ट्र संघका यस प्रकारका सार्वजनिक अघि भए जस्तो केही समय पहिले भए जस्ता कार्यक्रममा सहभागी हुँदा बहुपक्षीय र द्विपक्षीय र विभिन्न देशहरूसँग मल्टिलेटर वार्ताहरू गरेर नेपालको चाहिँ चासो नेपालको सरकारहरू व्यक्त गरेर कन्भिन्स गर्ने साइन लाइन मिटिङहरूमा सक्रियता हुनुपर्थ्यो। यद्यपि परराष्ट्र मन्त्रीले अहिले तपाईँले भने जस्तै सबै कुराको हामी आलोचना गर्दैनौ, परराष्ट्र मन्त्रीले अलिअलि त्यो भूमिका निर्वाह गरेको देखियो, त्यसलाई हामी सकारात्मक रूपमा लिन्छौं। तर प्रधानमन्त्रीको तपाईँ त्यहाँ गरेर हेर्नुभयो भने तयारी गरेको भाषण व्यक्त गर्नुभयो, त्यो भाषण त त्योभन्दा राम्रो शैलीमा योभन्दा पहिल्यै सरकारले पनि त व्यक्त गरेका थिए। के अरे, राजा महेन्द्रदेखि आजसम्म आइपुग्दाखेरि कुनै पनि प्रधानमन्त्री त्यस्तो प्रकारको कार्यक्रममा गएर अङ्ग्रेजी भाषामा कसले बोलाएका थिएनन् र राम्रो बोलाएका थिए। अझ चाहिँ बढी नै आलोचना गरेको, टिका टिप्पणी गरेको केपी ओली कुनै चाहिँ बौद्धिक एकाडेमिक चाहिँ संस्थाबाट पढ्नु भएको होइन, अङ्ग्रेजी भाषामा नै नहेरिकन चाहिँ व्यक्त गरेको कुरा पनि सार्वजनिक भएको छ। केही समय पहिले गएको कार्यक्रममा प्रचण्डले पनि अङ्ग्रेजीमै बोल्नु भएको थियो, देउबाले पनि अङ्ग्रेजीमै बोल्नु भएको थियो। मैले यसको अर्थ चाहिँ प्रधानमन्त्रीलाई अपमान गर्न खोजेको होइन, हाम्रो देशको सम्माननीय प्रधानमन्त्रीलाई सम्मान पनि छ, तर त्यसैलाई जसरी प्रचार गरियो त्यो प्रचारले परिणाम के भयो त भन्दा, परिणाम हुनको निम्ति त छिमेकी मित्र राष्ट्र भारतसँगको सम्बन्ध, छिमेकी मित्र राष्ट्र चीनसितको सम्बन्ध, त्यहाँबाट गएका राष्ट्र प्रमुखहरूसितको वार्ता, एजेन्डाहरूमा सहमति, अरू कतिपय चाहिँ युरोपियन र अरू कतिपय देशहरूसितको चाहिँ सम्बन्ध, एफडीआईको निम्ति अरू कतिपय देशहरूसँग सम्बन्ध कायम गरेर पहल कदमी लिने, र विपदको जुन चाहिँ नेपालमा घटना घट्यो त्यो घटनामा अरू कतिपय चाहिँ छिमेकी राष्ट्रहरूसँग विदेशीहरूसँग कूटनीतिक वार्ता सम्वाद गरेर सहयोगको चाहिँ कहीँ न कहीँ टेबलीकरण गरेर ल्याउन सकेको भएदेखि परिणाम व्यक्त हुन्थ्यो। त्यसो भएर चाहिँ प्रस्तुति राम्रो थियो।

0: स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा विजयादशमी तथा शुभ दीपावली 2083 को सम्पूर्णमा शुभकामना सहित दशैं तिहार विशेष उपहार धमाका। प्रथम पुरस्कार सामसुङ वासिङ मेसिन, द्वितीय पुरस्कार माइक्रोवेभ, तृतीय पुरस्कार स्टील ट्री प्लाई प्रेसर कुकर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-60554।

पहिरोले नदी तुफुन फुनेर बनेको अस्थायी बाँध फुर्दा बुढी गण्डकीमा आकस्मिक बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। एसी मोडले सार्वजनिक गरेको विवरण अनुसार हिजो अस्ति बेलुका करिब 4 बजेतिर बाढी शुरू भएको थियो। त्यस बाढीले बुढी डर भएले निर्याण्ड फोहोर बगाएर तल झरेको थियो। बुढी गण्डकीमा 2 वर्ष अघि पनि बाढी आएको एसी मोडले जनाएको छ। बुढी गण्डकीमा अस्ति आएको बाढीका कारण उत्तरी गोर्खाका झण्डै 5,000 घर दूरीमा विद्युत सेवा अवरुद्ध बनेको छ। बाढीले बर्दीवास उहिया जलविद्युत आयोजनामा क्षति पुर्याएपछि चुमानी मृगपालिकाका विभिन्न 16 गाउँका 971 घर दूरी अन्धकार बनेका छन्। बाढीले विद्युतका पोल टावर र तारहरू बगाएको छ। त्यसै गरी विद्युत प्राधिकरणको घटना आरूघाटमा रहेको विवरण केन्द्रमा बाढीले क्षति पुर्याउँदा धाचे गाउँपालिकाका 7 वडाका झण्डै 4,000 घर दूरी र आरूघाट गाउँपालिका 50 घर दूरीमा समेत बिजुली ठप्प भएको छ। विद्युत कन्टेनर र सड़कको सम्पर्क टुटेका कारण गाउँपालिकाका प्रशासनिक कामकाजहरू ठप्प हुनुका साथै सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ। सरकारले रसुवाको भोटेको सिबाडीमा परिवर्तन भएका व्यक्तिहरूका अधिकारी विवरण यकिन गर्न विशिष्ट प्रक्रिया निर्धारण गरेको छ। राष्ट्रिय विपदजोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपत्ता व्यक्तिहरूको स्थायी ठेगाना रहेको पालिका जिल्ला विपत्ता समिति र प्राधिकरण मार्फत यो विवरण यकिन गरिनेछ। नेपाली नागरिकको हकमा सम्बन्धित पालिकाले वडा कार्य मार्फत बढ़ीमा 5 दिनको म्याप दिए निवेदन दिन आह्वान गर्नेछ। विपत्ताका परिवारले नाता प्रमाणित र सो घोषणा सहित निवेदन दिनुपर्नेछ। परिवारका सदस्य नभएकाको हकमा पनि स्थानीय प्रहरी र वडा सचिवको रोभरमा सर्जमिन मुचुल्का उठाइनेछ। पालिकाले 3 दिनको दावी विरोधको समय दिएपछि अन्तरिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ। त्यसको 5 दिनभित्र जिल्ला विपद समितिले निर्णय गरी प्राधिकरण र प्रदेश मन्त्रालयमा पठाउने विवरण छ। यसै गरी बेपत्ता विदेशी नागरिकहरूको हकमा पनि परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित दूतावास तथा कूटनीतिक नियोगबाट विवरण प्रमाणित गराई मृत्यु घोषणाका लागि प्रक्रिया अगाडि बढ़ाइने प्राधिकरणले जनाएको छ। सरकारले भोटेको सिबाडीमा बेपत्ता भएकाहरूलाई पनि मृतक घोषणा गर्ने तयारी गरेको छ। बुढी गण्डकीमा नदीमा आएको बाढी परिवार क्षेत्रमा नेपाली सेनाले सोमबार 321 जनाको उद्धार गरेको छ। सेनाले उद्धार तथा स्थलमार्गबाट हवाई तथा स्थलमार्गबाट उद्धार गर्नुका साथै प्रभावित क्षेत्रका लागि 6,170 किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी गरेको जनाएको छ। तनहुँमा सोमबार भएको 2 छुट्टै सवारी दुर्घटनामा 2 जनाको मृत्यु भएको छ भने 8 जना घाइते भएका छन्। आबुखानी गाउँपालिकामा बोरेर जीप र ब्यास नगरपालिकामा समेत बोकेको ट्रक दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायक उपेक्षक अधिकारी प्रसाद घिमिरेका अनुसार आबुखानी गाउँपालिका 6 डुम्री डाँडा स्थित भित्री सड़कमा बोरेर जीप दुर्घटना हुँदा स्थानीय 47 वर्ष इन्द्रमाया गुरूङको मृत्यु भएको छ। बरादीबाट हिले खर्कतर्फ जाँदै गएको G32-3269 बोलेरो जीव उकालोमा ब्याग भएर सड़कको छेउबाट करिब 7 मिटर तल नालामा खसेको थियो। दुर्घटनामा जीपमा सवार 8 जना मध्ये 7 जना घाइते भएका थिए। घाइते गुरूङलाई उपचारका लागि बुखरिनी अस्पताल लगेकोमा उपचारकै क्रममा साँझ 6:20 मा चिकित्सकले मृतक घोषणा गरेका हुन्। दुर्घटनामा घाइते भएका तोकबहादुर गुरूङ, भारती गुरूङ, अम्बिका गुरूङ, बकु लाल गुरूङ, सानुकान्छा गुरूङ, रिश्मा गुरूङको उपचार भइरहेको छ। दुर्घटनापछि प्रहरीले जीप चालक आबु खैरेनी गाउँपालिका 6 खर्काका 33 वर्षीय लक्ष्मणपुर गुरूङलाई नियन्त्रणमा लिएको छ। यसैगरी पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका 12 गाँसी कुवामा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङको सिद्धिल्ली गाउँपालिका 33 वर्षीय सञ्जीव मगर रहेको प्रहरी नायक उपेक्षक घिमिरेले बताउनुभयो। डुम्रेबाट डमौली सिमेन्ट लिएर जाँदै गरेको LU-2-154 ट्रक चालकले नियन्त्रण गुमाउँदा सड़कबाट करिब 20 मिटर तल खसेको थियो। दुर्घटनामा ट्रकका सहचालक धादिङको सिद्धिल्ली गाउँपालिका 22 वर्षीय प्रदीपिका घाइते हुनुभएको छ। उहाँको शरीरका विभिन्न भागहरूमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते विकलाई उपचारका लागि प्रदेश अस्पताल डमौलीमा लागिएको थियो। चालक मगरलाई उपचारका क्रममा सोमबार दिउँसो चिकित्सकले मृत घोषणा गरेको थियो। दुवै दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। अन्तर्राष्ट्रिय समाचार, भारतीय प्रहरीले नयाँ दिल्लीको क्षेत्र

धर्मान्तरको सट्टामा प्रदर्शनका लागि तीनवटा वैकल्पिक ठाउँ तोकेको छ। अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीको सीबीटी मैदानमा विरोध प्रदर्शन गर्न सकिने त गरी तोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। मतदाता नमौली र निर्वाचन व्यवस्थापनमा अनियमितता भएको भन्दै प्रमुख जिल्ला निर्वाचन प्रमुख निर्वाचन आयुक्त ज्ञानेश्वर कुमारको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका बेला प्रहरीले पछिल्लो निर्णय गरेको हो। भारतको संसद भवन तथा प्रमुख संघीय सरकार कार्यालय रहेको ऐतिहासिक खगोलीय वेधाशाला जन्तर मन्तर लामो समयदेखि भारतका प्रमुख विरोध प्रदर्शन स्थलमध्ये एकका रूपमा परिचित थियो। रणनीतिक स्थानमा अवस्थित भएकाले यो राजनैतिक तथा सामाजिक मुद्दामा आवाज उठाउने प्रदर्शनकारीको प्रमुख गन्तव्य बन्दै आएको थियो। जन्तर मन्तरमा प्रदर्शन गर्न नपाइने निर्णयले राजधानीमा विरोध प्रदर्शनका लागि उपलब्ध ठाउँको व्यवस्थापनमा परिवर्तन ल्याउने छ। समाचार ओमानमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार बिहान 11:15 अल अमिरातमा शुरू हुनेछ। ओमानमा अस्ति आइतबार भएको खेलमा क्यानडालाई 24 रनले हराउँदै नेपालले सुखद शुरूआत गरेको थियो। क्यानडासँगको खेलमा रोहित पौडेलले 101 रनको शतकीय पारी खेलेका थिए। शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छभित्र पर्नुपर्नेछ।

0: ढोल छिमेक र समुदायमा कुनै घटना तपाईँको ढोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्। यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143178, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
1: शुक्ला गण्डकी FM 97.6
2: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अद्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
3: जल चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
2: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
4: दशैं तिहार छठ पर्व 2083 एवं नेपाल सम्बत 1147 को अवसरमा यहाँहरू सबैलाई हार्दिक शुभकामना। गण्डकी मेडिकल हल शुक्ला गण्डकी 4 दोलीगौडामा हरेक दिन पेट मुटु छाती रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्य, हरेक दोस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर सुशील कार्की, हरेक तेस्रो शनिबार मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुन्दर राणाभाट, हरेक चौथो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठद्वारा स्वास्थ्य परीक्षण भइरहेको जानकारी गराउँदछौ। साथै असोज 31 गतेसम्म फ्री स्किन टेस्ट र हरेक सामानमा दशैं तिहार अफर रहेको जानकारी गराउँदछौ। गण्डकी मेडिकल हल शुक्ला गण्डकी 4 दोलीगौडा। सम्पर्क फोन नम्बर 0 65 90 369, मोबाइल 98 40 82 69 26।
5: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रोपाइटर पम्फा लालचन, आरसु डिपार्टमेन्ट स्टोर, शुक्ला गण्डकी 6 मिल डाँडा, फोन 0 65 75 434।
7: प्रोपाइटर कमल मोहन घिमिरे, पश्चिमाञ्चल स्टेशनरी, शुक्ला गण्डकी 7 खैरेनी टार, फोन 98 460 61 849।
6: प्रोपाइटर मिन बहादुर सुनार, ओम एम आभूसर सुनचादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, फोन 98 460 69 246।
7: प्रोपाइटर रघुनाथ पौडेल, रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98 560 055 77।
6: प्रोपाइटर प्रेम बहादुर गुरुङ, गुरुङ किराना पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98 560 209।
8: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
9: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
8: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
9: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
8: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
10: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
11: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98 460 08 29। दमौली शाखाको लागि सम्पर्क 98 0 67 13 425।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 को पावन अवसरमा हामी हाम्रा सम्पूर्ण यात्रुवर्ग, कर्मचारी एवं सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष कृष्ण पुन एवं शुक्ला गण्डकी यातायात प्रणाली परिवार।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोपाइटर ईश्वर मल्ल, मल्ल सिरक डस्ना उद्योग, पुरानो कपडा पेल्ने ठाउँ, शुक्ला गण्डकी 4, गल्छिना। मोबाइल 9811770055, 9842722678।
0: प्रोपाइटर बालकृष्ण बिक, कृष्ण आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, शुक्ला गण्डकी 4, बीपी चोक। मोबाइल 9841649304 र 9811745048।
4: प्रोपाइटर गोविन्द सिगदेल, सिगदेल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौड़ा मेन रोड। मोबाइल नम्बर 9556028543।
5: प्रोपाइटर कृष्ण श्रेष्ठ, कनेक्ट अस्ट्रेलियन एजुकेशन एन्ड भिजा सर्विसेस। मोबाइल 9856032493।
6: प्रोपाइटर सुमीप श्रेष्ठ, शिव बहादुर श्रेष्ठ, जय शिव इलेक्ट्रोनिक पसल, शुक्ला गण्डकी 4, दुलेगौड़ा। मोबाइल नम्बर 9811745234।
7: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
8: किन आमा, के भएर?
7: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
8: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
7: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
8: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
7: मोबाइल 9856043952 र 9806656।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर कोपिला महत, शुक्ला गण्डकी फेसन गार्मेन्ट उद्योग, शुक्ला गण्डकी 7 मिल डाँडा, मोबाइल 9841668313।
2: प्रोपाइटर देवेन्द्र ढुङ्गाना, सूर्य ढुङ्गाना, सूर्यदेव मिनरल वाटर, शुक्ला गण्डकी 2 गाछे पानी, मोबाइल 9865073481। शुद्ध पानी चाहिएमा सूर्यदेवलाई सम्झनुहोस्, ट्याङ्कको पानी पनि सप्लाई गरिन्छ।
0: प्रोपाइटर खड्का बहादुर विश्वकर्मा, जय शिव सुनसारी पसल, शुक्ला गण्डकी 4 बनकेवा चोक नजिकै, मोबाइल नम्बर 9846686965। राशि अनुसारका पत्थर, छापावाला सुनसारीका तयारी तथा अर्डर अनुसारका गरगहना खरिद बिक्री गरिन्छ।
3: प्रोपाइटर प्रवेश सङ्गिनी, शुक्ला मोटर्स प्राली एन्ड होन्डा सोरुम, शुक्ला गण्डकी नगरपालिका 4 दिनेगौडा, सम्पर्क 0654141120।
1: अब पद्मा फार्मेसीमा छाला, कपाल, यौन तथा कुष्ठरोग विशेषज्ञ सेवा, शुक्ला गण्डकी 4 दोलेगौडा स्थित पद्मा फार्मेसीमा हरियो खर्क अस्पताल पोखरामा कार्यरत छाला, कपाल, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर कुशल गुरुङ प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार आउनुहुने भएकाले छाला, सौन्दर्य, कपाल, यौन तथा कुष्ठरोगसँग सम्बन्धित बिरामीले सम्पर्क गरी लाभ लिनुहोला।
4: छाला, कपाल, यौन तथा कुष्ठरोगको सफल उपचार,
1: स्किन र कपाल परीक्षण,
4: मुसा तथा कोठी आधुनिक मेसिनद्वारा हटाइने,
1: साथै गुणस्तरीय औषधि र प्रयोगशाला सम्बन्धी सेवाको लागि सम्झनुहोस्।
4: पद्मा फार्मेसी, शुक्ला गण्डकी 4 दुलेगोण्डा,
1: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकै,
4: शुक्ला गण्डकी युवा क्लबको सटरमा।
1: प्रोपाइटर भीम शाह, मोबाइल 9271461444।
5: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोपाइटर वीरेन्द्र श्रेष्ठ, बीएनबी फेसन सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 9841696166।
3: प्रोपाइटर हरिलाल रिमाल, रिमाल फेन्सी, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, फोन 9846649858।
2: शेयर धनी सदस्य निरपुन, शुक्ला गण्डकी 4 दुलेगौडा।
3: प्रोपाइटर लक्ष्मण रिमाल, रिमाल ब्रदर्स हार्डवेयर, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 9560607728।
2: शेयर धनी सदस्य बुद्धि बहादुर थापा, शुक्ला गण्डकी 5 खैरेनीटार।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बद 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जीके रेफ्रिजरेटर, शुक्ला गण्डकी 4 दोलेगौडा, डीपी चोक, नेवार समाज, सटर लाइन, मोबाइल 9560644042।
2: प्रोपाइटर प्रदीप मल्ल, मल्ल कलर हाउस एन्ड इन्टेरियर डिजाइन, शुक्ला गण्डकी 8 ढोरफिर्दी तनहु, मोबाइल 9560551532। रंगरोगनमा 3-10 वर्षको ग्यारेन्टी, पेरिस, पुटिङ, टेक्चर गर्नुका साथै पुरानो घर लिकेज भएमा ग्यारेन्टीका साथ वाटर प्रुफिङ गरिन्छ।
1: प्रोपाइटर दीपक नेपाली, दीपक चाउमिन उद्योग, शुक्ला गण्डकी 7 स्याउली बजार, मोबाइल 9865093625।
3: प्रोपाइटर कृष्ण प्रसाद भूषाल, युनिभर्सल कम्प्युटर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, मोबाइल 9560607242।
1: प्रोपाइटर दिनेश श्रेष्ठ, निकेश श्रेष्ठ, इन्द्रेणी रंग पसल, शुक्ला गण्डकी 4 दोलेगौडा, बनकेवाचो, मोबाइल 9858005008।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर पीताम्बर पोखरेल फेसन फ्रेन्जी 400-600-800 पसल शुक्ला गण्डकी 4 दुलेगौंडा बन्केवा चोक रिमाल गेस्ट हाउस नजिकै दुलेगौंडा शाखा।
0: प्रोपाइटर प्रेम परियार बरेली टेलर शुक्ला गण्डकी 4 भित्री बजार।
1: ज्योतिष ऋषिराम पौडेल रिद्धि सिद्धि पूजा सामग्री भण्डार शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट लाइन। मोबाइल 9800-5856-466।
2: प्रोपाइटर अर्जुन गुरुङ दाउराको सेकुवा शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ मोबाइल नम्बर 97155-06-555।
1: प्रोपाइटर छत्रधर आत्रेय एवं महालक्ष्मी एग्रिगेट इन्डस्ट्रीज प्राली शुक्ला गण्डकी 2 हलेदी तनहुँ।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष केशवराज घिमिरे, प्रधानाध्यापक बोधराज ढकाल एवं खैरेनी मावि शुक्ला गण्डकी 6 खैरेनी टार परिवार।
1: अध्यक्ष सुजन कुमार श्रेष्ठ, प्रधानाध्यापक दीपक बिक एवं जनकल्याण मावि शुक्ला गण्डकी 5 बेलचौतारा परिवार।
0: अध्यक्ष कमल प्रसाद पोखरेल, प्रधानाध्यापक विमल प्रसाद सिगदेल एवं गाउँ फर्कदै मावि शुक्ला गण्डकी 8 परिवार।
1: अध्यक्ष युवराज पराजुली, प्रधानाध्यापक ध्रुव वाग्ले एवं तालबेसी मावि शुक्ला गण्डकी 9 घारी परिवार।
2: अध्यक्ष मदन थापा, प्रधानाध्यापक खुमराज तिवारी एवं छब्दी मावि शुक्ला गण्डकी 10 छब्दी परिवार।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा उद्योगी, व्यवसायी, ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: समुद्र राम श्रेष्ठ, अध्यक्ष एवं शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ परिवार।
5: सभापति बालकृष्ण बिक एवं शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति, वडा नम्बर 4 दुलेगौंडा परिवार।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635-90-065, मोबाइल 98-66-34-372।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा उद्योगी, व्यवसायी, सेवाग्राही, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: शाखा प्रबन्धक शम्भु पौडेल, रिलायबल नेपाल लाइफ इन्सुरेन्स, शुक्ला गण्डकी 4 दुलेगौंडा शाखा परिवार। मोबाइल 98-512-74-231।
0: शाखा प्रबन्धक विशाल प्रधान एवं सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी सलीको दुलेगौंडा शाखा परिवार, शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन नम्बर 0635-414-457। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा समाजका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष कमल बहादुर आले एवं झुल बहादुर स्मृति प्रतिष्ठान रिसिङ सात घिरिङथोक परिवार।
2: अध्यक्ष विष्णु बहादुर राणा एवं नेपाल मगर संघ शुक्ला गण्डकी नगर समिति परिवार।
1: अध्यक्ष शिव कुमारी कार्की एवं ढोरेली सेवा समाज काठमाडौँ परिवार।
2: अध्यक्ष धन बहादुर विग एवं शुक्ला गण्डकी स्वरोजगार समिति परिवार।
9: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
10: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटीई, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
9: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
10: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
9: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
10: फोन गर्नुहोस् 0635905511।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं तिहार छठ पर्व 2083 र नेपाल सम्बद 1147 लगायत चाडपर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरूमा नवदुर्गा भवनीले सधैं आशीर्वाद प्रदान गरिरहन् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष नारायण घिमिरे एवं विश्व हिन्दू महासंघ शुक्ला गण्डकी नगर समिति परिवार।
11: शुक्ला गण्डकी एफएम 97.6।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा सम्पूर्ण टोलवासी, सामाजिक संघ संस्था, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष डीबी नेपाली एवं भीमसेन टोल विकास संस्था भीमसेन टोल शुक्ला गण्डकी 4 दुलेगौड़ा,
2: अध्यक्ष अञ्जु सिंह ठकुरी, उपाध्यक्ष कमल चन्द्र लम्साल, सचिव तुलसी शाह एवं अन्नपूर्ण टोल विकास संस्था शुक्ला गण्डकी 4 दुलेगौड़ा परिवार।
3: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
4: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
5: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
3: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 9850623128 र 9462614726।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा यस संस्थाका पदाधिकारी, सदस्य, टोलवासी, सामाजिक संघ संस्थामा क्रियाशील महानुभाव, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष रजनी थापा एवं उन्नतिशील आमा समूह शुक्ला गण्डकी 4 दुलेगौडा परिवार।
2: मधु पौडेल, अध्यक्ष एवं दुलेगौडा आमा समूह शुक्ला गण्डकी 4 दुलेगौडा परिवार।
6: 10 लाख जित्ने यही हो मौका। पर्यो पर्यो, ठ्याक्कै पर्यो।
7: होइन हौ, कसरी पर्यो?

0: पर्खिँदै 10 लाखसम्म स्योर सर्ट क्यास उपहार फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा
1: कोर्यो कि पर्यो कोर्यो कि पर्यो
0: शर्टहरू लागू हुनेछन्
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0635902969 र 98560161900
0: हिरो सिजी मोटर्स
3: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षक कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
4: अध्यक्ष रामकृष्ण भट्टराई प्रधानाध्यापक नारायण पौडेल एवं सरस्वती नमुना मावि शुक्ला गण्डकी साथ खैरेनीटार परिवार
5: निर्देशक उदय पौडेल एवं लिटल गार्डन इंग्लिश बोर्डिंग स्कूल शुक्ला गण्डकी 4 दुलेगौडा परिवार
4: संस्थापक बाबुराम कार्की व्यवस्थापन समिति अध्यक्ष हिमकुमार श्रेष्ठ प्रिन्सिपल सुरेश पौडेल एवं ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल परिवार शुक्ला गण्डकी 5 सेराटार
6: संस्थापक शिव बहादुर कार्की निर्देशक विक्रम कार्की प्रिन्सिपल रोशन पौडेल एवं अरणीको सेकेन्डरी बोर्डिङ स्कूल परिवार शुक्ला गण्डकी 3 कवासे
5: प्रिन्सिपल एवं बाल विद्या मावि शुक्ला गण्डकी 2 गाछे पानी परिवार
2: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षक कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य आर्थिक एवं शैक्षिक समुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
4: अध्यक्ष सन्तोष श्रेष्ठ प्रधानाध्यापक विमल जोजेज्यू एवं पञ्चमुनिदेव मावि परिवार शुक्ला गण्डकी 4 दोलेगौडा
6: प्राचार्य एवं सूर्योदय मावि तथा गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 खैडेनीटार भुरुङ्गे परिवार
7: सिम्स केयर गिभर्स ट्रेनिङ केयर विथ कम्प्यासन सर्भ विथ हार्ट
8: सिप सिक्नुहोस् भविष्य सुनिश्चित बनाउनुहोस् सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलीगौडामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम
7: हाम्रा विशेषताहरू
8: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण
7: व्यावहारिक र प्रयोगत्मक सिकाई
8: रोजगारको लागि मार्गदर्शन तथा सहयोग
7: सिप मूलक गुणस्तरीय र प्रमाणकारी तालिम
8: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म
7: स्थान सिम्स केयर गिभर्स शुक्ला गण्डकी 4 दुलेगौडा तनहु
8: सम्पर्क 98564443 98041443688 98041443688 98560173773
2: डोन्ट मिस दिस अपर्चुनिटी
3: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा पार्टी कार्यकर्ता समर्थक शुभचिन्तक बुद्धिजीवी व्यवसायी शिक्षक कर्मचारी एवं सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
2: अध्यक्ष इमान बहादुर थापा एवं नेकपा एमाले भिमात नगर कमिटी परिवार
4: अध्यक्ष रघुनाथ पौडेल एवं नेकपा एमाले शुक्ला गण्डकी नगर कमिटी परिवार
5: अध्यक्ष ऋषेश्वर भुवाई ऋतु एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल शुक्ला गण्डकी नगर कार्य समिति परिवार
2: सभापति कृष्ण प्रसाद रेग्मी एवं नेपाली कंग्रेस शुक्ला गण्डकी नगर कार्य समिति परिवार
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
9: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
5: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ
10: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा यस संस्थाका पदाधिकारी, सदस्य, टोलवासी, सामाजिक संघ संस्थामा क्रियाशील महानुभाव, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। फत्तबहादुर पुन मगर अध्यक्ष एवं पुन मगर समाज गाछेपानी शुक्ला गण्डकी 4 गाछेपानी परिवार।
4: हार्दिक शुभकामना। आम क्रान्तिकारी नेपाली जनताहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा, प्रयोग र विकासको लागि विजयादशमी, दीपावली, छठ पर्व 2083 सुखद, फलदायी र परिणाममुखी बनोस् हाम्रो हार्दिक शुभकामना छ।
11: अध्यक्ष शरण सापकोटा एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा शुक्ला गण्डकी नगर कमिटी परिवार।
12: सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमाहा बाइक स्कूटर खरीदमा घरमै बसी 1,00,000 सम्म नगद जित्ने मौका नगुमाउनु होला र लिइ सकेपछि 10,00,000 सम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कूटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग।
13: सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ, सम्पर्क 0564142221, मोबाइल 98565935921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
14: यस यमाहा।
9: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
15: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
9: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
16: कौरव पाण्डवको बीचमा त्यत्र जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनु हो।
15: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा
1: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना
3: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी
1: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँ सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी तपाईँको राशिफल तपाईँको जन्मदिनको शुभकामना लगत्तै दिन सूचना कार्यक्रममा स्थान लिने गर्दछौ। आज मिति 2023 साल असोज महिनाको 27 गते मंगलबार, 26 अक्टोबर 2023 सकेसम्म 1942 नेपालसम्म 1140 आश्विन शुक्ल पक्षको तृतीय देवी आज प्रारम्भिक र विपत्ति निर्माण दिवस देवी आज 6:03 भने सूर्यास्त साँझ 7:38 आउनेछ। कार्यक्रम स्वागतमा आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 7:55 तपाईँले राष्ट्रिय ध्वनसँगै विभिन्न मंगलजन सुन्नुभयो। 5:05 समयहरू 5:50 शुक्ला गण्डकी समाचार, 6:36 गायक एवं 6:27 नेपाली भाषा, 7:27 शुक्ला गण्डकी समाचार, 7:45 राष्ट्रिय सङ्गीतहरू, 7:45 कार्यक्रम सुखद बिहानी, 8:15 9:00 शुक्लागण्डकी सरोकार, 9:15 नेपाल खबर, 9:15 गाण्डेश्वर वार्ता, 10:00 शुक्ला गण्डकी समाचार, 10:12 हेलो शुक्ला गण्डकी, 12:12 नेपाल खबर, 12:00 भव्य सङ्गीतहरू, 1:00 लोकी सङ्गीत, 2:00 सङ्गीतहरू, 3:15 नेपाल खबर, 3:40 सङ्गीत, 4:00 सङ्गीतहरू, 5:15 शुक्ला गण्डकी समाचार, 5:00 लोकसुकाली, 6:30 नेपाल धारमा, 6:30 मङ्गलवासी सङ्गीतहरू, 7:30 शुक्ला गण्डकी समाचार, 7:30 सङ्गीतहरू, 8:30 शुक्ला गण्डकी सरकारको पुनः प्रसार, 10:00 शुक्ला गण्डकी समाचार पछि आजका हाम्रो सम्पूर्ण कार्यक्रमहरू पुरा हुने गर्दछन्। भोलि बिहान 7:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसारण गर्दछन्। यतिहाँ दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी र जानकारी बताउन नेपालको तपाईँको राशिफलको राशिफल स्वागत गरौँ। मेष राशिबाट मेष राशिमा सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। रमाइलो यात्रा र अतिथिपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तहरूको उपहारले प्रसन्नता मिल्नेछ। मित्रदार प्रेमको बन्धन कस्नेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायबाट आमदानी भइरहनेछ। भौतिक साधनहरू जुटाउन सकिनेछ। साँझदेखि स्वास्थ्यमा कमजोर र काम बिग्रने भयले सताउन सक्छ। वृष राशि मार्क्सेभो हार गर्दा प्रतिस्पर्धीहरूलाई सजिलो पछि पार्न सकिनेछ। रोकिएका काममा बन्नाले मनज्ञान लाभ हुनेछ। चुनौती पछ्याएर काम बनाउन सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। शत्रुहरू पनि किराउन लाग्ने भने साँझको समयमा रमाइलो यात्रा हुनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै अतिथिका रूपमा सत्कार पाइनेछ। आमदानी बढाउने कामहरू शुरू गर्न सकिनेछ। मिथुन राशि मार्गशीर कागीको गङ्गा छर्केको पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। अध्ययनमा राम्रो प्रगति हुने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। मेहनत सम्मानित स्थान दिलाउन सक्छ। साथीतिर प्रतिस्पर्धीहरूलाई हराउन सकिनेछ भने पेसा व्यवसायमा फाइदा हुनेछ। कर्कराशिमा मार्गशीर डाडी डुडेडो अरूको फाइदाका लागि उपयोग भइनेछ भने अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नु पर्ला। ईर्षा गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्नो सामान उहाँहरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग समझदारी पर्न सक्छ। साथदेखि स्थितिमा सुधार आउनाले कामहरू बन्नेछन्। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। सिंहराशि मार्गशीर मामी मु मेमो टाटी टुटे नयाँ काम प्रारम्भ गर्ने समय छ। जिताएको काममा सुजस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। दाजुभाइमा आत्मीयता बनेछ भने प्रेम र मित्रताको बन्धन समेत कसिनेछ। मेहनतले गर्दा पिसा व्यवसायमा मनले धन लाभ हुनेछ। साँझतिर घरेलु समस्या देखा पर्न सक्छ। तापनि साथीभाइहरूको सहयोगले समस्या सुल्झनेछ। प्रयत्न गर्नुहोला। कन्या राशि मार्गशीर टुप्प पिपु सहर ठपेको आफ्नो कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सतर्क रहनुहोला। नसोचेको चुनौती अङ्गाले बानीले काम रोकिन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउने फेला पनि छन्। सजग रहनुहोला। साँझतिर नयाँ कार्यतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ। कामको शोकले मनज्ञ धन आर्जन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन्। तुलाराशि मार्गशीर री टुरीहरू ताती तुटे आफन्त र परिवारजनको सम्पर्कबाट टाढा बस्न मन लाग्नेछ। आगन्तुकहरूले व्यर्थमा अलम ल्याउन सक्छन्। केही अवसर प्राप्त भए पनि चुनौतीसँग जुट्नुपर्ने देखिन्छ। पहिलेका कमी कमजोरी सुधार्ने प्रयत्न गर्नुहोला। खानपानको असावधानीले स्वास्थ्य बिग्रन
सक्छ, आफ्ना मेहनतबाट अरूले फाइदा उठाउने कोशिश गर्नेछन्। बुद्धिको उपयोगले परिस्थिति सन्तुलित बनाउन सकिनेछ। वृश्चिक राशि वेशरचना महासेतु नानी नुने नोया यो खर्च बढ्नुका साथै अर्थभावले सताउन सक्छ। फाइदाका लागि दोहोऱ्याएर पर्यटन गर्नुपर्ला। आवश्यकता पूरा गर्न सरसापतबार लिनुपर्ने हुन सक्छ। विदेश ताक्नेहरूलाई यात्राको साइज जुड्न सक्छ। साझातिर आफन्तहरूसँग सम्पर्क हुनका साथै भेटघाटको अवसर जुड्न सक्छ। परिस्थिति बस र माइलो छेडमा पनि ढुक्क बन्ने भने नहुन सक्छ। वाद विवादबाट टाढा रहनुहोला। धनुराशि धनराशि मासे यो भविभु दफा डबे आमदानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। मेहनतीहरूको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने कामहरू प्रारम्भ हुने समय छ। केही राम्रो अवसर प्राप्त हुन सक्छ। श्रमकुट मूल्य पाइनेछ। व्यापारमा राम्रो फर्क मान्न सकिनेछ। सधैँदेखि खर्च बनाले अथवा देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसफल लिनुपर्ने हुन सक्छ। यात्रा भने रमाइलो र फलदायी हुनेछ। मकर राशि मकर राशि मासे भोज जिजुजे जो खाकी खोकेखो गागी पारिवारिक समझदारीले कुनै पनि कामहरू किन सक्छ। तापनि पुरानो समस्या सुल्झनाले नयाँ अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा पर्वत जमाउँदै नाम दाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसरहरू दिलाउनेछ। भूमि बाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। सँगैतिर व्यापार व्यवसायमा प्रशस्त फाइदा हुनेछ भने आयोजनका नयाँ स्रोतहरू फेला पर्नेछ। कुम्भ राशि कुम्भ राशि महाशय गुगेको साक्षी सुसे सोध सामाजिक काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। शुभ चिन्तकहरूको सहयोग जुनाले मनज्ञ फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मेहनतले कार्य सिद्धि हुनेछ। सधैँदेखि नयाँ अवसर प्राप्त हुनेछ। यसो व्यवसायमा मनज्ञ फाइदा फाइदा हुनेछ भने आफ्नो क्षेत्रमा पर्वत जमाउँदै नाम र प्रतिष्ठा कमाउने बेला छ। अन्त्यमा मिन्दासी मिन्दासमा दिदु थिदु चजी स्वास्थ्य कमजोर हुनाले काम गर्न समय लाग्नेछ। जिम्मेवारी भनेछन् तापनि यौन वृद्धिमा चित्त बुझाउनु पर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि आयुर्वेदमा ध्यान पुर्याउनुहोला। आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिनेछ। सन्ततिर उपलब्धिका स्रोतहरू पहिलाउन सकिनेछ। प्रतिष्ठा विचारले उत्साह गराउनेछ भने भाग्यले विभिन्न अवसर थमाउनेछन्। राशिफलमा जस्तो भने तपाईँ भाग्य भन्दा कर्मविश्वास गर्नुहोला। तपाईँहरूको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको आजको राशिफल पछि नेपाल र विश्व माध्यमको शुभकामनाको

आज मिति 2083 साल असोज महिनाको 27 गते मंगलबार आजसम्म 10 जन्मदिन परेको छ। तपाईँ 10 जन्मदिन मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको स्वास्थ्य दीर्घायु साथै उत्तर प्रकृतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगतबाट तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँले आज चालेका र तपाईँले इच्छाएका काम कुराहरू पुरा होस्, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एफएम परिवारबाट र मेरो व्यक्तिगत तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दाजुभाइ साथीसँगै आफ्नो आफ्नो तपाईँ कसैको जन्मदिन परेको छ, हामीले कार्यक्रम मात्र प्रसङ्ग गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँ घरमा हुँदै गरेका जन्मदिनको शुभकामना र तपाईँको गाउँ घरमा कुनै पनि कार्यक्रमहरू हुँदैछन् तिनको बारेमा जानकारी टिपाउनु परेको छ भने तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ 08 40 40 100 104 98 34 34 134 134 112 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँ घरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनु भयो भने हामीले यस कार्यक्रममार्फत प्रदान गर्ने गर्दछौँ। आजको लागि पनि हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान अपनाइ सही समयमा तपाईँको माझमा आफ्नो उपस्थित हुने नै छौँ। त्यति बेलसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि तपाईँको बिहान तपाईँ

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 8 बज्यो. हार्दिक शुभकामना. नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण उपभोक्ता, कर्मचारी, शुभेच्छुक एवं स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ. अध्यक्ष रामचन्द्र उपाध्याय एवं खैरेन्टार खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार शुक्ला गण्डकी छ खैरेन्टार.
4: अध्यक्ष टेकनाथ सुवेदी एवं कपासेटार खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी 3 कवासे परिवार.
1: अध्यक्ष राजुराम श्रेष्ठ एवं धुलेगौड़ा खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार शुक्ला गण्डकी 4 धुलेगौड़ा.
5: अध्यक्ष काशी प्रसाद जोशी एवं बेलचौतारा खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी 5 बेलचौतारा.
6: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ.
7: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ.
6: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
7: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्.
6: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि.
7: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा. मोबाइल 9849501120 र 9816561187.
1: हार्दिक शुभकामना. नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा वडाध्यक्ष तथा सदस्यहरू, गाउँवासी, कर्मचारी, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ.
6: अध्यक्ष श्री प्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे एवं म्याग्दे गाउँपालिका तनहु परिवार.
7: अध्यक्ष खिम नारायण मानन्थर, उपाध्यक्ष इन्द्र कुमारी थापा राणा, प्रमुख प्रशासकीय अधिकृत एवं हरिनाश गाउँपालिका स्याङ्जा परिवार.
8: पङ्खा
9: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
10: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि. भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि.
8: चेस्का बाजे चाँचो पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि.
11: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ. छहारी बिजुली पसल दुलेगौडा तनहु. प्रोप्राइटर हरिकुमार श्रेष्ठ. मोबाइल नम्बर 9856303324.
1: हार्दिक हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा ओडा अध्यक्ष तथा सदस्यहरू, नगरवासी, टोल विकास संस्थाका पदाधिकारी, कर्मचारी, व्यवसायी, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: नगर प्रमुख कृष्णराज पण्डित, उप प्रमुख खुम्बहादुर विक राजु, प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषाल एवं शुक्ला गण्डकी नगरपालिका परिवार।
1: नगर प्रमुख ददिरा सुवेदी, उप प्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेल एवं भीमात नगरपालिका भीमात परिवार।
12: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
13: TVS साथ छ हाम्रो।
6: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: अध्यक्ष प्रदीप थापा, व्यवस्थापक टेकी थापा एवं मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुलेगौड़ा परिवार।
6: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: अध्यक्ष भानुभक्त पौडेल एवं बाराही लहरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, शुक्ला गण्डकी 8 ढोरफिर्दी।
15: अध्यक्ष शिवशंकर बानिया एवं ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 8 परिवार।
14: अध्यक्ष मोती प्रसाद पौडेल एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 8 ढोरफिर्दी परिवार।
15: अध्यक्ष प्रकाश पौडेल एवं चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2 मगम चिसापानी स्याङ्जा परिवार।
14: अध्यक्ष रेशमलाल पौडेल एवं सुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, शुक्ला

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण सेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष रुद्र कुमारी गुरूङ, सचिव केशव प्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत भीम गुरूङ, दुलेगौंडा सेवा केन्द्र प्रमुख सरस्वती भुजेल एवं पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, प्रधान कार्यालय पोखरा 10 बुद्ध चोक, दुलेगौंडा सेवा केन्द्र शुक्ला गण्डकी 4 बीपी चोक, फोन नम्बर 065414490।
2: कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौंडा यानै एमबी ब्याङ्क र दुलेगौंडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840904530।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण सेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष सूर्य देवी सिग्देल एवं खैरेनीटार महिला बहुद्देशीय सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार परिवार,
3: अध्यक्ष मिलन पौडेल एवं नेपाल वत्त तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौंडा परिवार,
1: अध्यक्ष मान कुमार तिमला एवं उन्नति कृषि सहकारी संस्था लिमिटेड परिवार दुलेगौंडा, फोन नम्बर 065414255,
4: अध्यक्ष इन्द्र प्रसाद भट्टराई एवं नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 फिर्दी परिवार।
1: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
5: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
1: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
5: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
1: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
5: अस्ट्रेलिया, न्यूजील्याण्ड, यूके, क्यानाडा वा यूएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
1: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
5: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
1: मोबाइल 9802853995, फोन 061586559।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण सेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष सूर्य देवी सिग्देल एवं खैरेनीटार महिला बहुद्देशीय सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार परिवार,
3: अध्यक्ष मिलन पौडेल एवं नेपाल वत्त तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौंडा परिवार,
1: अध्यक्ष मान कुमार तिमला एवं उन्नति कृषि सहकारी संस्था लिमिटेड परिवार दुलेगौंडा, फोन नम्बर 065414255,
4: अध्यक्ष इन्द्र प्रसाद भट्टराई एवं नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला

तनहुसेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष देवी भक्त राणा एवं तपाई हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी चार दुले गौडा परिवार,
0: अध्यक्ष खिम बहादुर कुमाल एवं रूपान्तर कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरिनटार परिवार,
2: अध्यक्ष दोग बहादुर तामाङ एवं नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौड़ा परिवार,
0: अध्यक्ष तीर्थराज गर्तौला एवं सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 3 कवासे परिवार,
1: अध्यक्ष महेश्वर भट्टराई एवं शुक्ला कृषि पर्यटन सहकारी संस्था लिमिटेड परिवार शुक्ला गण्डकी 4 दुलेगौड़ा। अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नेपाल बैंक लिमिटेड, शुक्ला गण्डकी 7 खैरेन्टा तनहु शाखा परिवार, फोन नम्बर 0564122555।
0: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टीभी जित्ने मौका तपाईको।
1: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
0: चाड पर्वको अवसरमा माछापुछ्रे बैंक भवन दुलेगोडा स्थित प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 कुपन।
1: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टीभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
0: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरको प्राङ्गणमा।
1: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीको लागि प्रार्थना गिफ्ट एण्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, माछापुछ्रे बैंकको भवन,
1: प्रोप्राइटर भरत श्रेष्ठ, मोबाइल 9856065870।
4: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: यसमा चाहिँ दुइटै सरकारले चाहिँ एउटा डिप्लोमेटिक डायलग जुन छ नि लेबर डिप्लोमेसीको तहतमा, अरू किसिमका डिप्लोमेसीहरू पनि हुन्छन्, यो चाहिँ लेबर डिप्लोमेसीको तहतमा, किनभने यो नेपालको लागि पनि तत्कालको लागि आवश्यक छ, मलेसिया एउटा राम्रो श्रम गन्तव्य हो भने मलेसियाको लागि पनि त नेपालीहरूले त उसको चाहिँ जुन श्रम शक्ति छ त्यसमा त ठूलो सोल्जरिङ भनेको कहाँ हालिरहेछ। यो केवल हाम्रो मात्रै आवश्यकता त होइन, उसको आवश्यकतालाई हामीले पूर्ति गरिदिए, हामीले श्रमको पैसा लिएको होइन, उसलाई चाहिँ उसले हामीलाई दया गरे मात्रै त होइन। त्यस कारणले गर्दा यो चिसिन सक्ने सम्भावना छ, त्यो जोखिम छ, टकरावहरू बढ्दै गयो भने हुन त अहिलेको यो इस्यु भने त्यस्तो टकरावको स्थिति चाहिँ होइन, तर यो कतै त्यो स्वरूप लिँदैन नि के भएर चिसिन नै सक्छ। त्यस कारणले गर्दा गर्नुपर्ने चाहिँ के भने नेपाल सरकारले पनि डिप्लोमेटिक तहतबाट होइन तिमीले मलाई पेल्यो भने म पनि तिमीलाई छोड्दिन भन्ने त्यो टकरावको स्थितिमा जानु हुँदैन, लेबर डिप्लोमेसीलाई चाहिँ अलिकति धारिलो बनाउनुपर्छ।
1: श्रमिकलाई चाहिँ असर अथवा प्रभाव पर्छ कि पर्दैन?
0: अब यस्तो चिजहरूले पर्न सक्छ, किनभने यो दुईटा देशको बीचको टकरावहरू सरकारी निकायहरूको अथवा सरकार सरकारको टकराव भयो भने अथवा समुदाय समुदायको बीचको टकरावहरू भयो भने हामीले अन्य प्रसंगहरूमा विभिन्न किसिमका घटना परिघटनाहरू जो दुर्भाग्यपूर्ण घटनाहरू देखेका छौं होइन, कम्युनिटी नै लागेर चाहिँ लहड्ने खालका सम्मको पनि त्यो देखिन्छ नि। त्यस कारणले गर्दाखेरिमा यस्तो चिजहरूले चाहिँ टकराव बढ्दै गयो, यो अप्रियपन बढ्दै गयो, अमिला घटनाहरू बढ्दै गयो भनेदेखि श्रमिकहरूमाथि असर नपर्ला भनेर भन्न सकिँदैन, पर्न सक्छ। यस्ता किसिमको उदाहरणहरू देखिन्छ, चाहे कहिले कहिले दुईटा देशको बीचको सम्बन्ध अलिकति चिसिने बित्तिकै तत्त्व देशमा रहेका एक अर्काका भनौँ नागरिकहरू, अर्को देशका चाहिँ नागरिक जो आफ्नो देशमा छन् उनीहरूमाथि सरकारी तहतबाट मात्रै नभइकन समुदाय तहतले नै एक किसिमको चाहिँ रिप्रेसनका खालका चाहिँ नभएका होइनन् होइन। त्यस कारणले गर्दा श्रमिकहरूमा पनि असर पर्न सक्छ।
1: आजको देश परदेशमा हामी मलेसिया सिन्डिकेट विवादको कारण, यसको असर, सिन्डिकेटको आरोप, कम्पनीको मागको औचित्य, सरकारको भूमिका र समाधानका विषयमा श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी मलेसिया सिन्डिकेट विवादको कारण यसको असर, सिन्डिकेटको आरोप, कम्पनीको मागको औचित्य, सरकारको भूमिका र समाधानका विषयमा श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं। अब सरकारले मलेसियाको सिन्डिकेट समस्या समाधान गर्न के गर्नुपर्ने हो त?
3: यसले चाहिँ जसरी अझ अहिलेको सरकार अथवा अहिलेको सरकार सञ्चालक पार्टी विशेष गरेर विदेशमा रहेका नेपालीहरूको चाहिँ इन्फ्लुएन्सको कारणले गर्दा र सपोर्टको कारणले गर्दा चाहिँ यो पार्टीले जित्यो र सरकार बनायो भनेर भन्ने गरिन्छ। त्यस्तो देखिन्छ पनि होइन कि विदेशमा रहेकाले खबरदार यसपालि चाहिँ तपाईँले सधैँभरि भोट हालिरहेकोलाई नहाल्नुहोस् है बाबामा, यसपालि चाहिँ फलानुलाई हाल्नुहोस् है भनेर भन्ने खालको, नत्र भनेदेखि चाहिँ तपाईँको र मेरो बरु सम्बन्ध बिग्रिन सक्छ भनेर बाउ छोरा अथवा बाउ छोरीको अथवा आमा छोरीहरूको त्यो किसिमको चाहिँ कन्भर्सेसनहरू भयो भन्ने चिज चाहिँ नि हामी परिचित छौँ होइन, मिडियामा पनि आइरहेको कुरा हो, उदाहरणहरू पनि इस्टाब्लिस छन्। त्यसरी बनेको सरकार हो यो, र उसको फेरि के हो भने जर्नीमा चाहिँ उसले चाहिँ जस्तो चाहे त्यो जेन्जी आन्दोलन होस्, जेन्जी आन्दोलनको एउटा नारा के थियो भने तिमीहरू चाहिँ गाडीमा, हाम्रो बुवा चाहिँ खाडीमा, भन्नुको अर्थ चाहिँ यो हामी चाहिँ वैदेशिक रोजगारीमा जानु हाम्रो जुन बाध्यता पर्यो तिमीले हामीलाई बाध्य बनायो, हामीलाई यहाँ बस्न सक्ने टिक्न सक्ने अवस्था बनाइदिएनौ भनेर यसरी आएको चाहिँ सरकार हो यो है। अब त्यो भएको कारणले गर्दा उसको कमिटमेन्टहरू पनि विदेश जानुपर्ने अवस्था ल्याउँदैनौ, भएकोलाई फर्काउँछौ, सय दिनभित्रमै फर्काउँछौ, त्यो शुरूआत हामी गर्छौ, सयजनाबाट शुरूआत गर्छौ भन्ने चिजहरू पब्लिकले आएको छ। त्यो भइसके पछाडि यो सरकारबाट आशा पनि गरिएको थियो, तर के भयो भनेर भन्दाखेरिमा चाहिँ जो डे वान भनौँ न, सरकारको डे वान अथवा प्रारम्भिक दिनमा उसले जो सय दिने कार्यक्रम लिएर आयो, त्यो कार्यक्रममा नै फेरि यो विषय चाहिँ छुट्यो, यो विषय प्राथमिकतामा
4: परेको
3: होइन। अब त्यो छ, अनि हो सय दिनमा नै जसरी पहिला भोट बटुल्नको लागि भनिएको पनि हुनसक्छ, साँच्ची नै इमान्दारीपूर्वक पनि भनिएको हुनसक्छ, म त्यसमा शंका नगरौं, जे गरेर भनियो तर भनियो, सय दिनभित्रमा हामी 100 लिएर आउँछौ भने अब त्यो बडा रियालिस्टिक थियो, त्यो शुरूआत हुन सक्थ्यो, हामी लाखौंलाई लिएर आउनु पर्ने थियो होला र लाखौंलाई चाहिँ जान पर्दैन, अब जानु पर्दैन, तपाईँ यही देशमै केही गर्न सक्नुहुन्छ भनेर उहाँको हातमा केही दिन सकिन्थ्यो। त्यसको शुरूआतको रूपमा 100 संख्या एउटा उदाहरण हुन सक्थ्यो, त्यो राम्रो उदाहरण हुन सक्थ्यो। त्यो चिज गरे भयो भने 100 भने ठूलो संख्या होइन, 100 दिने कार्यक्रममा राख्न कसरी बिर्सियो, किन छुट्यो, जबकि त्यही जनसमुदायको चाहिँ बलमा यो सरकार चाहिँ बनेको भनेर भनौँ न, जर्नी लामो छ होइन। त्यो भइसके त्यही यसैलाई बिर्सेको भनिसके पछाडि यो त फगत कन्जम्सनको विषय पो हो कि फगत यो फोस्रा नारा जो पहिलाका पार्टीहरूले भन्दा पनि पहिलाका नेताहरू पहिलाका पार्टीहरूलाई चाहिँ कति अवमूल्यन गर्ने कि नगर्ने, किनभने जसले चाहिँ राणा शासन जस्तो चाहिँ जहानीय शासनबाट नेपाली जनतालाई उन्मुक्ति दियो, अहिले पो त्यो अहिलेको पुस्ताले पो त्यो चिजहरूसँग त्यति परिचित भएन होला, हिस्ट्रीमा सीमित भयो होला, अथवा पञ्चायतकालीन सिस्टमसँग चाहिँ जसलाई घुँडा टेकाइदियो, जसले विभिन्न कालखण्डमा विभिन्न ज्यानका बाजी राखेर आए, ती पार्टीहरूलाई कति अवमूल्यन गर्ने तर नेताहरूले चाहिँ नचाहिँदा काम गरेकै थिए भनेपछि उनीहरूले जसरी फोस्रा नारा दिन्थे, कतै अहिलेको राज्य सञ्चालक जुन पोजिसनमा पुगेका छन् उनीहरूले पनि त्यसैलाई रिपिटेसन गर्ने, त्यसैमा रमाउने पो हो कि भन्ने चाहिँ शंका चाहिँ देवानमै भयो, किनभने सय दिने कार्यक्रममै उनीहरूको मुख्य आधार जुन समुदाय छ त्यो समुदायलाई छोडेको देखियो। त्यस पछाडि अर्को कहाँ छोड्यो भने उनले नीति तथा कार्यक्रममा छोड्यो, त्यस पछाडि नीति तथा कार्यक्रम बनाउनेलाई कार्यान्वयन गर्नको लागि जुन बजेट छ त्यो बजेटमै छोड्यो, अझ बजेटमा त ऊ पछि के अरे पछाडितर्फ चाहिँ लाग्यो,
4: सोच्नु पर्थ्यो
3: पछि फर्क्यो
4: भनेर
3: एकदमै, किनभने जस्तो विगतका वर्षका रातो किताबहरूलाई पल्टाउनु हो भने श्रम सेक्टरको लागि चाहिँ लेस देन 1% छ टोटल बजेट, जुन वर्षको हाम्रो बजेट थियो, वर्षभरिको बजेट जुन छ सरकारी बजेट, त्यसमा 1% भन्दा नि कम मात्रै थियो, पुरानाहरूले त्यस्तो बदमासी गरे अथवा बिगारे मतलबै गरेनन् भनेर भन्यो भने यसले त कमसेकम 1% पुर्याउँदो हो 1.5% पुर्याउँदो हो रिसोर्सहरू चाहिँ किनभने रिसोर्स मात्रै सबै चित्त होइन तर रिसोर्स मुख्य चित्त हो रिसोर्स नभइकन त उसले न त विदेशमा रहेकालाई यता फर्काउन सक्छ न त यहाँ भएकोलाई रोजगारीहरू सिर्जना गर्न सक्छ त्यसको लागि त रिसोर्स पनि एलोकेट गरिदिनु पर्थ्यो नि त्यस कारणले गर्दा नीति तथा कार्यक्रममा पनि भुल्यो रिसोर्स त झन् तपाईँको 0.17%तिर पो झऱ्यो पहिला पहिला 0.5% जस्तो खालको हुन्थ्यो टोटल रातोकिताको टोटल मध्येमा है भनिसके पछाडि यो त जम्मै भन्ने कुरा त हो नि यो त जम्मै ढाँट्ने कुरा त हो नि उही झुटा आश्वासन त हो नि भन्ने पुराना नेताहरूको म पार्टीको भन्दिनँ पुराना नेताहरूकै जस्तो खालको रवैया चाहिँ यसले अप्नाएको देखिन्छ त्यस कारणले गर्दाखेरिमा यो समुदायलाई चाहिँ यसले अहिलेको सरकारले व्यवस्था नै गरे कि भन्ने चाहिँ नै देखिन्छ र यो 6 महिनासम्म आइपुग्दाखेरिमा केही खाकाहरू त कोर्न सकिन्थ्यो केही रोड म्यापहरू बनाउन सकिन्थ्यो हो त्यो लाखौंको संख्यालाई व्यवस्थापन आजको भोलि हुनै सक्दैन त्यसको लागि केही समय लाग्छ तर त्यो समय लाग्ने जो चिज छ त्यसलाई चाहिँ यो जुन सबैभन्दा बढी प्राथमिकतामा राख्नुपर्ने वर्गलाई प्राथमिकतामा राखेर अबको 1 वर्षमा हामी यहाँ पुग्छौं अबको 3 वर्षमा यहाँ पुग्छौं र अबको 5 वर्षमा हामी 15 लाखलाई रोजगारी दिन्छौं भनेर सुनिश्चित गर्छौं भनेर भन्ने त्यो रोड म्याप खुइटा लिएर आएको 100 दिने कार्यक्रममा बिर्सिनेदेखि लिएर आज 6 महिना बितिसक्दाखेरिमा पनि र बीचमा नीति तथा कार्यक्रम बजेट आइपुग्दाखेरिसम्मको कुराहरूलाई जोडेर हेर्ने हो भनेदेखि त यो पटक्कै प्राथमिकतामा परेको देखिन उही पुरानै नेताहरूकै रवैयालाई रिपिट गरेको मात्रै देखियो जुन आफैमा म अलिक कडा शब्द प्रयोग गरौं यदि यसैलाई निरन्तरता अझै अर्को 6 महिना अनि त्यसपछिको अर्को 1 वर्ष गरियो भने त्यो साँच्चै नै दुर्भाग्यपूर्ण हुनेछ
5: भनेपछि विदेशबाट रेमिट्यान्स आइरहन्छ सरकार चुप लागिरहन्छ श्रमिकहरू धोका पाइरहन्छन् ठगिरहन्छन् यसको कुनै पनि समाधान निस्किँदैन
3: अहिलेकै रवैयालाई निरन्तरता दियो भने 100 दिने कार्यक्रमदेखि नै यो श्रमिक वर्गलाई भुल्ने जुन त्यो गतिमा अहिलेको सरकार हिँड्यो नीति तथा कार्यक्रम बजेट हुँदै अहिलेसम्म आइपुग्दाखेरिमा र श्रम मन्त्रालयदेखि लिएर नेपाल सरकारकै जुन नेतृत्व छ त्यो नेतृत्वले केही खाकाहरू नलिएर आउनु एउटा कुनै श्वेत पत्र कुनै एउटा रोड म्याप चाहिँ जारी गर्न सकिन्थ्यो नि हाम्रो जुन कमिटमेन्ट थियो घोषणा पत्रमा जतिजनालाई हामीले रोजगारी दिन्छौं भनेका छौं जतिलाई हामीले नेपाल फर्काउँछौं भनेका छौं तिनीहरूलाई चाहिँ नि रोजगारी इन्स्योर गर्नको लागि आजको भोलि सम्भव छैन यो सबैले बुझेकै कुरा हो तर मैले चाहिँ यो रोड म्याप लिएर आएँ प्रोग्रामेटिक रोड म्याप भनेर लिएर आउन त सक्थ्यो नि त होइन त्यो समय त हाम्रो लगभग घर्किसक्यो अहिले यति बेला 6 महिना बितिसकेको अवस्था भनेर त्यसलाई कार्यान्वयन गरेर परिणामहरू हासिल गर्ने अवस्थामा समयमा हामी पुग्न थालिसक्यौं यदि यो गरिएन भने अहिले तपाईँले भन्नुभएको जस्तो यो उही निरन्तरता चलिरहन्छ यसो भयो भने उसो भयो भने पहिलाकाले बिगारे रहेछन् भने अनि त्यो हुन्छ नि बाहनाबाजीहरू गर्यो किनभने पहिलाकाले बिगारे भएर तपाईँले अनुभव नि तपाईँहरू त नबिगार्ने हामी त यहीँ आजको भोलि नै जादु गर्छु भन्नुभएको थियो भने तापनि कतिले पत्याए कतिले पत्याएनन् आजको भोलि नै तर केही वर्षमा चाहिँ तपाईँले साँच्चै नै गर्नुहुन्छ भनेर चाहिँ पत्याएकै हो म जतिको सामान्य मान्छेले पनि पत्याएकै हो र तपाईँहरूले पक्कै गर्नुहुन्छ भनेर आशा लिएकै हो म जस्तै कतिपयले चाहिँ बिस्तारै आशा मार्न थालेका छन् त्यो आशा मार्ने अवस्थामा नपुर्याउनुहोस् भन्ने अनुरोध हो
5: यतिसम्मको अवस्था भयो कि वैदेशिक रोजगार विभागमा जाँदाखेरि जति बेला यो मध्य पूर्वको द्वन्द्वले गर्दाखेरि यहाँबाट श्रमिक पठाउन रोक लगाइएको थियो केही समयका लागि होइन हाम्रो अवसर खोसियो छिनियो हामी जसरी हुन्छ जान्छौं भनेर त्यो मान्छेहरू त्यहाँ सल्लाह गर्नु होइन कि सरकारलाई धम्की दिन आएका थिए त्यति बेला वैदेशिक रोजगार विभागमा हामी गलत बाटो अप्नाउन पनि तयार छौं भनेर उहाँहरूले वैदेशिक रोजगारी विभाग अगाडि कर्मचारीकै अगाडि भन्नुभएको छ है सरकारलाई किन रोके त अब किनकि रेमिटेन्स कति आइरहेको छ भन्ने कुरा त प्रश्नै छ राष्ट्र ब्याङ्कले पनि तथ्याङ्क निकाल्छ बाहिरबाट आउने कुराहरूले पनि तथ्याङ्क निकाल्छ केले चाहिँ रोक्यो त
3: सरकारलाई वास्तवमा यो जुन भन्नु बाहिर बसेर भन्नु र साँच्चै नै कुर्सीमा बसेर गर्नु चाहिँ फरक कुरा हो भनेर भन्ने चिजले रोपे जस्तो लाग्छ मलाई किनभने रणबुल्नमा पर्नु भएको जस्तो लाग्छ मलाई अब कुनै बेला लय समात्नुहोस् गति समात्नुहोस् र पाथवेमा हिँड्नुहोस् त्यो चाहिँ अपेक्षा हो तर मलाई अहिलेसम्म चाहिँ के लाग्छ भने पहिला जुन आफू पोजिसनमा नहुँदाखेरिमा यसो गरेन उसो गरेन भने नेगेटिभिजम जुन फैलाउन जति सजिलो थियो नि साँच्चै नै ल अन्त इम्प्लिमेन्ट गर तिम्रो हातमा ताला चाबी दिए भनेर भन्दाखेरिमा अथवा आफ्नो हातमा ताला चाबी आइपुगेपछि इम्प्लिमेन्ट गर्न चाहिँ नि मुस्किल हुँदो रहेछ भन्नु र गर्नुमा फरक हुँदो रहेछ एक दोस्रो चिज चाहिँ अलिकति चाहिँ शंका चाहिँ नियतमा पनि गर्न सक्यो. जुन कन्जम्पसनको लागि तपाईँले चाहिँ एक किसिमले सस्ता भाषणहरू गर्नुभयो नि, त्यो कति रियालिस्टिक ग्राउन्डमा टेकेर गर्नुभएको थियो, त्यो कति सम्भव थियो? तर भन्नलाई त भनिदिनु भयो, अर्कोलाई निचो देखाउनको लागि भनिदिनु भयो. भनिसकेपछि वास्तवमा त्यो रियालिस्टिक पनि होइन. कतै अलिकति मैले शङ्का गर्न खोजेको चाहिँ कहाँ भने, तपाईँले कतै अलिकति यो फोस्टा नाराहरूमा चाहिँ बढी रमाउनु भयो कि भन्ने पनि, त्यो पनि शङ्का गर्न सकिन्छ. त्यसले गर्दाखेरिमा चाहिँ यो सरकारले अब गर्नुपर्ने चाहिँ के हुनसक्छ भनेदेखि चाहिँ, ए भन्नु र गर्नुमा फरक रहेछ भन्ने कुरा त यति बेलासम्म पक्कै रियलाइज भइसक्यो. भइसकेपछि अब गर्ने के हो त, तै पनि सम्हालौँ. सम्हालिन्छ यो चिजहरू, आजको भोलि नै नसम्हाले पनि केही समयको इन्टरभलमा चाहिँ सम्हालिन्छ भनेर भन्नको लागि अब चाहिँ एउटा प्लानिङ प्रोसेसहरू त्यही किसिमको गर्नु पर्यो जसले गर्दाखेरिमा चाहिँ रोजगारी दियोस्, न कि तपाईँको चाहिँ सबै किसिमका कार्यक्रमहरू, कर्मकाण्डी किसिमका कार्यक्रमहरू, कर्मकाण्डी किसिमका प्लानिङहरू, काठमाडौँ केन्द्रित प्लानिङ. काठमाडौँ केन्द्रित भन्नुको अर्थ काठमाडौँ बसेर देशभरिको लागि, किनभने कुनै एउटा कुनाको लागि एक किसिमको प्लान आवश्यक हुन्थ्यो होला, एक किसिमको आवश्यकताहरू होलान्, अर्को किसिमको भूगोलमा अथवा अर्को किसिमको समुदायको लागि अर्को किसिमको प्लानहरू आवश्यक हुनु हो. त्यो प्लानिङ प्रोसेस तपाईँहरूको फल्टी छ अथवा हाम्रो फल्टी छ होइन. अनि त्यसपछि हामीसँग रिसोर्सहरू छैन, किनभने यो गर्छौँ मात्रै भनेर हुँदैन. रिसोर्स मात्रै सबै चिज होइन, तर रिसोर्स नभइकन काम हुँदैन. त्यसले गर्दाखेरिमा यो मल्टिनेसनलदेखि लिएर इन्टरनेसनल जो डोनर पार्टनर अर्गनाइजेसनहरू छन् उनीहरूसँग पनि हामी यो चिजहरू गर्न चाहन्छौँ, यसले चाहिँ हामी यति परिणाम निकाल्न चाहन्छौँ भनेर रियालिस्टिक प्लानहरू बनाउनु पर्यो. त्यो प्लानलाई चाहिँ फन्डिङहरू, रिसोर्सेसहरू, टेक्निकल सपोर्टहरू जुटाउनु पर्यो. तब मात्रै हुन्छ, होइन भने चाहिँ होइन, हामी आएर कुर्सीमा बस्यौँ भने हामी आजको भोलि नै भट्टाभट यताबाट गएको मान्छेहरूलाई फर्काउन चाहिँ सुरु गर्छौँ भनेर भन्न त जुन भन्नुभयो त्यो गर्न सकिँदो रहेछ भन्ने कुरा त आज कुर्सीमा बसिसकेपछि थाहा भइसक्यो होला. त्यस कारणले गर्दा रियालिस्टिक प्लानहरू बनाउनुहोस्, रिसोर्सिङहरू जुटाउनुहोस्, अनि त्यसलाई चाहिने प्राविधिक जुन कुराहरू छन् त्यो कुराहरूको जोर जम्मा गर्न थाल्नुहोस्, त्यसपछि क्रमशः बिस्तारै हामी आफ्नो गतिमा हिँड्न सुरु गर्छौँ. होइन भने अहिले महेशजी तपाईँले भन्नुभयो नि उही रेमिटेन्समा रमाउने, अहिले 21 खरब आयो, अर्को वर्ष 24 खरब हुन्छ, अनि अर्को वर्ष त अब नेपाल सरकार नयाँ सरकार आइसके पछाडि त हेर्नुहोस् फड्क मारेको, नेपालमा चाहिँ विदेशी मुद्राको संचित वर्षमै हामीसँग चाहिँ 30 खरब आयो भनेर ताली पिट्ने अवस्थामा पुग्नुहुन्छ. त्यसले फेरि तपाईँलाई काहीँ पनि पुर्याउँदैन, यसैमा रमाउने मात्रैमा सीमित गरिदिन्छ.
5: हुन त अब 6 महिना भइसक्यो, सरकारले चुनाव अगाडि पनि प्रतिबद्धता पत्र कि के भनेको थियो त्यसमा चाहिँ झन्डै 12 कि 15 लाखलाई रोजगारी दिने भनेको थियो 5 वर्षमा. अब त्यसकै हिसाब गर्ने हो भने पनि तपाईँको झन्डै 1.25 लाखले रोजगारी पाउने बेला भइसकेको छ यो 6 महिनामा, र त्यसकै लागि विदेशबाट आउने मतदाताले, नेपाली मतदाताले लगेजमा ब्यालेन्स सिटी भनेर फोटो राखेर आउनुभयो भन्ने कुरा धेरै भाइरल पनि भएको थियो. अब त्यसको लेखाजोखा त गर्नु होला पक्कै पनि केही समयमा, नागरिक आफैले पनि गर्नुहुन्छ, सरकारले पनि पक्कै केही गर्ला कि, योजना त बनाएको होला, यत्रो बहुमतको सरकार छ. अब अलिकति भोटेकोसीको कुरा पनि गरौँ, जोडौँ. जुन भदौ 10 गतेको विनाशकारी भोटेकोसीले थुप्रो क्षेत्रमा असर गरेको छ र सँगसँगै रोजगारी क्षेत्र पनि हो. अब यी सिलसिलामा मैले केही वैदेशिक रोजगारी रहेका मान्छेहरूसँग पनि कुराकानी गरेको थिएँ. उहाँ आफ्नो परिवारको चिन्ताका कारण स्वदेश फर्किन चाहेको अथवा उहाँहरूले भोगेका समस्याहरू त्यति बेला यहाँ पीड़ामा छँदाखेरि परिवारको त्यो कुराहरू पनि कोशिश गरे समिति पनि, र सँगसँगै जुन जनशक्ति गुमियो, जनशक्तिको कुरा छ, रोजगारीको कुरा छ, त्यत्रो हाइड्रो पावरहरू, जुन दक्ष जनशक्तिहरू थिए त्यहाँ, त्यो उत्पादन गर्न वर्षौं लाग्छ, अनुभव मुख्य कुरा अनुभव हो, त्यो पाउनको लागि पनि ठूलो भनौँ समय पर्खनु पर्ने हुन्छ. समग्रमा हेर्दाखेरि रोजगारी क्षेत्रमा चाहिँ के असर परेको छ?
3: यो जस्तो त्यहाँका त्यो जुन मेगा प्रोजेक्ट नै भन्छु म, त्यो चाहिँ लाइफ लाइन पनि थियो. त्यहाँ विभिन्न किसिमका चाहिँ रोजगारीका अवसरहरू थिए त्यहाँ, हेर्न त त्यो गाडीहरू चलाउनेहरूदेखि लिएर जो हाम्रो चाइनाबाट आउने इलेक्ट्रिक भेहिकलहरू छन्, त्यो भेहिकलहरू त्यहाँदेखि काठमाडौँसम्म लिएर आउने, फेरि बस चढेर जाने, फेरि भेहिकलहरू लिएर आउने मात्रै कस्तो सजिलो काम थियो भनौँ न, एक किसिमले जो हातमा चाहिँ ड्राइभिङको स्किल भएकाहरूलाई त्यहाँ ठ्याक्कै रोजगारी पाउनु भएको थियो देखि लिएर, अब त्यो ठाउँका जुन बस्तीहरू बसे अथवा व्यापारिक केन्द्रहरू बने, त्यो केन्द्रहरूमा चाहिँ सानो चिया पसल खोलेर पनि मान्छेको जीविकोपार्जन भएको थियो होइन, त्यो स्व उद्यमको कुराहरू थियो त्यहाँनिर. भनेदेखि जुन हाम्रा मेगा प्रोजेक्टहरू थियो हाइड्रो, त्यो त एउटा हब नै थियो त्यो एरिया. त्यो एरियामा त्यहाँ अस्ति ताका जति बेला विपत्तिको घटना भयो सबै जिल्लाका मान्छेहरू त्यहाँ चाहिँ त्यहाँ कुनै न कुनै हिसाबले चाहिँ पीड़ित भयो भनेर भनियो भनेपछि त्यो 77 जिल्लाका चाहिँ नभए पनि 75 होला नि नभए पनि 70 होला नि त्यति जिल्लाका मान्छेहरूले नै कुनै न कुनै किसिमको चाहिँ इंगेजमेन्ट त्यहाँनिर रहेछ भनेपछि त्यो सबै भन्दा एकैताली घुम्यो. अब त्यो होला कुनै समय उठला तर उठ्नको लागि पनि मलाई लाग्छ 1 दशक लाग्ला अथवा 7 वर्ष लाग्ला 6 वर्ष लाग्ला त्यति बेलासम्म चुलो कसरी बाल्ने होइन. कतिपयको कमाई गर्ने मान्छे जो त्यहाँ थियो त्यो मान्छे नै भविष्यपछि बाँकी रहेर चाहिँ आश्रित परिवार मात्रै बाँकी रहे. अब उनीहरूको चुलो युवाहरू घुमेका छन् वर्षौंदेखिबाट चाहिँ एउटा वेल ट्रेन भएर स्किलहरू सिकेर एउटा काममा चाहिँ नि गहिराईमा पुगिसकेको मान्छेहरू बिते. अब त्यो किसिमको एक्सपर्टिज गेन गर्नको लागि कति वर्ष लाग्ला भनिसकेपछि यो रोजगारीको सेक्टर पनि धराशायी भयो. त्यसले गर्दा त्यो सेक्टरमा ज जसले रोजगारी गर्नुभएको थियो अवसर पाउनु भएको थियो उहाँहरू त्यो संख्याका मान्छेहरू बेरोजगार भए एकै झड्कोमा होइन. अनि अर्को चिज चाहिँ के भयो भनेदेखि जसले चाहिँ त्यो पुँजी त्यहाँ लगानी गरिरहेको थियो उनीहरूको पनि ठूलो पुँजी गुम्नुको कारणले गर्दा उनीहरूले नयाँ रोजगारी सिर्जना गर्नको लागि नै अब उनीहरूको चुनौती छ होला. अर्को लोन लेलान् अथवा अहिले अहिलेको नेपालको जुन आर्थिक अवस्था छ यो अवस्थामा अब अर्को लोन लिएर फेरि रिस्क मोल्ने कि नमोल्ने भन्ने चाहिँ नि त्यो होला. त्यसले गर्दाखेरिमा फेरि नयाँ रोजगारीको अवसरहरू पनि ज जसले त्यो एरियामा लगानी गरिरहनु भएको थियो उहाँले अब फेरि त्यत्तिकै लगानी गरेर नयाँ रोजगारीको अवसरहरू सिर्जना गरिदिन सक्नु होला कि नसक्नु होला. मलाई लाग्छ लामो समय लाग्ला थोरै मात्रै सकेला धेरै चाहिँ नसकेला. त्यसले गर्दा फेरि नयाँ अवसरहरू पनि घुम्ला. अथवा अर्को के छ भने त्यहाँनिर चाहिँ सेल्फ इम्प्लोइडहरू थुप्रै हुनुहुन्थ्यो साना साना उद्यमहरू गर्ने त्यो खालको को संख्या अब जस्तो भनौँ न यो चिलिमे साइडतिर अथवा यो इभन स्याप्रोबेसीदेखि लिएर माथि रसोगढीसम्म र तल बेत्रावतीसम्म त त्यो फगत यस्तो लाग्छ कि त्यो नदीको खोजमा त्यो फगत सो उद्यमकै लागि त्यहाँनिर साना साना चिया पसलहरू अथवा होटलहरू लजहरू पसलहरू भन्नु त त्यहाँबाट कयौं परिवारहरू पालिएको थियो होइन. भनिसकेपछि अब उनीहरूको सर्लकै सबै बगाइदियो कयौंको मान्छे बगायो धेरै मान्छेहरू बग्नु भएको छ. त्यो जो उद्यम गरिरहेको मान्छे नै बगिरहेका छन् घरमा चाहिँ आश्रित मात्रै हुनुहुन्छ उहाँहरूलाई फेरि त्यो उद्यमको स्किलहरू चाहिँ बनाउनको लागि कयौं समय लाग्ने होला अथवा उमेरले नदिने होला एल्डरली पिपल मात्रै बाबामा मात्रै बाँच्नु भएको छ भनेपछि त्यो पनि गयो. गर्दाखेरि सबै चिजहरू जाँदाखेरिमा चाहिँ यो हजारौंको संख्या 10,000, 20,000 संख्यामा चाहिँ रोजगारी एक त गुम्यो र रोजगारीको सम्भावना पनि गुम्यो. अब गराउँलाई नि त भनौँ भन्दाखेरिमा त्यतिलाई चाहिँ त्यहाँ जति चाहिँ रोजगारीमा झुन्डिनु भएको थियो अथवा इंगेज हुनु भएको थियो उहाँहरूको लागि आगामी दिनहरूमा नि सम्भावना गुमे भएको त भूमि हो. त्यसले गर्दाखेरि ठूलो असर पार्यो वास्तवमा.
5: खोला किनारको प्रोजेक्टमा कसले काम गर्छ भन्दा पनि फेरि भोलिकाले
3: अब त त्यो भयो किनभने त्यस पछाडि हालसालै यो काली गण्डकीमा आयो नि बुढी गण्डकीमा यही नेचरको आयो र यसै गरिकन हो क्याजुअल्टी चाहिँ कम भयो प्रपर्टीको नाश पनि अलि कम भयो. लकीली के भन्नु जसलाई पर्यो उसलाई त फेरि परिगयो होइन. तर त्यो म्यासिभ मात्रामा नभइसकेपछि हामीसँग 1.5 महिनाको दरमियानमा 2 उस्तै प्रकृतिका उदाहरणहरू भइसकेपछि अब चाहिँ भो बाबा गर्दिन भन्ने पो अवस्था होला होला 15-20 वर्ष पछाडि चाहिँ त्यो बिस्तारै नयाँ पुस्ता होला पुरानो कुराहरू चाहिँ यस्तो भएको थियो अरे भनेर भनेपछि अलिअलि सावधान अप्नाउला तर अहिलेको उपभोक्तभोगी होइन भने चाहिँ त्यति धेरै नतर्सेला. तर तत्काल त केही वर्ष त तर्सिन्छ मान्छे. त्यो कारणले गर्दाखेरिमा सेल्फ हुन्छ नि आफै पनि हच्किने पनि कारणले गर्दाखेरिमा पनि यो सम्भावनाहरू चाहिँ अन्त्य त के भयो त भन्दा सम्भावनालाई न्यून गरायो त्यो चाहिँ हो.
5: हुन त यो अलिकति यो प्रविधिको कुरा गर्दाखेरि ठूलो डिजास्टर हो विपत्ति ठूलो हो भन्ने कुरा त आइ नै सकेको छ. त्यो पनि जुन हामीले आधारभूत सुरक्षाको कुरा गर्छौ नि त्यो चाहिँ कतिको अपनाइएको देख्नुभयो तपाईँले त्यहाँ.
3: अब यस्तो छ यो कस्तो भयो भने म पनि नुवाकोट जिल्लाकै मान्छे हामी सानो बालखमा त्रिशुली बजार आउँथ्यौं अनि त्यो त्रिशुली बजार आउँदाखेरिमा अब खोलाकै किनारमा चाहिँ बस्ती त देखेको हो. हाम्रा हजुरबाहरूले भन्नुहुन्थ्यो यहाँनिर एक फेर त्रिशुलीमा ठूलो बाढी आएको थियो ऊ त्यहाँनिर एउटा पुल थियो त्यो पुल बगायो ऊ त्यहाँनिर त त्यो सानो टुक्रा अझै बाँकी छ भन्नुहुन्थ्यो. हामी बालख 8-9 वर्षको हुँदाखेरिमा त्यहाँनिर एउटा सानो पुलको टुक्रा पनि देखिया थियो होइन. अब त्यति बेला आउने बाढीहरू चाहिँ एक किसिमको बाढी नदी शान्त रूपमा आफ्नो बाटोमै हिँडिरहेको हुन्थ्यो. त्यही ठ्याक्कै खोलाको किनारैमा घरहरू उभिएका थिए ती घरहरूलाई 50 वर्ष अथवा होला अब 100 वर्ष पनि होला थाहा छैन कमसेकम 45 वर्ष जतिको त मेरो पनि आफ्नो अनुभव भयो केही पनि गरेको थिएन. त्यो मानेमा हेर्ने भनेदेखि त के असुरक्षा थियो र भन्ने पनि हो. अनि त्यसपछि अहिले जुन तरिकाको र जुन नेचरको जो बगेर नआएर उफ्रेर त्यो पनि उफ्रेर पनि कस्तो भने बम हानेको जस्तरी आएर उसले
4: 66 किलोमिटर
3: प्रति घण्टा अनि उसले यसो छुँदाखेरिमा एउटा ठूलो इन्फ्रास्ट्रक्चर जो पिलर बिमले बनाएको घरलाई चाहिँ फुत्तै चाहिँ लिएर गएर नचाउँदै चाहिँ बगाएर लिएर जाने त्यो किसिमको शक्तिशाली आइसके पछाडि यो असुरक्षित थियो भनेर कसरी भन्नु अब नदी किनारको जो नदी सभ्यता जो छ नि हाम्रो मात्रै होइन अरू देशको पनि नदी त खुरुखुरु आफ्नै बाटोमा शान्त भएर बगिरहेछ कहिले कहिले पानीको लेभल अलि माथि आउँथ्यो मान्छेहरू त्यहाँनिर ए आज त बढी आएछ भनेर हेर्न जान्थे खोला किनारमा बसेर पछिल्ला समयमा मोबाइलले यसो फोटो भिडियोहरू बनाउँथे अनि त्यो खालको हो नि त त्यस अर्थमा हेर्ने हो नि असुरक्षित होइन तर अहिले जसरी डिजास्टरले जसरी नाश बनाए सत्यानाशै बनाए त्यो हिसाबले हेर्दाखेरिमा त हामी त एकदमै असुरक्षित अवस्थामा रहेछौँ तर मलाई चाहिँ के लाग्दछ भनेदेखि चाहिँ अब म यो हाइड्रो आदि इत्यादिको चाहिँ म विज्ञ होइन त्यस कारणले गर्दाखेरिमा खालि अरूको जो विज्ञहरूको कुराहरू सुन्दाखेरिमा चाहिँ जुन किसिमको चाहिँ त्यो डिपार्चर सिस्टमहरू बनाइनु पर्थ्यो अथवा जुन इमर्जेन्सी एक्जिटहरू बनाइनु पर्थ्यो त्यो चिजहरू मिसिङ रहेछ भनेर भनेको सुन्दाखेरिमा चाहिँ त्यो बाटोमा चाहिँ सुरक्षित गरिएनछ कि भन्ने लाग्यो अनि अहिले मैले भनेको जस्तो खालको 100 वर्षसम्म केही नगरेको अहिले उफ्रेर आएको नदीले चाहिँ नाश गर्यो भन्दाखेरिमा चाहिँ असुरक्षित होइन कि भन्ने पनि लाग्यो तर समग्रमा चाहिँ हेर्दाखेरिमा चाहिँ हामी खोलाको धेरै नै नजिक रहेछौँ जसरी काठमाडौँको यो खोलाहरू त त्रिशुली नदी अथवा गण्डकी नदी वा कोशी नदी जस्ता ठूला नदी त होइनन् तर जसरी हामी यहाँ सानो सानो खोल्चीहरू जो काठमाडौँमा छन् अथवा अन्यत्र छौँ त्यहाँ त 30 मिटरको कुरा गर्न थाल्यौं मापदण्ड राख्नुपर्छ खाली छोड्नुपर्छ भन्न थाल्यौं अथवा 20 मिटरका कुराहरू गर्न थाल्यौं तर त्यहाँ त 1 मिटर पनि थिएन कि त्यस हिसाबले चाहिँ हेर्दाखेरिमा चाहिँ हामी त्यति सुरक्षित रहेनछौ सुरक्षित तरिकाले चाहिँ बस्ती बसालेको रहेनछ अथवा उति बेला चाहिँ यो किसिमको चेतना पनि थिएन होला आवश्यकता नि महसुस गरिएन होला घर बस्यो एउटा बस्यो अर्को बस्यो गर्दै जाँदाखेरि बजार बस्यो अनि खोलाले अहिलेसम्म पनि केही गरेको थिएन तर एकै झड्कामा सबैलाई लग्यो भन्ने हिसाबले चाहिँ हेर्दाखेरिमा तर समग्रमा हेर्दाखेरिमा चाहिँ अलिक असुरक्षित जस्तो देखियो
5: समग्रमा अब सबैलाई सुन्ने मान्छेहरूलाई सरकारलाई श्रमिकहरूलाई देशमा रहनुभएका विदेशमा हुनुभएका सबैलाई के भन्नुहुन्छ
3: म एउटा चिज यो भोटे कसै जुन विपत्ति आइलाग्यो अथवा पछिल्लो समयमा गोर्खामा सम्भवतः त्यहाँ पनि माइग्रेन्ट पपुलेसन हुनुहुन्छ अथवा जो माइग्रेसनमा हुनुहुन्थेन अथवा वैदेशिक रोजगारीमा हुनुहुन्थेन खास गरिकन मैले यो विषय आफूले हेर्ने भएर मैले यो विषयको मात्रै कुरा गरेँ त्यहाँ विषयहरू थुप्रै छन् दुःख दर्द थुप्रै छन् यसमा चाहिँ मैले मूलत दुईवटा जोखिमहरू देखे सरकारलाई के भन्नुहुन्छ भन्दाखेरिमा म यसैमा जोडेर भन्न चाहन्छु कि जब जब विपत्तिका घटनाहरू हुन्छन् चाहे ती भुइँचालो खालका घटनाहरू हुन् चाहे प्राकृतिक विपत्तिका घटनाहरू हुन् चाहे राजनीतिक किसिमका कुनै उथलपुथल हुन् त्यस्तो बेलामा चाहिँ यो वैदेशी रोजगारीमा मान्छेहरू जान चाहिँ बढी मात्रामा जान खोज्ने जान चाहने अब म त्यता लाग्छु भन्ने निर्णय गर्ने खालको अवस्था हुँदो रहेछ र त्यति नै बेला यो ह्युमन ट्राफिकरहरू मानव बेचबिखनका जुन संगठित सञ्जालहरू छन् जसका नेक्ससहरू ग्रामीण भेगसम्म छन् यदि अलरेडी छैनन् भने त्यो भेगमा त्यो सञ्जालहरू त्यहाँ तुरुन्तै विस्तार तुरुन्तै गरिहाल्दो रहेछन् र मानव बेचबिखनको एउटा ठूलो जोखिम रह्यो अहिलेको ठूलो विपत्तिमा त्यो भेगमा मानव बेचबिखनको जोखिम रह्यो त्यो भेगमा मात्रै नभइकन त्यो भेगमा रोजगारी र स्व उद्यम गरिरहेकाहरू त्यो 77 जिल्लाका हुन सक्छन् होइन उनी त्यो समुदाय बीचमा चाहिँ एउटा मानव बेचबिखनको जोखिम बढ्यो एउटा चाहिँ त्यो त्यसलाई न्यूनीकरण गर्नको लागि के गर्ने किनभने नेपाल सरकारसँग यस्तै किसिमका विपत्तिमा मानव बेचबिखनको घटनाहरूको ट्रेन्डहरू बढेको पुराना उदाहरणहरू छन् त्यसमा चाहिँ एड्रेस गर्नको लागि के उपायहरू चाहिँ अप्नाइएको थियो त्यसलाई तुरुन्तै एक्टिभेट गर्नु पर्यो यो चाहिँ त्यति चर्चामा मैले देखिनँ म हाम्रो अर्गनाइजेसनले मेरो टिमले अहिले गरिरहेको स्टडीमा हामीले ह्युमन ट्राफिकिङलाई हेर्दैछौँ के रहेछ त ट्रेन कसरी बढ्नु गएछ भनेर अर्को चिज चाहिँ डेप्थ बन्डेज किनभने वर्षौंदेखिबाट अहिले भर्खरै मलाई एकजना भाइले फोन गर्नुभयो उहाँ चाहिँ अब 21 वर्ष विदेश विभिन्न देशमा गएर बस्नुभयो एउटा कोठा दुईटा कोठा अनि एक ढलान दुई ढलान गर्दै गर्दै घर तयारी भएर रंगरोगनहरू गरिसकेपछि गएको 5-6 महिना अगाडि चाहिँ अब चाहिँ विदेश नफर्किने भनेर नेपाल फर्किनु भएको घर बगाइदियो घर बगाइसके पछाडि ऋण तिरिसकेका छैन अरू ऋणहरू पनि छन् घरायसी कामकाजको लागि लिएको शिक्षा दीक्षाको लागि औषधि उपचारको लागि लिएको बल्ल बल्ल बनाएको घर लगिदियो जग्गा जमिन अलिकति पाखो बारी छ जंगल भइसक्यो त्यो बाँदरले गर्दा उब्जनी केही पनि हुँदैन खेत खासै छैन खान पुग्दैन अब उपाय छैन भएको घरको एउटा फ्ल्याट भाडामा लाउँला बसौँला अनि केही सानो पसल गरौँला ओ नेपाल फर्केँ भनेर भनेको मान्छे भोलि फ्लाइट छ मैले पिडिओटी लिनु पर्ला कि नपर्ला भनेर अहिले भर्खर मलाई फोन गर्दै हुनुहुन्थ्यो। एउटा इक्जाम्पल हो तर यस्तो इक्जाम्पल प्रभावित क्षेत्रमा धेरै छन्। डेब्ट बन्डेजको कुरा गर्न खोजेको मैले, उहाँले ठूलो लोन लिनु भएको छ, कोही त भर्खर जानुभएकोहरू हुनुहुन्छ ठूलो लोन लिएर र त्यो मिटर ब्याड चढिरहन्छ, त्यस कारणले गर्दाखेरिमा डेब्ट बन्डेजको अवस्थामा त्यो पीड़ित इलाका कमसेकम पीड़ितहरू चाहिँ त्यो बाढ़ी पीड़ितहरू समुदाय चाहिँ ऋणको चाहिँ भुमरीमा नपर्नुहोस् र ऋणको बन्धक नहुनुहोस् भन्नको लागि अरू विभिन्न कामहरू नेपाल सरकारले गर्नु छ, दात्री निकायहरूले सहयोग गर्नु छ, त्यसमा चाहिँ यसको लागि पनि केही सब्सिडिजहरू चाहिँ लिएर आइदिनु पर्ने देखिन्छ भनेदेखि अब यो क्लाइमेट चेन्जको जुन असर छ त्यो असर चाहिँ अहिलेको त के भयो भने बिना कसुरको चाहिँ नि ठूलो मूल्य चुकाउनु पर्यो, सजाय भोग्नु पर्यो, बिना कसुरको हो नि त त्यो केही गरे होइन, घरमा बसिरहेको मान्छेलाई स्वाट्टै बगाएर लगिदियो, केही कसुर छैन। नेपालको चाहिँ जुन यो कार्बन उत्सर्जनमा पनि कन्ट्रिब्युसन लेस देन 1% हो, जब कि यो उत्सर्जन अरूले गर्छन् हाम्रो हिमाल पग्लेर हामीलाई बगाए भनिसकेपछि ती कामहरू त गर्नु छँदैछ, तर यो माइग्रेन्ट पपुलेसन र माइग्रेन्ट फेमिलीको पपुलेसनको सन्दर्भमा चाहिँ तत्काल गर्नुपर्नेमा चाहिँ यो डेब्ट बन्डेज किनभने महिना महिनामा ब्याज चढ्दै जान्छ, यसमा नेपाल सरकारले तत्काल केही कार्यक्रम लिएर आउनुपर्छ। अरू कार्यक्रमहरू तपाईँ लिएर आउँदै हुनुहुन्छ भने यो पनि प्लिज यसमा इन्टिग्रेट गरिदिनुहोस्। अनि अर्को चाहिँ ह्युमन ट्राफिकिङ स्वाट्टै बढ्छ है, मलाई लाग्छ यति बेलासम्म कयौं ट्राफिकिङमा परिसके यो गएको एक डेढ महिनाको दरमियानमा, त्यस कारणले गर्दा यसलाई न्यूनीकरण गर्नको लागि पनि केही कार्यक्रम चाहिँ लिएर आइदिनुहोस् र योभन्दा माथि उठेर समग्रमा चाहिँ म नेपाल सरकारलाई के भन्छु भने तपाईँले जुन एक किसिमको घोषणा पत्रमा अथवा तपाईँको आफ्नो नाम छ वाचा पत्र केही भन्नुभएको छ त्यसमा जे चिज भन्नुभएको थियो त्यो चिज चाहिँ कार्यान्वयन गर्नको लागि तपाईँ अहिले नै कार्यान्वयन हुँदैन रोड म्याप ल्याउनुहोस्, होइन भने तपाईँलाई पनि विश्वास तपाईँ उपरको पनि विश्वास टुट्छ। त्यो विश्वास टुट्नु भनेको अघिल्ला सरकारहरूसँग विश्वास टुट्नुले चाहिँ अघिल्ला वर्षहरूका निरन्तरताको रूपमा मात्रै हो, यो सरकारले केही गर्दैन भन्नेमा नै त्यस्तो ठूलो तात्विक अन्तरको हिसाबले मान्छेले खिन्नता हुँदैन, तर तपाईँ माथिको विश्वास टुट्यो भने चाहिँ साँच्ची नै राज्यप्रतिको विश्वास टुटेको रूपमा लिन्छ नि, अब चाहिँ हाम्रो सक्यो किनभने तपाईँहरू आशा हो, तपाईँहरूप्रति पनि विश्वास टुट्न नदिनुहोस्। तपाईँले चाहिँ त्यो किसिमको रोड म्याप ल्याउन ढिला गर्दै हुनुहुन्छ है, छ महिना भइसक्यो, त्यो 100 दिने कार्यक्रममै ल्याउनु पर्थ्यो, नीति कार्यक्रममै ल्याउनु पर्थ्यो, बजेटमै ल्याउनु पर्थ्यो, अहिलेसम्म ल्याइसक्नु पर्यो, ढिला गर्नुभयो, अब ल्याउनुहोस्।
2: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपाल। देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले मलेसिया सिन्डिकेट विवादको कारण यसको असर, सिन्डिकेटको आरोप, कम्पनीको मागको औचित्य, सरकारको भूमिका र समाधानका विषयमा श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गर्यौं। देश परदेशको आजको समय सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद। भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिद नेपाल लिएर आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz तथा उज्यालो online.com खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।
6: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रा।
7: शुक्ला गण्डकी एफएम 97.6
8: पुन मोबाइल
9: होइन कति पुन मोबाइल भन्दै कराएको,
8: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
9: कहाँ छ पुन मोबाइल?
8: यही दुईवटामा तरकारी पसलको आडैमा छ।
9: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्, 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
8: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
9: प्रोपाइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
10: आयरमा कट लाग्यो। हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो। फेरि
11: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
10: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
11: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
10: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
11: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टायर राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562652।
12: दाजु बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
13: ए भाइ पनि बरेली टेलर सुन्दा हुँदै सिको चिन्ता के भने?
12: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
13: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफै नै नापेर सिलाउनु भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
12: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
14: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
15: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 98460 80 29। दमौली शाखाको लागि सम्पर्क 98067 13425।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 9 बजे हो.
4: नमस्कार, म मदन पौड्याल. उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. धादिङको गलौदी सड़क खण्डमा दुईतर्फिने गाड़ी सञ्चालन. दशैं मनाउन काठमाण्ड उपत्यका छाड्ने यात्रुको चाप बढ़्यो. काठमाण्डबाट बाहिरिने मुख्य नाकामा कुनै अवरोध नरहेको सड़क विभागको भनाई. मनासलु क्षेत्र पुगेका पर्यटक सुरक्षित. चोम उपत्यकाको पदयात्रा स्थगित. आज दिउँसोपछि पहाड़ र हिमालका केही ठाउँमा वर्षाको सम्भावना. गाड़ीको दर्ता र नामसारीका लागि अब खरिदकर्ता यातायात कार्यालय जानु नपर्ने. यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन. रूसको सैन्य उद्योगलाई लक्षित गर्दै यूको नयाँ प्रतिबन्ध. रूसमाथिको दबाव थप प्रभावकारी बनाउने भनाई. र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज ओमानसँग खेल्दै. नेपाल खबरमा अब पूरा खबर. पृथ्वी राजमार्गको धादिङ गजुरी गाउँपालिका 5 रहेको गलौदी सड़क खण्डमा दुईतर्फिनी गाड़ी सञ्चालनमा आएको छ. आज बिहान 6:30 बजेदेखि गलौदी सड़क खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्राधिकरणले धादिङले जनाएको छ. त्रिशुली नदीको कटानका कारण भाँसिएको सड़कमा थप मरमत गर्नुपर्ने भएकोले गैराती गाड़ीको आवत जावत रोकेर काम गरिएको थियो. सड़क मरमतका लागि गैराती 11 बजेदेखि बन्द गरी काम गरिएको र सड़कमा थुप्रिएको माटो आज बिहानसम्म हटाएपछि गलौदी खण्डको सड़क पूर्ण रूपमा खुलेको हो. अहिले दशैंको समय भएकोले पृथ्वी राजमार्गमा गाड़ीको अत्यधिक चाप छ. गलौदीमा सड़क भाँसिएपछि गएको शुक्रबार बेलुकादेखि बन्द भएकोमा भित्ता काटेर नयाँ ट्र्याक खोल्ने काम गरिएको हो. त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएको थियो. यसैबीच संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालयका अनुसार दशैंमा घर जाने यात्रुका लागि काठमाण्ड उपत्यकाबाट बाहिरिने मुख्य नाकामा यति बेला कुनै पनि अवरोध छैन. नागडुंगा नौबिसे सड़क खण्ड, मुगलिन नारायणगढ़ सड़क, कान्ति लोकपथ र बीपी राजमार्ग लगायत सबै मुख्य सड़कमा दुईतर्फिनै गाड़ी चलिरहेका छन्। दशैं मनाउन काठमाण्ड उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप पनि बढ़न थालेको छ. अध्ययन, रोजगारी तथा अन्य विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू दशैं मनाउन गाउँ फर्किन थालेका हुन्. काठमाण्डु उपत्यका विभिन्न नाकामा देशका विभिन्न ठाउँमा जाने लामो तथा छोटो दूरीका सार्वजनिक गाड़ीमा यात्रुको चहल पहल बढ़ेको छ. काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक रविन्द्र खनालका अनुसार पछिल्लो 24 घण्टामा हिजोदेखि आज बिहानसम्म 56,809 यात्रु बाहिरिएका छन्। नागडुंगा नाकाबाट 27,649 र फर्पिङ नाका 5,000 भन्दा धेरैको संख्यामा यात्रु बाहिरिएका छन्। त्यस्तै थानकोट, भीमडुंगा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडा नाकाबाट पनि यात्रु बाहिरिने गरेका छन्। यसैबीच घर फर्किने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायले भने यात्रुको व्यवस्थापन गर्न समस्या भएको छ. नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव देखनाथ गौतमले बाटोको अवस्थाको कारण यातायात व्यवस्थापनमा समस्या आएको बताउनुभयो. महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको मात्रै भाड़ा तिर्न र गाड़ी धनीलाई पनि गाड़ीको अवस्था जाँच गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ. अस्ति आइतबार बिहान बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीका कारण प्रभावित मनासलु क्षेत्रको पदयात्रामा रहेका पर्यटक सुरक्षित रहेका मनासलु संरक्षण क्षेत्र आयोजना एमक्यापले जनाएको छ. चुमनुम्री गाउँपालिका छ उर्ली लुंगु खोलातर्फबाट बूढ़ी गण्डकीमा आएको बाढ़ीका कारण मनासलुको चुम उपत्यका पुगेका 87 पर्यटक समस्यामा परेका थिए. ती सबै पर्यटक सुरक्षित रहेका एमक्यापका सुरक्षा अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो. उहाँका अनुसार मनासलु क्षेत्रको प्रवेश बिन्दुमा अलपत्र परेका 98 पर्यटक 73 गाइड तथा भरियाहरू पनि सुरक्षित छन्। आयोजनाका अनुसार बाढ़ीले मनासलु पदमार्गमा भने क्षति पुर्याएको छ. एम क्याम्पले अहिले चुम उपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ. चुमनुमरी गाउँपालिका छ लोकपा सार्दीभीरमा रहेको क्यान्टिलिभर पुल बाढ़ीले बगाएपछि चुम उपत्यकाको पदमार्ग अवरूद्ध बनेको हो. धार्चे गाउँपालिकाको माछाखोलाबाट चुमनुमरीको जगतसम्मको बाटोका धेरैजसो ठाउँमा पदमार्ग क्षतिग्रस्त बनेको एम क्याम्पका सूचना अधिकारी ओझाले बताउनुभयो। उहाँका अनुसार फिलिमबाट लार्के पाससम्मको पदमार्ग खुला र सुरक्षित छ, तर माछाखोलाबाट जगतसम्म र सर्लेरी भएर जाने पदमार्ग भने क्षतिग्रस्त बनेको छ। आयोजनाले क्षतिग्रस्त पदमार्ग पुननिर्माण गर्न सम्बन्धित निकायसम्म समन्वय भइरहेको पनि जनाएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँको मौसम यति बेला घमाइलो छ। दिउँसोपछि हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै ठाउँ तथा देशका बाँकी हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित दिउँसोपछि मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको हो। भोलि पहाड़ी र हिमाली क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ। पर्सी भने हिमाली र पहाड़ी क्षेत्रका एक दुई ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना भइरहेको छ। खुला केन्द्रीय सदस्यको मतपेटिका खोलेर गणना थालिएको पार्टीको निर्वाचन समितिले जनाएको छ। पदाधिकारीको मतगणना अन्तिम चरणमा पुगेको छ। भोलिसम्म सबै मतपरिणाम सार्वजनिक गर्ने गरी गणना तीव्र पारेको समितिले जानकारी दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू नयाँ तथा पुराना गाड़ी खरिद गर्दा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्थालाई हटाइएको छ विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै गाड़ी दर्ता नामसारी र बीमा सम्बन्धी प्रक्रियालाई सहज बनाएको हो विभागका अनुसार पछिल्लो निर्णय अनुसार निर्देशिकामा केही प्रावधान संशोधन गरिएको छ संशोधित व्यवस्था अनुसार निजी तथा सार्वजनिक गाड़ीको पहिलो नामसारी गर्दा डिलरले यातायात व्यवस्था कार्यालयमा गरेको जाँचलाई नै मान्यता दिइनेछ त्यसका लागि पुनः यातायात व्यवस्था कार्यालयमा उपस्थित भएर गाड़ी जाँच गराउनु पर्ने छैन त्यस्तै गाड़ी खरिदकर्ता स्वयं कार्यालयमा उपस्थित नभए पनि आवश्यक कागजात सहित प्रतिनिधि उपस्थित गराएर दर्ता तथा नामसारी गर्न सकिने व्यवस्था गरिएको छ यस्ता साधन बिक्री गर्ने डिलरले खरिदकर्ताको ओआरएस नामामा प्राप्त व्यक्तिको नेपाल सरकारबाट जारी सक्कल परिचय पत्र र खरिदकर्ताको फोटोसहित प्रतिनिधि उपस्थित भएमा दर्ता तथा नामसारीको प्रक्रिया पूरा गर्नुपर्नेछ नयाँ व्यवस्था अनुसार गाड़ीको बीमा गर्न वा बीमा नवीकरण गर्न समेत गाड़ी धनी यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने छैन यातायात व्यवस्था विभागका निर्देशक मणिराम भूषालले संशोधित व्यवस्था अनुसार कार्यान्वयन गर्न सम्बन्धित सबैलाई सूचित गर्नुभएको छ नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा 9 दुर्गा मध्येकी तेस्रो चन्द्र घण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकोले नवरात्रको अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवानिवृत्त प्राध्यापक तोयराज नेपालले जानकारी दिनुभयो चन्द्र घण्टा देवीको स्वरूप सामान्य शान्त एवं करूणामय छ गीत संगीत क्षेत्रमा लागेकाहरूले चन्द्र घण्टा देवीको विशेष पूजा गर्ने गर्छन् नवरात्रको पहिलो दिन अस्ति आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घट स्थापना गरी जौंको जमरा राखिएको थियो दोस्रो दिन हिजो पूजा स्थलमा नवदुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो 9 दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीको दिनदेखि कोजागरत पूर्णिमाका दिनसम्म लगाइन्छ नवरात्रको अवसरमा काठमाडौँ उपत्यकाका साथै देशका मुख्य शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि पुग्ने भक्तजनको भीड़ लाग्ने गर्छ नेपालले भारतबाट उखुका उन्नत 4 जात भित्र्याएको छ उखु अनुसन्धान तथा विकासलाई सुदृढ़ बनाउन भारत सरकारले उखुका 4 उन्नत जात नेपाललाई हस्तान्तरण गरेको हो लखनऊमा रहेको भारतीय उखु अनुसन्धान संस्थानले विकास गरेका उन्नत जात मध्ये सीओएलके 16202 16407 17331 र सीओएस 18231 नेपाललाई दिएको हो बाराको जितपुरमा रहेको राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले भारतीय उखु अनुसन्धान संस्थानसँगको सहकार्यमा जात नेपालमा भित्र्याएको हो काठमाडौँमा भएको कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव निशाले उन्नत जातको उखुका बिउ नेपाल कृषि अनुसन्धान परिषद नारका कार्यकारी निर्देशक श्रीमद श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका संयोजक दिलराज यादवका अनुसार भारतबाट ल्याइएका ती जातमा उत्पादकत्व र चिनीको मात्रा बढ़ी छ नारकले 2 वर्षसम्म विभिन्न अनुसन्धान केन्द्रमा परीक्षणपछि उपयुक्त जात दर्ता गरेर किसानमाझ पुर्याउने योजना बनाएको छ यी जातको सफल विस्तारपछि उखु उत्पादकत्वमा उल्लेखनीय वृद्धि भई नेपाल चिनीमा आत्मनिर्भर हुने नारको विश्वास रहेको छ अब विदेशको खबर युरोपेली संघ यूका विदेश मन्त्रीले रूसको सैन्य औद्योगिक क्षेत्रलाई लक्षित गर्दै झण्डै 1600 नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेका छन् यूकी विदेश नीति प्रमुख काला कालासले नयाँ प्रतिबन्ध बारे जानकारी दिनुभएको हो सामाजिक सञ्जाल एक्समा उहाँले नयाँ प्रतिबन्ध सूचीमा समावेश गरिएका विषय मध्ये आधाभन्दा धेरै रूसको ब्यालिस्टिक क्षेपास्त्र उत्पादन श्रृंखलासँग सम्बन्धित रहेका बताउनु भएको छ रूस युक्रेन युद्ध शुरू भएता यूले प्रतिबन्ध सूचीमा गरिएको यो सबैभन्दा ठूलो विस्तार भएको पनि काजा कालासले बताउनु भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ नयाँ प्रतिबन्धको उद्देश्य युक्रेन विरूद्ध प्रयोग गरिने हतियार उत्पादन गर्ने रूसको क्षमतालाई कमजोर बनाउनुका साथै हतियार उत्पादन प्रक्रिया कठिन सुस्त र महँगो बनाउनु रहेको कालासले बताउनुभयो अमेरिका र यू बीचको सहकार्यले रूसमाथिको दबाव थप प्रभावकारी बनाउने पनि उहाँको भनाइ छ

चारभन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। धादिङको गलौदी सड़क खण्डमा दुई तर्फिने गाड़ी सञ्चालन, दशैं मनाउन काठमाण्ड उपत्यका छाड्ने यात्रुको चाप बढ़्यो, काठमाण्डबाट बाहिरिने मुख्य नाकामा कुनै अवरोध नरहेको सड़क विभागको भनाई। मनासलु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित, आज दिउँसोपछि पहाड़ र हिमालका केही ठाउँमा वर्षाको सम्भावना। गाड़ीको दर्ता र नामसारीका लागि अब खरिदकर्ता यातायात कार्यालय जानु नपर्ने, यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन। रूसको सैन्य उद्योगलाई लक्षित गर्दै युको नयाँ प्रतिबन्ध, रूसमाथिको दवाब थप प्रभावकारी बनाउने भनाई। र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज ओमानसँग खेल्दै।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: प्रोप्राइटर ऋषेश्वर भुवाई ऋतु, ओंकार पूजा सामग्री भण्डार तथा पतञ्जलि स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 98560508334।
6: प्रोप्राइटर नारायण कुमार श्रेष्ठ, नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, बनकिया चोक, कुमारी ब्याङ्क सँगै। फोन 98560605054।
5: प्रोप्राइटर सुकु श्रेष्ठ, अजम्बरी इन्टरप्राइजेस, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 98489194480।
6: प्रोप्राइटर टीकाराम श्रेष्ठ, दुर्गा इम्पेक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 98560607745।
5: प्रोप्राइटर ज्योति श्रेष्ठ, विजया लक्ष्मी अफसेट प्रेस र टेकमाइन्ड इन्टरनेट, शुक्ला गण्डकी 5, बेलचौतारा। फोन 98560201161।
7: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
8: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
9: सम्पर्क 0654142121, मोबाइल 98560535921।
8: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रोप्राइटर शिव पौडेल, राधा स्टेशनरी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 98560033384।
5: प्रोप्राइटर शिव गर्तौला, शुक्ला गण्डकी हाइड्रोलिक ब्लक उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। फोन 98560034676।
6: प्रोप्राइटर सुरेन्द्र पौडेल, सन्देश ट्रेडर, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 98560062676।
5: प्रोप्राइटर आनन्द सुन्दर श्रेष्ठ, सुन्दर अटो वर्क्स, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 98560335921।
6: प्रोप्राइटर धन बहादुर विश्वकर्मा, आनन्द ज्वेलर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। फोन 98461129888।

0: मैले जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमीलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलौट एल्युमिनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागन्ध किचार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0657414142, मोबाइल 9850623128 र 9462714726।
3: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हर उत्पन्न दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
4: हजुर दान गरौ।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
6: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
5: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 त नहु।
7: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारिपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
2: साथ छ हाम्रो।
8: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनसाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
10: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
11: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
10: ओम एम आभूषण सुनचाँदी दोकान।
8: प्रोप्राइटर निम बहादुर सुनार। फोन 0656705537, मोबाइल नम्बर 9847692046, 9800528008।
2: शुक्ला गण्डकी FM 97.6।
12: उकारी चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
13: मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाम्भीर्यका
12: भाषा हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न न

हजुर नमस्कार अनि हार्दिक रूप साङ्गीतिक अभिवादन शुक्रागण्डकीय फ्यान सन्तानब्बे दशमलव समेत हर्षमा कार्यक्रमका विशेष भाका दिएर उपस्थित भइसकेको छु। मधिमा हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि र गुरु 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछ। हाम्रो यस कार्यक्रमलाई सहायता गरिदिनु भएको सम्बन्धी सम्पूर्ण जानकारीहरू दिनु परेको छ। गरगनाहरू राशन अनुसार पत्थर राखिएका गरगनाहरू पञ्चनाथ प्रणालीद्वारा नापिएका थापावाला सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू ओमेन आभूषण सुनकादी उद्योगमा गएर दुःखका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। पनि हामी रहेका छौँ मंगलबारको बसाईमा। मंगलबारको बसाईमा तपाईँको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिनुपर्छ। फोन गर्न सक्नुहुनेछ 98422 9611 98422 6611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा सहभागिता बनाउन सक्नुहुनेछ। बिहानीको समय रहेको छ। आफ्नो घर आइसिकामा पनि व्यस्त हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरू पनि अगाडि बढ्नुहोला है भन्न चाहन्छु। र हाम्रो यस कार्यक्रमलाई चाहिँ प्रायोजन गरिदिनु भएको मेन आभूषण सुनचारी उद्योगले दुलेगौडामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी दिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगनाहरू राजनसर पत्थर राखिएका गरगनाहरू कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका थापाउला सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू ओमेन आभूषण सुनचारी उद्योगमा गएर दुःखका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। र यहाँनिर मिसर मन्दिर भएको गालीबाट भित्र चिन्नुभयो भने तपाईँले ओमेन आभूषण सुनचाँदी उद्योग ठ्याक्कै भेटाउन सक्नुहुन्छ। त्यहाँ गएर तपाईँले गरगनाको बारेमा सम्पूर्ण जानकारी चाहिँ लिन सक्नुहुन्छ। सञ्चालक हुनुहुन्छ मिनबहादुर सुनार, उहाँसँग तपाईँले परामर्श पनि लिन सक्नुहुन्छ है कस्तरी डिजाइनको गरगनाहरू बनाउने भनेर। र आज तपाईँको गायन प्रतिभा सुन्ने दिन रहेको छ, फोन गर्न सक्नुहुन्छ 98422 9611 98 0 6611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। र तपाईँहरूको आवाजमा सुमधुर लोकबाकाहरू चाहिँ आज सुन्ने गर्दछौँ। दुवै नम्बरहरू चाहिँ खुल्ला रहेका छन्। अब त एकदमै सब ठिकठाक छ भन्नुपर्छ है। बिस्तारै बिस्तारै दसैँ लाग्दैछ। आज दसैँको तेस्रो दिन पनि रहेको छ होइन। आज विशेष चन्द्रघण्टा देवीको पूजा आराधना गरेर चाहिँ मनाउँदै हुनुहुन्छ होला होइन, पूजा पूजाहरूमा आह्वान गर्दै हुनुहुन्छ होला। अब विशेष रूपमा त मान्छेहरूले होइन आज पूजा गरेर देवीको आराधना गरेर होइन नवरात्रभरि 4 गते 3 गतेसम्म चाहिँ पूजा पूजामा चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गरिन्छ होइन। कशान्त र करुणाको देवीको रूपमा चाहिँ चन्द्रघण्टालाई चाहिँ लिने गरिन्छ। तर तपाईँको दसैँ घर वा पूजा कोठामा चाहिँ वैदिक विधिपूर्वक चाहिँ पूजा आराधना गरिसक्नुभयो होला भन्ने विश्वास पनि रहेको छ। अस्ति शैलापुत्रको पूजा आराधना गरेको थियो भने हिजो ब्रह्मचारिणीको दोस्रो दिन होइन, आज चाहिँ तेस्रो दिन चन्द्र घण्टाको पूजा आराधना गर्दैछ। चन्द्रको आकारको भएको कारणले गर्दा चन्द्रघण्टा भनेर चाहिँ उहाँको नाम धर्म गएको हो। उहाँलाई पूजा आराधना गर्ने गरिन्छ। तपाईँहरू पनि बिहानै पूजा आज गरिसक्नुभयो होला भन्ने विश्वास पनि रहेको छ। फोन गर्न सक्नुहुन्छ, दुवै नम्बर खुल्ला रहेका छन्। जुन नम्बर सोध हुन्छ त्यही नम्बर मार्फत चाहिँ कार्यक्रममा सहभागिता चाहिँ जनाउन सक्नुहुनेछ है भन्ने भन्न चाहन्छु। यति बेलाको क्रममा कार्यक्रममा पहिलो लोक साङ्गीतिक शैली शुरू। तपाईँको माझमा यो सुमधुर आकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँको माझमा चाहिँ म उपस्थित हुनेछु। पछ्यौरी टाटाङको भनिरहेको छ, यसमा आवाज रहेको छ बसन्त थापा र कालिका रोका मगरको। अनि यसो त बसन्त थापाकै रहेको छ। यति बेलाको स्वीकार्नुहोस् यो सुमधुर भाका।

0: हजुर सुमधुर भाकामा तपाईँको माझमा राखिसके पके पनि मन पर्यो होला. यति बेला घरमा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु. हेलो नमस्कार हजुर. हजुर एकदमै सन्चै आरामै छु. हजुर सन्चै आरामै हुनुहुन्छ? अनि के गर्दै हुनुहुन्छ?
1: यता त कहिले पाहुना खाने कहिले बिहा खाने, हिजो माउली खान गयो, आज त घरै छ.
0: ल आज घरै हुनुहुन्छ भनेपछि बिहा खाने रमाइलो चलिरहेको छ है भन्छ गाउँघरतिर.
1: अचल दावत त यो हिँड्दाभरि त बिहा खाना खाना हरिरहने
0: हो. केही छ खानु पनि पर्छ. फेरि
1: भाइहरू धेरै छ, भाइहरू धेरै भएपछि चेलीबेटी पनि धेरै.
0: हजुर झन् रमाइलो हुन्छ नि.
1: हजुर रमाइलो धेरैजना हुन्छ. पुरै आयो भने तिस पैँतिसजना हुन्छ. घर तिस पैँतिस घर
0: हुन्छ. ल आज गीत गाउने दिन हो के रे.
1: हजुर आज गीत गाउने दिन हो. अन्त
0: हजुर
1: लोकगीत मात्रै होइन, अरू त चल्दैन होइन.
0: हजुर
1: हेरौँ अब गीत कतातिर जान्छ हो. कहिले पनि भर्दैन. ल भए पनि नभए पनि है कता जान्छ अब गीतले कता भन्छ.
0: हजुर
1: को सुनको चिनारी हटाउँछ हटाउन उनको दिल भारी हटाउँछ कि हटाउन उनको दिल भारी बेउला बनि जन्तीको माझैमा जन्तीको माझैमा कहिले होला सधैँ सधैँमा त्यो फुलपानीको जन्को तिलारी जन्तीको माझैमा जन्तीको माझैमा कहिले होला सधैँको साँझैमा तिर्पानीको जन्को तिलारीको जन्को तिलारी हटाउँछ कि उनको दिलबारी हटाउँछ कि हटाउन उनको दिलबारी माया तिमीलाई मनभरी सजाए मनभरी सजाए मनकै कुरा लाए त्रिपुर सारीको सजाए मन भरी सजाए मनकै कुरा भन्न लगाए त्रिपुर सारीको सुनको तिनारी हटाउँछ कि हटाउन उनको दिलबारी हटाउँछ कि हटाउन उनको दिलबारी.
0: हुन्छ एकदमै धेरै धन्यवाद छ यति मिठो गीतको लागि. साथीहरू सम्झिन सक्नुहुन्छ है?
1: ल हजुरलाई पनि धन्यवाद मिठो भनिदिनु भयो. अब दाउरा कराए जस्तो होला कि अब यस्तो जे भए पनि अब सुनिदिनु भएको छ धन्यवाद. अब त्यही सम्झनाको लागि हो सर्वप्रथम त शिक्षाजीलाई.
0: हस् हुन्छ धन्यवाद.
1: हजुरको ड्याडी मामी भाइहरूलाई सबै परिवारलाई सुमिना नानीलाई
0: हजुर
1: अनि सुमिना नानी हाम्रो यता सपनाजी र सावित्रीजी अनि सिर्जना म्याम अनि आइन सर राजन उपन्दै होल युनिट अनि मेरो मित्र एकदम मलाई धेरै माया गर्ने मित्र यता भानु पालिकामा हाम्रो केपी छेत्रीजीलाई धेरै धेरै सम्झना प्रसाद भए आउनु है भन्न चाहे उहाँ र हाम्रो रञ्जन सिंह गुरुङ सुल्सीलाई उहाँहरू चाहिँ एकदम स्वर्गत अनि हाम्रो त्यस्तो स्वर आउँदैन त्यही कार्यक्रममा मात्रै सहभागी भएको अनि त्यस्तै हाम्रो यता अमृत तुलाजीलाई पनि प्रसाद छैन है हजुर बैगुनी त होइन सबैले मानेको हो मैले त होइन हजुर भन्न चाहे उहाँलाई नमस्कार चाहिँ अनि हाम्रो नरेन्द्र देवजी हजुर नमस्कार त्यतै हुनुहुन्छ हाम्रो सलिना दिदी भेनाजूहरू भान्जा भान्जीहरू अनि यता हाम्रो राज राईज्यू मिठो प्रतिभा लिएर आउनुहुन्छ त्यतैतिर अतिरै अनि हाम्रो सुकर राई गीता राईजी अनि दुई सय अनि शान्ति साई र मोहम्मद मिया दुई सय मधु बहिनीहरू अनि चेतना बहिनी लक्ष्मी बहिनी यता हाम्रो दलमाया बहिनी प्रतिमा बहिनी अनि रोसिका बहिनी हाम्रो खजिमाया बहिनीलाई धेरै धेरै सम्झना चाहियो बहिनी भन्न चाहियो अनि त्यस्तै अब हाम्रो साथीहरू एकदम रमाइलो मान्छे यता खोरेजीमा हुनुहुन्छ हाम्रो टोपजी आउँदै हुनुहुन्छ होला म कार्यक्रम सुन्नु पाएको थिएन धेरै रमाइलो मान्छे अनि हाम्रो ऋषिजी हुनुहुन्छ हुमनाथ शर्माजी हुनुहुन्छ अनि त्यस्तै हाम्रो चन्द्रजी र हाम्रो सन्तोषजी लगायत छुट्ने साथीहरूलाई चाहिँ धेरै धेरै सम्झनाभरि माया छ है साथीहरू नाम छुट्यो भने गाह्रो अनुसार नलिन ढङ्ग भन्न चाहँदै अनि यस्तै हाम्रो पाइमीतिर चाहिँ हिजो त्यतै थियो खसी खाने पनि त्यता पाइमीमा सबै हाम्रो दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णले सुनिराख्नुहुन्छ उहाँहरू सम्पूर्णलाई अनि हाम्रो खासीको बुवाहरूलाई पनि भन्दै अनि अब खैरेनीबाट लिएर तपाईँको यता भिरतमाथि यता क्यामी सिरोले यता विराटकोटसम्म भेटाथि सबैले सुनिराख्नुहुन्छ यता रोडतिर पनि बोर्जानातिर सबैले सबै गाउँघरको हाम्रो बुवामा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णलाई एकमुष्ट सम्झना सम्पूर्ण राख्दै बिदा चाहे स्वस्थ भाइ भाइ नमस्कार शुभ दिन
0: नमस्कार शुभ दिन उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो तारा थापाजी हुनुहुन्थ्यो पाथरीदेखि एकदमै मिठो सुमधुर गीत गुनगुनाएर गइसक्नु भएको छ पालो भन्ने तपाईँहरूको कार्यक्रममा सहभागिता चाहिँ गराउन सक्नुहुनेछ यति बेलाको क्रममा तपाईँहरूको माझमा शुभकामना दशैंको पशुपति शर्मा र वसन्त थापा कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको आवाजमा रहेको छ यो सुमधुर भाग स्वीकार्नुहोस् अनि त्यसपछि म तपाईँको माझमा आउनेछु तपाईँ पनि सुन्दै गर्नुहोला

हजुर, यो सुमधुर भाकामा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज पनि नै सुमधुर लोक भाकालाई कार्यक्रममा स्थान दिँदै र तपाईँको फोनलाई कार्यक्रममा स्थान दिँदै पनि कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइसकेको छ। दिनसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। हामी यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा ओमेना उषा सुन्दर दिदीलाई पनि मैलेदेखि आभार प्रकट गर्दछु। सुदेश विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो अलपत्र नेपाली पात्र सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै र आज हामीलाई फोन गर्नुभएको तारा थापाजीलाई पनि एकदम विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिमा जाँदै गाउँ रमाइलो देशै रमाइलो भनिरहेको छ। विमल परियार र सविता परियारको आवाजमा रहेको छ, अन्य साथहरू पनि यसमा आवाज रहेको छ। सदा शिव हमालको रहेको छ। सुमधुर भाकलाई छोड्दै आजको श्रृंखलाबाट नै म कार्यक्रम प्रस्तुतारीमा भन्न जान्छु। तपाईँको बाँकी पर्छु भने सुखद बितोस्। तपाईँ सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज। जय गीत जय संगीत। नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनसाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर टोल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
3: ओम एम आभूषण सुनचाँदी दोकान।
1: प्रोप्राइटर मिम बहादुर सुनार, फोन 0 65 70 537, मोबाइल नम्बर 98 4 60 69 70 246, 98 0 58 00 8।
5: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण शिरधनी सदस्य, विज्ञापनदाता, शुभचिन्तक, कर्मचारी, श्रोता तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अध्यक्ष शिव पौडेल, सचिव टीकाराम श्रेष्ठ, स्टेशन म्यानेजर राजन उपाध्याय एवं शुक्ला गण्डकी एफएम 97.6 MHz परिवार।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रोप्राइटर गम बहादुर केसी, केसी इलेक्ट्रोनिक्स एन्ड जीके साउन्ड सिस्टम, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98 560 62 505। प्रोप्राइटर धन बहादुर थापा, ढोरबराही फेन्सी, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, फोन 98 460 81 389। प्रोप्राइटर विपिन वागले, डिजी लिंक नेटवर्क प्रणाली, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, फोन 98 560 62 618। पूर्ण बहादुर आले, पूर्ण कपड़ा पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, फोन 98 460 81 395। प्रोप्राइटर विमल प्रसाद रिमाल, रिमाल हार्डवेयर, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98 560 20 521।
1: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
7: किन आमा, के भएर?
1: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
7: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
7: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ,
1: मोबाइल 98 560 43 952 र 98 0 66 56 586।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रोप्राइटर राजु विश्वकर्मा, स्याङ्जा धनलक्ष्मी, सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98 141 33 222। शेयरधनी सदस्य सरस्वती सिग्देल, शुक्ला गण्डकी 4 दुलेगौडा। प्रोप्राइटर मुक्ति प्रसाद शर्मा, सोनप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98 560 63 827।
8: प्रोपाइटर लक्ष्मी राज वाग्ले दीर्घायु फर्निचर शोरूम शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 9856602
9: प्रोपाइटर सुजल खार ठकुरी भगवान सेनेटरी शुक्ला गण्डकी दुई गाछे पानी फोन 9856602675
1: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सम्पूर्ण टोलवासी सामाजिक संघ संस्था बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: अध्यक्ष डीबी नेपाली एवं भीमसेन टोल विकास संस्था भीमसेन टोल शुक्ला गण्डकी चार दुलेगौड़ा
11: अध्यक्ष अंजु सिंह ठकुरी उपाध्यक्ष कमल चन्द्र लम्साल सचिव तुलसी शाह एवं अन्नपूर्ण टोल विकास संस्था शुक्ला गण्डकी चार दुलेगौड़ा परिवार
1: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा यस संस्थाका पदाधिकारी सदस्य टोलवासी सामाजिक संघ संस्थामा क्रियाशील महानुभाव बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: अध्यक्ष रजनी थापा एवं उन्नतिशील आमा समूह शुक्ला गण्डकी चार दुलेगौड़ा परिवार
11: मधु पौडेल अध्यक्ष एवं दुलेगौड़ा आमा समूह शुक्ला गण्डकी चार दुलेगौड़ा परिवार।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
7: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा विजया दशमी तथा शुभ दीपावली 2083 को सम्पूर्णमा शुभकामना सहित दशैं तिहार विशेष उपहार धमाका। प्रथम पुरस्कार सामसुङ वाशिङ मेसिन, द्वितीय पुरस्कार माइक्रोवेभ, तृतीय पुरस्कार स्टील ट्रिप लाइट प्रेसर कुकर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-605554।

नमस्कार, बिहान 10 बजेको सुग्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.suglagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामादेखि तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष गरी पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मिकी विद्यापीठका सेवानिवृत्त प्रधानाध्यापक तोय राज नेपालले जानकारी दिनुभयो। चन्द्रघण्टा देवीको स्वरूप सामान्य शान्त एवं करूणामयी छ। गीत संगीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गर्ने गर्दछन्। नवरात्रको पहिलो दिन अस्ति आइतबार दशैं घरमा पूजा कोठामा वैदिक विधिपूर्वक इष्टघट स्थापना गरी जौको जमरा राखिएको थियो। दोस्रो दिन हिजो पूजा स्थलमा नवदुर्गा मन्दिरदेखि दोस्रो ब्रह्मचारी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयदशमीको दिनदेखि कोजागर पूर्णिमाका दिनसम्म लगाइन्छ। नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका साथै देशका विभिन्न शक्तिपीठ एवं देवी मन्दिरहरूमा पूजा आराधना एवं दर्शनका लागि पुग्ने भक्तजनको भीड़ लाग्ने गर्दछ। आइतबार बिहान बुढी गण्डकी नदीमा आएको बाढ़ीका कारण प्रभावित मनासुलो क्षेत्रको पदयात्रामा रहेका पर्यटक सुरक्षित रहेको मनासुलो संरक्षण क्षेत्र आयोजना एकमले जनाएको छ। सुमनेमरी गाउँपालिका छ उर्लिङ्गु खोला तर्फबाट बुढी गण्डकीमा आएको बाढ़ीका कारण मनासुलोको चुम उपत्यका पुगेका 87 जना पर्यटक समस्यामा परेका थिए। ती सबै पर्यटक सुरक्षित रहेको एकमका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो। उहाँका अनुसार मनासुलो क्षेत्रको प्रवेश विन्दुमा अलपत्र परेका 98 पर्यटक र 73 जना गाइड तथा वरियाहरू पनि सुरक्षित छन्। आयोजनाका अनुसार बाढ़ीले मनासुलो पदमार्गमा भने क्षति पुर्याएको छ। एक्यामले अहिले चुम उपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरेको जनाएको छ। सुमनबिरी गाउँपालिका छ लुक्पा चारदे भीरमा रहेको क्याटी लिभर पुल बाढ़ीले बगाएपछि चुम उपत्यकाको पदमार्ग अवरूद्ध बनेको हो। धार्चे गाउँपालिकाको माछाखोलाबाट चुम्बनेबिरीको जगतसम्मको बाटोका धेरैजसो ठाउँमा पदमार्ग क्षतिग्रस्त बनेको एकमका सूचना अधिकारी ओझाले बताउनुभयो। ओझाका अनुसार फिल्मबाट लार्के पाससम्मको पदमार्ग खुल्ला र सुरक्षित छ, तर माछाखोलाबाट जगतसम्म र सल्लेरी भएर जाने पदमार्ग भने क्षतिग्रस्त बनेको छ। आयोजनाले क्षतिग्रस्त पदमार्ग पुनर्निर्माण गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले संसदीय सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ। सांसद सुनारको विषयमा विभिन्न संचार माध्यममा सार्वजनिक भएका आरोपहरूको सम्बन्धमा आन्तरिक छानबिन र उठेको प्रश्नमाथि ध्यानकर्षण भएको रासपाले जनाएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिएको पार्टीका महामन्त्री विपिन आचार्यले आज बिहान निकालेको विज्ञप्तिमा उल्लेख छ। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाव, आवंछित धम्की तथा शंकास्पद आर्थिक लेनदेन सम्बन्धी विषय गम्भीर र संवेदनशील रहेका विज्ञप्तिमा उल्लेख छ। सुनारमाथि लागेको आरोपको बारेमा अनुसन्धानका लागि राज्यका निकायलाई पनि सघाउने उल्लेख छ। सांसदले सांसद सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन समेत रोक लगाएको छ। एक महिलालाई धम्काउनुका साथै ब्ल्याकमेल मेलिङ गरेको अडियो सार्वजनिक भएपछि रासपाले छानबिन अगाडि बढ़ाएको हो। पृथ्वीराज मगको धादिङको गजुरी गाउँपालिका 5 मा रहेको गलौदी सड़क खण्डमा दुईतर्फी नै गाड़ी सञ्चालनमा आएको छ। आज बिहान 6:30 बजेदेखि गलौदी सड़क खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीको कटानका कारण भाँसिएको सड़कमा थप मर्मत गर्नुपर्ने भएकाले गैराती गाड़ीको आवत जावत रोकेर काम गरिएको थियो। थुप्रिएको माटो आज बिहानसम्ममा हटाइएपछि गलौदी सड़क खण्ड पूर्ण रूपमा थुलेको हो। अहिले दशैंको समय भएकाले पृथ्वीराज मार्गमा गाड़ीको अत्याधिक चाप छ। गलौदीमा सड़क भाँचिएपछि गएको शुक्रबार बेलुकीदेखि बन्द गरेकोमा भित्ता काटेर नयाँ ट्र्याक खोल्ने काम गरिएको हो। त्रिशुली नदीको कटानका कारण सड़क भाँचिएको थियो।
काठ भएका बेला बजारमा कृत्रिम अभाव हुन नदिन सरकारले बजार अनुगमनलाई तीव्रता पारेको छ। कृत्रिम अभाव हुन नदी उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तुहरू उपलब्ध गराउन र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको हो। विभागले मन्त्रालय र मातहतका निकायहरूबाट थप कर्मचारी परिचालन गरी बजारको व्यवस्था वस्तुको गुणस्तर मूल्य र मौजदातको नियमित अनुगमन गरिएको छ। वाणिज्य विभागका महानिदेशक रितेश कुमार साकेले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिइएको बताउनुभयो। उहाँका अनुसार काठमाण्डु उपत्यकामा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र मातहतका निकायबाट 50 जना थप कर्मचारी परिचालन गरिएको छ। दशैं मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्कने यात्रुको चाप बढ़न थालेको छ। अध्ययन रोजगारी तथा अन्य विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू दशैं मनाउन गाउँ फर्कन थालेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न ठाउँमा जाने लामो तथा छोटो दूरीका सार्वजनिक गाड़ीमा यात्रुको चहल पहल बढ़ेको छ। काठमाडौँ उपत्यकाका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपदेशक रविन्द्र खनालका अनुसार पछिल्लो 24 घण्टामा 56,809 जना यात्रु बाहिरिएका छन्। नागढुङ्गा नाकाबाट 27,649 र फर्पिङ नाकाबाट 5,000 भन्दा धेरै यात्रु बाहिरिएका छन्। त्यस्तै थानकोट भीम ढुङ्गा तिन्तिप्ले साखु भक्तपुर र भट्टेडाँडा नाकामा पनि यात्रु बाहिरिने गरेका छन्। संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालयका अनुसार दशैंमा घर जाने यात्रुका लागि उपत्यकाबाट बाहिरिने मुख्य नाकामा यति बेला कुनै अवरोध छैन। नागढुङ्गा नौबिसे सड़क खण्ड मुगली नारायणगढ़ सड़क खण्ड कान्ति लोकपथ र बिबिराज सर्ग लगायतका सबै मुख्य सड़कमा दुवैतर्फी नै सड़क सञ्चालन भइरहेका छन्। यसैबीच घर फर्कने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायलाई यात्रु व्यवस्थापन गर्न समस्या परेको छ। यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव टेकनाथ गौतमले बाटोको अवस्थाका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताउनुभयो। महासंघले यात्रुलाई टिकट काटेर यात्रा गर्न तोकिएको मात्रै भाड़ा तिर्न र गाड़ी धनीलाई गाड़ीको अवस्था जाँच गरेर मात्र यात्रा गर्न आग्रह गरिएको छ। सरकारले चालू आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा 15,000 मेट्रिक टन धान खरिद गर्ने भएको छ। धान खरिद गर्न 67,50,00,000 रूपियाँ विनियोजन भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको जनाएको छ। कृषि मन्त्री गीता चौधरीको निजी सचिवालयका अनुसार खरिद प्रक्रिया प्रारम्भ भएको तथा आर्थिक वर्ष 2083-84 लागि वर्ष धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 3,660 र मोटा मध्यम धानको प्रति क्विन्टल 3,860 उचित मूल्य रूपियाँ तोकिएको छ। न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दा किसानले उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्य सम्बन्धी अनिश्चितता कम हुने सचिवालयले जनाएको छ। नयाँ तथा पुराना गाड़ी खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्थालाई हटाइएको छ। विभागले यातायात व्यवस्था कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै गाड़ी दर्ता नामसारी र व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै गाड़ी दर्ता नामसारी र बीमा सम्बन्धी प्रक्रियालाई सहज बनाएको हो। विभागका अनुसार पछिल्लो निर्णय अनुसार निर्देशिकामा सोही प्रावधान संशोधन गरिएको छ। संशोधन व्यवस्था अनुसार निजी तथा सार्वजनिक गाड़ीको पहिलो नामसारी दर्ता डिलरको यातायात व्यवस्था कार्यालयमा गरेको जाँचलाई नै मान्यता दिइनेछ। त्यसका लागि पुनः यातायात व्यवस्था कार्यालयमा उपलब्ध भएर गाड़ी जाँच गराउनु पर्ने छैन। त्यस्तै गाड़ी खरिदकर्ता स्वयं कार्यालयमा उपस्थित नभए पनि आवश्यक कागजात सहित प्रतिनिधि उपस्थित गराएर दर्ता तथा नामसारी गर्न सकिने व्यवस्था गरिएको छ। नेपालले भारतबाट उखुका 49 जात भित्राएको छ। उखु अनुसन्धान तथा विकासलाई स्थिर बनाउन भारत सरकारले उखुका 49 जात नेपाललाई हस्तान्तरण गरेको हो। लखनऊमा रहेको भारतीय उखु अनुसन्धान संस्थानको विकास गरेको 49 जात मध्ये सीओएलके 16-20-2 सीओएएलके 16-4-70 सीओएस 17-231 र सीओएस 18-231 नेपाललाई दिएको हो। बाह्रको जितपुरमा रहेको राष्ट्रिय उखुबारी अनुसन्धान कार्यक्रमले भारतीय उखु अनुसन्धान संस्थानको सहकार्यमा ती जात नेपालमा भित्राइएको हो। काठमाडौँमा भएको कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव निशाले 49 जातको उखु बिउ नेपाल कृषि अनुसन्धान परिषद नार्का कार्यकारी निर्देशक श्री
माता श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो। राष्ट्रिय उपबाली अनुसन्धान कार्यक्रमका संयोजक दिलराज यादवका अनुसार भारतबाट ल्याइएका ती जातमा उत्पादकत्व र चिनीको मात्रा बढ़ी छ। नागले दुई वर्ष अघि विभिन्न अनुसन्धान केन्द्रमा परीक्षणपछि उपयुक्त जात दर्ता गरेर किसानहरूलाई पुर्याउने योजना बनाएको छ। यी जातको सफल परीक्षणपछि उखु उत्पादकत्वमा उल्लेखनीय वृद्धि भई नेपाल चिनीमा आत्मनिर्भर हुने नागको विश्वास छ। हजार वर्षपछि आएको बाढ़ी पहिरोले तनहुँका 11 वटा पुल तथा गणबरमा क्षति पुर्याउँदा आगमनमा प्रभावित भएको छ। गत

अवरोध भएको थियो। गलकोट र ताराखोलाको सिमानामा पर्ने गाईघाट झरना नजिक सड़कको ट्र्याक बगाएपछि यातायात सेवा ठप्प भएको थियो। दरम खोलामा आएको बालीले सड़कका विभिन्न भागमा क्षति पुर्याएको थियो। बूढी गण्डकी नदीमा आएको भीषण बाढ़ीले बेनी घाट आरो घाट लार्के सड़क खण्डका विभिन्न खण्डमा क्षति पुर्याएपछि उत्तरी गोर्खाको चुमनवीर धार्चे गाउँपालिकाको सड़क सम्पर्क विच्छेद भएको छ। बाढ़ीले सड़क कटान गर्नुका साथै दर्जन भन्दा बढ़ी स्थानमा पहिरो खसालेपछि यातायात सेवा ठप्प बनेको हो। उपत्यका सहित देशका धेरै ठाउँको मौसम यति बेला र घमाइलो छ। दिउँसोपछि हिमाली र त पहाड़ी भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। मौसम पूर्ण महाशाखाका कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा थोरै ठाउँमा तथा देशका बाँकी हिमाली र पहाड़ी भूभागमा एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। भोलि पहाड़ी र हिमाली भेगका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। भने हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा मध्यमसम्मकै वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। खेल समाचार ओमनमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा आज नेपालले घरेलु टोली ओमनसँग खेल्दैछ। ओमन अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराउँदै नेपालले सुखद शुरूआत गरेको थियो। क्यानाडासँगको खेलमा रोहित पौडेलको 101 रनको शतकीय पारी खेलेको थियो। शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र पर्नुपर्नेछ। अहिले अंक तालिकामा नेपाल 33 खेलबाट 26 अंक सहित छैटौं स्थानमा छ भने ओमन 29 खेलमा 33 अंक सहित चौथो स्थानमा छ। त्यस्तै क्यानाडा 34 खेलमा 25 अंक सहित सातौं स्थानमा र यूएई 32 खेलमा 19 अंक सहित आठौं स्थान पुछारमा रहेको छ।

0: हवस् हामीलाई तिनजेलसम्म स्नेह साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ पाँच बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रमहरू शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKLAGANDEKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840594530।
4: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा वडाध्यक्ष तथा सदस्यहरू, गाउँवासी, कर्मचारी, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर

0: प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष श्री प्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे एवं म्याग्दे गाउँपालिका तनहु परिवार,
0: अध्यक्ष खिम नारायण मानन्थर, उपाध्यक्ष इन्द्र कुमारी थापा राणा, प्रमुख प्रशासकीय अधिकृत एवं हरिनाश गाउँपालिका स्याङ्जा परिवार,
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रोपाइटर सुजित हिराचन, हिराचन किचन वेयर, शुक्ला गण्डकी 4 खैरेनी टार, फोन 98461664647।
3: प्रोपाइटर सुजन श्रेष्ठ, तीन तारा केबल ट्रक प्रहाली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 98562186।
0: प्रोपाइटर थान प्रकाश न्यौपाने, गण्डकी सीसा पसल एन्ड फर्निचर, शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 98563378।
3: प्रोपाइटर ईश्वर अधिकारी स्मृति फेन्सी, शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 98560779787।
0: शेयर धनी सदस्य राजन रिमाल, शुक्ला गण्डकी 3 टार।
4: 10 लाख जित्ने यही हो मौका, पर्यो पर्यो ठक्कै पर्यो
5: होइन हौ, कसरी पर्यो?

0: सकिने 10 लाख सम्म स्योर सट क्यास उपहार, फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम शुक्ला गण्डकी 4 दुले गौडा, सम्पर्क 0658-90-2909 र 98-560-61-909।
0: हिरो सिजी मोटर्स
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष केशवराज घिमिरे, प्रधानाध्यापक बोधराज ढकाल एवं खैरेनी मावि शुक्ला गण्डकी 6 खैरेनीटार परिवार।
1: अध्यक्ष सुजन कुमार श्रेष्ठ, प्रधानाध्यापक दीपक बिक एवं जनकल्याण मावि शुक्ला गण्डकी 5 बेलचौतारा परिवार।
2: अध्यक्ष कमल प्रसाद पोखरेल, प्रधानाध्यापक विमल प्रसाद सिगदेल एवं गाउँ फर्कदै मावि शुक्ला गण्डकी 8 परिवार।
1: अध्यक्ष युवराज पराजुली, प्रधानाध्यापक ध्रुव वाग्ले एवं तालबेसी मावि शुक्ला गण्डकी 9 घारी परिवार।
3: अध्यक्ष मदन थापा, प्रधानाध्यापक खुमराज तिवारी एवं छब्दी मावि शुक्ला गण्डकी 10 छब्दी परिवार।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा यस संस्थाका पदाधिकारी, सदस्य, टोलवासी, सामाजिक संघ संस्थामा क्रियाशील महानुभाव, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। फत्तबहादुर पुन मगर अध्यक्ष एवं पुन मगर समाज गाछेपानी शुक्ला गण्डकी 4 गाछेपानी परिवार। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष रामकृष्ण भट्टराई, प्रधानाध्यापक नारायण पौडेल एवं सरस्वती नमुना मावि शुक्ला गण्डकी 7 खैरेनीटार परिवार।
3: निर्देशक उदय पौडेल एवं लिटल गार्डन इंग्लिश बोर्डिंग स्कूल शुक्ला गण्डकी 4 दुलेगौडा परिवार।
2: संस्थापक बाबुराम कार्की, व्यवस्थापन समिति अध्यक्ष हिम कुमार श्रेष्ठ, प्रिन्सिपल सुरेश पौडेल एवं ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल परिवार शुक्ला गण्डकी 5 सेराटार।
1: संस्थापक शिव बहादुर कार्की, निर्देशक विक्रम कार्की, प्रिन्सिपल रोशन पौडेल एवं अरणीको सेकेन्डरी बोर्डिङ स्कूल परिवार शुक्ला गण्डकी 3 कवासे।
3: प्रिन्सिपल एवं बाल विद्या मावि शुक्ला गण्डकी 2 गाछेपानी परिवार।
4: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका ब्रोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, बीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98-660-86-925, 98-560-34-881 र 98-460-47-580।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा पार्टी कार्यकर्ता, समर्थक, शुभचिन्तक, बुद्धिजीवी, व्यवसायी, शिक्षक, कर्मचारी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष इमान बहादुर थापा एवं नेकपा एमाले भिमात नगर कमिटी परिवार।
2: अध्यक्ष रघुनाथ पौडेल एवं नेकपा एमाले शुक्ला गण्डकी नगर कमिटी परिवार।
3: अध्यक्ष ऋषेश्वर भुवाई ऋतु एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल शुक्ला गण्डकी नगर कार्य समिति परिवार।
1: सभापति कृष्ण प्रसाद रेग्मी एवं नेपाली कंग्रेस शुक्ला गण्डकी नगर कार्य समिति परिवार।
5: यमहाले ल्यायो दसैँ तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजीका यमहा बाइक स्कुटर खरिदमा घरमै बसी 1,00,000 नगद जित्ने मौका नगुमाउनु होला र लिइसकेपछि 10,00,000 नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कुटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमहासँग।
6: सुन्दर अटो ओक्स यमहा सोरुम दुलेगौडा बजार तनहुँ, सम्पर्क 0564142121, मोबाइल 98565935921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोपाइटर धर्मराज पोखरेल, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 98171 90120।
7: प्रोपाइटर सुमन सापकोटा, बाराही यूपीबीसी एन्ड आल्मुनियम, शुक्ला गण्डकी 4, गाछे पानी, फोन 98560-22938।
3: प्रोपाइटर विकास श्रेष्ठ, व्हाइट हाउस पार्टी प्यालेस, सृजना चौक पोखरा, फोन 98560-36504।
7: प्रोपाइटर रामकुमार श्रेष्ठ, फुलबाराई डेभलपर्स प्राली, शुक्ला गण्डकी 4, दोलेगौड़ा, फोन 98560-62055।
3: प्रोपाइटर सन्दीप श्रेष्ठ, दुलेगौड़ा शपिंग सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौड़ा, फोन 98560-28587।
4: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक सँगै, शुक्ला गण्डकी एफएम को तारीपट्टी। मोबाइल नंबर 98560-30982 र 97065-20209।
8: साथ छ हाम्रो।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा समाजका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष कमल बहादुर आले एवं झुल बहादुर स्मृति प्रतिष्ठान, रिसिङ साप घिरिङथोक परिवार।
3: अध्यक्ष विष्णु बहादुर राणा एवं नेपाल मगर संघ शुक्लागण्डकी नगर समिति परिवार।
1: अध्यक्ष शिव कुमारी कार्की एवं ढोरेली सेवा समाज काठमाडौँ परिवार।
3: अध्यक्ष धन बहादुर विक एवं शुक्ला गण्डकी स्वरोजगार समिति परिवार।
7: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष सन्तोष श्रेष्ठ, प्रधानाध्यापक विमल जोजेज्यू एवं पञ्चमणिदेव मावि परिवार, शुक्ला गण्डकी 4, दोलेगौडा,
1: प्राचार्य एवं सूर्योदय मावि तथा गण्डकी मल्टिपल कलेज, शुक्ला गण्डकी 6, खैरेनीटार, भुरुङ्गे परिवार।
2: हार्दिक शुभकामना। आम क्रान्तिकारी नेपाली जनताहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा, प्रयोग र विकासको लागि विजयादशमी, दीपावली, छठ पर्व 2083 सुखद, फलदायी र परिणाममुखी बनोस् हाम्रो हार्दिक शुभकामना छ।
3: अध्यक्ष शरण सापकोटा एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा शुक्ला गण्डकी नगर कमिटी परिवार।
4: शुक्ला गण्डकी एफएम 97.6। A complete coin show. Hello, Shukla Gandaki. Hello.
9: Come on everybody. Hello, Shukla Gandaki.
8: हाम्रो यही वर्ष बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस् ओन्ली अन 97.6 अ कम्प्लिट कल टोन
9: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज

हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर उपस्थित भइसकेको छु तपाईँहरूको माझमा म रिमा रहने गर्दछु लगभग 12 बजेसम्म होइन लगभग 1.5 घण्टाको समय भयो तपाईँको माझमा रहने गर्दछु है के छ हाल खबर सञ्चारमा हुनुहुन्छ खाना खानु भयो कि नै पक्कै पनि खाना त खाइसक्नु भयो होला किनभने 10:30 भइसकेको छ नि त त्यही भएर बाहिर मौसमको कुराकानी गर्नुपर्दाखेरि मजाले घाम लागिरहेको छ हाम्रोतिर चाहिँ तपाईँहरूकोतिर के कस्तो छ र आज भने हामी रहेका छौँ मंगलबारको बसाईमा तपाईँको माझमा गाउँखानी कथा अनि गीत रोज्न सक्नुहुन्छ एकजना स्पेशल वानलाई पनि सम्झना सहर प्रदाय छोड्न सक्नुहुनेछ फोन गर्नुहोला 9842 9911 9663 7611 माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाएको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मल पसल लेलपोचोकमा रहेको छ मोबाइलसँग सम्बन्धित सम्पूर्ण समस्याहरू समाधान गर्न चाहनुहुन्छ नयाँ मोबाइल खरिद गर्न चाहनुहुन्छ र तपाईँलाई इलेक्ट्रोनिक्ससँग सम्बन्धित सामानहरू पनि आवश्यकता परेको छ भने पोखरेल मोलपसलमा चाहिँ जान सक्नुहुनेछ है र जस्तो प्रोप्राइटर हुनुहुन्छ विनोद पोखरेल र तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ र हाम्रो 97.5 MHz ध्वनि तरंगबाट त तपाईँले सुनि नै राख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ फोन गर्न सक्नुहुनेछ बिस्तारै चाडपर्वहरू आउँदैछन् है आउँदैछन् भन्दा पनि आइसके आज तेस्रो दिन होइन 15 घण्टाको पूजा आराधना गरेर बिहानै तपाईँ नयाँ गरेर पूजा गरिसक्नु होला भन्ने विश्वास पनि रहेको छ चाडपर्वहरू फटाफट लाएर अगाडि बढ़िराखेका छन् दशैंहरू भित्रिसकेका छन् के कस्तो छ तपाईँहरूकोतिर होइन कतिको तमताईहरू गर्दै हुनुहुन्छ घरहरू सफा गर्ने लिपोत गर्ने लगायतका विभिन्न सरसामानहरू खाद्य वस्तुहरू र तत्परहरू जोडदाम गर्ने तरकारमा पनि हुनुहुन्छ होला कतिपय साथीहरू विदेशबाट आउँदै हुनुहुन्छ होला होइन कतिपय साथीहरू विदेश जाँदै हुनुहुन्छ एकदम राम्रोसँग आउनुहोस् र जानुहोस् पनि भन्न चाहन्छु किनभने यस्तै त हो नि के गर्नु जानै पर्ने आउनै पर्ने र तपाईँहरू फोन गर्नुहोला 9942 9911 9663 7611 माध्यमबाट चाहिँ कार्यक्रममा जोडिन सक्नुहुनेछ यति बेलाको क्रममा तपाईँहरूको माझमा कार्यक्रममा एउटा सुमधुर गीतलाई स्थान दिन्छु अनि त्यसपछि फेरि म त तपाईँहरूको माझमा पुनः उपस्थित हुनेछु तपाईँ पनि सुन्दै गर्नुहोला यति बेलाको क्रममा मुगलनमैबाट दसैँ आयो भन्ने मिठो गीत सुनौ अनि म तपाईँहरूको माझमा फेरि पुनः उपस्थित हुनेछु सुन्दै गर्नुहोला।

हजुर, यो सुमधुर गीतमा तपाईँको माझमा राखिसके दसैँ आयो भनिरहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने तपाईँको माझमा फेरि पनि अर्को मिठो गीतलाई नै स्थान दिन्छु। तपाईँहरू चाहिँ फोन गर्न सक्नुहुनेछ 98422791911 96663 3611 को माध्यमबाट चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। एनसिसिएनसिएल जुन नम्बर सर्च हुन्छ त्यही नम्बर मार्फत तपाईँहरू कार्यक्रममा सहभागिता चाहिँ जनाउन सक्नुहुनेछ। यति बेलाको क्रममा तपाईँको माझमा यसो मात्र गीतलाई सम्झिन्छु। यो माया नजिकै सर भनेर ए माया नजिकै सर भनिरहेको छ झिङ्गेदा मुहीबाट दुईबाट। यति बेलाको सेकान्ड सेन मिठो गीत

हजुर, सुमधुर गीतमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु अनि त्यसपछि म जान्छु छोरो व्यवसाय विश्राम। विश्राम पछि 11 बजेको टाइम चेक पछि तपाईँको माझमा पुनः उपस्थित हुनेछु। दसैँ लाग्यो भनिरहेको छ, यो मिठो गीतसँगै आउनेछु। तपाईँ भन्ने सुन्दै गर्नुहोला छोरो व्यवसाय विश्राम र 11 बजेको टाइम चेक पछि।

0: हामीले त गीत मात्र खाएको, तपाईँले साँच्चै खाएको? आँखा रातो त काठमाडौँको धुलोले गर्दा भएको।
1: हामी त फ्रेस
2: हार्दिक शुभकामना। नेपालीहरूको मान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण उपभोक्ता, कर्मचारी, शुभेच्छुक एवं स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष रामचन्द्र उपाध्याय एवं खैरेन्टार खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार शुक्ला गण्डकी छ खैरेन्टार।
3: अध्यक्ष टेकनाथ सुवेदी एवं कपासेटार खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी 3 कवासे परिवार।
2: अध्यक्ष राजुराम श्रेष्ठ एवं दुलेगौड़ा खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार शुक्ला गण्डकी 4 दुलेगौड़ा।
4: अध्यक्ष काशी प्रसाद जोशी एवं बेलचौतारा खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी 5 बेलचौतारा।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
6: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
6: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
6: फोन गर्नुहोस् 0965905511।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा ओडा अध्यक्ष तथा सदस्यहरू, नगरवासी, टोल विकास संस्थाका पदाधिकारी, कर्मचारी, व्यवसायी, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: नगर प्रमुख कृष्णराज पण्डित, उप प्रमुख खुमबहादुर विक राजु, प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषाल एवं शुक्ला गण्डकी नगरपालिका परिवार।
2: नगर प्रमुख ददिरा सुवेदी, उप प्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेल एवं भीमात नगरपालिका भीमात परिवार।
7: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
8: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
7: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँ घरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
8: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
7: त्यसो भए आज त घरको भान्साको स्वाद त दाउराको सेकुवामै रमाइलो गरौ न त।
8: हुन्छ नि, जाऊ जाऊ।
4: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4 दुलेगौडा,
8: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
6: फोन नम्बर 97155065555, 97156506।
4: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
6: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष प्रदीप थापा, व्यवस्थापक टेकी थापा एवं मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुलेगौडा परिवार।
9: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065220209
10: TVS साथ छ हाम्रो
11: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण शेयर सदस्य सेवाग्राही कर्मचारी शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: अध्यक्ष गायत्री प्रसाद पौडेल एवं शुभकामना बहुदेशीय सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी चार दुलेगौड़ा परिवार।
11: अध्यक्ष वीरेन्द्र कुमार श्रेष्ठ एवं मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी सात मिलदारा परिवार।
13: अध्यक्ष उपेन्द्र तिमिल सिन्हा एवं तीनखोले बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी सात खैरेनीटार परिवार।
12: अध्यक्ष बाबुराम कार्की एवं बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी पाँच बेलचौतारा परिवार।
11: रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड।

0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
1: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाई जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो। जब
2: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-1175
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 11 बज्यो।

हजुर विश्राम पछि 11 बजेको टाइम सकेपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज भने हामी रहेका छौँ मंगलबारको बसाइमा। मंगलबारको बसाइमा तपाईँले गीत रोन सक्नुहुन्छ, नौखाने कला किन्न सक्नुहुन्छ, एकजना स्पेसल वानलाई सम्झन सक्नुहुनेछ है भन्न चाहन्छु। फोन गर्नुहोला, दुवै नम्बरहरू खुल्ला रहेका छन्। यति बेलाको क्रममा तपाईँको माझमा फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु, अनि त्यसपछि म फेरि तपाईँको माझमा पुनः उपस्थित हुनेछु, तपाईँ भने सुन्दै गर्नुहोला।

हजुर, यो मिठो गीतमा तपाईँको माझमा राखिसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। पेन्सन पट्टा मुहीबाट रहेको थियो, तपाईँको माझमा मैले स्थान दिइसकेको छु। फोन गर्न सक्नुहुनेछ 98-422-7911 98-422-7611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुनेछ। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। एनटीसी एनसेल जो नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँको कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरेल महल पसलले हेल्पसोमा रहेको छ। सम्पूर्ण महल सम्बन्धी समस्याहरू छन्, समाधान गर्न चाहनुहुन्छ, नयाँ महल खरिद गर्न चाहनुहुन्छ र इलेक्ट्रोनिक सामान चाहिएको छ भने तपाईँ पोखरेल महल पसलमा जान सक्नुहुनेछ। प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल। हेर तपाईँ भने फोन गर्दै गर्नु त्यति बेलाको क्रममा भने फेरि पनि म अर्को सुमधुर गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु। तपाईँहरू पनि सुन्दै गर्नुहोला है त। यति बेलाको क्रममा भने म राख्छु तपाईँको माझमा कुन चाहिँ गीत राख्ने होला है। धेरै गीत रहेका छन्, कुन राखौँ हुन्छ। त्यही भएर ठिकै छ, यति बेलाको क्रममा सुदन चापागाईको आवाजमा रहेको छ यो सुमधुर गीत सुनौ अनि त्यसपछि फेरि म आउनेछु तपाईँको माझमा। तपाईँहरू सुन्दै गर्नुहोला।

हजुर, यो सुमधुर गीतमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला है। फोन गर्न सक्नुहुनेछ, दुवै नम्बर खुल्ला रहेका छन्। पक्कै पनि व्यस्त हुनुहुन्छ जस्तो लागिरहेको छ, तर पनि ठिकै छ, सुनाइ चाहिँ साथ दिनु होला भन्न चाहन्छु। यति बेला क्रममा तपाईँको माझमा राख्छु कक्का के के मुईबाट रहेको टाइटल सङ रहेको छ, यति बेला स्वीकार्नुहोस् यो सुमधुर गीत।

हजुर, मिठो गीतमा तपाईँको माझमा राखिसके भोके पनि मन पर्यो होला है त। यति बेलाको क्रममा फेरि पनि अर्को मिठो गीत जाने कार्यक्रममा स्थान दिन्छु तपाईँको फोन आएको छैन, त्यही भएर फटाफट नारी गीतहरूलाई नै कार्यक्रममा स्थान दिइराखेको छु। सुनेर आनन्द पनि दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा तपाईँको माझमा बाम मुभीबाट रहेको छ देउन शैली भनिरहेको छ। यी गीत सँगसँगै म चाहिँ जान्छु छोटो व्यवसायिक विश्राम, विश्रामपछि फेरि तपाईँको माझमा चाहिँ म उपस्थित हुनेछु। तपाईँहरू भने सुन्दै गर्नुहोला।

0: शुक्लागंध की FM 97.6
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण सेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष रुद्र कुमारी गुरूङ, सचिव केशव प्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत भीम गुरूङ, दुलेगौंडा सेवा केन्द्र प्रमुख सरस्वती भुजेल एवं पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, प्रधान कार्यालय पोखरा 10 बुद्ध चोक, दुलेगौंडा सेवा केन्द्र शुक्ला गण्डकी 4 बीपी चोक, फोन नम्बर 065414490।
3: गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
4: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
5: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 98261502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण सेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष सूर्यदेवी सिग्देल एवं खैरेनीटार महिला बहुद्देशीय सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार परिवार,
6: अध्यक्ष मिलन पौडेल एवं नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौंडा परिवार,
2: अध्यक्ष मानकुमार तिमला एवं उन्नति कृषि सहकारी संस्था लिमिटेड परिवार दुलेगौंडा, फोन नम्बर 065414255,
6: अध्यक्ष इन्द्र प्रसाद भट्टराई एवं नवज्योति

0: अब तो एनिवर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602099।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष सूर्यदेवी सिग्देल एवं खैरेनटार महिला बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनटार परिवार,
5: अध्यक्ष मिलन पौडेल एवं नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौड़ा परिवार,
4: अध्यक्ष मान कुमार तिमला एवं उन्नति कृषि सहकारी संस्था लिमिटेड परिवार दुलेगौड़ा, फोन नम्बर 0635414255,
5: अध्यक्ष इन्द्र प्रसाद भट्टराई एवं नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला

0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845106950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष देवी भक्त राणा एवं तपाई हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौड़ा परिवार।
1: अध्यक्ष खिम बहादुर कुमाल एवं रूपान्तर कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 6 खैरिनटार परिवार।
2: अध्यक्ष दोग बहादुर तामाङ एवं नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौड़ा परिवार।
1: अध्यक्ष तीर्थराज गर्तौला एवं सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 3 कवासी परिवार।
0: अध्यक्ष महेश्वर भट्टराई एवं शुक्ला कृषि पर्यटन सहकारी संस्था लिमिटेड परिवार, शुक्ला गण्डकी 4 दुलेगौड़ा।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नेपाल बैंक लिमिटेड, शुक्ला गण्डकी 7 खैरेन्टा तनहु शाखा परिवार, फोन नम्बर 0564122555।
4: विकृति विसंगति रहित तरिकाले हाम्रा चाडपर्व मनाऊ, संस्कृतिको संरक्षण गरौं।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रोप्राइटर संगीता ढकाल,
4: सोरेन मिनीमार्ट, शुक्ला गण्डकी 5 सूर्योदय चोक, मोबाइल 9851130।
5: सौरेन फार्मेसी, शुक्ला गण्डकी 5 मिलडाँडा तनहु, मोबाइल 9841149422।
6: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: हजुर, विश्रामपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेर्यो शुक्ला गण्डकीमा। आज हामी रहेका छौं मंगलबारको बसाईमा। मंगलबारको बसाईमा तपाईँसँग गाउँखाने कथा खेल्ने गर्छौं र तपाईँहरूले रोजनुभएका सुमधुर गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछु र एकजना स्पेशल वनलाई चाहिँ तपाईँले सम्झिन सक्नुहुनेछ है। फोन गर्नुहोला 9842 9911 9863 3611 को माध्यमबाट कार्यक्रममा जोडिन चाहिँ सक्नुहुनेछ। यति बेलाको क्रममा कोही साथी हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर। नमस्कार दिदी, सन्चै आरामै हुनुहुन्छ? अनि खाना खानुभयो दिदी? ल, अब एकछिन पछि मास्नुभयो नि हुन्छ। सन्चै आरामै हुनुहुन्छ? ल, ठिक छ। आज कुन चाहिँ गीत रोज्नुहुन्छ नि दिदी? हजुर, लोकगीतै हो त्यो त। हुन्छ, म यो गीत राख्नेछु। एकजना स्पेसल वनलाई सम्झिन सक्नुहुनेछ। ल, अनि गाउँ खाने कथा खेल्नुहुन्छ? खेल्नु त नि। हस्, धन्यवाद। ल ल, त्यसो भए म सोच्छु है त। एकदमै सजिलो छ है। ल त, मै सुन्दर मै राम्रो मै आउँदा ठुसिने के हो? मै सुन्दर मै राम्रो भयो अनि मै आउँदा चाहिँ ठुस्किने के हो? अरे होइन नि, अलि
1: भएन
0: है। अझै प्रयास गर्नुहुन्छ कि? एकदमै वरिपरि चाहिँ तपाईँले देख्नु भएको छ, डाँडा काँडामा हुन्छ, प्राकृतिक रूप चाहिँ हो। हजुर, यसो मास डाँडा काँडा यता पारी पारीहरू पनि देख्नुहुन्छ होला। अहिले होइन है,
1: के
0: ल हजुर, सोध्नुहुन्छ के हुनुहुन्छ? फेरि यसरी भन्नु त। हजुर,
1: आँखा त चुलचुल मुन्टो त कारे
0: के भन्छ अरे, खाता होला नि?
1: होइन,
0: लौ न नि, के रहेछ त्यसो भए? हामीले प्रयोग गर्छौ र?
1: हजुर,
0: हामीले प्रयोग गर्छौ?
1: गर्दैन,
0: हामीले प्रयोग गर्दैनौ त्यसलाई। नत त पङ्खा पनि होला, मुन्टो कहाँ कहाँ गर्ने, यताउता लगाउँदाखेरि पङ्खा नि हुन सक्छ
1: एउटा।
0: ल पनि भन्नु त्यसो भए, अब के रहेछ त्यस्तो? ल ठिक छ, एकदमै धेरै धेरै धन्यवाद छ। छुट्टौँ है त। नमस्कार सुभादी, हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो, हाम्रो दरबार दिदी हुनुहुन्थ्यो पुलचोकदेखि। गीत रोजेर पनि गइसक्नुभयो, गाउँ खाने कथा खेलेर पनि गइसक्नुभयो। उहाँले पनि जान्नु भएन, मैले पनि जान्दै जानिनँ है। ठिकै छ, के गर्नु, यस्तै यस्तै छ। फेरि पनि साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
2: हजुर, दर्शन नमस्ते, नमस्कार हजुर।
0: सञ्चारमा हुनुहुन्छ दिदी?
1: हजुर संसारमै।
0: अनि खाना खानुभयो?
1: खाना बाँकी छ।
0: ल किन हो त नि अझैसम्म पनि?
1: अब खाने हो।
0: ल ठिकै छ, अब 12 बजेतिर खानुपर्छ होइन त?
1: हजुर।
0: ल आज कुन चाहिँ गीत हो दिदी?
1: त्यो मलाई दाना पाख छ होला भन्ने गीत राख्ने
0: त। यो गीत राख्नेछु, एकजना स्पेसल वानलाई सम्झिन सक्नुहुन्छ
1: लागि।
0: हुन्छ त्यसो भए धेरै धेरै धन्यवाद छ। गाउँ खाने कथा त खेल्ने होला नि है?
1: हजुर खेल्ने, अब नियम पालन त गर्नु पर्यो नि त।
0: त्यही त नि, खेल्न पर्यो नि, नपरे नखेले त फेरि भएन। ल त ठिक छ त्यसो भए सुन्नु है त। हजुर सोध्नुहुन्छ कि म सोधौँ? पहिला रातो डिला सेतो जन्ती के हो?
1: हजुर
0: रातो डोला सेतो जन्ती के हो?
1: रातो डोला सेतो जन्ती भनेको दाँत।
0: अनि के त
1: दाँतको गिरा
0: हो? ल एकदम धेरै धेरै धन्यवाद छ, ठ्याक्कै पारिदिनु भयो र सोध्न सक्नुहुन्छ।
1: हजुर एउटा घरको दुईटा ढोका ल भन्छ त।
0: एउटा घरको दुईटा ढोका?
1: हजुर।
0: ए है एउटा घरको दुईटा ढोका के होला त त्यस्तो? प्रयोग गर्छ हामीले, प्रयोग गर्छौ
1: गरिन्छ
0: गरिन्छ। तस्मा हो त?
1: होइन
0: होइन ल भनिदिनु भयो।
1: यो
0: ल त एकदम धेरै धेरै धन्यवाद छ, मैले त नयाँ नयाँ सुन्नु पाएको छु। ल हस् हुन्छ सुनौ है त दिदी।
1: नमस्ते, बाई बाई।
0: हस् नमस्कार, बाबाई, शुभ दिन। हुनुहुन्थ्यो मलाई फोन गर्नु भएको थियो खोजीमा दिदी, आजभन्दा त मिलाउनै सकेको छैन, के भएको यस्तो? ठिकै छ, यति बेला गरौँ भने तपाईँको माझमा नमुछे आमा जहीमा टिका नछरे जमला कृष्ण भक्त राईको आवाजमा रहेको छ। यति बेलाको भ्रमण भने स्वीकार्नुहोस् यो मिठो गीत, अनि त्यसपछि म तपाईँको माझमा आउनेछु, तपाईँहरू पनि सुन्दै गर्नुहोला।

हजुर यसो मदर गीत मतलब माझमा राखिसके बोके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। हाम्रो दरमा दिदीको रोजाइमा रहेको थियो अनि म कार्यक्रमको निकै अन्त्यतिर आइसकेको छु। यति दिनसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। अनि हप्ताभरि फोन गर्नुहुने साथी मध्येबाट एकजना साथीलाई रिसाइको रिचार्जको व्यवस्था गरिदिनु भएको पोखरेल म बस्नलाई पनि एकदमै मलाई रिकाबाट प्रकट गर्दछु। हजुरलाई फोन गर्नुभएको थियो धन्यवाद दिदी र खरिमा दिदी हजुर दुवैजनालाई एकदमै धेरै धेरै धन्यवाद छ। आगामी दिनमा पनि तपाईँको समय तपाईँको पुस्तक मिल्यो भने कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहन्छु। र अन्तिममा जाँदै रारापाखा सहराले हाम्रो खैमाटीको हृदयमा रहेको यसो मधुर गीतलाई कार्यक्रममा स्थान दिँदै आजको श्रृङ्खलाबाट नै म कार्यक्रम प्रस्तुतारीमा पनि जान्छु। तपाईँको बाँकी बस्छु भने सुखद बितोस् तपाईँलाई सुन्दै गर्नुहोला। सुपनाखण्ड एफएम 97.6 मेगाहर्ज। नमस्कार, बाइ बाइ, शुभ दिन।

0: शुक्लागंधा की एफएम 97.6।
1: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
2: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
1: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
2: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
1: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
2: अस्ट्रेलिया, न्यूजील्याण्ड, यूके, क्यानेडा वा यूएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
1: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
2: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
1: मोबाइल 9800283595, फोन 061-586-559।
3: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:00 देखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443343। तनहु सेवा हस्पिटल, सुगला गण्डकी नगरपालिका 4 बीपी चोक।
4: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
5: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
4: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै धुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
6: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
7: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
8: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864975056।
7: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
9: ल छोरी, हामीलाई ज्वाइँसाथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
10: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
9: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
10: बिहेका सबै गरगहना खैरेनी टारको रामदान सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
11: रामदाम सुन चाँदी पसल शुक्ला गण्डकी छ खैरनी टार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652124120 र 98460728022।
12: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
13: साथ छ हाम्रो टीवीएस साथ छ हाम्रो।
14: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: प्रोपाइटर उत्तम मल्ल, ढोरबराही बेकरी, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्टोक। मोबाइल 98141 70223।
14: प्रोपाइटर सुजन सुवेदी, केक टाउन बेकरी एण्ड क्याफे, शुक्ला गण्डकी 4 दुलेगौड़ा। मोबाइल 97160364656 र 98166062609। टिकटक केक टाउन बेकरी क्याफे।
16: प्रोपाइटर रमानन्द चौधरी, चौधरी तरकारी पसल, शुक्ला गण्डकी 4 दुलेगौड़ा। मोबाइल 98460066289।
17: प्रोपाइटर ऋषि आचार्य, हेप्पी फ्यामिली स्टोर, शुक्ला गण्डकी 4 दुलेगौड़ा। मोबाइल नम्बर 98464060276।
18: प्रोपाइटर मनराज गुरुङ, कृष्णी कलेक्सन, शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौड़ा। मोबाइल 98171064101।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
2: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजसोपाले सांसद खगेन्द्र सुनारमाथि छानबिन थाल्यो, छानबिन नसकिदासम्म सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक। विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन शुरू, संघीयता र विकासका साझेदारी बारे छलफल केन्द्रित रहने। चाडपर्वमा कृत्रिम अभाव हुन नदिन बजार अनुगमन भइरहेको विभागको दावी, काठमाडौँ उपत्यकामा नियमित बाहेक 50 जना थप कर्मचारी परिचालन। रूसबाट सन् 2022 यता युरोपमा 320 अर्ब डलरको ऊर्जा आयात, प्रतिबन्धका बावजूद केही क्षेत्रमा प्राप्त छूटका आधारमा आपूर्ति भएको भनाई। र विश्वकप क्रिकेट लीग 2 नेपाल र ओमान बीचको खेल चल्दै नेपाल ब्याटिङमा। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ। सांसद सुनारको विषयमा विभिन्न संचार माध्यममा सार्वजनिक भएका आरोपको सम्बन्धमा आन्तरिक छानबिन र उठेका प्रश्नमाथि ध्यानाकर्षण भएको रासोपाले जनाएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगले तत्काल छानबिन प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको पार्टीका महामन्त्री विपिन आचार्यले आज बिहान निकालेको विज्ञप्तिमा उल्लेख छ। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाव, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन सम्बन्धी विषय गम्भीर र संवेदनशील रहेका विज्ञप्तिमा उल्लेख छ। सुनारमाथि लागेको आरोपका बारेमा अनुसन्धानका लागि राज्यका निकायलाई पनि सघाउने उल्लेख छ। रासोपाले सांसद सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन समेत रोक लगाएको छ। छानबिन नसकिदासम्म सार्वजनिक पदको हैसियतमा कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको हो। एक महिलालाई धम्क्याउनुका साथै ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि रासोपाले छानबिन अघि बढ़ाएको हो। सांसद सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताउनु भएको छ। उहाँ प्रतिनिधि सभा सदस्य चुनावमा बाँके क्षेत्र नम्बर 3 निर्वाचित हुनुभएको हो। कोशी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री सम्मेलन 2083 आजदेखि विराटनगरमा शुरू भएको छ। साथै प्रदेशका मुख्यमन्त्री सहभागी हुने भनिए पनि सम्मेलनमा सुदूरपश्चिम बाहेक 6 प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता तथा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षहरूको सहभागिता रहेको छ। 2 अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग, विपद व्यवस्थापन र विकासका साझेदारीको विषयमा छलफल केन्द्रित रहनेछ। साथै स्थानीय उद्योगी व्यवसायिक संघ, उत्पादन तथा निर्यात प्रवर्धनका विषयमा अन्तर्क्रिया हुनेछ। सम्मेलनको दोस्रो दिन भोलि 7 प्रदेश बीच विकास साझेदारीको साझा प्रतिबद्धता सहित कोशी घोषणा 2083 जारी गर्ने कार्यक्रम छ। सम्मेलनमा अन्तरप्रदेश समन्वय र सहकार्यलाई प्रभावकारी बनाउँदै साझा विकासका योजना अघि बढ़ाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। मुख्य चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौजदातको नियमित अनुगमन गरिरहेको दावी गरेको छ। वाणिज्य विभागका महानिर्देशक रितेश कुमार साक्यले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिएको बताउनु बताउनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकामा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र महातत्का निकायबाट 50 जना थप कर्मचारी परिचालन गरिएको छ। उहाँका अनुसार बजार अनुगमनका लागि वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, जिल्ला प्रशासन कार्यालय, पालिका तथा प्रदेशका सम्बन्धित निकाय समेत परिचालन भएका छन्। उपभोक्ता संरक्षण ऐन अन्तर्गत जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले पनि अनुगमन गरिरहेको छ। साल ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग चिनीको मौजदारबारे जानकारी लिएको छ। मासुजन्य वस्तुको मूल्यमा वृद्धि भएको गुनासो आएपछि विभागले पशु सेवा विभागसँग समन्वय गरेर अनुगमन गरिरहेको छ। महानिर्देशक साक्यका अनुसार उपभोक्ता आफै पनि सचेत हुनु पर्छ। बजारमा ठगी, कृत्रिम अभाव वा अन्य समस्या देखिएमा विभागको हटलाइन, सूचना अधिकारी, सम्बन्धित निकाय तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको हेलो सरकार मार्फत उजुरी गर्न सकिने उहाँले बताउनु भएको छ। विभागले उजुरीका आधारमा तत्काल अनुगमन गर्न पनि टोली परिचालन गर्दै आएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको बेलकोट गढ़ी र विदुर नगरपालिकामा बाढ़ी पहिरो प्रभावित परिवारका लागि वाइसियलले निर्माण गरेका 21 अस्थायी आवास हस्तान्तरण गर्नुभएको छ। आज बिहान बेलकोट गढ़ी नगरपालिका 7 महादेव स्थानमा प्रचण्डले प्रभावित परिवारलाई घरको चाबी हस्तान्तरण गर्नुभयो। दुई कोठा र शौचालय सहितका ती आवास वैश्यल नेपालको पहलमा निर्माण गरिएका हुन्। कार्यक्रममा पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले कार्बन उत्सर्जनमा नेपालको भूमिका नगण्य भए पनि त्यसबाट उत्पन्न जलवायु परिवर्तनको असर नेपालले भोग्नु परेको उल्लेख गर्नुभयो। उहाँले रसुवा र नुवाकोटमा आएको बाढ़ी तथा क्षतिलाई ठूलो देशहरूको कार्बन उत्सर्जनले सृजना गरेको जलवायु परिवर्तनको दुष्परिणाम भएको बताउनु भएको छ। प्रचण्डले सरकारको ढिलासुस्ती र व्यवस्थाले उद्धार तथा राहत कार्यमा ठूलो क्षति पुगेको भन्दै आलोचना गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कांग्रेस महाधिवेशनको मतगणना 25 समूह बनाएर गरिँदै सुनचाँदीको भाव आज पनि घट्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रासोपाली सांसद खगेन्द्र सुनारमाथि छानबिन थाल्यो। छानबिन नसकिदासम्म सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक। विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत मतगणना चलिरहेको छ। नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भएको चुनावको मतगणना छिटो सक्न केन्द्रीय कार्यालय सानेपामा 25 समूह बनाएर विभिन्न पदको गणना एकसाथ भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। 2 क्लस्टरको मतगणना बिहान सकिएको छ भने 4 क्लस्टरको मतगणना भइरहेको छ। अरू 6 क्लस्टरको पनि गणना थाल्ने तयारीमा छ। भोलिसम्म सबै मत परिणाम सार्वजनिक गर्ने गरी गणनालाई तीव्र पारेको समितिले जानकारी दिएको छ। आज पनि सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 2,200 रूपियाँले घटेको हो। भाव घटेर सुन आज तोलाको 2,92,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 2,100 रूपियाँले घटेर तोलाको 2,94,400 रूपियाँमा कारोबार भएको थियो। यसैगरी आज चाँदीको भाव पनि घटेको छ। तोलामा 25 रूपियाँले हिजो घटेको चाँदी आज 60 रूपियाँले घटेको हो। आज चाँदी तोलाको 4,355 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। युक्रेनमाथि रूसको आक्रमणपछि प्रतिबन्ध लगाए पनि युरोपेली संघ यूका सदस्य देशहरूले सन् 2022 अहिलेसम्म रूसबाट 320 अर्ब डलर भन्दा धेरै मूल्यको ऊर्जा आयात गरेका छन्। रूसी उप प्रधानमन्त्री अलेक्जाण्डर नोभाकले सन् 2022 यताको अवधिमा युरोपेली संघ यूका देशहरूमा 320 अर्ब 70 करोड़ डलर बराबरको ऊर्जा आपूर्ति गरिएको बताउनु भएको छ। उहाँका अनुसार सन् 2026 पहिलो 9 महिनामा मात्र 21 अर्ब 30 करोड़ डलरको रूसी हाइड्रोकार्बन खरीद भएको छ। उहाँले प्रतिबन्धका बावजूद केही क्षेत्रमा प्राप्त छूटका आधारमा ऊर्जा आपूर्ति जारी रहेको र यस वर्षको अन्त्यसम्ममा रूसी तेल निर्यात युद्धपूर्वको स्तरमा पुग्न सक्ने बताउनुभयो। यूले रूसमाथि विभिन्न प्रतिबन्ध लगाए पनि फ्रान्स लगायतका देशले तरलीकृत प्राकृतिक ग्यास एलएनजी आयात गरिरहेका छन्। स्लोभाकिया र हंगेरीले पाइपलाइनबाट आउने रूसी तेल खरीदमा छूट पाएका छन्। भारत र टर्की जस्ता देशमा प्रशोधन गरी युरोप पुर्याइने रूसी उत्पादन भने प्रत्यक्ष आयातको आँकड़ामा समावेश छैन। यी देश र चीनले सन् 2022 रूसी कच्चा तेलको खरिद बढ़ाएका छन्। अब खेल खबर। ओमानमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा अहिले नेपाल र घरेलु टोली ओमान खेलिरहेका छन्। अल अमिरातमा नेपालले टस जितेर पहिला ब्याटिङ थालेको छ। नेपालले 12 ओभरमा 1 विकेट गुमाएर 45 रन बनाएको छ। ओमानमा अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराउँदै नेपालले सुखद शुरूआत गरेको थियो। क्यानाडासँगको खेलमा रोहित पौडेले 101 रनको शतकीय पारी खेलेका थिए। शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र पर्नुपर्नेछ। अहिले अंक तालिकामा नेपाल 33 खेलबाट 26 अंक सहित छैटौं स्थानमा छ भने ओमान 29 खेलबाट 33 अंक सहित चौथो स्थानमा छ। यसै गरी क्यानाडा 34 खेलबाट 25 अंक सहित सातौं र यूएई 32 खेलमा 19 अंक सहित आठौं स्थान अर्थात पुछारमा छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राजसपाले सांसद खगेन्द्र सुनारमाथि

कप क्रिकेट लीग टूमा नेपाल र ओमान बीचको खेल चल्दै नेपाल ब्याटिङमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 7.6
1: शुक्लागंध की FM 97.6
2: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर संगम बानिया सूर्य बहादुर बानिया दुलेगौडा मेटल उद्योग शुक्लागन्धकी 4 दुलेगौडा फोन 065-414-142 प्रोप्राइटर दीपक नेपाली दीपशिखा अटो ट्रेड हिरो शोरूम शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ सेवा हस्पिटलको पारिपट्टी 300 मिटर माथि पोखरा जाने बाटो मोबाइल नम्बर 9856-61-999 प्रोप्राइटर मनी श्रेष्ठ नारायण भाडा पसल शुक्लागण्डकी 7 खैरेनीटार मोबाइल 9864-0476-56 प्रोप्राइटर अर्जुन कुमार श्रेष्ठ शुभ फेन्सी स्टोर शुक्लागण्डकी 7 खैरेनीटार तनहुँ मोबाइल नम्बर 9856-22405

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष रुद्र कुमारी गुरूङ, सचिव केशव प्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत भीम गुरूङ, दुलेगौंडा सेवा केन्द्र प्रमुख सरस्वती भुजेल एवं पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, प्रधान कार्यालय पोखरा 10 बुद्ध चोक, दुलेगौंडा सेवा केन्द्र शुक्ला गण्डकी 4 बीपी चोक, फोन नम्बर 0 65 414 490। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौं।
2: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
1: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
2: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
1: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
2: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816561187।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर एक नारायण गौतम, गौतम दाना पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा बेपी चोक, मोबाइल 9841609023। हामी कहाँ विभिन्न जातका चल्लाहरू, पशु पंक्षीका दाना, चोकर, कोदो, मकै, पिना, अण्डाका क्रेट, त्रिपाल, दाना पानीका भाँडाहरू, टनेल प्लास्टिक, कृषि औजार, उन्नत जातका बिउ बिजन, बेर्नाहरू साथै पशु पंक्षीका भिटामिन पाइन्छ।
1: प्रोप्राइटर रमानन्द चौधरी, चौधरी तरकारी पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, मोबाइल 9846066289।
3: प्रोप्राइटर सुनिल कुमार शाह, सुनिल मिठाई पसल एन्ड चार्ज सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौंडा तनहु माछा।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर ईश्वर मल्ल सिरक डस्ना उद्योग, पुरानो कपडा पेल्ने ठाउँ, शुक्ला गण्डी 4, गल्छिना। मोबाइल 9811707055, 9842722678।
2: प्रोपाइटर बालकृष्ण बिक, कृष्ण आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, शुक्ला गण्डकी 4, बीपी चोक। मोबाइल 9841349304 र 9811745048।
3: प्रोपाइटर गोविन्द सिगदेल, सिगदेल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौड़ा मेन रोड। मोबाइल नम्बर 9556285543।
4: प्रोपाइटर कृष्ण श्रेष्ठ, कनेक्ट अस्ट्रेलियन एजुकेशन एन्ड भिजा सर्विसेस। मोबाइल 9856032493।
5: प्रोपाइटर सुमीप श्रेष्ठ, शिव बहादुर श्रेष्ठ, जय शिव इलेक्ट्रोनिक पसल, शुक्ला गण्डकी 4, दुलेगौड़ा। मोबाइल नम्बर 9811745234।
1: अब पद्म फार्मेसीमा छाला, कपाल, यौन तथा कुष्ठरोग विशेषज्ञ सेवा, शुक्ला गण्डकी 4, दोलेगौड़ा स्थित पद्म फार्मेसीमा हरियो खर्क अस्पताल पोखरामा कार्यरत छाला, कपाल, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर कुशल गुरुङ प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार आउनुहुने भएकाले छाला, सौन्दर्य, कपाल, यौन तथा कुष्ठरोगसँग सम्बन्धित बिरामीले सम्पर्क गरी लाभ लिनुहोला।
6: छाला, कपाल, यौन तथा कुष्ठरोगको सफल उपचार,
1: स्किन र कपाल परीक्षण,
6: मुसा तथा कोठी आधुनिक मेसिनद्वारा हटाइने,
1: साथै गुणस्तरीय औषधि र प्रयोगशाला सम्बन्धी सेवाको लागि सम्झनुहोस्
6: पद्मा फार्मेसी, शुक्ला गण्डकी 4, दुलेगोण्डा,
1: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकै,
6: शुक्ला गण्डकी युवा क्लबको सटरमा।
1: प्रोपाइटर भीम शाह। मोबाइल 9271461444।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर कोपिला महत, शुक्ला गण्डकी फेसन गार्मेन्ट उद्योग, शुक्ला गण्डकी 7, मिल डाँडा। मोबाइल 9841668313।
7: प्रोपाइटर देवेन्द्र ढुङ्गाना, सूर्य ढुङ्गाना, सूर्यदेव मिनरल वाटर, शुक्ला गण्डकी 2, गाछे पानी। मोबाइल 9065073481। शुद्ध पानी चाहिएमा सूर्यदेवलाई सम्झनुहोस्, ट्याङ्कको पानी पनि सप्लाई गरिन्छ।
0: प्रोपाइटर खड्का बहादुर विश्वकर्मा, जय शिव सुनसारी पसल, शुक्ला गण्डकी 4, बनकेवा चोक नजिकै। मोबाइल नम्बर 9846686965। राशि अनुसारका पत्थर, छापावाला सुनसारीका तयारी तथा अर्डर अनुसारका गरगहना खरिद बिक्री गरिन्छ।
8: प्रोपाइटर प्रवेश पङ्गिनी, शुक्ला मोटर्स प्राली एन्ड होन्डा सोरुम, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौड़ा। सम्पर्क 0654141420।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष सूर्य देवी सिग्देल एवं खैरेनटार महिला बहुद्देशीय सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी छ खैरेनटार परिवार।
2: अध्यक्ष मिलन पौडेल एवं नेपाल वत्त तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी चार दुलेगौड़ा परिवार।
1: अध्यक्ष मान कुमार तिमला एवं उन्नति कृषि सहकारी संस्था लिमिटेड परिवार दुलेगौड़ा। फोन नम्बर 0635414255।
2: अध्यक्ष इन्द्र प्रसाद भट्टराई एवं नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी आठोर फिर्दी परिवार।
3: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
4: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलौड, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
3: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0657414142, मोबाइल 9856023128 र 9462614726।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जीके रेफ्रिजरेटर शुक्ला गण्डकी चार दुलेगौडा, डीपी चोक, नेवार समाज, सटर लाइन। मोबाइल 9856044042।
2: प्रोप्राइटर प्रदीप मल्ल, मल्ल कलर हाउस एन्ड इन्टेरियर डिजाइन, शुक्ला गण्डकी आठ ढोर फिर्दी तनहु। मोबाइल 9856051532। रंगरोगनमा 3-10 वर्षको ग्यारेन्टी, पेरिस, पुटिङ, टेक्चर गर्नुका साथै पुरानो घर लिकेज भएमा ग्यारेन्टीका साथ वाटर प्रुफिङ गरिन्छ।
1: प्रोप्राइटर दीपक नेपाली, दीपक चाउमिन उद्योग, शुक्ला गण्डकी साथ स्याउली बजार। मोबाइल 9865093625।
2: प्रोप्राइटर कृष्ण प्रसाद भूषाल, युनिभर्सल कम्प्युटर सप्लायर, शुक्ला गण्डकी चार दुलेगौडा तनहु। मोबाइल 9855602042।
1: प्रोप्राइटर दिनेश श्रेष्ठ, निकेश श्रेष्ठ, इन्द्रेणी रंग पसल, शुक्ला गण्डकी चार दोलेगौड़ा, बनकेवाचोक। मोबाइल 9858500508।
5: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी चार दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827103066 र 9460094543।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोपाइटर पीताम्बर पोखरेल फेसन फ्रेन्जी 400-600-800 पसल शुक्ला गण्डकी 4 दुलेगौंडा बन्केवा चोक रिमाल गेस्ट हाउस नजिकै दुलेगौंडा शाखा।
1: प्रोपाइटर प्रेम परियार बरेली टेलर शुक्ला गण्डकी 4 भित्री बजार।
2: ज्योतिष ऋषिराम पौडेल रिद्धि सिद्धि पूजा सामग्री भण्डार शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट लाइन। मोबाइल 9800-5826-466।
6: प्रोपाइटर अर्जुन गुरुङ दाउराको सेकुवा शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ। मोबाइल नम्बर 97155-06-555।
2: प्रोपाइटर छत्रधर आत्रेय एवं महालक्ष्मी एग्रिगेट इण्डस्ट्रीज प्राली शुक्ला गण्डकी 2 हलेदी तनहुँ।
1: विकृति विसंगति रहित तरिकाले हाम्रा चाडपर्व मनाऊ, संस्कृतिको संरक्षण गरौं।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बद्ध 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोपाइटर संगीता ढकाल
1: सौरिन मिनीमार्ट शुक्ला गण्डकी 5 सूर्यदय चोक। मोबाइल 9851-11330।
2: सौरेन फार्मेसी शुक्ला गण्डकी 5 मिलडारा तनहु। मोबाइल 9841-49422।
4: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोपाइटर उत्तम मल्ल, ढोरबराही बेकरी, शुक्ला गण्डकी 4, दुलेगौडा हेल्प चोक, मोबाइल 98141702।
1: प्रोपाइटर सुजन सुवेदी, केक टाउन बेकरी एण्ड क्याफे, शुक्ला गण्डकी 4, दुलेगौडा, मोबाइल 97161636456 र 98162669। टिकटक केक टाउन बेकरी क्याफे।
3: प्रोपाइटर रमानन्द चौधरी, चौधरी तरकारी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, मोबाइल 98460662699।
4: प्रोपाइटर ऋषि आचार्य, हेप्पी फ्यामिली स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, मोबाइल नम्बर 98464602674।
2: प्रोपाइटर मनराज गुरुङ, कृष्णि कलेक्सन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा, मोबाइल 98171064131।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण शेयरधनी सदस्य, विज्ञापनदाता, शुभचिन्तक, कर्मचारी, श्रोता तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अध्यक्ष शिव पौडेल, सचिव टीकाराम श्रेष्ठ, स्टेशन म्यानेजर राजन उपाध्याय एवं शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज परिवार।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
7: तर महँगो होला नि?
6: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीवीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414411, मोबाइल 98562938 र 98028922938।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष देवी भक्त राणा एवं तपाई हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा परिवार।
3: अध्यक्ष खिम बहादुर कुमाल एवं रूपान्तर कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 6, खैरिनटार परिवार।
9: अध्यक्ष दोग बहादुर तामाङ एवं नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा परिवार।
3: अध्यक्ष तीर्थराज गर्तौला एवं सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 3, कवासी परिवार।
1: अध्यक्ष महेश्वर भट्टराई एवं शुक्ला कृषि पर्यटन सहकारी संस्था लिमिटेड परिवार, शुक्ला गण्डकी 4, दुलेगौडा। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण स्वास्थ्य कर्मी, कर्मचारी, सेवाग्राही, शुभेच्छुक तथा समस्त नेपालीहरूमा सुस्वास्थ्य एवं आर्थिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोपाइटर उमेश यादव, सगरमाथा डेन्टल शुक्ला गण्डकी 4 दुलेगौंडा मोबाइल 9855774979
10: प्रोप्राइटर पासा राजु श्रेष्ठ स्याङ्जा चस्मा घर र स्याङ्जा मेडिकल हल शुक्ला गण्डकी 4 दुलेगौंडा बन्केवा चोक मोबाइल नम्बर 9806613195
11: प्रोप्राइटर सुन्दर बस्सेल कालिका मेडिकल शुक्ला गण्डकी 6 खैरेनी टार हुलाक अगाडि तीन खोले जाने बाटो मोबाइल नम्बर 9842687658
12: बुद्ध डेन्टल केयर शुक्ला गण्डकी 4 दुलेगौंडा मोबाइल 9842682712 दाँत सफा गर्ने टल्काउने दाँत भर्ने दाँत राख्ने निकाल्ने जरेदेखि उपचार गर्ने तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ
13: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारिपट्टी मोबाइल नंबर 9856309625720209
14: साथ छ हाम्रो।
3: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा समाजका पदाधिकारी सदस्य शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: अध्यक्ष शिव कुमारी कार्की एवं ढोरेली सेवा समाज काठमाडौँ परिवार
16: अध्यक्ष कमल बहादुर आले एवं झुल बहादुर स्मृति प्रतिष्ठान रिसिङ सात गिरिङथोक परिवार।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-1175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग शुभ चिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर एक नारायण गौतम दाना पसल शुक्ला गण्डकी 4 दुलेगौडा बेपी चोक मोबाइल 98461090923। हामी कहाँ विभिन्न जातका चल्लाहरू पशु पंक्षीका दाना चोकर कोदो मकै पिना अण्डाका क्रेट त्रिपाल दाना पानीका भाँडाहरू टनेल प्लास्टिक कृषि औजार उन्नत जातका बिउ बिजन बेर्नाहरू साथै पशु पंक्षीका भिटामिन पाइन्छ।
4: प्रोप्राइटर रमानन्द चौधरी तरकारी पसल शुक्ला गण्डकी 4 दुलेगौडा मोबाइल 98460662089।
5: प्रोप्राइटर सुनिल कुमार शाह सुनिल मिठाई पसल एन्ड चार्ज सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ माछापुर्से ब्याङ्कको आडमा मोबाइल नम्बर 98191975732।
3: प्रोप्राइटर सलिम मिया एरोमा अनम सस्तो कस्मेटिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा मोबाइल 98461695028।
4: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा समाजका पदाधिकारी सदस्य शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: बेल बहादुर श्रेष्ठ अध्यक्ष एवं हरिदेव नेव पुच सेवाको सुलेगौडा परिवार।
7: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह

0: पर्व, विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नेपाल बैंक लिमिटेड, शुक्ला गण्डकी साथ खैरेन्टा तनहु शाखा परिवार, फोन नम्बर 0654122555। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा समितिमा आबद्ध प्राविधिक एवं विद्युत तथा प्लम्बिङ पेसासँग आबद्ध साथीहरू, निर्माण तथा हार्डवेयर व्यवसायी, सेवाग्राही, शुभेच्छुक, शुभचिन्तक एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष भानबहादुर भुजेल एवं शुक्ला गण्डकी विद्युत तथा प्लम्बर सेवा समिति परिवार।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा पार्टी कार्यकर्ता, समर्थक, शुभचिन्तक, बुद्धिजीवी, व्यवसायी, शिक्षक, कर्मचारी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष इमान बहादुर थापा एवं नेकपा एमाले विवाद नगर कमिटी परिवार।
3: अध्यक्ष रघुनाथ पौडेल एवं नेकपा एमाले शुक्ला गण्डकी नगर कमिटी परिवार।
4: अध्यक्ष ऋषेश्वर भुवाई ऋतु एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल शुक्ला गण्डकी नगर कार्य समिति परिवार।
2: सभापति कृष्ण प्रसाद रेग्मी एवं नेपाली कंग्रेस शुक्ला गण्डकी नगर कार्य समिति परिवार।
3: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
5: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आडैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
5: प्रोपाइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848484000।
3: दशैं, तिहार, छठ पर्व 2083 एवं नेपाल सम्मत 1147 को अवसरमा यहाँहरू सबैलाई हार्दिक शुभकामना। गण्डकी मेडिकल हल शुक्ला गण्डकी 4 दोलीगौडामा हरेक दिन पेट, मुटु, छाती रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्य, हरेक दोस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर सुशील कार्की, हरेक तेस्रो शनिबार मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुन्दर राणाभाट, हरेक चौथो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठद्वारा स्वास्थ्य परीक्षण भइरहेको जानकारी गराउँदछौ। साथै असोज 31 गतेसम्म फ्री स्किन टेस्ट र हरेक सामानमा दशैं तिहार अफर रहेको जानकारी गराउँदछौ। गण्डकी मेडिकल हल शुक्ला गण्डकी 4 दोलीगौडा, सम्पर्क फोन नम्बर 0658-590-369, मोबाइल 9840-82-69-26।
6: गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
6: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
6: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
6: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
6: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
2: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
6: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
2: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
6: सम्झनुहोस् है ब्रिजे।

0: ज्वेलर्स।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयदशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण उपभोक्ता, कर्मचारी, शुभेच्छुक एवं स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष रामचन्द्र उपाध्याय एवं खैरेन्टार खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार शुक्ला गण्डकी छ खैरेन्टार।
3: अध्यक्ष टेकनाथ सुवेदी एवं कपासेटार खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी तीन कवासे परिवार।
2: अध्यक्ष राजुराम श्रेष्ठ एवं दुलेगौड़ा खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार शुक्ला गण्डकी चार दुलेगौड़ा।
4: अध्यक्ष काशी प्रसाद जोशी एवं बेलचौतारा खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी पाँच बेलचौतारा।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बद 1147 पावन अवसरमा हामी हाम्रा सम्पूर्ण यात्रुवर्ग, कर्मचारी एवं सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष कृष्ण पुन एवं शुक्ला गण्डकी यातायात प्रणाली परिवार।
5: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टीभी जित्ने मौका तपाईँको।
3: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बद 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
5: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिज एन्ड किचन सेन्टरमा 3,000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5,000 सम्मको खरिद गर्दा दुईवटा कुपन।
3: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टीभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ। दुई दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
5: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
3: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा माछापुच्छ्रे बैंकको भवन।
3: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 9556065870।
5: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा उद्योगी, व्यवसायी, ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: समुद्र राम श्रेष्ठ अध्यक्ष एवं शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ परिवार।
2: सभापति बालकृष्ण विक एवं शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नम्बर 4 दुलेगौडा परिवार।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोपाइटर संगम बानिया, सूर्य बहादुर बानिया, दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0564141142। प्रोपाइटर दीपक नेपाली, दीपशिखा अटो ट्रेड, हिरो शोरूम, शुक्ला गण्डकी 4 दुलेगौडा। तनहु सेवा हस्पिटलको पारिपट्टि 300 मिटर माथि पोखरा जाने बाटो, मोबाइल नम्बर 9856061999।
3: प्रोपाइटर मनी श्रेष्ठ, नारायण भाडा पसल, शुक्ला गण्डकी 7 खैरेनीटार, मोबाइल 9842604756।
2: प्रोपाइटर अर्जुन कुमार श्रेष्ठ, शुभ फेन्सी स्टोर, शुक्ला गण्डकी 7 खैरेनीटार तनहु, मोबाइल नम्बर 9852।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्लागंधकी एफएम 97.6
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व बड़ा दशैं दीपावली छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा उद्योगी व्यवसायी सेवाग्राही शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: शाखा प्रबन्धक शम्भु पौडेल, रिलायबल नेपाल लाइफ इन्सुरेन्स, शुक्ला गण्डकी 4 दुलेगौंडा शाखा परिवार, मोबाइल 98512-74231।
1: शाखा प्रबन्धक विशाल प्रधान एवं सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी सलीको दुलेगौंडा शाखा परिवार, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन नम्बर 0-65414-457।
3: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0-65414-377 र 98-65-60-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
1: हार्दिक शुभकामना। आम क्रान्तिकारी नेपाली जनताहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा, प्रयोग र विकासको लागि विजयादशमी, दीपावली, छठ पर्व 2083 सुखद, फलदायी र परिणाममुखी बनोस् हाम्रो हार्दिक शुभकामना छ।
2: अध्यक्ष शरण सापकोटा एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा शुक्ला गण्डकी नगर कमिटी परिवार।
4: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा वडाध्यक्ष तथा सदस्यहरू, गाउँवासी, कर्मचारी, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष श्री प्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे एवं म्याग्दे गाउँपालिका तनहु परिवार।
2: अध्यक्ष खिम नारायण मानन्थर, उपाध्यक्ष इन्द्र कुमारी थापा राणा, प्रमुख प्रशासकीय अधिकृत एवं हरिनाश गाउँपालिका स्याङ्जा परिवार।
4: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व बड़ा दशैं, तिहार, छठ पर्व 2083 र नेपाल सम्मत 1147 लगायत चाड़ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा नवदुर्गा भवनीले सधैं आशीर्वाद प्रदान गरिरहन् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष नारायण घिमिरे एवं विश्व हिन्दू महासंघ शुक्ला गण्डकी नगर समिति परिवार।
5: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सम्पूर्ण टोलवासी, सामाजिक संघ संस्था, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अध्यक्ष डीबी नेपाली एवं भीमसेन टोल विकास संस्था भीमसेन टोल शुक्ला गण्डकी 4 दुलेगौड़ा,
7: अध्यक्ष अंजु सिंह ठकुरी, उपाध्यक्ष कमल चन्द्र लम्सार, सचिव तुलसी शाह एवं अन्नपूर्ण टोल विकास संस्था शुक्ला गण्डकी 4 दुलेगौड़ा परिवार।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: प्रोपाइटर अर्जुन सापकोटा, सापकोटा निर्माण सेवा, शुक्ला गण्डकी 6 खैरेनी टार, मोबाइल 9856023420, 9801454674, ढुङ्गा, बालुवा, गिटी, बोल्डर, माटो, चोकर, प्लास्टर बालुवा, ग्राभेल बालुवा आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर कुलबहादुर लम्साल, दुलेगौंडा भेटेरिनरी सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौंडा, मोबाइल 9856034881।
8: प्रोपाइटर बलराम पाण्डे, पाण्डे लाइट हाउस, शुक्ला गण्डकी 4 दुलेगौंडा, मोबाइल 9842957704।
9: प्रोपाइटर रामकुमार श्रेष्ठ, श्रेष्ठ जिप्सन इन्टरप्राइजेस, शुक्ला गण्डकी 2 गाछे पानी, मोबाइल नम्बर 9806077652।
1: के तपाई पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
10: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
1: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
10: हजारौंको सन्तुष्टि सँगै विदा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
1: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
10: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
1: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
10: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा,
1: मोबाइल 9802853995, फोन 0615685059।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा ओडा अध्यक्ष तथा सदस्यहरू, नगरवासी, टोल विकास संस्थाका पदाधिकारी, कर्मचारी, व्यवसायी, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: नगर प्रमुख कृष्णराज पण्डित, उप प्रमुख खुम्बहादुर विकर राजु, प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषाल एवं शुक्ला गण्डकी नगरपालिका परिवार।
11: नगर प्रमुख ददिरा सुवेदी, उप प्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेल एवं भीमात नगरपालिका भीमात परिवार।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा यस संस्थाका पदाधिकारी, सदस्य, टोलवासी, सामाजिक संघ संस्थामा क्रियाशील महानुभाव, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अध्यक्ष रजनी थापा एवं उन्नतिशील आमा समूह, शुक्ला गण्डकी 4 दुलेगौड़ा परिवार।
7: मधु पौडेल, अध्यक्ष एवं दुलेगौड़ा आमा समूह, शुक्ला गण्डकी 4 दुलेगौड़ा परिवार।
5: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै,
12: विस्तारित सेवा सहित भीमसेन टोल डीजी कैफे को भवन में आईपुगेका छौं। भेटेरिनरी डाक्टर को क्लिनिक को सुविधा सहित उच्च गुणस्तर का पशुपंक्षी का औषधि पाइन का साथ ही कुकुर तथा कुखुरा को भैक्सिन उपलब्ध छ। उच्च नस्ल का बोइलर लेयर्स गिरिराज का चल्ला तरकारी तथा अन्न बाली का बीउ बीजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशुपंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफे को भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 98660 86 925 98560 34 881 र 98460 47 580।
13: शुक्ला गंडकी एफएम 97.6।

0: सीधे 10 लाख सम्म सियोर शर्ट क्याश उपहार, फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा सियोर शर्ट कोर्यो कि पर्यो,
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम शुक्ला गण्डकी 4 दोलेगौंडा, सम्पर्क 0635902969 र 98560169।
0: हिरो सीजी मोटर्स।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रोपाइटर ईश्वर मल्ल, मल्ल सिरक डस्ना उद्योग, पुरानो कपडा पेल्ने ठाउँ, शुक्ला गण्डकी 4 गल्छिना, मोबाइल 98171 70055, 98422 72678।
5: प्रोपाइटर बालकृष्ण बिक, कृष्ण आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, शुक्ला गण्डकी 4 बीपी चोक, मोबाइल 98461 49304 र 98161 45048।
6: प्रोपाइटर गोविन्द सिगदेल, सिगदेल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौड़ा मेन रोड, मोबाइल नम्बर 98560285443।
7: प्रोपाइटर कृष्ण श्रेष्ठ, कनेक्ट अस्ट्रेलियन एजुकेशन एन्ड भिजा सर्विसेस, मोबाइल 98560 32493।
8: प्रोपाइटर सुमीप श्रेष्ठ, शिव बहादुर श्रेष्ठ, जय शिव इलेक्ट्रोनिक पसल, शुक्ला गण्डकी 4 दुलेगौड़ा, मोबाइल नम्बर 98171 45204।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-1175.
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर पम्फा लालसन, आरसु डिपार्टमेन्ट स्टोर, शुक्ला गण्डकी 6 मिल दादा, फोन 0658704334।
2: प्रोपाइटर कमल मोहन घिमिरे, पश्चिमाञ्चल स्टेशनरी, शुक्ला गण्डकी 7 खैरिनी टार, फोन 9846061849।
1: प्रोपाइटर मीन बहादुर सुनार, ओम एम आबुसर।

0: आठको दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा।
1: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर वीरेन्द्र श्रेष्ठ, बीएनबी फेसन सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 9846696166।
3: प्रोपाइटर हरिलाल रिमाल, रिमाल फेन्सी, शुक्ला गण्डकी 4 दुलेगौंडा, भित्री बजार, फोन 9846649858।
1: शेयर धनी सदस्य निरपुन, शुक्ला गण्डकी 4 दुलेगौंडा।
3: प्रोपाइटर लक्ष्मण रिमाल, रिमाल ब्रदर्स हार्डवेयर, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 9560607728।
1: शेयर धनी सदस्य बुद्धि बहादुर थापा, शुक्ला गण्डकी 5 खैरेनी टार।
4: हजुर, दान गरौ।
5: शुक्ला हिलेटा क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
6: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटा शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
5: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
7: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोपाइटर कृष्ण प्रसाद पौडेल, पीके हार्डवेयर तथा जंगल पार्क रिसोर्ट, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 9856205529।
1: प्रोपाइटर भक्त कुमार रामदाम, रामदाम सुनसादी पसल, शुक्ला गण्डकी 7 खैरेनी टार, फोन 9846078022।
3: शेयर धनी सदस्य एकराज सिगदेल, शुक्ला गण्डकी 8 ढोर फिर्दी।
1: प्रोपाइटर तीर्थराज खनाल, बेस्ट कंक्रीट एन्ड ब्लक उद्योग, शुक्ला गण्डकी 2 कोत्रे, फोन 9856029599।
3: प्रोपाइटर बिरसना श्रेष्ठ, असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 9846694378।
8: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। टीभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856309982 र 9707620209।

0: टिभीएस साथ छ हाम्रो।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोपाइटर कोपिला महत, शुक्ला गण्डकी फेसन गार्मेन्ट उद्योग, शुक्ला गण्डकी 7 मिल डाँडा, मोबाइल 98461683।
3: प्रोपाइटर देवेन्द्र ढुङ्गाना, सूर्य ढुङ्गाना, सूर्यदेव मिनरल वाटर, शुक्ला गण्डकी 2 गाछे पानी, मोबाइल 98065073481। शुद्ध पानी चाहिएमा सूर्यदेवलाई सम्झनुहोस्, ट्याङ्कको पानी पनि सप्लाई गरिन्छ।
1: प्रोपाइटर खड्का बहादुर विश्वकर्मा, जय शिव सुनसारी पसल, शुक्ला गण्डकी 4 बनकेवा चोक नजिकै, मोबाइल नम्बर 98460686965। राशि अनुसारका पत्थर, छापावाला सुनसारीका तयारी तथा अर्डर अनुसारका गरगहना खरिद बिक्री गरिन्छ।
4: प्रोपाइटर प्रवेश संगिनी, शुक्ला मोटर्स प्राली एण्ड होन्डा सोरूम, शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा, सम्पर्क 065414120।
5: सिम्स केयर गिभर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
2: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलीगौडामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
1: हाम्रा विशेषताहरू,
2: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
1: व्यावहारिक र प्रयोगत्मक सिकाई,
2: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
1: सिप मूलक, गुणस्तरीय र प्रमाणकारी तालिम,
2: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गति सम्म।
1: स्थान सिम्स केयर गिभर, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
2: सम्पर्क 98560443443, 98041443688, 98041443688, 98560173773।
3: डोन्ट मिस दिस अपर्चुनिटी। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बद्ध 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: जीके रेफ्रिजरेटर, शुक्ला गण्डकी 4 दुलेगौडा, बीपी चोक, नेवार समाज, सटर लाइन, मोबाइल 98560442।
3: प्रोपाइटर प्रदीप मल्ल, मल्ल कलर हाउस एन्ड इन्टेरियर डिजाइन, शुक्ला गण्डकी 8 ढोरफिर्दी तनहु, मोबाइल 98560551532। रङ रोगनमा 3-10 वर्षको ग्यारेन्टी, पेरिस, पुटिङ, टेक्चर गर्नुका साथै पुरानो घर लिकेज भएमा ग्यारेन्टीका साथ वाटर प्रुफिङ गरिन्छ।
2: प्रोपाइटर दीपक नेपाली, दीपक चाउमिन उद्योग, शुक्ला गण्डकी 7 स्याउली बजार, मोबाइल 98065993625।
6: प्रोपाइटर कृष्ण प्रसाद भूषाल, युनिभर्सल कम्प्युटर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ, मोबाइल 98560602।
2: प्रोपाइटर दिनेश श्रेष्ठ, निकेश श्रेष्ठ, इन्द्रेणी रंग पसल, शुक्ला गण्डकी 4 दोलेगौडा, बनकेवाचो, मोबाइल 98058500508।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षक कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष केशवराज घिमिरे, प्रधानाध्यापक बोधराज ढकाल एवं खैरेनी मावि शुक्ला गण्डकी छ खैरेनीकार परिवार।
3: अध्यक्ष सुजन कुमार श्रेष्ठ, प्रधानाध्यापक दीपक बिक एवं जनकल्याण मावि शुक्ला गण्डकी पाँच बेल चौतारा परिवार।
2: अध्यक्ष कमल प्रसाद पोखरेल, प्रधानाध्यापक विमल प्रसाद सिग्देल एवं गाउँ फर्कदै मावि शुक्ला गण्डकी आठ परिवार।
3: अध्यक्ष युवराज पराजुली, प्रधानाध्यापक ध्रुव वाग्ले एवं तालबेसी मावि शुक्ला गण्डकी नौघारी परिवार।
4: अध्यक्ष मदन थापा, प्रधानाध्यापक खुमराज तिवारी एवं शब्दी मावि शुक्ला गण्डकी दस शब्दी परिवार।
5: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
6: जल चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
5: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षक कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष रामकृष्ण भट्टराई, प्रधानाध्यापक नारायण पौडेल एवं सरस्वती नमुना मावि शुक्ला गण्डकी साथ खैरेनीटार परिवार।
4: निर्देशक उदय पौडेल एवं लिटल गार्डन इंग्लिश बोर्डिंग स्कूल शुक्ला गण्डकी चार दुलेगौड़ा परिवार।
2: संस्थापक बाबुराम कार्की, व्यवस्थापन समिति अध्यक्ष हिम कुमार श्रेष्ठ, प्रिन्सिपल सुरेश पौडेल एवं ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल परिवार शुक्ला गण्डकी पाँच सेराटार।
3: संस्थापक शिव बहादुर कार्की, निर्देशक विक्रम कार्की, प्रिन्सिपल रोशन पौडेल एवं अरणीको सेकेन्डरी बोर्डिङ स्कूल परिवार शुक्ला गण्डकी तीन कवासे।
4: प्रिन्सिपल एवं बाल विद्या मावि शुक्ला गण्डकी दुई गाछेपानी परिवार।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षक कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य आर्थिक एवं शैक्षिक समुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष सन्तोष श्रेष्ठ, प्रधानाध्यापक विमल जोजेज्यू एवं पञ्चमुनिदेव मावि परिवार शुक्ला गण्डकी चार दोलेगौड़ा।
3: प्राचार्य एवं सूर्योदय मावि तथा गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ खैडेनीटार भुरुङ्गे परिवार।
7: यस तल सेवा हस्पिटल दोलेगौड़ा बिपी चोकमा यही असोज 31 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
8: पोखराका हार्जोनी तथा नसरोग विशेषज्ञ डाक्टर विजय परियार,
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, मानसिक तथा नसारोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहुँ सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका पत्रिका चार बिपी चोक तनहु। फोन 0564143777। मोबाइल 98564443।
9: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष प्रदीप थापा, व्यवस्थापक टेकी थापा एवं मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुलेगौड़ा परिवार।
2: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
3: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
2: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
4: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9846026617 र 9161638981।
5: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अध्यक्ष गायत्री प्रसाद पौडेल एवं शुभकामना बहुदश्य सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी चार, दुलेगौड़ा परिवार।
5: अध्यक्ष वीरेन्द्र कुमार श्रेष्ठ एवं मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी सात, मिलदारा परिवार।
3: अध्यक्ष उपेन्द्र तिमिल सिन्हा एवं तीन खोले बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी सात, खैरेनी टार परिवार।
6: अध्यक्ष बाबुराम कार्की एवं बेल चौतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी पाँच, बेल चौतारा परिवार।
5: रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दुलेगौड़ा, खैरेनी टार परिवार।
3: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
7: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
3: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
7: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
3: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
7: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
3: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
7: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
3: मोबाइल 9800253595, फोन 0165865059।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 3 बज्यो।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 1 खर्ब रूपियाँको पूर्वाधार विकास कोष बनाउने सरकारको प्रस्ताव, पालिकादेखि निजी क्षेत्रसम्मको लगानी समेट्ने, सरकारी बजेटमाथिको निर्भरता कम गर्ने उद्देश्य, संविधानले दिएको अधिकार प्रदेशले नपाएको मुख्यमन्त्रीहरूको गुनासो, संघीयताको प्रभावकारी कार्यान्वयनका लागि अधिकार प्रत्यायोजनमा जोड़, सांसद सुनारको भनिएको अडियो बारे राष्ट्रपतिले छानबिन थाल्यो, तत्कालका लागि सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रतिबन्ध, छानबिनमा सघाउने सांसद सुनारको भनाई, फ्रान्सेली सुपर मार्केटका फ्रिजहरूमा साइबर आक्रमण, लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेका खाद्य सामग्री बिग्रियो, र आईसीसी विश्वकप लीग 2 नेपालले ओमानलाई 264 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। सरकारले पूर्वाधार विकासमा लगानी बढ़ाउन 1 खर्ब रूपियाँ अधिकृत पूँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा संघ प्रदेश र पालिकाका साथै सरकारी संस्थान, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी समेट्ने व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित कोषको जारी पूँजी 50 अर्ब र चुक्ता पूँजी 20 अर्ब रूपियाँ हुनेछ। कोषमा नेपाल सरकारको 40%, प्रदेश सरकारको 5%, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाको 15% र गाउँपालिकाको 10% लगानी रहने प्रस्ताव छ। त्यस्तै सरकारी निगम, कोष संस्थान, बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको 15% र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको 15% शेयर हिस्सा रहने मस्यौदामा उल्लेख छ। पूर्वाधार विकासका लागि आवश्यक ठूलो लगानी जुटाउन सरकारी बजेटमा मात्रै निर्भरता रहनुपर्ने अवस्था कम गर्ने उद्देश्यले कोष स्थापना गर्न लागेको सरकारले जनाएको छ। यो व्यवस्था अहिले विधेयकको मस्यौदाका रूपमा प्रस्ताव गरिएको हो। संविधान जारी भएको 1 दशक पुग्दा पनि संघीय सरकारले प्रदेशलाई संविधानले दिएको एकल तथा साझा अधिकार हस्तान्तरण नगरेको भन्दै 6 प्रदेशका मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। केन्द्रीकृत मानसिकता, आवश्यक कानून निर्माणमा ढिलाइ, वित्तीय अधिकारको सीमितताले प्रदेश सरकारहरू प्रभावकारी रूपमा काम गर्न नसकेको उनीहरूको भनाई छ। कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि आयोजना भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी मुख्यमन्त्रीहरूले प्रदेशलाई अधिकार र कानून नदी परिणाम खोज्ने प्रवृत्तिको विरोध गरेका छन्। उनीहरूले प्रदेशलाई सेतो हात्तीका रूपमा चित्रण गर्दै यस्तो भाषाको खण्डन गर्दै संघीयताको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड़ समेत दिएका छन्। सम्मेलन आज र भोलि 2 दिनसम्म चल्नेछ। सुदूरपश्चिम प्रदेशसभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले प्रदेशसभाका सबै बैठक बहिष्कार गर्ने निर्णय गरेको छ। सरकारले आज दिउँसो 1 बजेका लागि प्रदेशसभा बैठक बोलाएर बजेट पारित गर्ने प्रक्रिया अघि बढ़ाउन खोजेपछि कांग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेको हो। बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै बैठक बहिष्कार गर्ने निर्णय गरेको कांग्रेस सुदूरपश्चिम संसदीय दलकाले जनाएको छ। नेकपा संसदीय दलको बैठकले अस्ति आइतबार प्रदेशसभामा प्रस्तुत बजेट पारित गर्ने र बजेटमा देखिएका विवादित विषयलाई संसदीय छानबिन मार्फत टुंगाउने निर्णय पनि आजै गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन शुरू गर्दै अनुसन्धान टुंगोमा नपुग्दासम्म औपचारिक सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगले सांसद सुनारको स्पष्टीकरण प्राप्त भएपछि थप प्रक्रिया अघि बढ़ाउने जनाएको छ। सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनलाई सहयोग गर्ने बताउनु भएको छ। सार्वजनिक भएको एआईबाट बनाएको अडियो दावी गर्दै सुनारले आफूले प्रहरीभित्रको भ्रष्टाचार विरूद्ध आवाज उठाएका कारण निरन्तर निशानामा परेको उल्लेख गर्नुभयो। यद्यपि अडियोको सत्यता र त्यसमा सुनिएको आवाजको आधिकारिक पुष्टि हुन भने बाँकी छ। सुनार बाँके निर्वाचन क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। नेकपा एमाले आउँदो मंगसिर 2 र 3 गते काठमाण्डुमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको स्थायी कमिटिको प्रथम बैठकले राष्ट्रिय भेला आयोजना बारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र समय ठाउँ तय
माफ गर्नुहोला, नेकपा एमाले आउँदो मंगिर 2 र 3 गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको स्थायी कमिटिको प्रथम बैठकले राष्ट्रिय भेला आयोजना बारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र ठाउँ तय भएको एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालले बताउनुभयो। राष्ट्रिय भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष तथा सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने विभाग प्रमुख ढकालले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: युथगार्ड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्के सिमेन्ट एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514 14982 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: व्हाट्सएप नम्बर 98514 14982 होइन त? अनि त्यसपछि?
2: त्यसपछि तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। नेपाल दूरसंचार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा संचालन गरेको भन्दै 14 वटा इन्टरनेट सेवा प्रदायकलाई जनै 50,000 रूपियाँ जरिवाना गरेको छ। प्राधिकरणले अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएपछि दूरसंचार ऐन बमोजिम कार्यवाही गर्ने निर्णय गरेको जनाएको छ। जरिवाना पर्ने सेवा प्रदायकमा ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशन, क्लासिक टेक, वेब सर्फर नेपाल, फाइबर वर्ल्ड, भायानेट, एरोनेट, डिस मीडिया नेटवर्क, वाईफाई नेपाल, सीजी कम्युनिकेशन, वर्ल्डलिंक कम्युनिकेशन, फर्स्ट लिंक कम्युनिकेशन, पोखरा इन्टरनेट, टेक माइन्ड्स नेटवर्क र सीबीसु रहेका छन्। प्राधिकरणले स्वीकृति नलिई संचालन गरेका इन्टरनेट प्याकेज तथा शुल्क तत्काल बन्द गरी त्यसबारे जानकारी गराउन सम्बन्धित सेवा प्रदायकलाई निर्देशन समेत दिएको छ। एकीकृत प्रविधि विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोटका महानिर्देशक पेमा ग्याम्छोले रेसुवा, केरूङ र बुढीगण्डकी क्षेत्रमा आएका बाढ़ीका घटनाले प्रविधि क्षेत्रमा विपदको जोखिम जटिल बन्दै गएको देखाएको बताउनु भएको छ। उहाँले माथिल्लो जलाधार क्षेत्रमा हुने घटनाले तल्लो तटीय क्षेत्रका बस्ती, पूर्वाधार र जनजीविकामा समेत गम्भीर असर पार्न सक्ने भएकाले समयमै सूचना प्रवाह, जोखिम पहिचान र पूर्व तयारी सुदृढ़ गर्नुपर्नेमा जोड़ दिनुभएको छ। विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले यसबारे जानकारी गराउनुभयो। अहिलेसम्म मुस्ताङमा उत्पादित 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। सोझ 11 गतेको ठूलो वर्षा कारण बाढ़ी पहिरो र नदी कटानले बेनी जोमसम सड़क 2 हप्तासम्म अवरूद्ध हुँदा स्याउ निकासी प्रभावित भएको छ। सड़क अवरूद्ध भएपछि त्यहाँ उत्पादित स्याउ गएको वर्षको यसै समयको तुलनामा कम मात्रामा मात्रै निकासी भयो। सड़क सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सड़क अवरूद्ध हुँदा व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या भएको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालले बताउनुभयो। अब विदेशको खबर। फ्रान्सका 100 सुपर मार्केटहरू साइबर आक्रमणको चपेटामा परेका छन्। आक्रमणका कारण सुपर मार्केटका फ्रिज र फ्रिजरहरू तातेर लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेको खाद्य सामग्री बिग्रिएको बीबीसीले जनाएको छ। ह्याकरहरूले रेफ्रिजरेटर युनिटहरूको तापक्रम नियन्त्रण गर्ने सफ्टवेयरमाथि नियन्त्रण कायम गर्दा कतिपय युनिटहरूको तापक्रम बढ़ेर 50 डिग्री सेल्सियस पुगेको थियो।
5: त्यसै गरी कोअपरेटिभ युका प्रमुख कार्यकारीले आफ्ना धेरैजसो सुपर मार्केटहरू अत्यन्त गम्भीर र अभूतपूर्वक आक्रमणको चपेटमा परेको बताउनु भएको छ। साइबर आक्रमणबाट कोअपरेटिभ युका 100 भन्दा धेरै सुपर मार्केट निशानामा परेका थिए। यस्तै इन्टरमार्से र यसको नेटो ब्रान्डका 180 पसलहरू प्रभावित भए, साथै साइबर आक्रमणबाट जोगाउन अरू 100 पसलको इन्टरनेट सम्पर्क तत्काल विच्छेद गरेको खबरमा उल्लेख छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले घरेलु टोली ओमानलाई 264 रनको लक्ष्य दिएको छ। अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनायो। नेपालका रोहित पौडेलले 61, करण केसीले 16 बलमा 40 रन बनाए। यस्तै अर्जुन कुमारले 40 तथा ईशान पाण्डे र बसिर अहमदले समान 37 रन जोडे। ओमानका शाह फैजल त्यसै गरी शकील अहमद तथा करण सोनावालले समान 2-2 विकेट लिएका छन्। यो श्रृंखलाको पहिलो खेलमा नेपालले अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराएको थियो। लीग टूमा शीर्ष 4 बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 भित्र पर्नुपर्नेछ। अहिले अंक तालिकामा नेपाल 33 खेलबाट 26 अंक सहित 6 स्थानमा छ। यस्तै ओमान 29 खेलबाट 33 अंक सहित 4 र क्यानाडा 34 खेलबाट 25 अंक सहित 7 स्थानमा छ। चार भञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 1 अर्ब रूपियाँको पूर्वाधार विकास कोष बनाउने सरकारको प्रस्ताव, पालिकादेखि निजी क्षेत्रसम्मको लगानी समेट्ने, सरकारी बजेटमाथिको निर्भरता कम गर्ने उद्देश्य, संविधानले दिएको अधिकार प्रदेशले नपाएको मुख्यमन्त्रीहरूको गुनासो, संहिताको प्रभावकारी कार्यान्वयनका लागि अधिकार प्रत्यायोजनमा जोड़, सांसद सुनारको भनिएको अडियोबारे राष्ट्रपतिले छानबिन थाल्यो, तत्कालका लागि सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रतिबन्ध, छानबिनमा सघाउने सांसद सुनारको भनाई, फ्रान्सेली सुपर मार्केटका फ्रिजहरूमा साइबर आक्रमण, लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेका खाद्य सामग्री बिग्रिए, र आईसीसी विश्वकप लीग टूमा नेपालले ओमानलाई 264 रनको लक्ष्य दियो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरिनी टायरमा मर्मत गरे भइहाल्यो नि।
1: खैरिनी टायर कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य बैङ्कको आडैमा छ।
1: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य बैङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98।

0: आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा।
0: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज शोरूमको आडैमा।
1: फोन नम्बर 97155065555, 97156506।
0: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा थरी साउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806656586।
4: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी FM को पारीपट्टी। मोबाइल नंबर 9856039582।
5: हार्दिक
0: शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सम्पूर्ण टोलवासी, सामाजिक संघ संस्था, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष डीबी नेपाली एवं भीमसेन टोल विकास संस्था, भीमसेन टोल, शुक्ला गण्डकी 4, दुलेगौडा।
6: अध्यक्ष अञ्जु सिंह ठकुरी, उपाध्यक्ष कमल चन्द्र लम्साल, सचिव तुलसी शाह एवं अन्नपूर्ण टोल विकास संस्था, शुक्ला गण्डकी 4, दुलेगौडा परिवार।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा समाजका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष कमल बहादुर आले एवं झुल बहादुर स्मृति प्रतिष्ठान, रिसिङ सात, घिरिङथोक परिवार।
7: अध्यक्ष विष्णु बहादुर राणा एवं नेपाल मगर संघ, शुक्ला गण्डकी नगर समिति परिवार।
0: अध्यक्ष शिव कुमारी कार्की एवं ढोरेली सेवा समाज, काठमाडौँ परिवार।
7: अध्यक्ष धन बहादुर विग एवं शुक्ला गण्डकी स्वरोजगार समिति परिवार।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष केशवराज घिमिरे, प्रधानाध्यापक बोधराज ढकाल एवं खैरेनी मावि, शुक्ला गण्डकी 6, खैरेनीकार परिवार।
0: अध्यक्ष सुजन कुमार श्रेष्ठ, प्रधानाध्यापक दीपक बिक एवं जनकल्याण मावि, शुक्ला गण्डकी 5, बेलचौतारा परिवार।
1: अध्यक्ष कमन प्रसाद पोखरेल, प्रधानाध्यापक विमल प्रसाद सिगदेल एवं गाउँ फर्कदै मावि, शुक्ला गण्डकी 8 परिवार।
0: अध्यक्ष युवराज पराजुली, प्रधानाध्यापक ध्रुव वाग्ले एवं तालबेसी मावि, शुक्ला गण्डकी 9, घारी परिवार।
7: अध्यक्ष मदन थापा, प्रधानाध्यापक खुमराज तिवारी एवं छब्दी मावि, शुक्ला गण्डकी 10, छब्दी परिवार।
8: शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गंडकी एफएम 97.6
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष रामकृष्ण भट्टराई, प्रधानाध्यापक नारायण पौडेल एवं सरस्वती नमुना मावि, शुक्ला गण्डकी साथ खैरेनीटार परिवार,
3: निर्देशक उदय पौडेल एवं लिटल गार्डन इंग्लिश बोर्डिंग स्कूल, शुक्ला गण्डकी चार दुलेगौड़ा परिवार,
2: संस्थापक बाबुराम कार्की, व्यवस्थापन समिति अध्यक्ष हिमकुमार श्रेष्ठ, प्रिन्सिपल सुरेश पौडेल एवं ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल परिवार, शुक्ला गण्डकी पाँच, चेराटार,
4: संस्थापक शिव बहादुर कार्की, निर्देशक विक्रम कार्की, प्रिन्सिपल रोशन पौडेल एवं अरणीको सेकेन्डरी बोर्डिङ स्कूल परिवार, शुक्ला गण्डकी तीन कवासे,
3: प्रिन्सिपल एवं बाल विद्या मावि, शुक्ला गण्डकी दुई गाछे पानी परिवार।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष सन्तोष श्रेष्ठ, प्रधानाध्यापक विमल जोजेज्यू एवं पञ्चमणिदेव मावि परिवार, शुक्ला गण्डकी चार, दोलेगौड़ा,
4: प्राचार्य एवं सूर्योदय मावि तथा गण्डकी मल्टिपल कलेज, शुक्ला गण्डकी छ, खैरेनीटार भुरुङ्गे परिवार।
5: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई, दुलेगौड़ा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
6: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, एल्युमिनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
5: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौड़ा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौड़ा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 9856023128 र 9462614726।
7: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोपाइटर कृष्ण प्रसाद पौडेल, पीके हार्डवेयर तथा जंगल पार्क रिसोर्ट, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 98560-20529।
3: प्रोपाइटर भक्त कुमार रामदाम, रामदाम सुनसादी पसल, शुक्ला गण्डकी 7 खैरेनी टार, फोन 98460-78022।
2: शेयर धनी सदस्य एकराज सिगदेल, शुक्ला गण्डकी 8 ढोर फिर्दी।
3: प्रोपाइटर तीर्थराज खनाल, बेस्ट कंक्रीट एण्ड ब्लक उद्योग, शुक्ला गण्डकी 2 कोत्रे, फोन 98560-29569।
2: प्रोपाइटर बिरसना श्रेष्ठ, असीम अस्मी फैंसी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 98461-94378।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा यस संस्थाका पदाधिकारी, सदस्य, टोलवासी, सामाजिक संघ संस्थामा क्रियाशील महानुभाव, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष रजनी थापा एवं उन्नतिशील आमा समूह, शुक्ला गण्डकी 4 दुलेगौंडा परिवार।
2: मधु पौडेल अध्यक्ष एवं दुलेगौंडा आमा समूह, शुक्ला गण्डकी 4 दुलेगौंडा परिवार।
5: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
6: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
5: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
7: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोपाइटर कुलकुमार कुमाल, मोबाइल 98460-26617 र 98161-38981।
8: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
9: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
8: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
9: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
8: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
9: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
8: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
9: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
8: मोबाइल 98028-53995, फोन 061-585-59।
10: पङ्खा
11: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
10: गतिलो ठाउँ चाहिँ कहाँ छ?
12: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
10: चेस्का बाजे चाँचो, पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी चाहिए पंप, कूलर, हाउस वायरिंग का सामान सब ओरिजिनल र सस्तो मा पनि पाइन्छ नि।
13: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौंडा, तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560-30324।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-1475.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला अपराह्नको ठिक 4 बज्यो.

0: तिमीलाई कस्तो केटी मनपर्छ?
1: मलाई तिमी जस्तै ब्युटिफुल क्युट अनि

0: के गरे गयो? गेट आउट।
1: दिदी, उहाँले मेरो भिडियो बनाइराख्नु भएको छैन। साँच्चीकै मेरो भिडियो बनाइराख्नु भएको छ।

0: हार्दिक शुभकामना। आम क्रान्तिकारी नेपाली जनताहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा, प्रयोग र विकासको लागि विजयादशमी, दीपावली, छठ पर्व 2083 सुखद, फलदायी र परिणाममुखी बनोस् हाम्रो हार्दिक शुभकामना छ।
1: अध्यक्ष शरण सापकोटा एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा शुक्लागण्डकी नगर कमिटी परिवार।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा ओडाध्यक्ष तथा सदस्यहरू, गाउँवासी, कर्मचारी, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष श्री प्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे एवं म्याग्दे गाउँपालिका तनहुँ परिवार,
0: अध्यक्ष खिम नारायण मानन्थर, उपाध्यक्ष इन्द्र कुमारी थापा राणा, प्रमुख प्रशासकीय अधिकृत एवं हरिनाथ गाउँपालिका स्याङ्जा परिवार, हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा पार्टी कार्यकर्ता, समर्थक, शुभचिन्तक, बुद्धिजीवी, व्यवसायी, शिक्षक, कर्मचारी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष इमान बहादुर थापा एवं नेकपा एमाले विवाद नगर कमिटी परिवार,
1: अध्यक्ष रघुनाथ पौडेल एवं नेकपा एमाले शुक्ला गण्डकी नगर कमिटी परिवार,
2: अध्यक्ष ऋषेश्वर भुवाई ऋतु एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल शुक्ला गण्डकी नगर कार्य समिति परिवार,
0: सभापति कृष्ण प्रसाद रेग्मी एवं नेपाली कंग्रेस शुक्ला गण्डकी नगर कार्य समिति परिवार।
3: शुक्ला गण्डकी एफएम 97.6।
1: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
0: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
1: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
0: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्दा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
1: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
0: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9162656187।
4: गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
5: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9861552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
6: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856309982 र 9705625209।
7: टीवीएस साथ छ हाम्रो।
1: अब पद्मा फार्मेसीमा छाला कपाल यौन तथा कुष्ठरोग विशेषज्ञ सेवा शुक्ला गण्डकी 4 दोलेगौडा स्थित पद्मा फार्मेसीमा हरियो खर्क अस्पताल पोखरामा कार्यरत छाला कपाल यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर कुशल गुरुङ प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार आउनुहुने भएकाले छाला सौन्दर्य कपाल यौन तथा कुष्ठरोगसँग सम्बन्धित बिरामीले सम्पर्क गरी लाभ लिनुहोला।
7: छाला कपाल यौन तथा कुष्ठरोगको सफल उपचार
1: स्किन र कपाल परीक्षण
7: मुसा तथा कोठी आधुनिक मेसिनद्वारा हटाइने
1: साथै गुणस्तरीय औषधि र प्रयोगशाला सम्बन्धी सेवाको लागि सम्झनुहोस्
7: पद्मा फार्मेसी शुक्ला गण्डकी 4 दुलेगोण्डा
1: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकै
7: शुक्ला गण्डकी युवा क्लबको सटरमा
1: प्रोपाइटर भीम शाह मोबाइल 98271 61444।

0: शुक्ला गंडकी एफएम 97.6।
1: होइन है दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क ताली।
2: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा,
1: शाखा कार्यालय शुक्ला गण्डकी चार दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511।
3: दाजु, बिहेको दिन त आइसक्यो त, छुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: ए भाइ पनि बरेली टेलर सुन्दा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
4: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउनु भए पनि ढुङ्गे हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
3: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा सङ्घ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स, दुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
1: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार दोलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
7: हजुर, दान गरौं।
8: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
9: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

हे भगवान्, यो संसारमा सबै मान्छे स्वार्थी मात्रै छन् र प्रेम कसले बुझ्यो? अनि यो आँखा चिम्लेर गरेको विश्वास, मेहनत, सङ्घर्ष कसले बुझ्यो? नाटक होइन, जिन्दगी हो।

0: भनेकै कुरा
1: सुन्नु न, म हजुर बिना बाँच्नै सक्दिनँ, प्लिज हामी बिहे गरौँ न।
0: बिहे त्यो पनि तिमीसँग? मलाई अहिले नै बिहे गर्नु छैन, यदि तिमीलाई बिहे नै गर्नु छ अरू कसैसँग गर।

0: शुक्ला गंडकी एफएम 97.6।
1: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
2: किन आमा, के भएर?
1: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
2: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
2: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
1: मोबाइल 9856043952 र 9806656586।
2: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
1: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
2: चाड पर्वको अवसरमा माछापुच्छ्रे बैंक भवन दुलेगोडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 वटा कुपन।
1: लकी ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
2: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
1: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा, माछापुच्छ्रे बैंकको भवन।
1: प्रोप्राइटर भरत श्रेष्ठ। मोबाइल 9856065870।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर सुजित हिराचन, हिराचन किचन वेयर, शुक्ला गण्डकी 4, खैरेनीटार। फोन 9841664646।
4: प्रोप्राइटर सुजन श्रेष्ठ, तीन तारा केबल ट्रक प्रहाली, शुक्ला गण्डकी 4, दुलेगौंडा। फोन 9856022686।
1: प्रोप्राइटर थान प्रकाश न्यौपाने, गण्डकी सिसा पसल एन्ड फर्निचर, शुक्ला गण्डकी 4, दुलेगौंडा। फोन 9856033878।
4: प्रोप्राइटर ईश्वर अधिकारी, स्मृति फेन्सी, शुक्ला गण्डकी 4, दुलेगौंडा। फोन 9856077987।
1: शेयर धनी सदस्य राजन रिमाल, शुक्ला गण्डकी 3, टार।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रोप्राइटर धर्मराज पोखरेल, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, शुक्ला गण्डकी 4, दुलेगौंडा। फोन 9811909120।
1: प्रोप्राइटर सुमन सापकोटा, बाराही यूपीवीसी एन्ड आल्मुनियम, शुक्ला गण्डकी 4, गाछेपानी। फोन 9856022938।
4: प्रोप्राइटर विकास श्रेष्ठ, व्हाइट हाउस पार्टी प्यालेस, सिर्जना चोक, पोखरा। फोन 9856036504।
1: प्रोप्राइटर रामकुमार श्रेष्ठ, फुलबाराई डेभलपर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौंडा। फोन 9856062055।
4: प्रोप्राइटर सन्दीप श्रेष्ठ, दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा। फोन 9856028587।
3: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण उपभोक्ता कर्मचारी शुभेच्छुक एवं स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख सुस्वास्थ्य शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अध्यक्ष रामचन्द्र उपाध्याय एवं खैरेन्टार खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार शुक्ला गण्डकी छ खैरेन्टार।
6: अध्यक्ष टेकनाथ सुवेदी एवं कपासुटार खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी तीन कवासे परिवार।
5: अध्यक्ष राजुराम श्रेष्ठ एवं दुलेगौड़ा खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार शुक्ला गण्डकी चार दुलेगौड़ा।
7: अध्यक्ष काशी प्रसाद जोशी एवं बेलचौतारा खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी पाँच बेलचौतारा।
2: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा उद्योगी व्यवसायी ग्राहक वर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: समुद्र राम श्रेष्ठ अध्यक्ष एवं शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ परिवार
5: सभापति बालकृष्ण विक एवं शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नम्बर 4 दुलेगौड़ा परिवार।
2: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व बड़ा दशैं दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा उद्योगी व्यवसायी सेवाग्राही शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: शाखा प्रबन्धक शम्भु पौडेल रिलायबल नेपाल लाइफ इन्सुरेन्स शुक्ला गण्डकी चार दुलेगौड़ा शाखा परिवार मोबाइल 98512-74231।
2: शाखा प्रबन्धक विशाल प्रधान एवं सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी सलीको दुलेगौड़ा शाखा परिवार शुक्ला गण्डकी चार दुलेगौड़ा फोन नम्बर 0-65414-457।
6: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व बड़ा दशैं तिहार छठ पर्व 2083 र नेपाल सम्वत 1147 लगायत चाड पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा नवदुर्गा भवनीले सधैं आशीर्वाद प्रदान गरिरहन् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष नारायण घिमिरे एवं विश्व हिन्दू महासंघ शुक्ला गण्डकी नगर समिति परिवार।
8: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
9: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
8: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
10: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले विष्णु त सारले दिग्विजय गर्न सक्थे त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो।
9: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर

0: पर सीधे 10 लाख सम्म स्योर शॉट क्याश उपहार फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा
1: कोर्यो कि पर्यो कोर्यो कि पर्यो
0: शर्तहरू लागू हुनेछन्
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम शुक्ला गण्डकी 4-2 गौडा सम्पर्क 0-65-590-299 र 98-560-61-999
0: हिरो सिजी मोटर्स।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-14-175
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक
1: यति बेला साँझको ठिक 5 बज्यो। घटना दुर्घटना
3: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा विजया दशमी तथा शुभ दीपावली 2083 को सम्पूर्णमा शुभकामना सहित दशैं तिहार विशेष उपहार धमाका। प्रथम पुरस्कार सामसुङ वासिङ मेसिन, द्वितीय पुरस्कार माइक्रोवेभ, तृतीय पुरस्कार स्टील ट्रिप लाई प्रेसर कुकर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056605544।

0: नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुविना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर विश्वभरि एकै साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले संघीयता कार्यान्वयनमा संघ सरकार उदासीन बनेको आरोप लगाउनु भएको छ। संविधानले प्रदेशलाई दिएको अधिकार प्रयोग गर्न आवश्यक कानून निर्माण र अधिकार हस्तान्तरणमा ढिलाइ हुँदा प्रदेश सरकारको काम प्रभावित भएको उहाँको भनाइ छ। कोशी प्रदेशको आयोजनामा विराटनगरमा मंगलबार शुरू अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उहाँले प्रदेशको साझा समस्या वर्षौंदेखि उठाउँदा पनि संघ सरकारको प्राथमिकतामा नपरेको बताउनुभयो। 4 वर्षदेखि विभिन्न बैठक र छलफलमा प्रदेशका समस्या प्रस्तुत गर्दै आए पनि अपेक्षित सुधार हुन नसकेको उहाँले उल्लेख गर्नुभयो। प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिले परेनन्। संविधानले दिएको जिम्मेवारी पूरा गर्न आवश्यक कानून र अधिकार नदिने हो भने संघीयताबारे पुनर्विचार गर्नुपर्छ पाण्डेले भने। उनका अनुसार संविधानले संघ प्रदेश र स्थानीय तहका एकल तथा साझा अधिकार स्पष्ट गरेको छ, तर ती अधिकार कार्यान्वयन गर्न आवश्यक कानून नबन्दा प्रदेश सरकार प्रभावकारी बन्न सकेको छैन। प्रदेशले नागरिकको आवश्यकता र सम्भावनालाई ध्यानमा राखेर बनाएको कानून समेत संघीय कानूनसँग बाजिदा कार्यान्वयनमा समस्या भइरहेको उहाँले बताउनुभयो। नेपाली कंग्रेसको महाधिवेशन अन्तर्गत पदाधिकारी तर्फको मतगणना सकिँदा गण्डकी प्रदेशबाट शीर्ष तहमा उम्मेद्वारी दिएका अधिकांश नेता पराजित भएका छन्। उपसभापति र महामन्त्री पदको अन्तिम मत परिणाम सार्वजनिक भइसक्दा गण्डकीबाट महामन्त्रीमा प्रदीप पौडेल मात्रै निर्वाचित भएका छन्। उपसभापति खुलातर्फ 2 पदका लागि भएको प्रतिस्पर्धामा डाक्टर चन्द्रकान्त भण्डारी सर्वाधिक 3735 मत र इन्जिनियर मधु आचार्य 2342 मत ल्याएर विजयी बनेका छन्। गण्डकीबाट चुनावी मैदानमा उत्रिएका तनहुका गोविन्द भट्टराई 1752 मत, गोर्खाको सुरेन्द्र राज पाण्डे मुख्यमन्त्री 1673 मत र स्याङ्जाका धनराज गुरूङ 1596 मत पाएर पराजित भए। अन्य उम्मेद्वारहरू दीपक गिरीले 927 र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 760 मत प्राप्त गरे। मतदान अगावि उपसभापतिका उम्मेद्वार पोखराका देवराज चालिसेले भने उम्मेद्वारी फिर्ता लिएका थिए। नेपाली कंग्रेस तनहुको जिल्ला सभापति पदमा वर्तमान उपसभापति एवं अधिवेशन प्रतिनिधि देवकुमार श्रेष्ठले उम्मेद्वारी दिन भएका छन्। पार्टीको जिल्ला नेतृत्वको लागि उम्मेद्वारी दिने तयारीमा रहेका श्रेष्ठले हालै सम्पन्न क्षेत्रीय अधिवेशनमा कुनै पनि प्यानलमा आबद्ध नभई प्रतिस्पर्धा गरेका थिए। अधिवेशन प्रतिनिधि समेत रहेका श्रेष्ठको सभापति पदमा उम्मेद्वारी दिने तयारीसँगै नेपाली कंग्रेस तनहुको जिल्ला नेतृत्व चयनलाई लिएर चासो बढ़ेको छ। मर्स्याङ्जी नदीमा आएको बाढ़ीले बगाएर ल्याएको घिग्रान ढुंगा र लेदो थुप्रिएपछि चामे स्थित मुख्य पुल अवरूद्ध भएको विस्तीनपछि काठको वैकल्पिक पुल निर्माण गरिएको छ। पुरानो पक्की पुलमाथि काठको संरचना बनाएर तल्लो र माथिल्लो मनाङ बीचको आवागमन पुनः सञ्चालन गरिएको हो। नदीको बहाव फर्काउन र पुलमुनि थुप्रिएको ढुंगा माटो हटाउन सम्भव नभएपछि पर्यटकीय सीजनलाई ध्यानमा राखेर रातभर काम गरी अस्थायी काठे पुल निर्माण गरिएको प्रमुख जिल्लाधिकारी मुक्ति प्रसाद खनालले बताउनुभयो। प्राविधिकको सल्लाहमा पुरानो पक्की पुलको संरचनामाथि काठको बलियो संरचना बनाइएको छ। यसबाट मुख्य पुललाई थप क्षति नपुर्याई हलुका सवारी साधन र यात्रुको आवागमन सञ्चालन गर्न सकिने खनालले बताउनुभयो। शुक्ला गण्डकी चार दोलेगौंडामा रहेको उन्नति कृषि सहकारी संस्था लिमिटेडले सहकारीमा प्रविधिको उच्चतम प्रयोग गरेर कारोबार गरेको छ। बिलाल पौडेल र कृषि कर्म गरेर सहकारीमा उत्कृष्ट कारोबार गर्ने हरिप्रसाद भण्डारीलाई मंगलबार सम्मान गरेको छ। सहकारीको 17 वार्षिक साधारण सभाको अवसरमा जिल्ला सहकारी संघ तनहुका सचिव पदमा पदम बहादुर बानिया र सहकारी अध्यक्ष मान कुमार तिमलाले उनीहरूलाई सम्मान गरेका हुन्। सो अवसरमा बोल्दै जिल्ला सहकारी संघ तनहुका सचिव पदम बहादुर बानियाले सहकारीलाई बलियो बनाउन संचालक समिति मात्र नभई प्रत्येक शेयर सदस्यको पनि निरन्तर चासो र योगदान हुनुपर्ने बताए। सहकारीका अध्यक्ष मान कुमार तिमलाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार तर्फको निरोज भट्टराई, सम्मानित कृषक हरिप्रसाद भण्डारी लगायतले बोलेका थिए। कार्यक्रममा स्वागत उपाध्यक्ष शंकर बहादुर कार्की र संचालन सचिव ध्रुवराज लामिछानेले गरेका थिए। साथै लेखा समिति संयोजक वेदराज अधिकारीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए। हालसम्म मुस्ताङमा उत्पादित 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। सोझ 11 गतेको भारी वर्षाको कारण बाढ़ी पहिरो र नदी कटानले बेनी जमसम सड़क 2 सातासम्म अवरूद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो। सड़क अवरूद्ध भएपछि यहाँ उत्पादित स्याउ गत वर्षको यसै समयको तुलनामा ज्यादै कम निकासी भएको छ। उक्त सड़क सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सड़क अवरूद्धको कारण व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या परेको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लिल्ला मडे अर्यालले बताउनुभयो। अहिलेसम्म 70% बजारमा पठाइसक्नुपर्नेमा 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको उहाँले बताउनुभयो। यहाँ उत्पादित स्याउमध्ये 10% मुस्ताङमै खपत हुने गरेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका प्रमुख भरत गौतमका अनुसार यस वर्ष 10,000 मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान छ। गत वर्ष 7,000 मेट्रिक टन उत्पादन भएको थियो। उत्पादन वृद्धि भएकोले यस वर्ष झण्डै ₹2 अर्बको स्याउ बिक्री हुने उहाँको अनुमान छ। सक्रिय अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने साहसिक गन्तव्य थोराङला पासमा जमेको हिउँ पन्छाएपछि विदेशी पर्यटकको चहलपहल पुनः शुरू भएको छ। समुद्री सतहदेखि 5,416 मिटर उचाइमा रहेको थोराङला पासमा बाक्लो हिउँ जमेपछि पर्यटकको आगमन ठप्प भएको थियो। गत असोज 8 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षासँगै भएको भारी हिमपातको कारण पदयात्री तथा स्थानीयको आवागमन प्रभावित भएको थियो। मुस्ताङ र मनाङ खण्डमा हिउँ पन्छाएर पदमार्ग सञ्चालनमा ल्याइएपछि सोमबार असोज 26 गते पहिलो पटक 37 विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप सुरक्षा निकाय र पर्यटन व्यवसायीले पदमार्ग सफा गरी पर्यटकको लागि सहज बनाएपछि मुस्ताङमा पर्यटक आउन थालेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभयो। अवश्य हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यो तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुबिना थापा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोकसौधारी शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0567378 इमेल NEWSSSUKLAGANDEKI@gmail.com
2: Shukla Gandaki FM 97.6
3: पुन मोबाइल
4: होइन कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर।
8: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
9: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
10: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
9: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
10: हजारौंको सन्तुष्टि सँगै बिदा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
9: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
10: अस्ट्रेलिया, न्यूजील्याण्ड, यूके, क्यानाडा वा यूएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
9: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
10: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
9: मोबाइल 9802853995, फोन 0165865059।
11: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
12: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
11: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडीमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
6: मोबाइल 9865605770।
13: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
14: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
13: होम डेलिभरीको पनि व्यवस्था छ।
15: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक, तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9814111178, 9560077778।
16: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
17: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
16: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
17: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
15: रामदाम सुनसादी पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9840607222।
2: शुक्ला गण्डकी एफएम 97.6।
18: मिलन बिछोड, गाउँ अनि शहर, मौलिक संस्कृतिको धरोहर,
19: सुख दुःखका बिसाउने भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

तपाईँको लागि चाहिँ अब दशैं पनि नजिकै गरेको भएर चाहिँ दशैंका मिठा मिठा भाकाहरूलाई नै कार्यक्रममा लिएर चाहिँ उपस्थित भएको छु र समय त छ साँझको के गर्दै हुनुहुन्छ पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नै कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ र यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको बारेमा चाहिँ जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुन चाँदी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुन चाँदी पसललाई। अब यो पसल रहेको छ खैरेनी टार वडा कार्यालयको गाडी, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि म दशैंको गीतलाई नै राख्दैछु, सुन कथा हाम्रो दशैंको बोलको खुमान अधिकारी, त्यस्तै गरी देवी घरतीको आवाजमा रहेको यो भाका यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि सुन कथा हाम्रो दशैंको बोलको यो भाका मैले राखिसके, सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को भाकालाई चाहिँ म कार्यक्रममा राख्दैछु, बाटो हेरे हुन्छ है घरमा, यसपालिको दशैं र तिहारमा बोलको भाका चाहिँ रहेको छ। यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि बाटो हेरे हुन्छ है घरमा यसपालिको दशैं र तिहारमा बलको यो भागमा मैले राखिसके रेशम सापकोटा अनि त्यस्तै गरी प्रकाश छेत्री र विष्णु माझीको आवाज रहेको थियो भने लय र शब्द रहेको थियो रेशम सापकोटाको है र तपाईँको लागि मैले मिठा मिठा भाकाहरू त राखिराखेको नै छु, पके पनि सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। र यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समयावधिभरसम्म सुनेर साथ पनि दिनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि फेरि पनि म भाका राख्दैछु। दशैं तिहार आउँदा बोलको भाका चाहिँ रहेको छ, यो भाकासँगै जान्छु म छोटो व्यापारिक विश्राममा। विश्रामपछि तपाईँको माझमा पुनः गीत लिएर उपस्थित हुने नै छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
2: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
1: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनसानी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
1: पुराना गरगहना सँग नयाँ साथ फेर,
3: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
1: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562609999।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98562124।
11: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
4: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
11: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
10: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98562338 98416568658।
13: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी, मोबाइल नंबर 98560309625020209।
14: TVS साथ छ हाम्रो।
1: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
15: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
1: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
15: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
10: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0564124120 र 98460078022।
0: शुक्ला गण्डकी एफएम 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यवसायको विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मिठा मिठा भाकाहरूलाई नै कार्यक्रममा चाहिँ राखिराखेको छु भनौँ, होइन, दशैं नजिकै गरेको भएर पनि दशैंका गीतहरूलाई नै मैले चाहिँ कार्यक्रममा राखिराखेको छु। सुनिरहनु भएको छ होला अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। र यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रम समय अवधिभरसम्म सुनेर साथ पनि दिनुहोला। र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको बारेमा चाहिँ जानकारी गराउनु पर्दा, कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुन चाँदी पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना चाटफेर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुन चाँदी पसललाई। यो पसल रहेको छ खैरेनी टार वडा कार्यालयको अगाडि, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। ए जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि सुनको जला बबलको यो गीत म राख्दैछु विष्णु खत्री, त्यस्तै गरी बीमा कुमारी दुराका आवाजमा रहेको यो गीत यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि सुनको जल बबलको यो भाग मैले राखिसके, सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र आजको यो श्रृंखलामा रहेर तपाईँको लागि नै भाका राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामदाम सुनसादी पसलका प्रोभाइडर भक्त कुमार रामदाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि गाउँ रमाइलो देशै रमाइलो पलको यो भाका राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला सुग्रा गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.suklagandakiefm.com.in लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: 97.6 Shukla Gandaki FM 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
0: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोगेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
2: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहुँ।
0: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 06 मोबाइल नम्बर 98 4 60 61 268
2: 98 5 60 60 268।
4: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
5: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
4: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
5: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
7: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98 4 60 67 645।
8: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
9: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
10: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
9: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
10: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
9: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
10: हुन्छ नि, जाउ जाउ।
9: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा।
10: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
8: फोन नम्बर 97155065555, 97156506।
9: टिकटक दाउराको सेकुवा, अथेन्टिक टेस्टी एन्ड अनफर्गेटेबल।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 6 बज्यो।
2: भएकालाई मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिकरणको भनाई, पर्वतीय विपद व्यवस्थापनका लागि नीति र पूर्व सूचना प्रणाली पुनरावलोकन गर्नुपर्नेमा विज्ञको जोड,
3: संघीय सरकारले अधिकार नदी परिणाम खोज्ने गरेको मुख्यमन्त्रीको गुनासो, अधिकार नदिए संहिता बलियो नहुने भनाई,
2: दशैंको किनमेलले मुख्य बजारमा ग्राहकको भीड़, राजमार्गका होटलमा यात्रुलाई अखाद्य खाना खुवाए चालक र संचालकलाई कड़ा कार्यवाही गर्ने सरकारको चेतावनी, दशैंमा सड़क संचालन गर्ने संयन्त्र तयारी अवस्थामा रहेको सड़क विभागको भनाई,
4: मेसेज आउने बित्तिकै हामीले म्यान पावर र मेसिनहरू मोबिलाइज गरिहाल्छौं, नदेखिकै बिग्रिहाल्यो भने हामी तुरन्त सड़क खुलाउन सक्ने अवस्थामा छौं।
3: फ्रान्सेली विद्यार्थीहरूको विरोध प्रदर्शनमा स्वीडेनकी 23 वर्षीय जलवायु अभियन्ता थनबर्ग सहभागी, विद्यालय भवनको अवस्था, शिक्षकको अभाव लगायत विभिन्न विषयमा सुधारको माग,
2: र आईसीसी विश्वकप लीग टूमा ओमान नेपालले दिएको 264 रनको लक्ष्य पछ्याउँदै,
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना,
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
6: फोन नम्बर 0825626601, 9858335990, 9858331684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556493333, 4935555।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित 1,050 जना अझै होल्डिङ सेन्टरमा रहेका सरकारले जनाएको छ। सिंहदरबारमा आज बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विवाद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा गृह सचिव केदारनाथ शर्माले यसबारेमा जानकारी दिनुभएको हो। प्रभावित धेरैजसो नागरिक भाडाको घरमा सरेपछि होल्डिङ सेन्टरको संख्या 37 घटाएर 17 झारेको पनि गृह सचिव शर्माले जानकारी दिनुभयो। यस्तै बैठकमा बोल्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ीमा परि बेपत्ता भएका नागरिकलाई मृत घोषणा गरी मृत्यु प्रमाणपत्र उपलब्ध गराउने प्रक्रिया पनि अन्तिम चरण पुगेको जानकारी गराउनुभयो। असोज 25 गते बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित 4 पालिकालाई पनि संकटग्रस्त क्षेत्र घोषणा गर्ने र घर भाडाको व्यवस्था गर्ने विषयमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सफल भइरहेको उहाँको भनाई छ। यस्तै भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रति व्यक्ति 2,00,000 रूपियाँ राहत दिने व्यवस्था कार्यान्वयनको चरणमा रहेको सरकारले जनाएको छ। प्रभावितको पुनर्स्थापना, अस्थायी आवासको व्यवस्था, बेपत्ता नागरिकको मृत्यु प्रमाणीकरण तथा राहत वितरणलाई व्यवस्थित रूपमा अघि बढ़ाउने काम भइरहेको गृह सचिव शर्माको भनाई छ।
2: यस्तै नेपालमा बढ़दो पर्वतीय विपदको जोखिम न्यूनीकरणका लागि विद्यमान नीति कानून पूर्व सूचना प्रणाली तथा विपद व्यवस्थापनका ढाँचाको पुनरावलोकन गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरणका अवसर दिवसका अवसरमा काठमाडौँमा आज आयोजित विपद जोखिम न्यूनीकरण सम्बन्धी पाँचौं राष्ट्रिय सम्मेलनमा सहभागीहरूले नेपालको भौगोलिक अवस्था र जलवायु परिवर्तनका कारण बढ़दो विपद जोखिमलाई ध्यानमा राखेर व्यवस्थापन प्रणाली विकास गर्नुपर्ने बताएका हुन्। गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीले उच्च हिमाली क्षेत्रमा हुने अतिवृष्टि, पहिरो, आकस्मिक बाढ़ी, सुक्खा पहिरो तथा नदी थुनिने घटनालाई समग्र जोखिमका रूपमा विश्लेषण गरी विपद व्यवस्थापनलाई विकास नीतिसँग जोड़नुपर्ने बताउनुभयो। यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले जलवायु परिवर्तन लगायतका कारण विपदको जोखिम बढ़दै गएको उल्लेख गर्दै प्रचलित पूर्व सूचना प्रणाली, कानून नीति तथा रणनीतिमा पुनरावलोकन आवश्यक रहेको बताउनुभयो। सम्मेलनमा सहभागी सरकारवाला एवं विज्ञहरूले विपद पूर्ण रूपमा रोक्न नसके पनि प्रभावकारी पूर्व तयारी, वैज्ञानिक अध्ययन, सुरक्षित पूर्वाधार र समयमै सूचना प्रवाह मार्फत मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिने बताएका छन्।
3: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुढ़ी गण्डकी नदीमा बाढ़ी आउनुको कारण हिउँ तथा गेग्रान क्षेत्रको ठूलो पहिरो भएको निष्कर्ष निकालेको छ। अस्ति आइतबार बिहान 4:20 गोर्खाको चुमनुमरी गाउँपालिका 6 रहेको उङदिलुङ खोला अर्थात चमार हिमाल र सियारांगी हिमाल बीचको ठाडो खोलामा पहिरो आएको प्राधिकरणले जनाएको छ। बूढ़ी गण्डकी बाढ़ी सम्बन्धी प्राविधिक प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले हिमाली क्षेत्रमा पाइने तुलनात्मक रूपमा कमजोर चट्टानमा पहिरो गएको जनाएको छ। झण्डै 6,000 मिटर उचाइमा हिम पहिरो तथा झण्डै 5,500 मिटर उचाइमा रहेको हिउँ र गेग्रान सहित पहिरो खसेको प्रतिवेदनले देखाएको छ। पहिरोले नदीको बहाव थुनिने र खुल्ने प्रक्रिया सियार खोला र बूढ़ी गण्डकी नदीको दोभानमा समेत भएको हुन सक्ने प्राधिकरणले अनुमान गरेको छ। बुढ़ी गण्डकी र स्यार खोलाको दोभानमा समेत थुनिने र खुल्ने प्रक्रियाका कारण बुढ़ी गण्डकी नदीको तल्लो तटीय क्षेत्रमा पटक पटक बाढ़ी आएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ। बाढ़ी ठूलो हुनुमा स्यार खोला थुनिएर जम्मा भएको पानी भन्दा उङदिलुङ खोलाबाट आएको ठूलो परिमाणको गेग्रानको भूमिका उल्लेख रहेको प्रतिवेदनमा भनिएको छ।
2: संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले अन्तर्व्यवस्था विकास संघ आईपीयूको 149 महासभामा नेपालले प्रस्तुत गरेको जलवायु विपद सम्बन्धी आपतकालीन प्रस्ताव दुई तिहाई मतले पारित हुनु ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ। महासभामा सहभागी भएर आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय संसदीय मंचमा नेपालले पहिलो पटक प्रस्तुत गरेको आपतकालीन प्रस्तावले दुई तिहाई समर्थन प्राप्त गर्नु संसदीय कूटनीतिका लागि महत्वपूर्ण सफलता भएको बताउनुभयो। सभामुख डोल प्रसाद अर्यालले नेपालको तर्फबाट प्रस्तुत गर्नुभएको प्रस्तावमा हिमालय क्षेत्र लगायत जोखिमयुक्त क्षेत्रमा जलवायुजन्य विपदको सामना गर्ने र उत्थानशीलता सुदृढ पार्ने विषय समेटिएको छ।
3: विराटनगरमा आजदेखि शुरू भएको अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा 6 प्रदेशका मुख्यमन्त्रीहरूले संविधान प्रदत्त अधिकार कार्यान्वयनमा ढिलाइ गरेको भन्दै संघीय सरकारप्रति असन्तुष्टि जनाएका छन्। सम्मेलनमा कोशीका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले प्रदेशको प्रभावकारितामै संघीयताको सफलता निर्भर रहने बताउनुभयो। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शीर्ष नेतृत्व नै संघीयताप्रति इमान्दार नदेखिएको टिप्पणी गर्नुभयो। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशले संविधान अनुसारकै अधिकार कार्यान्वयन मात्र खोजेको बताउनुभयो। यस्तै मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सबल नभएसम्म संघीयता सफल नहुने बताउनुभयो। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले संविधानको परिकल्पना र व्यवहारिक कार्यान्वयनबीच ठूलो खाडल रहेको उल्लेख गर्नुभयो। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले अधिकार अभावले कर्णालीका चुनौती थप जटिल बनेका गुनासो गर्नुभयो। बजेट पारित गर्ने समस्या झेलिरहेका कारण सुदूरपश्चिमका मुख्यमन्त्री भने बैठकमा सहभागी बन्नु भएन। भोलिसम्म चल्ने सम्मेलनले प्रदेशका साझा समस्या पहिचान गरी अधिकार प्राप्तिका लागि साझा धारणा बनाउने तयारी गरेको छ।
2: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलातर्फ रामहरी खतिवडा र अजय बाबु शिवाकोटी निर्वाचित हुनुभएको छ। पिछड़िएको क्षेत्रबाट सहमहामन्त्रीमा जीवन बहादुर साई निर्वाचित हुनुभएको छ। खतिवडा 2,919 मत र शिवाकोटीले 2,072 मत ल्याएर विजयी हुनुभयो। तर केन्द्रीय निर्वाचन समितिले भने मतगणनाको अन्तिम नतिजा औपचारिक रूपमा घोषणा गरेको छैन। सहमहामन्त्री खुलातर्फ 9 उम्मेद्वारहरू चुनावी प्रतिस्पर्धामा थिए। जनसम्पर्क समिति तर्फका 7 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। कांग्रेसको केन्द्रीय सदस्यका अन्य समूह अन्तर्गत दलित, मधेसी, खसारे, आदिवासी, जनजाति, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, पेशागत समूह तथा विभिन्न भौगोलिक क्षेत्रका पदका मतगणना भने चलिरहेको छ। निर्वाचन समितिले भोलिसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने जनाएको छ।
3: राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी दुईवटा अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार पौडेलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको हो। सरकारले राष्ट्रपति समक्ष तीनवटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो। राष्ट्रपति पौडेलले यसअघि विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको थियो। राष्ट्रपतिले जारी गरेपछि अध्यादेशले गरेका व्यवस्था लागू हुन्छन्।
2: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनमा सहयोग गर्ने बताउनु भएको छ। विवादास्पद अडियो सार्वजनिक भएपछि सुनारले आफ्नो धारणा सार्वजनिक गर्दै आरोप प्रमाणित भए कानूनी प्रक्रिया सामना गर्न तयार रहेको बताउनुभयो। सुनारले आज सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो सार्वजनिक गर्दै आफूमाथि उठेका प्रश्नको जवाफ दिन तयार रहेको उल्लेख गर्नुभयो। यद्यपि अडियोको सत्यता र त्यसमा सुनिएको आवाजको आधिकारिक पुष्टि हुन बाँकी छ। राष्ट्रपतिले सुनारमाथि आन्तरिक छानबिन शुरू गर्दै अनुसन्धान टुङ्गोमा नपुग्दासम्म औपचारिक सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। सुनार बाँकी निर्वाचन क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा सड़कको अहिलेको अवस्था र पूर्व तयारी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
11: एनबीएल सर्वसुलभ आवास कर्जा
12: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
11: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
12: विशेषताहरू, ₹3 करोड़सम्मको कर्जा सुविधा,
11: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
12: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
11: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुईवटा अध्यादेश जारी, भोटेकुसी बाढ़ीबाट प्रभावित 1050 नागरिक अझै होल्डिङ सेन्टरमा, विपत्ता भएकालाई मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरण पुगेको प्राधिकरणको भनाई, पर्वतीय विपद व्यवस्थापनका लागि नीति र पूर्व सूचना प्रणाली पुनरावलोकन गर्नुपर्नेमा विज्ञको जोड़, संविधान प्रदत्त अधिकार कार्यान्वयनमा ढिलाइ गरेको भन्दै संघीय सरकारप्रति मुख्यमन्त्रीहरूको असन्तुष्टि, कांग्रेसको सहमहामन्त्री खुल्लातर्फ रामहरि खतिवडा र अझै बाबु शिवाकोटी निर्वाचित लगाएका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी खबर। नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ। त्यसै गरी काठमाडौँ उपत्यकाका मुख्य बजारहरूमा दशैंको किनमेल गर्नेहरूको ठूलो भीड़ लागेको छ। न्यूरोड, असन, लगनखेल र भोटाआईटी लगायतका क्षेत्रमा नयाँ लुगा, खाद्यान्न तथा पूजा सामग्री खरिद गर्ने ग्राहकको चहल पहल बढ़ेको हो। यद्यपि यस वर्ष विपद र बढ़दो महँगीका कारण दशैंको उल्लासमा केही प्रभाव परेको छ। दशैंका लागि मानिसहरू गाउँ फर्कने क्रम चलिरहेको छ। यसैबीच काठमाडौँ उपत्यकामा दशैंलाई लक्षित गरी सञ्चालन गरिएको एलपी ग्यासको संयुक्त बिक्री वितरण भोलिदेखि बन्द हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार पर्सीदेखि साबिकै नजिकका डिलरहरूबाट ग्यास बिक्री गरिनेछ। संयुक्त बिक्री केन्द्रहरूमा उपभोक्ताको घण्टौं लामो लाइन लागेपछि यो व्यवस्थाले सहजताको साटो उल्टै शास्ति दिएको गुनासो बढ़ेको थियो। डिलर र डिपोहरूमा पनि ग्यास नपाएको उपभोक्ताहरूको गुनासो छ। यसैबीच चाडपर्वमा घर फर्कने यात्रुहरूलाई राजमार्गका होटलमा बासी तथा अखाद्य खाना खुवाएर चर्को मूल्य असूले कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले आज सूचना निकालेर अस्वच्छ खानाका कारण बिरामी परेमा होटल संचालकसँगै गाड़ी चालकलाई समेत कार्यवाही गर्ने जनाएको छ। गुणस्तरीय खाना पाउने ठाउँमा मात्र गाड़ी रोक्न चालकलाई निर्देशन दिएको छ। यस्ता बदमाशी देखिएमा यात्रुले तत्काल प्रहरीको 100 नम्बरमा फोन गरी जानकारी गराउन सक्नेछन्।
3: काठमाडौँ उपत्यकाबाट आफ्नो थापथलो फर्कने यात्रुहरूको चाप बढ़ेको छ। मुख्य सड़क, पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथबाट दैनिक बाहिरिनेको संख्या घटस्थापनापछि बढ़ेको छ। पछिल्लो समयमा बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़कहरू विस्तारै खुल्न थालेपछि ग्रामीण सड़क भएर यात्रा गर्न भने सकसपूर्ण छ। ग्रामीण सड़कको मरमत नहुँदा अझै पनि काठमाडौँबाट घर जानेको यात्रा भने कष्टकर नै रहेको छ। मुख्य राजमार्ग र ग्रामीण सड़कको सहज यात्राका लागि अप्नाएको व्यवस्थाका बारेमा साथी सम्झना महर्जनले सड़क विभागका प्रवक्ता इन्जिनियर शुभराज नेउपानेसँग कुराकानी गर्नुभएको छ।
4: सबै हाइवेहरू क्लियर भइसकेका छन्। मुस्ताङ मनाङ लगायत रसुवातिर जोड्ने हाइवे पनि हामीले कनेक्ट गरिसकेका छौँ। हामीले जथावतीमा बेलुबिज राखेर रसुवा पनि कनेक्टिभिटी गरेका छौँ। मुस्ताङ पनि कनेक्टिभिटी भइसकेको छ, मनाङ पनि कनेक्टिभिटी भइसकेको छ। हाम्रो हाइवेको पर्सपेक्टिभमा जुन सडक विभागले गर्ने काम हो सबै बाटो खोलिसकेका छौँ। डिपी हाइवे पनि अहिले क्लियर छ, काम्पी पनि क्लियर छ, पृथ्वी हाइवे पनि हिजो बेलुका हामीले राति बन्द गरेर टु वे पृथ्वी हाइवे पनि सञ्चालन गरिसकेका छौँ। राजमार्गहरूको अवस्था चाहिँ सबै क्लियरै छन् अहिलेलाई यो दशैंको लागि फोकस।
14: ग्रामीण भेगहरू चाहिँ सडक विभाग अन्तर्गत पर्छ कि पर्दैन जिम्मेवारी?
4: 15,000 किलोमिटर जुन नेसनल हाइवे नेटवर्क हो त्यो पर्छ। त्यो मध्ये ट्र्याक खुलेका बाटोहरू सबै हाम्रो क्लियर छन्। एउटा बाँकी भनेको चाहिँ बुढी गण्डकीको बाढीले जुन ड्यामेज गरेको हाम्रो यो आरू घाटी पुल हो, त्यसको पनि बेलिब्रिजको लागि हाम्रो सामानहरू मुभ हुन सुरु गरिसकेको छ। अब ग्रामीण सड़कको हकमा चाहिँ सम्बन्धित स्थानीय तहले त्यति प्रदेश सरकारहरूले गर्ने हुँदाखेरि उहाँहरूले त्यो गर्दै हुनुहुन्छ। त्यो विषयमा चाहिँ सड़क विभागको अन्तर्गतको बाटोहरू चाहिँ क्लियर।
14: बस चालकहरूको अहिलेको उहाँहरूको समस्या के छ भने आफैले सड़क मरमत गर्दै हिँड्नुपर्ने अवस्था छ, यसको अन्त्य चाहिँ कहिले होला?
4: यो कुराहरू चाहिँ हाम्रो बसहरूको जुन रुट दिने रुट इजाजतको कुराहरू छ जोडिन्छ, यो विषयमा यातायात व्यवस्था विभागसँग फर्दर कोर्डिनेसन गर्दा ठिक होला। जस्तै उहाँहरूले जुन रोड वर्दी छ वर्दी रोडहरूलाई मात्रै दिनुपर्ने हुन्छ बसहरूको लागि मुभ हुनलाई भने, अब अहिले चाहिँ नन वर्दी रोडमा पक्कै पनि उहाँहरूले दिनुभएको छैन। स्पेसिफिक केसमा केही समस्या भयो फरक कुरा, नत्र त्यसको समस्या नहुनुपर्ने हो।
14: यात्रुहरू र व्यवसायहरूले चाहिँ अब 2-3 दिन लगाएर घर पुग्नुपर्ने बाध्यात्मक परिस्थिति चाहिँ देखिरहेछ अझै पनि, यो विषयलाई चाहिँ यहाँले कतिको गम्भीरतापूर्वक लिनुभएको छ?
4: हाइवेको मेन्टेनेन्सको पर्सपेक्टिभमा पोहोर पर जतिको सहज पक्कै छैन, किनभने यसपालि चाहिँ हामी दसैँको मुखमा ठुला अनएक्सपेक्टेड डिजास्टर, अहिले बुढी गण्डकीको डिजास्टर भयो, त्योभन्दा अगाडि काली गण्डकी लगायतको बर्खाको वर्षाको कारणले भएको डिजास्टर भयो, र त्योभन्दा अगाडिको भोटेकोसीको बाढीको डिजास्टर गर्दाखेरि केही खेल पहिला भन्दा पक्कै छ। त्यो हुँदै गर्दाखेरि पनि हामीले 2A रोड सप्लाय हाइवेहरू खोलिसकेका छौँ। त्यो पर्सपेक्टिभमा चाहिँ मेन्टेनेन्स हामी कन्टिन्युसली पनि गर्छौँ, दसैँभरि पनि हाम्रो मेन्टेनेन्स काम चालु रहन्छ, र कुनै स्पेसिफिक एरियामा केही समस्या पर्यो भने त्यहाँ मेन्टेन गरिन्छ। त्यो बाहेक अरू ठुलो स्पेसिफिक यस्ता इस्यु छन् जस्तो मलाई लाग्दैन।
14: अब सडक बनाउनेहरू पनि दसैँ मनाउन जान्छन् होला,

0: सुपरभाइजरहरू हाम्रो प्रत्येक 18 किलोमिटरमा एकजना सुपरभाइजरका दरले हुनुहुन्छ, लेन्थ वर्करहरू 3 किलोमिटरमा एकजना लेन्थ वर्कर हुनुहुन्छ, उहाँहरूले हामीलाई तत्काल खबर गर्नुहुन्छ बाटो बिग्रियो भने, र त्यो मेसेज आउने बित्तिकै हामीले म्यान पावर र मेसिनहरू मोबिलाइज गरिहाल्छौँ। यो प्र्याक्टिस हामीले गरिरहेको हो र इमर्जेन्सी केही बिग्रिहाल्यो भने हामी तुरन्तै सडक खुलाउन सक्ने अवस्थामा छौँ।
1: उहाँ हुनुहुन्थ्यो सड़क विभागका प्रवक्ता इन्जिनियर शुभराज नेउपाने। फेरि पनि खबरकै सिलसिला, दशैंको बेला किसानलाई भने धान लगायतका बर्खे बाली भित्काउने चटारो परेको छ। एकातिर दशैंको उल्लास, अर्कोतिर वर्षभरि गरेको मेहनतको प्रतिफलका रूपमा खेतमा पाकेको बाली सुरक्षित भित्राउने चिन्ता किसानलाई छ। धेरै किसानको दिनचर्या यति बेला खेतबारीमै बितिरहेको छ। नेपालको प्रमुख खाद्य बाली धान भित्राउने समय र दशैंको चाडपर्व एकै समयमा परेपछि किसानलाई चाडपर्व मनाउने भन्दा पनि खेतीपातीको काम सक्ने हतारो परेको छ। विशेष गरी बर्खे धान पाक्ने समयसँगै दशैं परेकाले किसानलाई आफन्तसँग भेटघाट गर्ने, परिवारसँग बसेर रमाइलो गर्ने र चाडपर्वको किनमेल गर्ने समय समेत जुटाउन कठिन भइरहेको छ। सुदूरपश्चिमको डडेलधुरामा किसान यति बेला धान काट्न, बिटा बाँध्ने, झार्ने र घरमा भित्राउने काममा व्यस्त छन्। जिल्लाको भागेश्वर, अमरगढ़ी, आलिताल र परशुराम लगायतका क्षेत्रमा धानसँगै मकै, भटमास, स्याउ लगायतका बाली भित्राउने र अन्य कामको चटारो छ।
2: नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 इन्टरनेट सेवा प्रदायकलाई जनै 50,000 रूपियाँ जरिवाना गरेको छ। प्राधिकरणले अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएपछि दूरसञ्चार ऐन बमोजिम कार्यवाही गर्ने निर्णय गरेको हो। प्राधिकरणका प्रवक्ता मीन प्रसाद अरियालका अनुसार स्वीकृत प्याकेज अनुसार इन्टरनेट सेवा उपलब्ध नगराएको, तोकिएको भन्दा बढ़ी शुल्क लिएको, स्वीकृत प्याकेज भन्दा फरक प्याकेज बनाएर बिक्री गरेको तथा त्यस्ता प्याकेजबारे सेवाग्राहीलाई निर्धारित समयमा नदिएको पाइएपछि कार्यवाही गरेको हो। जरिवानामा पर्ने सेवा प्रदायकमा ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशन, क्लासिक टेक, वेब सर्भर नेपाल, फाइबर ओल्ड, भायानेट, एरोनेट, डिस मीडिया नेटवर्क, वाईफाई नेपाल, सीजी कम्युनिकेशन, ओल्ड लिंक कम्युनिकेशन, फर्स्ट लिंक कम्युनिकेशन, पोखरा इन्टरनेट, टेक मान्डुज नेटवर्क र सुदिशु रहेका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: कृषि मन्त्र नार्कसँग
4: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। शेयर बजार लगातार 4 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 4.12 अंकले बढ़ेर 2,599.93 बिन्दुमा पुगेको हो। आज बैंक, विकास बैंक, लगानी र बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 104 कम्पनीको शेयर बढ़ेकामा 167

0: घटेको छ। सातवटा कम्पनीको शेयर भने घटबड भएको छैन। आज सगरमाथा जलविद्युतको शेयर 12.44% बढ़ेको छ। बजार सामान्य उकालो लागेको दिन स्नो रिभर्सको शेयर 15% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4,46 करोड़को कारोबार भएकामा आज 351 कम्पनीको 1,35,00,000 कित्ता शेयर 4,73 करोड़ रूपियाँमा किनबेच भएको छ।
1: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हुलाक सेवालाई व्यवस्थित प्रभावकारी र गुणस्तरीय सेवाको रूपमा अघि बढ़ाउने बताउनु भएको छ। हुलाक सेवा विभागले आयोजना गरेको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा उहाँले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको बताउनुभयो। मन्त्री तिमिल सिन्हाले हुलाक सेवालाई क्षमता वृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्ने संस्थाको रूपमा विकास र विस्तार गर्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो।
0: त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक शैक्षिक तथा प्राविधिक संरचनालाई समानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्धन, संस्थागत पुनर्संरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ। विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा यी विषयहरू समेटिएका छन्। यो योजना कार्यान्वयन भएमा विश्वविद्यालयको प्रशासनिक, शैक्षिक र प्राविधिक स्वरूपमा ठूलो फेरबदल आउने अपेक्षा छ। नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई शिक्षण केन्द्रित संस्थाबाट अनुसन्धान, नव प्रवर्धन र ज्ञान उत्पादनमा आधारित रिसर्च युनिभर्सिटीका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
1: गुल्मीको रेशिङ विमानस्थलको हवाई सेवा आजबाट फेरि संचालनमा आएको छ। प्रतिकूल मौसमको कारण झण्डै 4 महिनादेखि यो विमानस्थल प्रभावित भएको थियो। गुल्मीको रेशुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले गएको जेठको तेस्रो हप्तादेखि जिल्लामा हवाई उडान अवरूद्ध भएको जानकारी दिनुभयो। खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान संचालनमा समस्या आउन सक्ने भएकाले हवाई सेवा बाध्य भई रोक्नु परेको उहाँले बताउनुभयो। हवाई सेवा संचालनमा आएसँगै आज काठमाण्डुबाट 13 यात्रु बोकेर विमान गुल्मीमा अवतरण भएको थियो भने गुल्मीबाट 2 जना यात्रु बोकेर काठमाण्डु फर्किएको छ। नेपाल वायु सेवा निगमले मौसम अनुकूल भएसँगै हप्ताको 3 दिन उडान गर्ने गरी नयाँ तालिका निर्धारण गरेको छ।
0: अहिलेसम्म उस्तामा उत्पादित 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। असोज 11 गतेको ठूलो वर्षाका कारण बाढ़ी पहिरो र नदी कटानले बेनी जोलसम सड़क 2 हप्तासम्म अवरूद्ध हुँदा स्याउ निकासी प्रभावित भएको छ। सड़क अवरूद्ध भएपछि त्यहाँ उत्पादित स्याउ गएको वर्षको यसै समयको तुलनामा कम मात्रामा मात्र निकासी भयो। सड़क संचालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सड़क अवरूद्ध भएका कारण व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या भएको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालले बताउनुभयो। अहिलेसम्म 70% बजारमा पठाइसक्नुपर्नेमा 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको उहाँको भनाइ छ।
1: चाडपर्वको समयमा प्रहरीले जाँचलाई तीव्र बनाएको छ। काठमाडौँ उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले संचालन गरेको स्वीप अपरेशनका क्रममा 98 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिषद काठमाण्डुका अनुसार हिजोदेखि आज बिहान 6 बजीसम्म संचालन गरेको अभियानका क्रममा 6 जना पुरूष र 11 जना महिला पक्राउ परेका जिल्ला प्रहरी परिषद काठमाण्डुले जनाएको छ। समाजमा शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाण्डुका विभिन्न ठाउँमा स्वीप अपरेशन संचालन गरेको परिषदका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो।
0: नेपाल दर्पणमा अब विदेशको खबर। स्वीडेनकी जलवायु अभियन्ता ग्रेटा थनबर्ग फ्रान्सेली विद्यार्थीको विरोध प्रदर्शनमा सहभागी हुनुभएको छ। 23 वर्षीय थनबर्ग आज बिहान फिरिसको उपनगर सेन्ट डेनिसमा रहेको आन्दोलनको केन्द्रबिन्दु मानिने पल एलुअर्ड उच्च माध्यमिक विद्यालय पुग्नु भएको हो। छलफलमा युवाहरूलाई नसमेटिएको र उनीहरूको भविष्य उनीहरूबाट खोज्न थालेको उहाँले बताउनु भएको छ। यसअघि देशभर शैक्षिक संस्थाहरूमा राम्रो सुविधाको माग गर्दै थप प्रदर्शन हुने अपेक्षा गरेको समाचार संस्था अल जजिराले जनाएको छ। प्रदर्शनका क्रममा प्रहरीको ज्यादती सम्बन्धी अनेकौं आरोपहरू आएपछि विशेष पोशाक रोप लगाएका वकिलहरूले किशोर किशोरीहरूको सुरक्षाका लागि मानव साङ्लो पनि बनाएका थिए। विद्यालय भवनको अवस्था, शिक्षकको अभाव, कक्षाको अत्यधिक व्यस्त तालिका र शिक्षा प्रणालीका अन्य समस्या लगायत विभिन्न विषयमा सुधारको माग गर्दै विद्यार्थीहरूले गएको महिनाको अन्त्यदेखि विरोध प्रदर्शन शुरू गरेका थिए। न्याय मन्त्रालयका अनुसार विरोध प्रदर्शनका क्रममा 6,800 जनाभन्दा धेरैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसमा मुख्यतया नाबालिगहरू छन्। प्रहरीले प्रदर्शनकारीहरूमाथि भएको भनिएको क्रूरता सम्बन्धी 24 वटा आरोपमाथि पनि अनुसन्धान शुरू गरेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले हरायो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमायो। ओमानका कप्तान विनायक शुक्लाले 70 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान 3-3 विकेट लिए भने दिपेन्द्र सिंह गिरीले 2 तथा करण केसी र ललित राजवंशले 1 विकेट लिए। यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनायो। नेपालका रोहित पौडेलले 61, करण केसीले 16 बलमा 40 रन बनाए। यस्तै अर्जुन कुमारले 40 तथा ईशान पाण्डे र बसीर अहमदले समान 37 रन बनाए। ओमानका शाह फैसल, शकील अहमद तथा करण सोनावाले समान 2-2 विकेट लिए। यो सँगै नेपाल लीग टूमा 34 खेलबाट 28 अंकसहित छैटौं स्थानमा छ। यस्तै ओमान 30 खेलबाट 33 अंकसहित चौथो र क्यानाडा 34 खेलबाट 25 अंकसहित सातौं स्थानमा छ। यो श्रृंखलाको पहिलो खेलमा नेपालले अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराएको थियो। लीग टूमा शीर्ष 4 बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 भित्र पर्नुपर्नेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: भनेपछि बाढ़ीबाट प्रभावित 1050 नागरिक अझै होल्डिङ सेन्टरमा, बेपत्ता भएकालाई मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिकरणको भनाई, पर्वतीय विपद व्यवस्थापनका लागि नीति र पूर्व सूचना प्रणाली पुनरावलोकन गर्नुपर्नेमा विज्ञको जोड़,
1: संघीय सरकारले अधिकार नदी परिणाम खोजेको मुख्यमन्त्रीहरूको गुनासो, अधिकार नदिए संहिता बलियो नहुने भनाई,
0: दशैंको किनमेलले मुख्य बजारमा ग्राहकको भीड़, राजमार्गका होटलमा यात्रुलाई अखाद्य खाना खुवाए, चालक र संचालकलाई कड़ा कार्यवाही गर्ने सरकारको चेतावनी, दशैंमा सड़क सञ्चालन गर्ने संयन्त्र तयारी अवस्थामा रहेको सड़क विभागको भनाई,
1: फ्रान्सले विद्यार्थीहरूको विरोधका क्रममा स्वीडेनकी 23 वर्षीय जलवायु अभियन्ता थनबर्ग पनि सहभागी, विद्यालय भवनको अवस्था, शिक्षकको अभाव लगायत विभिन्न विषयमा सुधारको माग,
0: र आईसीसी क्रिकेट लीग टूमा नेपालको लगातार दोस्रो जित।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: शुक्ला गण्डकी एफएम 97.6
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण शेयरधनी सदस्य, विज्ञापनदाता, शुभचिन्तक, कर्मचारी, श्रोता तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष शिव पौडेल, सचिव टीकाराम श्रेष्ठ, स्टेशन म्यानेजर राजन उपाध्याय एवं शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज परिवार।
3: गाउँबाट सपिङ गर्नको लागि धुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
4: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
3: सपिङका लागि भनेर धुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
4: ल तिमी ढुक्क हौ न, धुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
3: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसको भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
7: धुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, धुलेगौंडा,
8: दिदी कुमार श्रेष्ठको भवनमा।
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बब ससेज
11: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0965705052, मोबाइल 98568285।
12: यही हो मौका, पर्यो पर्यो, ठ्याक्कै पर्यो।
13: होइन हौ, कसरी पर्यो?

0: सबसिधै 10 लाखसम्म 66 क्याश उपहार, फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई। इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार। नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो,
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम, शुक्ला गण्डकी 4 दोलेगौडा। सम्पर्क 0635902969 र 98560169909।
0: हिरो सिजी मोटर्स।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण स्वास्थ्य कर्मी, कर्मचारी, सेवाग्राही, शुभेच्छुक तथा समस्त नेपालीहरूमा सुस्वास्थ्य एवं आर्थिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोपाइटर उमेश यादव, सगरमाथा डेन्टल, शुक्ला गण्डकी 4 दोलेगौडा, मोबाइल 98560974999।
4: प्रोपाइटर पास्ता राजु श्रेष्ठ, स्याङ्जा चस्मा घर र स्याङ्जा मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौडा, बनकेवा चोक, मोबाइल नम्बर 98063113195।
5: प्रोपाइटर सुन्दर बस्तेल, कालिका मेडिकल, शुक्ला गण्डकी 6 खैरेनीटार, हुलाक अगाडि 3 खोले जाने बाटो, मोबाइल नम्बर 98462887658।
6: बुद्ध डेन्टल केयर, शुक्ला गण्डकी 4 दुलेगौडा, मोबाइल 98468552712। दाँत सफा गर्ने, टल्काउने, दाँत भर्ने, दाँत राख्ने, निकाल्ने, जरेदेखि उपचार गर्ने तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ।
7: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
9: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनीटारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
9: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
9: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
9: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनीटार तनहु।
6: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा,
5: मोबाइल नम्बर 98261502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
10: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
9: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्ने कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
2: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
4: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा समाजका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अध्यक्ष शिव कुमारी कार्की एवं ढोरेली सेवा समाज काठमाडौँ परिवार,
6: अध्यक्ष कमल बहादुर आले एवं झुल बहादुर स्मृति प्रतिष्ठान, रिसिङ सात गिरिङथोक परिवार।
7: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन,
8: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
7: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
9: कौ र पाण्डवको बीचमा त्यत्र जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो। जब
8: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर

0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
1: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 9856309982 र 9705620209
2: साथ छ हाम्रो टीवीएस साथ छ हाम्रो
3: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजयदशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 52 अवसरमा समितिमा आबद्ध प्राविधिक एवं विद्युत तथा प्लम्बिङ पेसासँग आबद्ध साथीहरू निर्माण तथा हार्डवेयर व्यवसायी सेवाग्राही शुभेच्छुक शुभचिन्तक एवं सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष भानबहादुर भुजेल एवं शुक्लागण्डकी विद्युत तथा प्लम्बर सेवा समिति परिवार
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6।

0: दशैं तिहार छठ पर्व 2083 एवं नेपाल सम्बत 1147 को अवसरमा यहाँहरू सबैलाई हार्दिक शुभकामना। गण्डकी मेडिकल हल शुक्ला गण्डकी 4 दोलेगौंडामा हरेक दिन पेट मुटु छाती रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्य, हरेक दोस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर सुशील कार्की, हरेक तेस्रो शनिबार मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुन्दर राणाभाट, हरेक चौथो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठद्वारा स्वास्थ्य परीक्षण भइरहेको जानकारी गराउँदछौ। साथै असोज 31 गतेसम्म फ्री स्किन टेस्ट र हरेक सामानमा दशैं तिहार अफर रहेको जानकारी गराउँदछौ। गण्डकी मेडिकल हल शुक्ला गण्डकी 4 दोलेगौंडा। सम्पर्क फोन नम्बर 0 65 590 369, मोबाइल 98 40 82 69 26।
1: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
5: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98 570 65 119 र 98 694 57 056।
4: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना। सिम्स केयर गिभर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
0: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलेगौंडामा। सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
6: हाम्रा विशेषताहरू:
0: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
6: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
0: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
6: सिप मूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
0: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म।
6: स्थान: सिम्स केयर गिभर, शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
0: सम्पर्क 98 560 44 343, 98 041 43 688, 98 041 43 628, 98 560 71 773।
4: डोन्ट मिस दिस अपर्चुनिटी। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा हामी हाम्रा सम्पूर्ण यात्रुवर्ग, कर्मचारी एवं सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: अध्यक्ष कृष्ण पुन एवं शुक्ला गण्डकी यातायात प्राली परिवार।
8: कता हिँडेको हो आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ, तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0 65 414 50, मोबाइल 98 463 23 811।
10: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
11: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहु।
12: सम्पर्क 0654142121, मोबाइल 98565391।
11: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा उद्योगी, व्यवसायी, ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: समुद्र राम श्रेष्ठ अध्यक्ष एवं शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ परिवार,
14: सभापति बालकृष्ण विक एवं शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति, वडा नम्बर 4, दुलेगौडा परिवार।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175
2: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
3: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे
2: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
4: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाई जाजलले एउटैले साराले दिग्विजय गर्न सके त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो। जब
3: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 7 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय
4: अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा विजया दशमी तथा शुभ दीपावली 2083 को सम्पूर्णमा शुभकामना सहित दशैं तिहार विशेष उपहार धमाका। प्रथम पुरस्कार सामसुङ वाशिङ मेसिन, द्वितीय पुरस्कार माइक्रोवेभ, तृतीय पुरस्कार स्टील ट्रिप लाइट प्रेसर कुकर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560505544।

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। राष्ट्रपति पौडेलद्वारा 2 अध्यादेश जारी। कांग्रेस सह महामन्त्रीमा रामहरि खतिवडा र अजय बाबु शिवाकोटी निर्वाचित। अडियो प्रकरणमा सांसद चुनावमाथि प्रहरीको आन्तरिक अनुसन्धान शुरू। अडियो एआई मार्फत बनाइएको सुनारको दावी। तीनतालमा पहिरो खस्ता बुढी गण्डकीमा बाढ़ी आएको सरकारी टोलीको निष्कर्ष। संघीयता कार्यान्वयनमा संघ सरकार उदासीन बनेको गण्डकीका मुख्यमन्त्रीको आरोप। विद्यार्थी केन्द्रित शिक्षा ऐन बनाउन गण्डकीका सरकारवालासँग शिक्षा संवाद। राजमार्गका होटलका खानाले यात्रु बिरामी भए सवारी चालक र होटल संचालकलाई कार्यवाही गरियो। हिमाचलमा मोटरसाइकलको ठक्करबाट 3 वर्षीय बालकको मृत्यु। पोखरा 28मा 29 गते श्रद्धांजलि सभा। 1 बजेपछि वडा कार्यालय बन्द। र लिग दुई श्रृंखलामा ओमानलाई 113 रनले हराउँदै नेपालको लगातार दोस्रो जीत। राष्ट्रपति रामचन्द्र पौडेलले 2 अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको हो। मन्त्री परिषदले सिफारिश गरेको उक्त अध्यादेश राष्ट्रपति पौडेलले जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार नेपालको संविधानको धारा 114 उपधारा 1 बमोजिम मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले 2 अध्यादेश जारी गर्नुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले एक महिलालाई अमर्यादित शब्द प्रयोग गर्दै गाली गरेको भनी सार्वजनिक अडियोबारे प्रहरी आन्तरिक छानबिन थालेको छ। सांसद सुनार र ती महिलाबीच भएको भनिएको आपत्तिजनक अडियो रेकर्ड सोमबार लिक भएको थियो। यसबारे राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आन्तरिक छानबिन थालेको छ। बिहिबार राष्ट्रपतिले सुनारलाई सार्वजनिक कार्यक्रममा उपस्थित हुन निर्देशन दिएको छ। पार्टीको अनुशासन आयोगले सुनारमाथि छानबिन थालिसकेको राष्ट्रपतिले जनाएको छ। अडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले पनि आन्तरिक रूपमा बुझ्ने काम अघि बढ़ाएको हो। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अवि नारायण काफ्लेले अडियोको सत्यताबारे बुझ्ने काम गरिएको जानकारी दिनुभयो। हामीले पनि समाचार र सामाजिक सञ्जाल मार्फत नै अडियोबारे जानकारी पाएका हौं। यसको बारे बुझ्ने काम भइरहेको छ। हामी हाम्रो तरिकाले बुझिराखेका छौं, डीआईजी काफ्लेले भन्नुभयो। पक्र गरेर अनुसन्धान गर्नको लागि भने पीड़ित महिलाको जाहेरी आवश्यक पर्ने काफ्लेले बताउनुभयो। उहाँले भन्नुभयो, हामीले महिलाले कुनै पनि रूपमा उजुरी दिनुपर्ने हुन्छ। आफै उपस्थित भएर वा अनलाइन मार्फत भए पनि उजुरी आवश्यक हुन्छ। महिलाले उजुरी नदिए हामी आफै अनुसन्धान गर्न मिल्दैन। हालसम्म महिलाले कुनै पनि प्रहरी कार्यालयमा उजुरी भने नदिएको बताइएको छ। यसैबीच राष्ट्रपतिका सांसद खगेन्द्र सुनारले आफ्नो भनेर सार्वजनिक गरेको अडियो एआई मार्फत बनाएको दावी गर्नुभएको छ। आज आफ्नो सामाजिक सञ्जाल मार्फत भिडियो र क्याप्सन मार्फत उहाँले आफूमाथि लागेको आरोप झुटो भएको दावी गर्नुभयो। उहाँले प्रहरीभित्र भएको भ्रष्टाचार विरूद्ध प्रश्न गरेपछि आफूमाथि निरन्तर प्रहार भइरहेको बताउनुभयो। प्रहरीभित्रको भ्रष्टाचार विरूद्ध प्रश्न गरेदेखि ममाथि निरन्तर प्रहार भइरहेको छ। विभिन्न आरोप प्रत्यारोपको शिकार भइरहेको छु। हिजदेखि मेरो हो भनेर कोही काल्पनिक महिला संघको अडियो सार्वजनिक गरिएको छ। उहाँले लेख्नु भएको छ, आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटा हुन्। एआई लगायत प्रविधिका प्रयोग गरेर बनाएका प्रचारहरू हुन् उहाँले भन्नुभएको छ। राजनैतिक विश्लेषक मुमाराम खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणको छानबिन अवधिभर सांसद पदबाट निलम्बन गर्नुपर्ने बताउनु भएको छ। अडियो सार्वजनिक भएपछि खनालले उहाँका गतिविधि विगतदेखि नै उग्र, आक्रामक र असभ्य रहेको टिप्पणी गर्नुभएको छ। उहाँको विगतदेखिको चरित्र सार्वजनिक पदका लागि अनुकूल नभएको खनालको भनाइ छ। खनालले सामाजिक सञ्जाल मार्फत अडियोमा सुनिएको आवाज कसको हो र कसलाई भनिएको थियो भन्ने विषयमा सत्य तथ्य छानबिनबाट बाहिर आउने बताउँदै घटनाको प्रकृति गम्भीर रहेको र पीड़ितलाई तत्काल सुरक्षा र न्यायको प्रत्याभूति दिनुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरूङले मुलुकको मौलिक पहिचान, राष्ट्रिय अस्मिता र अस्तित्व गम्भीर संकटमा परेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रम बोल्दै गुरूङले नव उदारवादी प्रणालीका कारण नेपालको भाषा, अर्थतन्त्र, राष्ट्रियता, सभ्यता र संस्कृति कमजोर हुँदै गएको दावी गर्नुभयो। उहाँले नेपालको मौलिक पहिचान र इतिहास नै समाप्त हुने दिशामा अघि बढ़िरहेको टिप्पणी गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले मुलुकको राजनीतिमा अनिश्चितताको कालो बादल मडारिरहेको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एकमात्र पार्टी राप्रपा भएको जिक्र गर्नुभएको छ। नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मुलुकका अन्य राजनैतिक दलहरू असफल भइसकेको बताउनुभयो। उहाँले परम्परागत कार्यशैलीबाट पार्टीलाई बलियो बनाउन नसकिने भन्दै नेतृत्वदेखि कार्यकर्तासम्म सबै बदलिन जरूरी रहेको पनि बताउनुभयो। उहाँले आगामी महाधिवेशन मार्फत पार्टीलाई पुनर्जीवन दिने गरी संगठनको पुनर्गठन गरेर जानुपर्ने समेत बताउनुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता कार्यान्वयनमा संघ सरकार उदासीन बनेको आरोप लगाउनु भएको छ। संविधानले प्रदेशलाई दिएका अधिकार प्रयोग गर्न आवश्यक कानून निर्माण र अधिकार हस्तान्तरणमा ढिलाइ हुँदा प्रदेश सरकारको काम प्रभावित भएको उहाँको भनाइ छ। कोशी प्रदेशको आयोजनामा विराटनगरमा मंगलबार शुरू अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनको उद्घाटनको सत्रमा बोल्दै उहाँले प्रदेशका साझा समस्या वर्षौंदेखि उठाउँदा पनि संघ सरकारको प्राथमिकतामा नपरेको बताउनुभयो। चार वर्षदेखि विभिन्न बैठक र छलफलमा प्रदेशका समस्या प्रस्तुत गर्दै आए पनि अपेक्षित सुधार हुन नसकेको उहाँले उल्लेख गर्नुभयो। प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्। संविधानले दिएको जिम्मेवारी पूरा गर्न आवश्यक कानून र अधिकार नदिने हो भने संघीयताबारे पुनर्विचार गर्नुपर्छ, पाण्डेले भन्नुभयो। उहाँको अनुसार संविधानले संघ प्रदेश र स्थानीय तहका एकल तथा साझा अधिकार स्पष्ट गरेको छ, तर ती अधिकार कार्यान्वयन गर्न आवश्यक कानून नबन्दा प्रदेश सरकार प्रभावकारी बन्न सकेका छैनन्। प्रदेशले नागरिकको आवश्यकता र सम्भावनालाई ध्यानमा राखेर बनाएका कानून समेत संघीय कानूनसँग बाधिँदा कार्यान्वयनमा समस्या भइरहेको उहाँले बताउनुभयो। नेपाली कांग्रेसको महिला केन्द्रीय सहमहामन्त्री पदमा प्रतिमा गौतम निर्वाचित हुनुभएको छ। महिला सहमहामन्त्रीतर्फ गौतम 5116 मत प्राप्त गर्दै विजयी हुनुभयो। कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत महिला र खुल्लातर्फको मत परिणाम अनुसार प्रतिमा गौतम महिला सहमहामन्त्री तथा अजय बाबु सिधाकोटी र रामहरि खतिवडा खुल्ला सहमहामन्त्रीमा निर्वाचित हुनुभयो। महिला सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमकी प्रतिस्पर्धी नानु मैया वास्तुलाले 1554 मत प्राप्त गर्नुभएको छ। त्यस्तै खुल्ला दुई केन्द्रीय सहमहामन्त्री पदमा अजय बाबु शिवाकोटी रामहरि खतिवडा निर्वाचित हुनुभएको छ। खुल्लातर्फका अन्य उम्मेद्वारमध्ये अमृत कुमार अर्यालले 921, देवेन्द्र राज कणेलले 1381, दिलीराम सुवेदीले 1852, विकास कोइरलाले 1144, विमलराज छेत्रीले 283, रमेश प्रसाद धमालाले 780 र राजीव ढुङ्गानाले 1232 मत प्राप्त गर्नुभएको जनाइएको छ। नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत पदाधिकारीतर्फको मत गणना सकिँदा गण्डकी प्रदेशबाट शीर्ष तहमा उम्मेद्वार दिएका अधिकांश नेता पराजित भएका छन्। उपसभापति र महामन्त्री पदको अन्तिम मत परिणाम सार्वजनिक भइसक्दा गण्डकीबाट महामन्त्रीमा प्रदीप पौडेल मात्रै निर्वाचित हुनुभयो। उपसभापति खुल्लातर्फ दुई पदका लागि भएको प्रतिस्पर्धामा डाक्टर चन्द्रकान्त भण्डारी सर्वाधिक 3735 मत र इन्जिनियर मधु आचार्य 2342 मत ल्याएर विजयी हुनुभयो। गण्डकीबाट चुनावी मैदानमा उत्रिएका तनहुँका गोविन्द भट्टराई 1752 मत, गोर्खाका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री 1673 मत र स्याङ्जाका धनराज गुरूङ 1596 मत पाएर पराजित हुनुभयो। अन्य उम्मेद्वारहरू दीपक गिरीले 923, प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 760 मत प्राप्त गर्नुभयो। मतदान अगावै उपसभापतिको उम्मेद्वार पोखराका देवराज 40 भने उम्मेद्वारी फिर्ता लिनु भएको थियो। नेपाली कांग्रेस तनहुँको जिल्ला सभापति पदमा वर्तमान उपसभापति एवं महाधिवेशन प्रतिनिधि देव कुमार श्रेष्ठले उम्मेद्वार दिनु भएको छ। पार्टीको जिल्ला नेतृत्वको लागि उम्मेद्वार दिने तयारीमा रहनुभएका श्रेष्ठले हालै सम्पन्न क्षेत्रीय महाधिवेशनमा कुनै पनि प्यानलमा आबद्ध नभई प्रतिस्पर्धा गर्नुभएको थियो। महाधिवेशन प्रतिनिधि समेत रहनुभएका श्रेष्ठको सभापति पदमा उम्मेद्वार दिने तयारीसँगै नेपाली कांग्रेस तनहको जिल्ला नेतृत्व चयनलाई लिएर चासो बढ़ेको छ। तनहुँको भीमनाथ नगरपालिका 5 शीतल मार्गस्थित भित्री सड़क खण्डमा मोटरसाइकलको ठक्करबाट 3 वर्षीय बालकको मृत्यु भएको छ। असोज 27 गते बिहान भीमनाथबाट रिसिङ पाटनतर्फ जाँदै गरेको GP03001P1067 नम्बरको मोटरसाइकलले सो स्थानका अन्दाजी 3 वर्षीय स्वरूप गैरेलाई ठक्कर दिँदा उहाँ घाइते हुनुभएको थियो। घाइते बालकलाई उपचारको लागि जीपी कोइरला राष्ट्रिय स्वास्थ्य प्रशस्त उपचार केन्द्र झरौटा लगिएकोमा उपचारकै क्रममा 9:56 बजे चिकित्सकले मृत घोषणा गरेको जनाएको छ। दुर्घटना भएको मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। पोखरा महानगरपालिका 28 असोज 23 गते भएको विद्यालय बस दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा 29 गते श्रद्धांजलि सभा आयोजना गरिने भएको छ। सभाका कारण उक्त दिन दिउँसो 1 बजेपछि वडा कार्यालय बन्द रहने भएको छ। पोखरा महानगरपालिका 28 वडाध्यक्ष श्री कृष्ण लामिछानेले जारी गरेको सूचना अनुसार असोज 29 गते बिहिबार बिहान 9 बजे कालिका सामुदायिक भवनमा श्रद्धांजलि सभा हुनेछ। दुर्घटनामा ज्यान गुमाएका बालबालिका र स्थानीय अभिभावकप्रति श्रद्धांजलि व्यक्त गर्न कार्यक्रम आयोजना गरिएको हो। 23 गते कालिका इंग्लिश बोर्डिङ स्कूलको विद्यालय बस ओक्लेको भीड़मा दुर्घटना हुँदा चार बालबालिका र एकजना स्थानीय अभिभावक गरी पाँचजनाको निधन भएको सूचनामा उल्लेख छ। दुर्घटनामा चालक सहचालक तथा अन्य बालबालिका घाइते भएको थिए। वडा कार्यालयले मृतकप्रति श्रद्धांजलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। हिमतालमा पहिरो खसेर गेग्राम सहित बग्दा बुढी गण्डकीमा बाढ़ी आएको सरकारी विज्ञ टोलीले निष्कर्ष निकालेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद सहितको टोलीले गरेको अध्ययन अनुसार पहिरो एउटा हिमतालबाट अर्को हिमताल हुँदै तल झरेको देखिएको छ। उक्त क्षेत्रमा धेरै साना हिमताल भएकाले गेग्रान सहितको पहिरो एकपछि अर्को हिमतालमा खस्दा ठूलो मात्रामा गेग्रान सहितको बहाव आएको टोलीको निष्कर्ष छ। अनुसन्धानमा संलग्न विज्ञ अनुसार 6000 मिटर भन्दा माथिबाट खसेको पहिरो करिब 5600 मिटरमा रहेको हिमतालमा थुप्रिँदा बाढ़ी आएको थियो। टोलीका अनुसार बिहान करिब 4 बजेदेखि 4:30 बजेको बीचमा पहिरो खसेको अनुमान छ। सोही क्षेत्रमा बिहान 4:22 बजे 3.5 रेक्टर स्केलको भूकम्प समेत मापन भएको थियो। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जल चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9850124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9850602630।
12: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
16: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
17: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
16: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
17: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
16: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849601120 र 9816651187।
17: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
18: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
17: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
18: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
17: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
18: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
17: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
18: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिप्रेढुङ्गा पोखरा।
17: मोबाइल 9800258595, फोन 0615865059। सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
19: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहु।
20: सम्पर्क 0654142121, मोबाइल 98565391।
19: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
21: Yamaha.

0: को लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 9856043952 र 9806656586।
2: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
3: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
2: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
3: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
2: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
3: हुन्छ नि, जाउ जाउ।
2: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौंडा।
3: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
1: फोन नम्बर 9715065555, 9715056566।
2: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
1: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
2: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
1: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 कुपन।
2: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ। दुई दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
1: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
2: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा, माछापुच्छ्रे बैंकको भवन।
2: प्रोप्राइटर भरत श्रेष्ठ, मोबाइल 9556065870।
4: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
5: पार्टी समाचार। मर्चेन्ती नदीमा आएको बाढ़ीले बगाएर ल्याएको गेग्रान ढुंगा र लेदो थुप्रेपछि चामस्थित मुख्य पुल अवरूद्ध भएको 20 दिनपछि काठको वैकल्पिक पुल निर्माण गरिएको छ। पुरानो पक्की पुलमाथि काठको संरचना बनाएर तल्लो र माथिल्लो मनाङबीचको आवागमन पुनः सञ्चालन गरिएको हो। नदीको बहाव फर्काउन र पुलमुनि थुप्रिएको ढुंगा माटो हटाउन सम्भव नभएपछि पर्यटकीय सिजनलाई ध्यानमा राखेर रातभर काम गरी अस्थायी काठी पुल निर्माण गरिएको प्रमुख जिल्लाधिकारी मुक्तिप्रसाद खनालले बताउनुभयो। प्राविधिकको सल्लाहमा पुरानो पक्की पुलको संरचनामाथि काठको बलियो संरचना बनाइएको छ। यसबाट मुख्य पुललाई थप क्षति नपुर्याई हलुका सवारी साधन र यात्रुको आवागमन सञ्चालन गर्न सकिने खनालले बताउनुभयो। चक्री अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने साहसिक गन्तव्य थोरङला पासमा जमेको हिउँ पन्छाएपछि विदेशी पर्यटकको चहल पहल पुनः शुरू भएको छ। समुद्री सतहदेखि 5416 मिटर उचाइमा रहेको थोरङला पासमा बाक्लो हिउँ जमेपछि पर्यटकको आगमन ठप्प भएको थियो। गत सुझ 8 देखि 11 गतिसम्म परेको अविरल वर्षासँगै भएको भारी हिमपातका कारण पदयात्री तथा स्थानीयको आवागमन प्रभावित भएको थियो। मुस्ताङ र मनाङ खण्डमा हिउँ पन्छाएर पदमार्ग सञ्चालनमा ल्याइएपछि सोमबार असोज 26 गते पहिलोपटक 37 जना विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, सुरक्षा निकाय र पर्यटन व्यवसायले पदमार्ग सफा गरी पर्यटकको लागि सहज बनाएपछि मुस्ताङमा पर्यटक आउन थालेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बसियाले बताउनुभयो। सोमबार 29 पुरूष र 8 महिला गरी 37 जना विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेको उहाँले जानकारी दिनुभएको छ। बुढ़ी गण्डकी नदीमा आइतबार बिहान आएको बाढ़ीपछि गोर्खाको धार्चे गाउँपालिका हुँदै चुनडुङरी गाउँपालिकाको जगत गाउँ जाने सड़क अवरूद्ध भएको छ। सड़क अवरूद्ध हुँदा स्थानीय आवाजाही ठप्प भएको छ भने प्रभावित बस्तीमा राहत तथा उद्धारको चुनौती देखिएको छ।

0: धार्चे गाउँपालिका तीनका वडा अध्यक्ष लक्ष्मण गुरूङका अनुसार धार्चेको फलाम बेसीदेखि माथि बाँसीसम्म जाने सड़क पूर्ण रूपमा अवरूद्ध छ। सड़कमा पैदल हिँड्न समेत नसकिने अवस्था रहेकाले सवारी साधन सञ्चालनको सम्भावना छैन। फलाम बेसीदेखि माथि जगतर्फ जाने बाटो बन्द छ। मानिस हिँड्न सक्ने बाटो समेत छैन। गाडीको टुक्रै छाडौं गुरूङले भन्नुभएको छ। गुरूङका अनुसार धार्चे गाउँपालिका तीन अन्तर्गत हर्सिङ खोला नजिकको सड़कमा ठूलो क्षति पुगेको छ। शुक्लागण्डकी चार दोलीगाँडामा रहेको उन्नति कृषि सहकारी संस्था लिमिटेडले सहकारीमा प्रविधिको उच्चतम प्रयोग गरेर कारोबार गरेका छविलाल पौडेल र कृषि कर्म गरेर सहकारीमा उत्कृष्ट कारोबार गर्ने हरिप्रसाद भण्डारीलाई आज सम्मान गरेको छ। सहकारीको सत्रौं वार्षिक साधन सभाको अवसरमा जिल्ला सहकारी संघ तनहुँका सचिव पदम बहादुर बानिया र सहकारीका अध्यक्ष मानकुमार तिमलाले उहाँलाई सम्मान गर्नुभएको हो। सोहसमा बोल्दै जिल्ला सहकारी संघ तनहुँका सचिव पदम बहादुर बानियाले सहकारीलाई बलियो बनाउन संचालक समिति मात्र नभई प्रत्येक सेवा सदस्य पनि निरन्तर चासो र योगदान हुनुपर्ने बताउनुभयो। सहकारीका अध्यक्ष मानकुमार तिमलाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकारको तर्फबाट निरोज भट्टराई सम्मानित कृषक हरिप्रसाद भण्डारी लगायतले बोल्नु भएको थियो। कार्यक्रममा स्वागत उपाध्यक्ष शंकर बहादुर कार्की र संचालन सचिव ध्रुवराज लामिछानेले गर्नुभएको थियो। साथै लेखा समिति संयोजक वेदराज अधिकारीले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको थियो। हालसम्म मुस्ताङमा उत्पादित 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। असोज 11 गतेको भारी वर्षा कारण बाढ़ी पहिरो नदी कटानले बेनी जुनसो सड़क दुई सातासम्म अवरूद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो। सड़क अवरूद्ध भएपछि यहाँ उत्पादित स्याउ गत वर्षको यसै समयको तुलनामा ज्यादै कम निकासी भएको छ। उक्त सड़क सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सड़क अवरूद्ध कारण व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या परेको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालले बताउनुभयो। अहिलेसम्म 70% बजारमा पठाइसक्नु पर्नेमा 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको उहाँले बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यावहारिक समय सापेक्ष र विद्यार्थी केन्द्रित बनाउन गण्डकी प्रदेशका शिक्षा क्षेत्रका सरकारवालासँग शिक्षा सम्वाद गरेको छ। पोखरामा आयोजित शिक्षा सम्वाद भाग दुई गण्डकी प्रदेश छलफल कार्यक्रममा विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि, सार्वजनिक तथा निजी शिक्षण संस्थाबीचको सहकार्य र नीतिगत स्पष्टताका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। कार्यक्रममा प्रस्तावित विद्यालय शिक्षा ऐनमा समेट्नुपर्ने विषयबारे शिक्षक, विद्यालय संचालक, शिक्षाविद, स्थानीय तहका प्रतिनिधि तथा अन्य सरकारवाला सुझाव दिएका थिए। मन्त्रालयले शिक्षा क्षेत्रका सरकारवालाबाट प्राप्त सुझावलाई नीति निर्माण प्रक्रियामा समेट्दै विद्यार्थीका आवश्यकता र कक्षा कोठाको वास्तविकतालाई सम्बोधन गर्ने ऐन निर्माणमा जोड़ दिएको जनाइएको छ। राजमार्गका होटलमा खाएको खानाले यात्रु बिरामी भए अब सवारी चालक र होटल संचालकलाई कार्यवाही गरिने भएको छ। यातायात व्यवस्था विभागले आज सूचना प्रकाशन गरी यस्तो चेतावनी दिएको हो। पूर्वाधार विकास मन्त्रालयमा भएको सर्वहलाको बैठकपछि विभागले यस्तो चेतावनी जारी गरेको हो। विभाग अनुसार सार्वजनिक यात्रुवाहक सवारी साधन चालकले सफा स्वच्छ र गुणस्तरीय खाना पाउने स्थान सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छताको स्टिकर टाँसिएको होटल तथा रेस्टुरेन्टलाई उच्च प्राथमिकता दिई खाजा नास्ता र खानाका लागि सवारी रोक्नुपर्नेछ। होटल तथा रेस्टुरेन्टले उपलब्ध गराउने खाजा नास्ता र खाना न्यून गुणस्तरको भएका कारण यात्रु बिरामी भएको गुनासो आएको र यसमा सरकारका निकायले सूचना निगरानी गरिएको विभागको भनाइ छ। शेयर बजार लगातार त्यस्तो कारोबार दिन बढेको छ। हप्ताको पहिलो कारोबार दिन हिजो शेयर बजार परिसूचक निफ्टी 4 अङ्कले बढेर 2595.81 पुगेको थियो। विकास बैंक, फाइनेन्स, जीवन बीमा र व्यापार बाहेक सबै समूहको सूचक आज बढेको छ। अन्तर्राष्ट्रिय समाचार। विमानमा उडुसको प्रकोप देखिएपछि गएको शनिबार इटालीबाट अस्ट्रेलिया जाने तय भएको क्वान्टास एयरलाइन्सको उडान रद्द भएको छ। सिडनी मर्निङ हेराल्डका अनुसार शुक्रबारको अघिल्लो उडानका क्रममा पर्थदेखि रोमसम्मको झण्डै 17 घण्टाको यात्रामा केही यात्रुले आफूहरूलाई किराले टोके गुनासो गरेका थिए। यात्रुहरूलाई उडुसको टोकाइबाट चिलाउने समस्याबाट राहत दिन एन्टी स्टामिन औषधि दिएको थियो, तर पछि त्यो औषधिको मौजाद नै सकिएको थियो। बोइङ 787 ड्रीम लाइनर विमानलाई राम्रोसँग सफा गर्नको लागि उडान स्थगित गर्नु परेको क्वान्टासका प्रवक्ताले बताएको बीबीसीले उल्लेख गरेको छ। खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले दोस्रो जित हासिल गरेको छ। आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले हराएको हो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमायो। ओमानका कप्तान विनायक शुक्लाले 77 रन बनाएको जनाएको छ। 41 रन बनाउँदा 6 विकेट गुमाएको अवस्थामा ओमानका सुपार जे ओडेदाले सातौं विकेटका लागि 83 रनको साझेदारी गरेको जनाएको छ। नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान तीन तीन, दिपेन्द्र सिंह अहिरेले दुई तथा करण केसी र ललित राजवंशीले एक एक विकेट लिएको जनाइएको छ। यी खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी। कांग्रेस सह महामन्त्रीमा रामरी खतेडा र अजय बाबु शिवाकोटी निर्वाचित। अडियो प्रकरणमा सांसद सुनारमाथि प्रहरीको आन्तरिक अनुसन्धान। अडियो एआई मार्फत बनाएको सुनाको दावी। हिमतालमा पहिरो खस्ता बुढी गण्डकीमा बाढ़ी आएको सरकारी टोलीको निष्कर्ष। संहिता कारणमा संघ सरकार उदासीन बनेको गण्डकीका मुख्यमन्त्री पाण्डेको आरोप। विद्यार्थी केन्द्रित शिक्षा ऐन बनाउन गण्डकीका सरकारवालासँग शिक्षा संवाद। राजमार्गका होटलका खानाले यात्रु बिरामी भए सवारी चालक र होटल संचालकलाई कार्यवाही। हिमालमा मोटरसाइकलको ठक्करबाट 3 वर्षे बालकको मृत्यु। पोखरा 28 29 गते श्रद्धाञ्जली सभा 1 बजेपछि वडा कार्यालय बन्द। र लिग 2 श्रृंखलामा ओमानलाई 113 रनले हराउँदै नेपालको लगातार दोस्रो जीत। अवस्था हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनु तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यो तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीले सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0564143378 इमेल NEWSSSUKLAGANDEKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0965905511।
5: विकृति विसंगति रहित तरिकाले हाम्रा चाडपर्व मनाऊ, संस्कृतिको संरक्षण गरौं।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रोभाइडर संगीता ढकाल।
5: सौरिन मिनीमार्ट शुक्ला गण्डकी 5 सूर्यदय चोक। मोबाइल 98151130।
3: सौरेन फार्मेसी शुक्ला गण्डकी 5 मिलडाँडा तलहु। मोबाइल 98441449422।
6: वर्षा यद सुन्न, क्या टेन्सन भइरहेछ? भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
5: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0965707044।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
10: दस लाख काट्ने यही हो मौका पर्यो पर्यो ठ्याक्कै पर्यो
11: होइन हौ कसरी पर्यो

0: पर सीधे 10 लाख सम्म श्योर शॉट कैश उपहार फुल 100% कैश बैक हर एक हफ्ता एक जनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हर एक दिन एक जनालाई एयरबर्ड उपहार नागरिकता को भरमा इजी फाइनेंस र एक्सचेंज को सुविधा
1: कोरियो की पायो कोरियो की पायो
0: शर्तहरू लागू हुनेछन्
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0635902969 र 98560169
0: हिरो सीजी मोटर्स
3: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
4: तर महँगो होला नि
3: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका
5: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
6: बाराही एल्मुनियम अब यूपीबीसी को साथमा
5: एल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
6: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635414411 मोबाइल 98562938 र 98028922938
2: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
7: प्रोपाइटर उत्तम मल्ल ढोरबराही बेकरी शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प चोक मोबाइल 98141702223
2: प्रोपाइटर सुजन सुवेदी केक टाउन बेकरी एन्ड क्याफे शुक्ला गण्डकी 4 दुलेगौडा मोबाइल 97160636456 र 98162662609 टिकटक केक टाउन बेकरी क्याफे
8: प्रोपाइटर रमानन्द चौधरी चौधरी तरकारी पसल शुक्ला गण्डकी 4 दुलेगौडा मोबाइल 98460666299
9: प्रोपाइटर ऋषि आचार्य हेप्पी फ्यामिली स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा मोबाइल नम्बर 98464060276
10: प्रोपाइटर मनराज गुरुङ क्रिस्मी कलेक्सन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा मोबाइल 98171064131
11: ला टायरमा कट लाग्यो हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
12: किन नयाँ किन्न पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि
11: खैरेनी टार कहाँनिर छ यो राजु टायर
12: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
11: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
12: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 98562662452
13: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउन है
14: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि
13: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडीमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
15: रसु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
12: मोबाइल 98560055770

फेर्ने साथमा मायाको मधुमासमा लागोस् न बारुद कि कुक्क तिमीले खाँदा गाँसमा अनि पो माया बग्छ नि।

झट्टै आहै खोला न दैलो झट्टै बेगैमा मरी कावेली झरी सररर चट्टै आहै सररर चट्टै आहै सररर चट्टै झल मात्रै छ कि दिलैमा तिम्रो खोला न दैलो झट्टै आहै खोला न दैलो झट्टै आहै

आहाय जपन मलाई चपै आहाय जपन मलाई चपै कसैको थाली माया पखाली छपन मलाई छपै आहाय छपन मलाई छपै।

0: हजुर दान गरौ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष प्रदीप थापा, व्यवस्थापक टेकी थापा एवं मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुलेगौड़ा परिवार।
5: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफे को भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9860747580।
6: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
10: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
11: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
12: ए भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
11: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
12: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
11: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
13: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट, प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट, प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
5: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9840680829, दमौली शाखाको लागि सम्पर्क 9807613425।
14: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर संगम बानिया, सूर्य बहादुर बानिया, दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन
15: प्रोपाइटर दीपक नेपाली, दीपशिखा अटो ट्रेड, हिरो शोरूम, शुक्लागण्डकी चार दुलेगौड़ा, तनहुँ सेवा हस्पिटलको पारिपट्टी 300 मिटर माथि पोखरा जाने बाटो, मोबाइल नम्बर 9856619999।
16: प्रोपाइटर मनी श्रेष्ठ, नारायण भाडा पसल, शुक्लागण्डकी सात खैरिनेटार, मोबाइल 9846607656।
15: प्रोपाइटर अर्जुन कुमार श्रेष्ठ, शुभ फेन्सी स्टोर, शुक्लागण्डकी सात खैरेन्टार तनहुँ, मोबाइल नम्बर 9856022405।
17: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण उपभोक्ता, कर्मचारी, शुभेच्छुक एवं स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: अध्यक्ष रामचन्द्र उपाध्याय एवं खैरेन्टार खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार, शुक्लागण्डकी छ खैरेन्टार।
18: अध्यक्ष टेकनाथ सुवेदी एवं कपासिटार खानेपानी तथा सरसफाई उपभोक्ता समिति, शुक्लागण्डकी तीन कवासे परिवार।
15: अध्यक्ष राजुराम श्रेष्ठ एवं दुलेगौड़ा खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार, शुक्लागण्डकी चार दुलेगौड़ा।
19: अध्यक्ष काशी प्रसाद जोशी एवं बेलचौतारा खानेपानी तथा सरसफाई उपभोक्ता समिति, शुक्लागण्डकी पाँच बेलचौतारा।
5: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ामा। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्लागण्डकी चार दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्लागण्डकी FM को पारिपट्टी, मोबाइल नम्बर 9856309982 र 9705620209।
20: TVS साथ छ हाम्रो।
17: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
16: प्रोपाइटर एकनारायण गौतम, गौतम दाना पसल, शुक्लागण्डकी चार दुलेगौड़ा बेपी चोक, मोबाइल 9846109023। हामी कहाँ विभिन्न जातका चल्लाहरू, पशु पंक्षीका दाना, चोकर, कोदो, मकै, पिना, अण्डाका क्रेट, त्रिपाल, दाना पानीका भाँडाहरू, टनेल, प्लास्टिक, कृषि औजार, उन्नत जातका बिउ बिजन, बेर्नाहरू साथै पशु पंक्षीका भिटामिन पाइन्छ।
3: प्रोपाइटर रमानन्द चौधरी, चौधरी तरकारी पसल, शुक्लागण्डकी चार दुलेगौड़ा, मोबाइल 9846066289।
15: प्रोपाइटर सुनिल कुमार शाह, सुनिल मिठाई पसल एन्ड चार सेन्टर, शुक्लागण्डकी चार दुलेगौड़ा तनहुँ, माछापुर्से ब्याङ्कको आडमा, मोबाइल नम्बर 9811975732।
16: प्रोपाइटर सलिम मिया, एरोमा अनम सस्तो कस्मेटिक पसल, शुक्लागण्डकी चार दुलेगौड़ा, मोबाइल 9841609928।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175.

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौडा नगरपालिकाबाट 10 घर माथि
0: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
4: ए बुढा, गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्य

0: व्यवस्था सम्पर्क विजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी चार तनहु।
1: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
0: मोबाइल नम्बर 9821552067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
2: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
0: है ब्रिजेश ज्वेलर्स।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर अर्जुन सापकोटा, सापकोटा निर्माण सेवा, शुक्ला गण्डकी छ खैरेनी टार। मोबाइल 9856023420, 9801454674। ढुङ्गा, बालुवा, गिटी, बोल्डर, माटो, चोकर, प्लास्टर बालुवा, ग्राभेल बालुवा आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर कुलबहादुर लम्साल, दुलेगौंडा भेटेरिनरी सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा। मोबाइल 9856034881।
1: प्रोप्राइटर बलराम पाण्डे, पाण्डे लाइट हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा। मोबाइल 9842957704।
4: प्रोप्राइटर रामकुमार श्रेष्ठ, श्रेष्ठ जिप्सन इन्टरप्राइजेज, शुक्ला गण्डकी 2, गाछे पानी। मोबाइल नम्बर 9806677652।
3: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
5: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
3: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
5: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
3: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
5: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
3: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
5: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
3: मोबाइल 9802853995, फोन 0165865959।
6: चलिरहेको देखिनु भन्यो।
7: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
8: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
6: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
9: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौंडा, तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856030324।
10: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
12: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
13: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तर उत्तर

0: प्रोपाइटर ईश्वर मल्ल, मल्ल सिरक डस्ना उद्योग, पुरानो कपड़ा पेल्ने ठाउँ, शुक्ला गण्डक 4 गल्छिना, मोबाइल 9811770055, 9842727678।
1: प्रोपाइटर बालकृष्ण बिक, कृष्ण आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, शुक्ला गण्डकी 4 बीपी चोक, मोबाइल 9841649304 र 9811745048।
2: प्रोपाइटर गोविन्द सिगदेल, सिगदेल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौड़ा मेन रोड, मोबाइल नम्बर 9560828543।
1: प्रोपाइटर कृष्ण श्रेष्ठ, कनेक्ट अस्ट्रेलियन एजुकेशन एन्ड भिजा सर्विसेस, मोबाइल 9856032493।
3: प्रोपाइटर सुमीप श्रेष्ठ, शिव बहादुर श्रेष्ठ, जय शिव इलेक्ट्रोनिक पसल, शुक्ला गण्डकी 4 दुलेगौड़ा, मोबाइल नम्बर 9811745234।
4: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
5: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
4: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
6: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
7: साथीना, यो चम्चेरीका घरका फर्निचरका सामान पछि राम्रा हुन्। दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
7: त्यसो नभने म पनि अब नाचिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
8: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल,
6: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
8: प्रोप्राइटर प्रकाश न्यौपानी, संपर्क 0965702225, मोबाइल 9855338378, 9841356558।
9: मेरिया मैनी, कस्तो राम्रो गहना होइन दिदी? हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
4: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
4: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
4: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
4: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
4: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ,
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
4: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9067725239।
8: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9087769142।
10: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
9: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
10: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
4: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गर गहना,
10: पुराना गर गहना सँग नयाँ साथ फेर,
4: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
10: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
11: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रोप्राइटर कोपिला महत, शुक्लागण्डकी फेसन गार्मेन्ट उद्योग, शुक्लागण्डकी साथ मिल डाँडा, मोबाइल 98461683।
12: प्रोप्राइटर देवेन्द्र ढुङ्गाना, सूर्य ढुङ्गाना, सूर्यदेव मिनरल वाटर, शुक्लागण्डकी दुई गाछे पानी, मोबाइल 98065773481। शुद्ध पानी चाहिएमा सूर्यदेवलाई सम्झनुहोस्, ट्याङ्कको पानी पनि सप्लाई गरिन्छ।
11: प्रोप्राइटर खड्का बहादुर विश्वकर्मा, जय शिव सुनसारी पसल, शुक्लागण्डकी चार बनकेवा चोक नजिकै, मोबाइल नम्बर 98460686965। राशि अनुसारका पत्थर, छापावाला सुनसारीका तयारी तथा अर्डर अनुसारका गरगहना खरिद बिक्री गरिन्छ।
13: प्रोप्राइटर प्रवेश पङ्गिनी, शुक्ला मोटर्स प्राली एन्ड होन्डा सोरुम, शुक्लागण्डकी नगरपालिका चार, दुलेगौडा। सम्पर्क 065414120।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
16: दीर्घाई फर्निचर सोरुम,
14: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, वेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानोसँग साफ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
14: दीर्घायु फर्निचर सोरुम, दिल्लीगौडा त नहु,
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709604, मोबाइल नम्बर 98460261268,
14: 98560261268।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: जीके रेफ्रिजरेटर, शुक्लागण्डकी चार, दुलेगौडा, बीपी चोक, नेवार समाज, सटर लाइन, मोबाइल 98560442।
1: प्रोप्राइटर प्रदीप मल्ल, मल्ल कलर हाउस एन्ड इन्टेरियर डिजाइन, शुक्लागण्डकी आठ ढोरफिर्दी तनहु, मोबाइल 98560551532। रङ रोगनमा 3-10 वर्षको ग्यारेन्टी, पेरिस, पुटिङ, टेक्चर गर्नुका साथै पुरानो घर लिकेज भएमा ग्यारेन्टीका साथ वाटर प्रुफिङ गरिन्छ।
0: प्रोप्राइटर दीपक नेपाली, दीपक चाउमिन उद्योग, शुक्लागण्डकी साथ स्याउली बजार, मोबाइल 98065693625।
3: प्रोप्राइटर कृष्ण प्रसाद भूषाल, युनिभर्सल कम्प्युटर सप्लायर, शुक्लागण्डकी चार, दुलेगौडा तनहु, मोबाइल 98560602।
0: प्रोप्राइटर दिनेश श्रेष्ठ, निकेश श्रेष्ठ, इन्द्रेणी रंग पसल, शुक्लागण्डकी चार, दोलेगौडा, बनकेवा चोक, मोबाइल 98058500508।
18: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
19: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
18: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
19: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
18: होम डेलिभरीको पनि व्यवस्था छ।
10: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी चार, पञ्चमुनि चोक, तनहु, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।
12: अब तपाईँको घर अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845106950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
20: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 06-4-14-377 र 98-560-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 BP चोक।
21: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98-560-30-982 र 97-065-20-209।
22: TVS साथ छ हाम्रो।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
23: प्रोपाइटर पीताम्बर पोखरेल, फेसन फ्रेन्जी, 400-600-800 पसल, शुक्ला गण्डकी 4 दुलेगौड़ा बन्केवा चोक, रिमाल गेस्ट हाउस नजिकै दुलेगौड़ा शाखा।
0: प्रोपाइटर प्रेम परियार, बरेली टेलर, शुक्ला गण्डकी 4 भित्री बजार।
23: ज्योतिष ऋषिराम पौडेल, रिद्धि सिद्धि पूजा सामग्री भण्डार, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट लाइन। मोबाइल 9805526466।
24: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4 दुलेगौड़ा तनहुँ, मोबाइल नम्बर 97-155-06-555।
23: प्रोपाइटर छत्रधर आत्रेय एवं महालक्ष्मी एग्रिगेट इन्डस्ट्रीज प्राली, शुक्ला गण्डकी 2 हलेदी तनहुँ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: प्रमुख विश्व समाचार शरद केसीबाट समाचार सुन्नुहोस्। बल्गेरियाको समुद्री तट नजिकै मालवाहक पानी जहाजमा भएको ड्रोन आक्रमणपछि 11 जना नाविक बेपत्ता भएका छन्। आक्रमणमा युक्रेनी स्वामित्वको एउटा पानी जहाज पनि परेको छ। आक्रमणपछि अन्य केहीलाई उद्धार गरिएको थियो। बीबीसीका निक थोर्प भन्छन् दुईवटा मालवाहक पानी जहाजमाथि बिहान सबेरै कैयौं ड्रोन आक्रमण भएको थियो। बल्गेरियाका प्रधानमन्त्री रुमेन रादेफले ती आक्रमणहरूबाट रूसलाई फाइदा पुग्ने बताए। उनले रूसी राजदूतलाई त्यस मामिलामा सोधपूछका लागि बोलाएका छन्। ब्रिटेनको आन्तरिक सुरक्षा एजेन्सी MI5का प्रमुखले राज्यमाथिको सम्भावित खतराहरूको सामना गर्न शीतयुद्ध ताकाको भन्दा बढ़ी साधन स्रोत लगानी गरिरहनु परेको बताएका छन्। जोखिम सम्बन्धी आफ्नो वार्षिक मूल्याङ्कन भाषणमा केन मक्यालमले अहिले ब्रिटेनको निम्ति रूस सबैभन्दा खतरा रहेको बताए। उनले मस्को र अन्य विदेशी विरोधीहरूले ब्रिटिस समाजलाई विभाजित गर्न ध्रुवीकरण बढ़ाउने खालका एल्गोरिदमहरूको प्रयोग गरिरहेको चेतावनी दिए र प्राविधिक तथा सामाजिक दुवै तहमा सबल हुनुपर्नेमा जोड़ दिए। उनले ड्रोन लगायतका प्रविधिमा एआई को दुरूपयोग गर्न खोज्ने आतंकवादीहरूलाई MI5 ले पक्राउ गरेको जनाउँदै एआई को मदतले विकसित नयाँ जैविक हतियार जस्ता नयाँ खतराहरूभन्दा एक कदम अघि रहनुपर्ने आवश्यकतातर्फ सचेत तुल्याए। भारतमा विपक्षी नेताले निर्वाचन आयोगका प्रमुखलाई राजीनामा दिन आग्रह गरेका छन्। कांग्रेस नेता राहुल गान्धीले ककरो जनता पार्टी सहित सम्मिलित आन्दोलन जारी रहने बताए। विपक्षी नेताहरूलाई आज चियापानमा बोलाएका उनले संचारकर्मीहरूसँग कुरा गर्दै भने लोकतन्त्रको रक्षाको निम्ति हाम्रो आन्दोलन जारी रहनेछ, अन्तत जनताको जीत हुनेछ। तर सत्तारूढ़ भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले आज पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगको बचाव गरेका छन्। सरकारले निर्वाचन आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न पूर्ण स्वायत्तता दिएको उनको भनाइ छ। साउदी अरब नेतृत्वको गठबन्धनका प्रवक्ताले रियादलाई निशाना बनाएर प्रहार गरिएको 3 क्षेपास्त्र नष्ट गरिदिएको बताएका छन्। उनले यमनको राजधानी सनाको एउटा क्षेत्र खाली गर्न सर्वसाधारणको निम्ति चाँडै नै चेतावनी जारी गर्ने बताए। हुथी लड़ाकूहरूको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा विशेष कार्यवाही गर्ने उनको भनाइ छ। यसअघि साउदी अरबले इरानको समर्थन प्राप्त हुथी विद्रोहीहरूले रियाद विमानस्थलमा गरेका 3 घातक आक्रमण रोक्न आफ्नो हवाई प्रतिरक्षा प्रणाली कसरी विफल भयो भन्ने बारेमा अनुसन्धान शुरू गरेको बताएको थियो। र रुवाण्डाले 3 भन्दा बढ़ी समयपछि अफ्रिकाको पहिलो फर्मुला 1 रेस आयोजना गर्न 10 वर्ष सम्झौतामा हस्ताक्षर गरेको छ। अफ्रिकन ग्राण्ड प्रिक भनिने उक्त रेसिङ कार प्रतिस्पर्धा सन् 2030 दशकको शुरूआतमा हुनेछ। रुवाण्डाका राष्ट्रपति पल कगामेले महाद्वीपका 10 करोड़ भन्दा बढ़ी फर्मुला 1 प्रशंसकहरूका निम्ति त्यो गर्वको क्षण भएको बताए। अधिकार कर्मीहरूले यसअघि उनीमाथि सरकारको खराब मानवाधिकार रेकर्डबाट ध्यान हटाउन खेलकुदमा लगानी गरेको आरोप लगाएका थिए। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। यमनका हुथी विद्रोहीले साउदी अरबको रियाद विमानस्थलमा गरेका पछिल्ला श्रृंखलाबद्ध आक्रमणबाट त्यहाँ कार्यरत नेपाली श्रमिकलाई समेत असर परिरहेको अधिकारीहरूले बताएका छन्। ती आक्रमणहरूमध्ये शनिबार एउटै हमलामा 13 जनाको मृत्यु भएको थियो, जससँगै विमानस्थलमा कार्यरत नेपाली सहित विभिन्न देशका कामदारहरूलाई हालका लागि विदा दिइएको बताइएको छ। नेपालको एउटा मुख्य श्रम गन्तव्यका रूपमा रहेको साउदी अरबमा करिब 4 लाख नेपालीहरू कार्यरत रहेको विवरण छ। विकसित पछिल्लो तनावले उनीहरूलाई पारेको असरबारे बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्री भन्छन्
3: नेपाली राजदूतावास रियादबाट प्राप्त जानकारी अनुसार सम्पूर्ण नेपालीहरू सकुशलै हुनुहुन्छ। 2 नेपालीहरू सामान्य घाइते हुनुभएको भन्ने जानकारी प्राप्त भएको छ। उहाँहरू उपचाररत हुनुहुन्छ र उहाँहरू छिट्टै डिस्चार्ज हुने अवस्थामा हुनुहुन्छ।
4: अनि अब यो चाडपर्व पनि आउन लागेको छ, धेरैजना नेपालीहरू अब घरतिर यात्रा गर्ने समय पनि हो, यही बेला त्यहाँ द्वन्द्वको जस्तो अवस्था अलिक तनावपूर्ण अवस्था भयो, के खालको परराष्ट्र मन्त्रालय सरकारले चाहिँ त्यहाँ रहेको नेपालीहरूलाई एडभाइजरी जस्तो सूचनाहरू जारी गरेको छ?
3: 3 कुराहरूमा हामीले नेपाली नागरिकहरूलाई सूचित गरेका छौँ। एउटा त्यहाँको अवस्थालाई दृष्टिगत गरी साउदी सरकार त्यहाँको स्थानीय निकायले जारी गरेका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरूलाई पूरा पालना गर्नको लागि र कुनै पनि समस्या परेमा नेपाली राजदूतावासले उपलब्ध गराएको नम्बरहरूमा सम्पर्क गर्न भनेका छौँ। एउटा कुरा, दोस्रो त्यहाँ युद्ध अथवा त्यस्तै प्रकारको परिस्थितिको जुन अट्याक भएको अवस्था लगायतको कुनै पनि भिडियोहरू फोटोहरू नखिच्नको लागि भनेका छौँ, किनभने त्यहाँ त्यो खालको कामहरू वर्जित रहेको छ। र तेस्रो धारबाडहरू आउँदै गरेको अवस्थालाई दृष्टिगत गरी उहाँहरूलाई नेपाल आउनको लागि कसरी उहाँहरूलाई हामीले सहजीकरण गर्न सक्छौँ उहाँहरूको यात्रालाई भन्ने विषयमा चाहिँ दूतावासले ट्राभल एजेन्सीहरू लगायत सम्बन्धित निकायहरूसँग पनि जानकारीहरू लिने सम्पर्कमा रहने खालको काम गरिरहेको छ। अहिले हामीले वेट एन्ड सीको चरणमा छौँ। अहिले बिस्तारै हामीले आवश्यकता र परिस्थितिमा हुने सुधारसँगै हामीले थप उहाँहरूलाई सूचनाहरू एडभाइजरीहरू जारी गर्छौ।
4: अनि यसले अब त्यहाँ जुन घटनाहरू भइरहेछ त्यसले समग्रमा चाहिँ कस्तो खालको असर पार्ने देखिन्छ नेपाली कामदारहरूलाई?
3: साउदी अरेबियामा नेपालीहरूको ठूलो संख्या छ। मुख्य कुरा त उहाँहरूको सुरक्षा नै महत्वपूर्ण विषय हो। सुरक्षा केन्द्रमा राखेर हामीले चाहिँ आवश्यक सूचनाहरू जति पनि छन् प्रवाह गर्ने र चाहिँ आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै यात्राहरू गर्नु पर्यो अथवा अनिवार्य खालको यात्राहरू अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभमोजिम गर्न भनेर हामीले भन्ने गरेका छौँ।
2: उनीसीए परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्री साथै फडिन्द्र दाहालसँग कुरा गर्दै अर्को विषय विराटनगरमा आज भेला भएका विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले आफूहरूले काम गर्न नसकेको भनेर आलोचना भइरहे पनि खासमा उनीहरूकै शब्दमा आफूहरूलाई अधिकार नदिएर खुट्टा बाँधिएको बताएका छन्। कोशी प्रदेशको आतिथ्यमा मंगलबारबाट शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले त्यसो भनेका हुन्। उक्त सम्मेलनमा सुदूरपश्चिम बाहेकका सबै प्रदेशका मुख्यमन्त्रीहरू सहभागी छन्। पछिल्ला विनाशकारी विपदका घटनामाझ उनीहरूले अन्तरप्रदेश विपद व्यवस्थापन तथा राहत कोषको कुरा पनि उठाएका छन्। नगरबाट विक्रम निरोला भन्छन्,
5: उनीहरूले संवैधानिक रूपमा संघले बनाइदिनु पर्ने कानून नबनाइएको भन्दै ढिलो भए प्रदेशले आवश्यक कानून आफै बनाउने चेतावनी समेत दिए। देश संहितामा गएको एक दशक नाई सत्ता समेत अझै संघ र प्रदेशबीच आधारभूत कुरामै दोषारोपण भइरहेको मुख्यमन्त्रीहरूको भाषणमा स्पष्ट देखिन्थ्यो। कोशी प्रदेशका मुख्यमन्त्रीले अधिकार संकुचन गरेर प्रदेशलाई सेतो हात्ती भन्ने गरिएको टिप्पणी गरेका थिए। यस सम्मेलनमा आफ्नो आन्तरिक बजेट सम्बन्धी विवादका कारण सुदूरपश्चिमका मुख्यमन्त्री आएका थिएनन्। उनले प्रदेशका प्रमुख सचिवलाई पठाए। संघीय सरकारका कुनै उच्च प्रतिनिधि पनि सहभागी थिएनन्। विक्रम नेउला, बीबीसी, विराटनगर।
2: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको सिद्धेश्वरी नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। क्यालेण्डरमा दशैं लागिसके पनि भोटेकोशी त्रिशुली बाढ़ी पीड़ितका मन आँगनमा चाडबाड़को कुनै रौनक छैन। भदौ 10 को विनाशकारी बाढ़ीले कतै बिथोलेको घर परिवार छ त कतै सखा पारेको वर्षौंको जायजेथाको पीड़ा, जसबाट रसुवा नुवाकोट लगायतका उच्च प्रभावित जिल्लाका पीड़ितहरूलाई उम्कन गाह्रो भइरहेको छ भन्छन् हाम्रो साथी शक्तिमाया तामाङ आफ्नो यो रिपोर्टमा।
6: आफन्त र घरबार गुमाएर अनेत्र ठाउँमा आश्रय लिएर बस्दै आएका बाढ़ी पीड़ितहरू भन्छन् हाम्रो लागि यो वर्षको दशैंमा कुनै उत्सव उमंग छैन। नुवाकोटको ढुंगेमा व्यवसाय गर्दै आएको बताउने अमजद आलमले बाढ़ीले करोड़ौंको क्षति पुर्याएको बताए।
7: 50 वर्षदेखि नखाई नलाई कमाएको धन सम्पत्ति बगाएर लाँदाखेरि अहिले यो कुरा गर्दाखेरि पिहल भएर पनि आउँछ। हिजोको करोडपट्टि वाला मान्छे आज तपाईँको भिकपति छ, त्यस्तो भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ र कस्तो खुशी मनाउन सकिन्छ?
6: त्रिशुली बजारमा पुस्तौंदेखि व्यवसाय गर्दै आएको शिव श्रेष्ठको पनि बाढ़ीले घरसँगै व्यवसाय खोजेको छ।
8: मेरो पनि तपाईँको 4 वटा घर थियो, 3 पसल पनि थियो, मेसो बगायो, कसैको घर धेरै क्षति भएको छ, कसैको धनधन भएको छ, है त्रिशुली बजारको सबैको दुःख हो, सबैलाई गहिरो भएको छ, त्यो चोट परेको छ। अब यस्तो बेलामा के दसैँ के चार तिहार भनी कुकुरै छैन।
6: विदुर एक ढुङ्गेमा व्यवसाय गर्दै आएको बताउने दीपक अरियाले बाढ़ीले व्यवसाय बगाउँदाको पीड़ा सुनाउँदै भने,
9: 20-22 वर्षसम्म कमाएको पैसा करोडौं पैसा त्यही लगानी गरेर बसेको थियो, अब अहिले त्यो सबै पूर्ण रूपमा क्षति भइसकेपछि हामी अहिले दशैं तिहार भन्ने अवस्थामा छैनौ, किनकि हामीसँग भएको पैसा सबै त्यही सुहा भयो।
6: दशैंमा परिवार आफन्त भेटघाट गर्ने, नाचगान गरी रमाइलो गर्ने, टीका जमरा लगाएर आशीर्वाद लिने दिने चलन रहेका छन्। तर यसपटक आफूहरूमा त्यस्तो कुनै उत्साह नभएको बाढ़ी पीड़ितहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
2: नेपालले आज ओमानलाई 113 रनले पराजित गर्दै आईसीसी विश्वकप लिग दुईमा लगातार दोस्रो जित हासिल गरेको छ। लिग दुईको अन्तिम श्रृंखला खेलिरहेको नेपालको यो जितसँगै शीर्ष छ भित्र रहेर लिग टुंग्याउने सम्भावना बढेको छ। शीर्ष छ भित्र रहन सके नेपालको अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता जोगिन सक्ने बताइएको छ। यसै सन्दर्भमा आजको जितको महत्व के छ भनी मैले हाम्रा खेल संवाददाता निरञ्जन राजवंशीलाई सोधेको थिएँ।
10: मुख्य कुरा भनेको चाहिँ यो आईसीसी विश्वकप लिग दुईको अन्तिम श्रृंखला नेपालले खेलेको ओमानमा र लगातार दुई खेल जितेपछि नेपालको अंक तालिकामा 28 अंक पुगेको छ र यो सँगै नेपाल शीर्ष छ भित्र आउन सफल भयो। अब दुईवटा म्याच खेल्न बाँकी छ, त्यसमध्ये एउटा म्याच जित्यो भने पनि नेपालको शीर्ष छ भित्र रहने चाहिँ निश्चित हुन्छ। सातौं स्थानमा चाहिँ क्यानाडा छ र त्यसपछि आठौं अन्तिम स्थानमा युएई छ। दुबईले चाहिँ नेपालको 28 अंक भेटाउन सक्दैन। आजको खेलको मुख्य विशेषता यही दुई अंक हो।
2: जस्तो निरञ्जनजी तपाईँले यो अंकका कुरा गरिरहँदाखेरि चाहिँ नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जुन ओडिआईको हैसियतलाई लिएर धेरै चासो भइरहेको देखिन्छ, अब सम्भावनाहरू चाहिँ के कस्ता छन्?
10: 2023-27 श्रृंखला शुरू हुँदाखेरि आईसीसीले बनाएको नियम अनुसार शीर्ष चार भित्र रहने टोली चाहिँ विश्वकप क्वालिफायरमा सिधै प्रवेश पनि पाउने र उनीहरूको चाहिँ ओडिआई हैसियत पनि जोगिने थियो। शीर्ष चार भित्र नेपाल पाउन सकेन। अब हामीले सुने अनुसार चाहिँ इन्टरनल्ली टप सिक्सलाई चाहिँ ओडिआई स्ट्याटस दिने भन्ने कुरा भएको हुनाले जसरी टिमहरूले चाहिँ शीर्ष छ भित्र पढ्नको लागि मेहनत गरिरहेको छ त्यो हिसाबले चाहिँ नेपालको ओडिआई स्ट्याटस जोगिन्छ शीर्ष छ भित्र पर्यो भने भन्नेमा छ। आधिकारिक नभए पनि आईसीसीले जसरी नियमहरू परिवर्तन गरिरहन्छ त्यो हिसाबमा चाहिँ एटलिस्ट नेपालको ओडिआई स्ट्याटस नै शीर्ष छभित्र रह्यो भने जोगिन्छ भन्ने नै अहिलेसम्म कुरा हो।
2: अब केही गरी एक दिवसीय हैसियत जोगिहाले पनि अब वर्ल्ड कप क्वालिफायरमा पुग्न त प्ले अफ खेल्नुपर्ने भयो, त्यहाँ चाहिँ कस्ता चुनौतीहरू देखिन्छन्?
10: जुन लिग दुईमा नेपालको प्रदर्शन रह्यो शीर्ष छ भन्दाखेरि पनि अन्तिमबाट जुन तेस्रो स्थानमा रह्यो त्यो हिसाबमा अब प्ले अफ खेल्दाखेरि नेपालले इटली, युगान्डा, हङकङ जस्ता टिमहरूसँग खेल्नुपर्छ। जुन चाहिँ पछिल्लो समय मलेसियाहरू जस्तो टिमहरू हुन्थ्यो भने अहिले एकदमै राम्रो टिमहरू माथि आइरहेका छन्। त्यो हिसाबले प्ले अफ पनि नेपालको लागि निकै चुनौतीपूर्ण छ, नेपालले अझ बढी मेहनत गर्नुपर्छ, त्यसले गर्दा चुनौतीपूर्ण चाहिँ छ।
2: हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी। अब लागौं भारत, जहाँ विपक्षी गठबन्धनका नेताले निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने बताएका छन्। कक्रोच जनता पार्टी सहितको सड़क आन्दोलन चलाइरहेका विपक्षी कांग्रेसका नेता राहुल गान्धीले मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
1: सड़क संघर्षमा रहेका विपक्षी नेता राहुल गान्धीले आज संचारकर्मीहरूसँग कुरा गर्दै जेसुकै भए पनि राजनीतिक संघर्ष निरन्तर जारी रहने बताएका हुन्। भारतको सर्वोच्च अदालत, भारतीय न्याय प्रणाली र प्रधान न्यायाधीशप्रति आफूहरूको उच्च सम्मान रहेको र उनीहरूले आफ्नो भूमिका निर्वाह गर्ने अपेक्षा आफूहरूले राखेको उनले बताए। उनले भने, तर हामी राजनीतिक व्यक्ति हौं, राजनीतिक प्रतिरोध जारी रहनेछ, जनताको संघर्ष जारी रहनेछ र अन्तत यसको जीत हुनेछ। उनले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई राजीनामा दिन आग्रह गरे। गान्धीले आफूले विपक्षी गठबन्धनका नेता, विपक्षी सांसदहरू, विद्यार्थी संगठन र नागरिक समाजका प्रतिनिधिहरूलाई आज चियापानको निम्ति बोलाएको बताउँदै भने, लोकतन्त्रको रक्षाको निम्ति यो आन्दोलनमा हामी सबै एकसाथ छौं र आन्दोलन जारी रहनेछ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा सत्तारूढ़ भारतीय जनता पार्टीले भने निर्वाचन आयोगको कार्यशैलीको बचाव गरेको छ। भाजपा नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले विपक्षीको आरोप अस्वीकार गरे र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको वर्तमान सरकारले निर्वाचन आयोगलाई पूर्ण स्वायत्तता दिएको बताए।
2: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने विदा दिनुहोस्, नमस्कार।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला रातिको ठिक 9 बज्यो।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण उपभोक्ता कर्मचारी शुभेच्छुक एवं स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख सुस्वास्थ्य शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष रामचन्द्र उपाध्याय एवं खैरेन्टार खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार शुक्ला गण्डकी छ खैरेन्टार।
2: अध्यक्ष टेकनाथ सुवेदी एवं कपासेटार खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी तीन कवासे परिवार।
1: अध्यक्ष राजुराम श्रेष्ठ एवं दुलेगौड़ा खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार शुक्ला गण्डकी चार दुलेगौड़ा।
3: अध्यक्ष काशी प्रसाद जोशी एवं बेलचौतारा खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी पाँच बेलचौतारा।
4: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ? भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
6: स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0565707044।
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856779787।
9: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा वडाध्यक्ष तथा सदस्यहरू, गाउँवासी, कर्मचारी, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख सुस्वास्थ्य शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: अध्यक्ष श्री प्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे एवं म्याग्दे गाउँपालिका तनहुँ परिवार।
9: अध्यक्ष खिम नारायण मानन्थर, उपाध्यक्ष इन्द्र कुमारी थापा राणा, प्रमुख प्रशासकीय अधिकृत एवं हरिनाथ गाउँपालिका स्याङ्जा परिवार।
11: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौड़ामा। TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी चार दुलेगौड़ा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856309982 र 9705620209।
12: TVS साथ छ हाम्रो।
13: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
14: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
15: ओमकार।
14: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
15: ओमकार।
14: अनि घरमा पूजा सामग्री पनि छैन भने
15: ओमकार।
14: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
15: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौड़ा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौड़ा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओंकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
14: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508434।
9: Hi हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा ओडा अध्यक्ष तथा सदस्यहरू, नगरवासी, टोल विकास संस्थाका पदाधिकारी, कर्मचारी, व्यवसायी, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नगर प्रमुख कृष्णराज पण्डित, उप प्रमुख खुमबहादुर विक राजु, प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषाल एवं शुक्ला गण्डकी नगरपालिका परिवार।
12: नगर प्रमुख ददिरा सुवेदी, उप प्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेल एवं भीमात नगरपालिका भीमात परिवार।
16: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
17: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
18: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
16: सन्देश ट्रेडर्स, सुक्खा गण्डकी तिलगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
9: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा पार्टी कार्यकर्ता, समर्थक, शुभचिन्तक, बुद्धिजीवी, व्यवसायी, शिक्षक, कर्मचारी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
19: अध्यक्ष इमान बहादुर थापा एवं नेकपा एमाले भीमात नगर कमिटी परिवार।
20: अध्यक्ष रघुनाथ पौडेल एवं नेकपा एमाले शुक्ला गण्डकी नगर कमिटी परिवार।
21: अध्यक्ष ऋषेश्वर भुवाई ऋतु एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल शुक्ला गण्डकी नगर कार्य समिति परिवार।
22: सभापति कृष्ण प्रसाद रेग्मी एवं नेपाली कंग्रेस शुक्ला गण्डकी नगर कार्य समिति परिवार।
23: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
24: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
23: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
25: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
26: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800

0: डिजिपी एवं सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष डीबी नेपाली एवं भीमसेन टोल विकास संस्था भीमसेन टोल शुक्ला गण्डकी चार दुलेगौड़ा,
2: अध्यक्ष अंजु सिंह ठकुरी, उपाध्यक्ष कमल चन्द्र लम्साल, सचिव तुलसी शाह एवं अन्नपूर्ण टोल विकास संस्था शुक्ला गण्डकी चार दुलेगौड़ा परिवार।
3: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
4: ल पत्तै छैन है तिमीलाई। दुलेगौड़ा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
5: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
3: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौड़ा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौड़ा तनहु। प्रोपाइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 9850603128 र 9462614726।
6: हार्दिक शुभकामना। आम क्रान्तिकारी नेपाली जनताहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा, प्रयोग र विकासको लागि विजयादशमी, दीपावली, छठ पर्व 2083 सुखद, फलदायी र परिणाममुखी बनोस् हाम्रो हार्दिक शुभकामना छ।
2: अध्यक्ष शरण सापकोटा एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा शुक्ला गण्डकी नगर कमिटी परिवार।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा यस संस्थाका पदाधिकारी, सदस्य, टोलवासी, सामाजिक संघ संस्थामा क्रियाशील महानुभाव, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष रजनी थापा एवं उन्नतिशील आमा समूह शुक्ला गण्डकी चार दुलेगौड़ा परिवार।
2: मधु पौडेल, अध्यक्ष एवं दुलेगौड़ा आमा समूह शुक्ला गण्डकी चार दुलेगौड़ा परिवार।

0: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
1: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
0: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
1: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
0: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
1: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
0: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
1: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, चिपेढुङ्गा पोखरा।
0: मोबाइल 9800253995, फोन 061-586-559।
2: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
3: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
2: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
4: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
5: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
5: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141994, मोबाइल 9856602630।
4: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष केशवराज घिमिरे, प्रधानाध्यापक बोधराज ढकाल एवं खैरेनी मावि, शुक्ला गण्डकी 6 खैरेनी टार परिवार।
7: अध्यक्ष सुजन कुमार श्रेष्ठ, प्रधानाध्यापक दीपक बिक एवं जनकल्याण मावि, शुक्ला गण्डकी 5 बेलचौतारा परिवार।
0: अध्यक्ष कमल प्रसाद पोखरेल, प्रधानाध्यापक विमल प्रसाद सिगदेल एवं गाउँ फर्कदै मावि, शुक्ला गण्डकी 8 परिवार।
7: अध्यक्ष युवराज पराजुली, प्रधानाध्यापक ध्रुव वाग्ले एवं तालबेसी मावि, शुक्ला गण्डकी 9 घारी परिवार।
8: अध्यक्ष मदन थापा, प्रधानाध्यापक खुमराज तिवारी एवं थब्दी मावि, शुक्ला गण्डकी 10 थब्दी परिवार।
9: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टर को क्लिनिक को सुविधा सहित उच्च गुणस्तरका पशुपन्छीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफे को भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9460745580।
7: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा यस संस्थाका पदाधिकारी, सदस्य, टोलवासी, सामाजिक संघ संस्थामा क्रियाशील महानुभाव, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। फत्तबहादुर पुन मगर अध्यक्ष एवं पुन मगर समाज, गाछेपानी, शुक्ला गण्डकी 4 गाछेपानी परिवार।
0: म
10: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
11: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
13: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
14: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
15: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
16: अध्यक्ष रामकृष्ण भट्टराई, प्रधानाध्यापक नारायण पौडेल एवं सरस्वती नमुना मावी शुक्ला गण्डकी साथ खैरेनीटार परिवार।
17: निर्देशक उदय पौडेल एवं लिटल गार्डन इंग्लिश बोर्डिंग स्कूल शुक्ला गण्डकी चार दुलेगौडा परिवार।
16: संस्थापक बाबुराम कार्की, व्यवस्थापन समिति अध्यक्ष हिम कुमार श्रेष्ठ, प्रिन्सिपल सुरेश पौडेल एवं ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल परिवार शुक्ला गण्डकी 5 सेराटार।
18: संस्थापक शिव बहादुर कार्की, निर्देशक विक्रम कार्की, प्रिन्सिपल रोशन पौडेल एवं अरणीको सेकेन्डरी बोर्डिङ स्कूल परिवार शुक्ला गण्डकी 3 कवासे।
19: प्रिन्सिपल एवं बाल विद्या मावी शुक्ला गण्डकी 2 गाछे पानी परिवार।
20: होइन यसो आमा चाहिँ कहाँबाट छलेको
21: कुटी हेर्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
20: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
22: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
21: गतिलो ठाउँ चाहिँ कहाँ छ?
22: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
21: चेस्का बाजे चाँचो, पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी तान्ने पंप, कूलर, हाउसहोल्डिंग का सामान सब ओरिजिनल सस्तो में पनि पाइन्छ नि।
23: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगे इलेक्ट्रोनिक्स का सामान टीवी, फ्रिज, एसी, कूलर, गीजर, वैक्यूम, वाशिंग मशीन उपलब्ध होने का साथ ही सीसी कैमरा जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहु, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नंबर 98560303024।
16: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा समाजका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
18: अध्यक्ष कमल बहादुर आले एवं झुल बहादुर स्मृति प्रतिष्ठान, रिसिङ साप घिरिङथोक परिवार।
19: अध्यक्ष विष्णु बहादुर राणा एवं नेपाल मगर संघ शुक्ला गण्डकी नगर समिति परिवार।
18: अध्यक्ष शिव कुमारी कार्की एवं ढोरेली सेवा समाज काठमाडौँ परिवार।
19: अध्यक्ष धन बहादुर विग एवं शुक्ला गण्डकी स्वरोजगार समिति परिवार।
16: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
18: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
16: चाड पर्वको अवसरमा माछापुस्त्र बैंक भवन दुलेगोडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3,000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5,000 सम्मको खरिद गर्दा 2 कुपन।
18: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
1: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
18: लकी ड्र सँगै चाडपर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दोलेगौडा माछा पुछ्रे ब्याङ्कको भवन।
18: प्रोपाइटर भरत श्रेष्ठ। मोबाइल 98565680। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष सन्तोष श्रेष्ठ, प्रधानाध्यापक विमल जोजेज्यू एवं पञ्चमणिदेव मावि परिवार शुक्ला गण्डकी 4 दोलेगौडा,
18: प्राचार्य एवं सूर्योदय मावि तथा गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 खैडेनीटार भुरुङ्गे परिवार।
2: यसमा उसको केही गल्ती छैन दाइ, उसलाई केही नगर्नु। म बरु हात जोड्छु दाइ, बिरामी भएर सुतेको छ, म बरु हजुरसँग जानु तयार छु।

0: कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा विजया दशमी तथा शुभ दीपावली 2083 को सम्पूर्णमा शुभकामना सहित दशैं तिहार विशेष उपहार धमाका। प्रथम पुरस्कार सामसुङ वासिङ मेसिन, द्वितीय पुरस्कार माइक्रोवेभ, तृतीय पुरस्कार स्टील ट्रिप लाई प्रेसर कुकर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560505544।

तपाईँको टोल छिमेक समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल NEWS SSUKLAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्। शुभरात्रि।

0: कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयरधनी सदस्य, विज्ञापनदाता, शुभचिन्तक, कर्मचारी, श्रोता तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष शिव पौडेल, सचिव टीकाराम श्रेष्ठ, स्टेशन म्यानेजर राजन उपाध्याय एवं शुक्ला गण्डकी एफएम 97.6 MHz परिवार।
4: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
5: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
4: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
5: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
4: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
5: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562642।
6: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827109066 र 9840694340।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा समाजका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: बेल बहादुर श्रेष्ठ अध्यक्ष एवं हरिदेव नेवा पुच सेवा कोष दुलेगौडा परिवार।
7: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
8: पण्डित बहादुर सुन, पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
9: ओमकार।
8: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
9: ओमकार?
8: अनि घरमा पूजा सामग्री पनि छैन भने
9: ओमकार?
8: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
9: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओंकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
8: विस्तृत जानकारीको लागि फोन नम्बर 9857508634।
10: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
10: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
10: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा,
4: रिदी कुमार श्रेष्ठको भवनमा।
10: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
11: चिकन ससेज, बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
12: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0665705052, मोबाइल 9856288587।
3: अ
0: अब तपाईँको घर अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
13: पङ्खा
14: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
15: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे चाँचो पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
16: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303024।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण स्वास्थ्य कर्मी, कर्मचारी, सेवाग्राही, शुभेच्छुक तथा समस्त नेपालीहरूमा सुस्वास्थ्य एवं आर्थिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
17: प्रोपाइटर उमेश यादव, सगरमाथा डेन्टल, शुक्ला गण्डकी 4, दुलेगौडा, मोबाइल 9856734999।
18: प्रोपाइटर पासा राजु श्रेष्ठ, स्याङ्जा चस्मा घर र स्याङ्जा मेडिकल हल, शुक्ला गण्डकी 4, दुलेगौडा, बनकेवा चोक, मोबाइल नम्बर 9806613195।
19: प्रोपाइटर सुन्दर बस्तेल, कालिका मेडिकल, शुक्ला गण्डकी 6, खैरेनी टार, हुलाक अगाडि, तीन खोले जाने बाटो, मोबाइल नम्बर 9842687658।
20: बुद्ध डेन्टल केयर, शुक्ला गण्डकी 4, दुलेगौडा, मोबाइल 9842682712। दाँत सफा गर्ने, टल्काउने, दाँत भर्ने, दाँत राख्ने, निकाल्ने, जरीदेखि उपचार गर्ने तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ।
21: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856303982 र 9705625209।
22: साथ छ हाम्रो।
23: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा समाजका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष शिव कुमारी कार्की एवं ढोरेली सेवा समाज काठमाडौँ परिवार, अध्यक्ष कमल बहादुर आले एवं झुल बहादुर स्मृति प्रतिष्ठान, रिसिङ सात गिरिङथोक परिवार।
24: शुक्ला गण्डकी एफएम 97.6।
1: घटना दुर्घटना
5: कला संस्कृति
1: स्थानीय राष्ट्रीय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
22: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा विजयादशमी तथा शुभ दीपावली 2083 को सम्पूर्णमा शुभकामना सहित दशैं तिहार विशेष उपहार धमाका प्रथम पुरस्कार सामसुङ वासिङ मेसिन द्वितीय पुरस्कार माइक्रोवेभ तृतीय पुरस्कार स्टील ट्रिप लाइट प्रेसर कुकर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्वत 2083 साल असोज महिनाको 28 गते बुधबार आश्विन शुक्ल पक्षको चतुर्थी तिथि अंग्रेजी मिति अनुसार अक्टोबर 14 तारिक सन् 2026 नेपाल सम्वत 1140 आज विश्व गुणस्तर दिवस रेडियो बिहान 6:04 र सूर्यास्त साँझ 5:37 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट माझीमा शुक्ला गण्डकी समाचार सुरु गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट राष्ट्रपति पौडेलद्वारा 2 अध्यादेश जारी। कांग्रेस सहमहामन्त्री महाराम हरिखतेवडा र अजय बाबु शिवाकोजी निर्वाचित। अडियो प्रकरणमा सांसद सुनारमाथि प्रहरीको आन्तरिक अनुसन्धान। अडियो एआईए मार्फत बनाएको सुनारको दावी। हिमतालमा पहिरो खस्दा बुढी गण्डकीमा बाढ़ी आएको सरकारी टोलीको निष्कर्ष। संघीय कार्यान्वयनमा संघ सरकार उदासीन बनेको गण्डकीका मुख्यमन्त्री पाण्डेको आरोप। विद्यार्थी केन्द्रित शिक्षा ऐन बनाउन गण्डकीका सरकारवालासँग शिक्षा संवाद। राजमार्गको होटेलका खानाले यात्रु बिरामी भए सवारी चालक र होटेल व्यवसायलाई कार्यवाही। विमानमा मोटरसाइकलको ठोकरबाट 3 वर्षे बालकको मृत्यु। पोखरा 28 29 गते श्रद्धाञ्जली सभा। 1 बजेदेखि वडा कार्यालय बन्द। लिग 2 श्रृंखलामा वनलाई खेकेर रनले हराउँदै नेपालको लगातार सोझी।

पारियो रेकर्ड सोमबार लिंक भएको थियो। यसबारे राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले समेत आन्तरिक छानबिन थालेको छ। बिहिबार राष्ट्रपाले सुनारलाई सार्वजनिक कार्यक्रममा उपस्थित नहुन निर्देशन दिएको छ। पार्टीको अनुशासन आयोगले सुनारमाथि छानबिन थालिसकेको राष्ट्रपाले जनाएको छ। अडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालय पनि आन्तरिक रूपमा बुझ्ने काम भइरहेको अगाडि बढाइएको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्रेले अडियोको सत्यता बारे बुझ्न काम गरिएको जानकारी दिनुभयो। हामीले पनि समाचार र सामाजिक सञ्जाल मार्फत नै अडियो बारे जानकारी पाएका हौ। यसको बारेमा बुझ्ने काम भइरहेको छ। हामी हाम्रो तरिकाले बुझिराखेका छौ। डीआईजी काफ्रेले भन्नुभयो, पक्राउ गरेर अनुसन्धान गर्नका लागि भने पीड़ित महिलाहरूको जाहिर आवश्यक पर्ने काफ्रेले बताउनुभयो। उहाँले भन्नुभयो, हामीलाई महिलाले कुनै न कुनै रूपमा उजुरी दिनुपर्नै पर्ने हुन्छ। आफै उपस्थित भएर वा अनलाइन मार्फत भए पनि उजुरी आवश्यक हुन्छ। महिलाले उजुरी नदिएसम्म हामी आफै अनुसन्धान गर्न मिल्दैन। हालसम्म महिलाले कुनै पनि उजुरी प्रहरी कार्यालयमा दिएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सांसद खगेन्द्र सुनारले आफ्नो भनेर सार्वजनिक गरिएको अडियो एआई मार्फत बनाइएको दावी गरेका छन्। मंगलबार आफ्नो सामाजिक सञ्जाल मार्फत भिडियो र क्याप्सन मार्फत उहाँले आफूमाथि लागेको आरोप झुटो भएको दावी गर्नुभयो। उहाँले प्रहरीभित्र भएको भ्रष्टाचार विरूद्ध प्रश्न गरेपछि आफूमाथि निरन्तर प्रहार भइरहेको बताउनुभयो। प्रहरीभित्रको भ्रष्टाचार विरूद्ध प्रश्न देखि आफूसम्ममाथि निरन्तर प्रहार भइरहेको छ। विभिन्न आरोप प्रत्यारोपको शिकार भइरहेको छ। हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिला संघको अडियो सार्वजनिक गरेको छ, उहाँले लेख्नु भएको छ। आजसम्म सार्वजनिक भएका सबै अपराधहरू झुटो हुन्। एआई लगायत प्राविधिक प्रयोग गरेर बनाइएका प्रचारकहरू हुन्। राजनीतिज्ञ विश्लेषक मुमा राम खनालले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद खगेन्द्र सुनारलाई विवादित अडियो प्रकरणको छानबिन अवधिभर संसद पदबाट निलम्बन गर्नुपर्ने बताएका छन्। अडियो सार्वजनिक भएपछि खनालले उहाँका गतिविधिका विगतदेखि नै उग्र आक्रामक र अभ्यास रहेको टिप्पणी गर्नुभएको छ। उहाँले विगतदेखि चरित्र सार्वजनिक पदका लागि अनुकूल नबनाएको खनालको भनाई खनालले सामाजिक सञ्जाल मार्फत अडियोमा सुनिएको आवाज कसको हो र कसलाई भनिएको थियो भन्ने विषयमा सत्य तथ्य छानबिनबाट बाहिर आउने बताउँदै घटनाको प्रकृति गम्भीर रहेको र पीड़ितलाई तत्काल सुरक्षा र न्यायको प्रतिभूति दिनुपर्ने जोड दिएको छ। नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङ नेपालिकाको मुलुकको मौलिक पहिचान राष्ट्रिय अस्मिता र अस्तित्व गम्भीर संकटमा परेको बताउनु भएको छ। मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै गुरूङले नव उदारवादी प्रणालीका कारण नेपालको भाषा अर्थतन्त्र राष्ट्रियता सभ्यता र संस्कृति कमजोर हुँदै गएको दावी गर्नुभयो। उहाँले नेपालको भौगोलिक पहिचान र इतिहास नै समाप्त हुने दिशामा अघि बढ़िरहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेलको मुलुकको राजनीतिमा आवश्यक अनावश्यक अनिश्चितताको कालो बादल मडारिएको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एकमात्र पार्टी राप्रपा भएको जिकिर गर्नुभएको छ। नेपाल सनातन धर्ममा सांस्कृतिक संगठनको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मुलुकका अन्य राजनैतिक दलहरू असफल भइसकेको बताउनुभयो। उहाँले परम्परागत कार्यशैलीबाट पार्टीलाई बलियो बनाउन नसकिने भन्दै नेतृत्वदेखि कार्यकर्तासम्म सबै बदलिन जरूरी रहेको पनि बताउनुभयो। उहाँले आगामी अधिवेशन मार्फत पार्टीलाई पुनर्जीवित दिने संगठनको पुनर्गठन गरेर जानुपर्ने बताउनु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुनराज पाण्डेले संघीयता कार्यान्वयनमा संघ सरकार उदासीन बनेको आरोप लगाउनु भएको छ। संविधानले प्रदेशलाई दिएका अधिकार प्रयोग गर्न आवश्यक कानून निर्माण र अधिकार हस्तान्तरणमा ढिलाइ गर्दा प्रवेश प्रदेश सरकारको काम प्रभावित बनेको उहाँको भनाई छ। कोशी प्रदेशको आयोजनामा विराटनगरमा मंगलबार शुरू भए अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उहाँले प्रदेशको साझा समस्या वर्षौंदेखि उठाउँदा पनि संघ सरकार

प्राथमिकतामा नपरेको बताउनुभयो। चार वर्षदेखि विभिन्न बैठक र छलफलमा प्रदेशको समस्या प्रस्तुत गर्दै आए पनि अपेक्षित सुधार हुन नसकेको उहाँले उल्लेख गर्नुभयो। प्रदेशका अधिकार समस्या संघको प्राथमिकतामा कहिले परेन। संविधानले दिएको जिम्मेवारी पूरा गर्न आवश्यक कानून र अधिकार नदिने हो भने संहिताबारे पुनर्विचार गर्नुपर्छ, पाण्डेले भन्नुभयो। उहाँका अनुसार संविधानले संघ प्रदेश र स्थानीय तहका एकल तथा साझा अधिकार स्पष्ट पारेको छ, तर ती अधिकारहरू कार्यान्वयन गर्न आवश्यक कानून नभन्दा प्रदेश सरकार प्रभावकारी बन्न सकेको छैन। प्रदेशले नागरिकको आवश्यकता र सम्भावनाहरूलाई ध्यानमा राखेर बनाएका कानून समेतका संघीय कानूनसँग बाँझिँदा कार्यान्वयनमा समस्या भइरहेको उहाँले बताउनुभयो। नेपाली कंग्रेसको महिला केन्द्रीय सहमहामन्त्री पदमा प्रतिमा गौतम निर्वाचित भएका छन्। महिला सहमहामन्त्रीतर्फ गौतम 5116 मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो। कंग्रेसको 15 महाधिवेशन अन्तर्गत महिला र खुल्लातर्फको मत परिणाम अनुसार प्रतिमा गौतम महिला सहमहामन्त्री तथा अजय बाबु शिवाकोटी र रामबाबु खटेउरा खुल्ला सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ। महिला सहमहामन्त्रीमा पदका लागि भएको निर्वाचनमा गौतमकी प्रतिस्पर्धी नानु मैया बास्तराले 1,554 मत प्राप्त गर्नुभएको थियो। त्यस्तै खुल्ला केन्द्रीय सदस्य सहमहामन्त्री पदमा अजय बाबु शिवाकोटी र हरियल खटेउरा निर्वाचित भएका छन्। खुल्लातर्फका अन्य उम्मेद्वार मध्ये अमृत कुमार अर्यालले 921, देवेन्द्रनाथ खडेले 1,381, जिलीराम सुवेदीले 1,852, विकास कोइरालाले 1,144 मत प्राप्त गर्नुभएको थियो। नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत पदाधिकारीतर्फको मत गणना सकिँदा गण्डकी प्रदेशबाट शीर्ष तहमा उम्मेद्वारी दिएका अधिकांश नेता पराजित भएका छन्। उपसभापति र महामन्त्री पदको अन्तिम मत परिणाम सार्वजनिक भइसक्दा गण्डकीबाट महामन्त्रीमा प्रदीप पौडेल मात्र निर्वाचित भएका छन्। उपसभापति खुल्लातर्फ दुई पदका लागि भएको प्रतिस्पर्धामा डाक्टर चन्द्रकान्त भण्डारी सर्वाधिक 3,735 मत र इन्जिनियर मधु आचार्य 2,322 मत आएर विजयी बनेका छन्। गण्डकीबाट चुनावी मैदानमा उत्रिएका तनहुँका गोविन्द भट्ट 1,752 मत, गोर्खाको सुरेन्द्र राज पाण्डे मुख्यमन्त्री 1,673 मत र सङ्ख्याको धनराज गुरूङ 1,596 मत प्राप्त पाएर पराजित हुनुभएको थियो। अन्य उम्मेद्वार दीपक गिरीले 923, प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 760 मत प्राप्त गर्नुभयो। मतदान अगावै उपसभापतिका उम्मेद्वार पोखराका देवराज चालिसले भने उम्मेद्वारी फिर्ता लिनुभएको थियो। समावेशी उपसभापतिमा 1,745 मत ल्याएर विनोद कुमार चौधरी विजय हुँदा कास्कीका जीवन परियार 1,648 मतमा रोकिएका थिए। सोही पदमा फर्मुला मनसुरले 1,144, सीता गुरूङले 1,112 र रञ्जित कर्णले 562 मत प्राप्त गर्नुभएको थियो। नेपाली कंग्रेस तनहुँको जिल्ला सभापति पदमा वर्तमान उपसभापति एवं महाधिवेशन प्रतिनिधि देव कुमार श्रेष्ठले उम्मेद्वारी दिने भएका छन्। पार्टीको जिल्ला नेतृत्वका लागि उम्मेद्वारी दिने तयारीमा रहेका श्रेष्ठले हालै सम्पन्न क्षेत्रीय अधिवेशनमा कुनै पनि प्यानलमा आवेदन नभई प्रतिस्पर्धा गरेका छन्। महाधिवेशन प्रतिनिधि समेत रहेका श्रेष्ठको सभापति पदमा उम्मेद्वारी दिने तयारीसँगै नेपाली कांग्रेस तनहुँको जिल्ला नेतृत्व चयनलाई लिएर चासो बढेको छ। जिल्ला नगरपालिका 5 शीतलमार्ग स्थित भित्री सड़क खण्डमा मोटरसाइकलको ठक्करबाट 3 वर्षीय बालकको मृत्यु भएको छ। असोज 23 गते बिहान विमानबाट रिसिङपाटन जाँदै गरेको G03001/1067 नम्बरको मोटरसाइकलले सोही स्थानका अन्दाजी 3 वर्षीय स्वरूप कैदीलाई ठक्कर दिँदा उनी घाइते भएका थिए। घाइते बालकलाई उपचारका लागि जीपी कोइराला राष्ट्रिय सुस्पष्ट उपचार केन्द्र चढाउँदा ल्याइएकोमा उपचारका क्रममा बिहान 9 बजे र 56 मिनटमा मृत्यु भएको चिकित्सकहरूले घोषणा गरेका हुन्। दुर्घटना भएको मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई दुवै उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। हिम
दालमा पहिरो खसेर ग्रान सहित बग्दा बुढी गण्डकीमा बाढी आएको सरकारी विज्ञ टोलीले निष्कर्ष निकालेको छ। राष्ट्रपति विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद सहितको टोलीले गरेको जनाउन अनुसार पहिरो एउटा हिमनदीबाट अर्को हिमनदी हुँदै तल चढेको देखिएको छ। उक्त क्षेत्रमा धेरै साना ताल हिमताल रहेकाले ग्रान सहितको माटो एकपछि अर्को हिमताल खस्दा ठूलो मात्रामा गेग्रानको

0: सहितको भाव आएको टोलीको निष्कर्ष अनुसन्धानमा संलग्न विज्ञका अनुसार 6000 मीटर भन्दा माथिबाट खसेको पहिरो करिब 5500 मीटरमा रहेको हिमतालमा थुप्रिएर बाढी आएको थियो। टोलीका अनुसार बिहान करिब 4 बजेदेखि 4:30 बजेको बीचमा पहिरो खसेको अनुमान छ। सोही क्षेत्रमा बिहान 4:22 बजे 3.5 रेक्टर स्केलको भूकम्प समेत मापन भएको थियो। मसङ्गी नदीमा आएको बाढीले बगाएर ल्याएको गेग्रान ढुङ्गाले थुप्रिएपछि चामे स्थित पुल मुख्य पुल अवरोध बनेको। 20 दिनपछि काठकै वैकल्पिक पुल निर्माण गरिएको छ। पुरानो पक्की पुलमाथि काठको संरचना बनाएर तल्लो र माथिल्लो मनाङ बीचको आगमन पुनः निसञ्चालन गरिएको छ। नदीको बहाव फर्काउन र पुल मुनि थुप्रिएको ढुङ्गा माटो हटाउन सम्भव नभएपछि पर्यटकीय सिजनलाई ध्यानमा राखेर रातभर काम गरी अस्थायी काठी पुल निर्माण गरिएको प्रमुख जिल्लाधिकारी मुक्ति प्रसाद खनालले जानकारी दिनुभयो। प्राविधिकहरूको सल्लाहमा पुरानो पक्की पुलको संरचनामाथि काठको बलियो नयाँ पुल बनाइएको छ। यसपछि मुख्य पुललाई थप क्षति नपुर्याई मुचुलका सवारी साधन र यात्रुले आवाजाव सञ्चालन गर्न सकिने खनालले बताउनुभयो। सक्रिय अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने साहसी गन्तव्य थोरालाङ पद पासमा जमेको हिउँ पछाएपछि विदेशी पर्यटकहरूको चहलपहल पुनः शुरू भएको छ। समुद्र सतहदेखि 5416 मिटर उचाइमा रहेको थोरालाङ पासमा बाक्लो हिउँ जमेपछि पर्यटकको आगमन ठप्प बनेको थियो। गत अस्पताल गतदेखि गर्गदेशसम्म परेको अविरल वर्षासँगै आएको भारी हिमपातका कारण पदयात्रु तथा स्थानीयहरूको आगमन प्रभावित भएको थियो। मुस्ताङ र मनाङ खण्डमा हिउँ पछाएर पदमार्ग आगमनमा सञ्चालनमा लेखिएपछि सोमबार असोज 26 गते पहिलो पटक 37 जना विदेशी पर्यटक पुस्ताङ प्रवेश गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकम सुरक्षा निकाय र पर्यटन व्यवसायहरूले पदमार्ग साफ गरी पर्यटकका लागि सहज बनेपछि मुस्ताङ मार्फत पर्यटकहरू आउन थालेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष मराले बस्यालले भन्नुभयो, सोमबार 29 जना र 8 महिला गरी 37 जना विदेशी पर्यटकहरू मुस्ताङ प्रवेश गरेको उहाँले जानकारी दिनुभयो। बुढी गण्डकी नदीमा आइतबार बिहान आएको बाढीपछि गोर्खाको धार्चे गाउँपालिका हुँदै चुम्बनेबिरी गाउँपालिकाको जगत गाउँ जाने सड़क अवरूद्ध भएको छ। उक्त सड़क अवरूद्ध हुँदा स्थानीय आवाजावतमा ठप्प भएको छ भने प्रभावित अस्थिलाई राहत उद्धारको चुनौती देखिएको छ। धार्चे गाउँपालिका 3 का वडाध्यक्ष लक्ष्मण सुवेदीका अनुसार धार्चेको फलामबेसीदेखि माथि बासिकसम्म जोड्ने सड़क पूर्ण रूपमा अवरूद्ध छ। सड़कमा पैदल हिँड्न समेत नसकिने अवस्था रहेकाले सवारी साधन सञ्चालनको सम्भावना छैन। फलामबेसीदेखि माथि जानुपर्ने जगतर्फ जाने बाटो बन्द छ। मानिस हिँड्न सक्ने बाटो समय छैन। गाडीको त कुरै छाडौ, गुरूङले भन्नुभयो। उहाँका अनुसार धार्चे गाउँपालिका 3 अन्तर्गत हरस्याङ खोला नजिकको सड़कमा ठूलो क्षति पुगेको छ। बिहानी शुक्ल गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
6: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा,
6: शाखा कार्यालय शुक्ला गण्डकी चार दोले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511।
7: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
8: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीडी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
6: रिमाल हार्डवेयर, सम्पर्क 0657142445, 0657142445।
10: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
5: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98567797।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ? साडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635714050, मोबाइल 98463231।
15: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 52 अवसरमा समितिमा आबद्ध प्राविधिक एवं विद्युत तथा प्लम्बिङ पेसासँग आबद्ध साथीहरू, निर्माण तथा हार्डवेयर व्यवसायी, सेवाग्राही, शुभेच्छुक, शुभचिन्तक एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
16: अध्यक्ष भान बहादुर भुजेल एवं शुक्ला गण्डकी विद्युत तथा प्लम्बर सेवा समिति परिवार।
5: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
17: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
5: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँ